0: गुणस्तरस्य परीक्षणस्य वर्धनाय बलं ददति। समितिः ह्यः उपवेशे आगामिनः आर्थिकवर्षस्य आयव्ययकस्य विषये विभिन्नानां मन्त्रालयानां सचिवैः सह विहिते विमर्शने सांसदः वस्तूनाम् आयाते निरुत्साहनं विधाय कृषकेभ्यः उपयुक्तस्य अनुदानस्य व्यवस्थां विधातुं कृषिखाद्यक्षेत्रेषु आत्मनिर्भरतां वर्धयितुं च बलं दत्तवन्तः। उपवेशे उद्योग वाणिज्यापूर्ति मन्त्रालयस्य सचिवः कृष्णबहादुर राउत, कृषि वन पर्यावरण मन्त्रालयस्य सचिवौ डाक्टर गोविन्द प्रसाद शर्मा, डाक्टर राजेन्द्र प्रसाद मिश्रश्च, युवश्रम वृत्ति मन्त्रालयस्य सचिवः डाक्टर दीपक काफ्ले, श्रम संस्कृति पर्यटन नागरिकोड्डयन मन्त्रालयस्य सचिवः मुकुन्द प्रसाद निरौला च आयव्ययकमाधृत्य स्वकीयां धारणां व्यक्तवन्तः। शिक्षा खेलकुद मन्त्रालयेन एकादश कक्षायाः पठन पाठनम् आगामिनः आषाढमासस्य प्रथमदिवसात् कर्तुं कारयितुं स निर्दिष्टमस्ति। मन्त्रालयेन गतविक्रमवर्षस्य माध्यमिक शिक्षा परीक्षायाः परिणामस्य प्रकाशनस्य अवस्थायाम् एकादश कक्षायाः पठन पाठन सञ्चालनम् आगामिनः आषाढस्य प्रथमदिवसात् कर्तुं कारयितुं स निर्दिष्टमस्ति। मन्त्रालयस्य शिक्षा मानव स्रोतो विकास केन्द्रेण शिक्षा विकास समन्वय समितिभ्यः पत्राचारं विधाय सूचनेयं प्रेषिता वर्तते। बांकी जनपदस्य निर्मला कुर्मी इत्यस्य अपहरणेन शरीरबन्धकेन च सम्बद्धायाः घटनायाः निष्पक्षम् अनुसन्धानस्य याचनां विधाय त्रयोविंशतिः दिनेभ्यः अनशनरतायाः अधिकारकर्मिणः रूबी खान इत्यस्याः सर्वकारस्य प्रतिनिधिभिः सह पञ्चसूत्रीयसहमतिः धृता अस्ति। बांकी जनपदस्य नेपालगञ्ज स्थानस्य सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस चिकित्सा महाविद्यालये अनशनरतया खान इत्यनया सह सर्वकारस्य पक्षतः प्रेषितेन विशेषवार्तासमूहेन सहमतिर्धरणानन्तरम् अधिकारकर्मिणा रुबी खान इत्यनया अनशनं त्यक्तमस्ति इति समाचारः।
1: सेतो पुतली देखि सावधान रहौ।
2: सापु कस्तो रोग हो?
1: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
2: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
1: सापु रोग के कारणले लाग्छ?
2: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
1: सापु रोगका लक्षणहरू के हुन्?
2: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
1: उज्यालोमा हेर्न नसक्नु,
2: आँखा दुख्नु,
1: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
2: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
1: सापुको रोकथाम कसरी गर्ने?
2: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
2: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
2: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
2: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु।
3: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
4: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
3: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
4: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
3: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
4: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने

0: कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेका काला जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यो होइन छोरी?
1: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। केही सांसदका पछिल्ला शैली असंसदीय भएको भन्दै सभामुख अर्यालले हिजोको बैठकमा व्यवहार सच्याउन चेतावनी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। त्यसअघि प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हा संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने, सुझावका आधारमा मन्त्रालयका कामहरू पनि प्रभावकारी बनाई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रेस काउन्सिलको क्षमता वृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको आम सञ्चार क्षेत्रलाई स्वच्छ, जवाबदेही र गौरव गर्न सक्ने क्षेत्रका रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालको दुर्गम र बढी व्यवसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउन बजेट तथा कार्यक्रमसहित व्यवस्थापन गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। सांसदहरूले उठाउनु भएको विषयमा जवाब दिनुहुँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवाहरूलाई देशभित्र रोजगारीका अवसर उपलब्ध गराउने विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित एवं भरपर्दो बनाउने मात्रै नभई स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउन मन्त्रालयले काम अघि बढाएको जानकारी दिनुभयो। वैदेशिक रोजगारीका नाममा हुने शोषण, ठगी र अनियमितताप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको उहाँले बताउनुभयो। बैठकमा सभामुख अर्यालसँग समय माग गर्नुभई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो। आफूहरूले उठाएका विषयमा जवाब दिनुपर्ने उहाँले बताउनुभयो। मुलुकको सिमाना, सहकारीको रकम फिर्ताको विषय, सुकुम्बासीको व्यवस्थापन लगायतका विषयमा आम जनताले उठाइरहेका विषयमा प्रधानमन्त्री र मन्त्रीलाई आफूले प्रश्न सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्नु परेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य लगायतका विषयमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने, सुकुम्बासी र घरबार विहीनका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक एवं गहन भएको बताउनु भएको छ। सुनसरीको सुनकोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हलको उद्घाटन गर्नुहुँदै हिजो राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा ठूलो असर भइरहेको भन्दै त्यसको न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षणलाई बढाउन माग गर्नुभएको छ। समितिको हिजो बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयात निरुत्साहित गर्दै किसानलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि एवं खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्ने सुझाव दिनुभयो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार, ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध भएको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर गोपिन्द्र प्रसाद शर्मा र अर्का सचिव राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्तिको अभिवृद्धि, कृषियोग्य भूमि र वन क्षेत्रको संरक्षण एवं आधुनिकीकरणलाई प्राथमिकता दिँदै त्यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढाउनु पर्ने आवश्यकता उठाउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले पिछडिएका समुदाय, जेएनजी घाइते र सहितका परिवारलाई लक्षित गरी सिप विकासको तालिम र युवा वर्गहरूका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषय एवं मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन बजेट थप आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी असार 1 गर्न एवं गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 कार्य अघि बढाउन निर्देश गरेको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास एवं समन्वय इकाइहरूलाई हिजो पत्राचार गरी त्यसबारे जानकारी दिएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्यीय सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो। हिजो कृषि सहकारीका 88 र शिव शिखर बहुद्देश्यीय सहकारीका 216 थप बचतकर्ताले बचत रकम फिर्ता पाएको मन्त्रालयले जनाएको छ। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको मध्य प्रदेश वन निर्देशनालय जनकपुरले जनाएको छ। वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको निर्देशक जगन्नाथ प्रसाद जयसवालले जानकारी दिनुभयो। प्रदेशका विभिन्न जिल्लाबाट 16,579 हेक्टर वन क्षेत्रको अतिक्रमण अझै रहेको र अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्न प्रक्रिया अघि बढाइएको निर्देशनालयले जनाएको छ। नेपालमा हाल 46.08% भूभाग वन क्षेत्रले ढाकेको भए पनि मध्य प्रदेशमा मात्र 3.72% भूभाग वन क्षेत्रको छ। र चालु आर्थिक वर्ष राष्ट्रिय कुल ग्रास्त उत्पादन वार्षिक वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। हिजो सार्वजनिक प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ। चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.40% बराबर हुने र गण्डकीको 5.01% हुने प्रक्षेपण गरिएको छ। सबैभन्दा कमजोर आर्थिक वृद्धि दर मध्य प्रदेशको हुने कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा मधेसको 1.31%, त्यसै गरी कोशीको 3.13%, लुम्बिनीको 2.87%, कर्णालीको 2.94% र सुदूरपश्चिमको 3.28% आर्थिक वृद्धि दर हुने अनुमान कार्यालयले गरेको छ। बिहान 6 समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 7 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार 21 मे सन् 2026, नेपाल सम्वत 1146। कार्यक्रम अखबारमा गोर्खापत्र राष्ट्रिय दैनिकको अग्र पृष्ठमा रहेको समाचारलाई सबैभन्दा पहिला समावेश गर्दैछौ। तर्जुमा क्रममा सूचना प्रविधि र एआई विधेयक समाचार शीर्षक रहेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेसनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको बताउनु भएको हो। सरकारको उच्च प्राथमिकता क्षेत्रमध्ये डिजिटल ट्रान्सफर्मेसन एक भएको उहाँले बताउनुभयो। संसदमा उठेका प्रश्नमा विभागीय मन्त्रीबाट संसदलाई सम्बोधन भएको चालु अधिवेशनमा पहिलो हो। यसअघि अधिवेशनमा पनि सभामा उठेका प्रश्नमा विभागीय मन्त्रीबाट सम्बोधन भएका थिएनन्। उहाँले सरकारको आगामी एक वर्षमा सम्पन्न हुने डिजिटल डिभाइड न्यूनीकरणका कामलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो। दुर्गमदेखि सहरसम्म भरपर्दो र पहुँच योग्य दूरसञ्चार सेवा विस्तार कार्यक्रम एक वर्षसम्म सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको पनि उहाँको भनाइ रहेको छ। रोजगारी सिर्जनामा प्रयत्नशील समाचारमा उपशीर्षक रहेको छ। यस्तै श्रम तथा रोजगार मन्त्री रामजी यादवले पनि मन्त्रालयगत विषयमा उठाइएका प्रश्नको जवाफ दिनुभएको छ। मन्त्री यादवले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै रोजगारी अवसर दिन सरकार प्रयत्नशील रहेको बताउनुभयो। त्यसै गरी प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध समाचार उपशीर्षक पनि रहेको छ। तर्जुमा क्रममा सूचना प्रविधि र एआई विधेयक आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्र दैनिककै अग्रपृष्ठमा रहेको खबरलाई लिँदैछौँ। एक सातामा 250 भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता बुधबारसम्म उल्लिखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका हुन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटनु भएका सम्पर्क अधिकृत सुशील शेर्माका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट गर्नुभएको छैन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमै असर पर्ने गरी भन्सारमा कडाई पनि भएको छ। नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग सुरु गरे यता नयाँ दिल्ली र बेजिङ दुबईलाई कूटनीतिक नोट पठाइएको छ। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भएको हो, जसले अन्तत त्यो भ्रमण नै स्थगित गराएको थियो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामिला विज्ञहरूका अनुसार यो काठमाडौँको
नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने प्रष्ट सङ्केत पनि हो। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। साथै कान्तिपुर दैनिकको यसै पृष्ठमा प्रकाशित अर्को समाचारलाई पनि कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। प्रदेश सरकारमा पालो फेर्न काङ्ग्रेस र एमाले कसरत। काङ्ग्रेस सभापति थापा र उपसभापति शर्मा नै प्रदेश सरकारको नेतृत्व बदल्न सक्रिय। एमाले अध्यक्ष ओलीसँग श्रृङ्खलाबद्ध संवाद। काङ्ग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्न गृह कार्यमा जुटेका छन्। सरकारमा आलो पालो नेतृत्व गर्ने दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृङ्खलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न काङ्ग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहनु भएको छ। काङ्ग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नुभएको छ। प्रदेश सरकारमा पालो फेर्न काङ्ग्रेस एमालेको कसरत। कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। पदमा छँदा राईदाई अहिले मुद्दामाथि मुद्दा। भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिसन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित रहेको छ। यसरी मुद्दा खेप्नेहरूमा विकल पौडेल, पूर्व कार्यकारी निर्देशक सुरक्षण मुद्रण केन्द्र, उहाँलाई सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ। उहाँको बिगो 61,13,21,153 रहेको छ। विदेशी विनिमय अपचलनको दोस्रो मुद्दा रहेको छ, जसमा 1,83,00,00,000,000 बिगो माग गरिएको छ। मुद्दा हुन्डी कारोबार पनि रहेको छ, जसमा 1,46,66,000 बिगो माग दाबी गरिएको छ। त्यसै गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानीको मुद्दा पनि विकल पौडेलका विरुद्धमा रहेको छ, जसमा बिगो 38,67,17,640 रहेको छ। मुद्दा गैर कानुनी सम्पत्ति आर्जन रहेको छ, पाँचौँ मुद्दा, त्यसमा 62,00,00,000 बिगो माग दाबी गरिएको छ। गैर कानुनी लाभ हानि विकल पौडेलका विरुद्ध छैटौँ मुद्दा रहेको छ, जसमा 40,85,74,000 बिगो माग दाबी गरी मुद्दा दायर भएको छ। सातौँ मुद्दा, झुटा विवरण पेश गरेर सरकारी नियुक्ति, जसमा बिगो माग दाबी 10,000 रहेको छ। त्यसै गरी अर्को मुद्दा, आठौँ मुद्दा, गैर कानुनी लाभ हानिसँग सम्बन्धित रहेको छछ, जसमा 69,08,81,000 बिगो माग गरिएको छ। सुनिल पौडेल, पूर्व प्रबन्धक प्रबन्ध निर्देशक नेपाल टेलिकम, मुद्दा सार्वजनिक सम्पत्ति हानि नोक्सानी, बिगो 23,27,58,000 माग गरिएको छ। त्यसै गरी गैर कानुनी सम्पत्ति आर्जनको मुद्दा पनि रहेको छ, जसमा 1,19,24,000 माग दाबी रहेको छ। मुद्रा विदेशी विनिमय अपचलन, जसमा 77,45,003 यसमा 3 गुणा जरिवानाको बिगो माग दाबी गरिएको छ। सरकारी लिखत कृत्यको मुद्दा पनि रहेको छ, 70,000 बिगो माग दाबी गरिएको छ। घुस लिएको मुद्दा रहेको छ, 3,08,50,000 बिगो माग दाबी गरिएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, जसमा 33,48,17,000 बिगो माग दाबी गरिएको छ। त्यसै गरी गैर कानुनी लाभ हानिको विषय रहेको छ। सुनिल पौडेल, पूर्व प्रबन्ध निर्देशक नेपाल टेलिकमका विरुद्ध चलेका मुद्दाको विवरण हो। त्यसै गरी प्रदीप अधिकारी, पूर्व महानिर्देशक नागरिक उड्डयन प्राधिकरण, मुद्दा गैर कानुनी लाभ हानि, जसमा 8,36,73,55,000 बिगो माग दाबी गरिएको छ। सार्वजनिक सम्पत्तिको हानि नोक्सानीको मुद्दा पनि रहेको छ, जसमा 13,57,46,213 बिगो माग दाबी गरिएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानीकै अर्को मुद्दामा 46
करोड माग दावी गरिएको छ। गैर कानुनी लाभ हानिमा 3,62 करोडको माग दावी लिएको छ। त्यसै गरी अन्य विभिन्न निकायको विभिन्न पदमा रहँदाखेरि सरकारी सम्पत्तिको अपचलन, दुरुपयोग, गैर कानुनी लाभ हानिका सन्दर्भमा मुद्दा चलाइएका व्यक्ति र मुद्दाको विवरण पनि यो समाचारमा उल्लेख गरिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। पूर्व मन्त्री खड्कासँग भेटियो, 1 अर्ब माथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्, जेठभित्रै मुद्दा दायर गर्ने अनुसन्धान तीव्र, आजको नयाँ पत्रिका दैनिककै अग्र पृष्ठमा यो खबर रहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानबिनको दायरामा रहनुभएका पूर्व मन्त्री तथा काङ्ग्रेस नेता दीपक खड्कासँग 1 अर्बभन्दा धेरै को सम्पत्ति भेटिएको छ। स्रोतका अनुसार उहाँले धेरै सम्पत्तिको स्रोत खुलाउन सक्नु भएको छैन। चलन चल्तीको मूल्य अनुसार 1 अर्बभन्दा धेरैको सम्पत्ति भेटिएपछि आयोगले उहाँको सम्पत्ति विवरणको विश्लेषण गरी बयान लिन थालेको छ। खड्कामाथि गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पूर्व मन्त्री खड्कासँग भेटियो, 1 अर्ब माथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सक्नु भएन, जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र, नयाँ पत्रिका दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। हाउसमा हर्क हङ्गामा, नागरिक दैनिकको अग्र पृष्ठमा खबर प्रकाशित रहेको छ। प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर आफ्नो अडानलाई निरन्तरता दिइरहनु भएको छ। हाउसमा हर्क हङ्गामा, नागरिक दैनिकको अग्र पृष्ठको खबर हो यो। स्वास्थ्य बिमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट, बिमा बोर्डले अनावश्यक दुःख दिएको गुनासो, नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा प्रकाशित समाचारलाई लिँदैछौँ। स्वास्थ्य बिमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बिमाको दावी भुक्तानी गर्दा अनावश्यक शङ्का उपशङ्का गरेको र बिमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। स्वास्थ्य बिमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट, आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कायम मुकायमको आदेश कार्यान्वयन। आजको कान्तिपुर दैनिकको भित्री पृष्ठको खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिस विरुद्ध दायर रिट दरपिट विरुद्ध निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारै निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्ति भएपछि मात्र दर्ता भएको हो। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले गत 22 वैशाखमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको पर्सिपल्ट परिषदले चौथो वरियतामा रहनुभएका तत्कालीन न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। 25 वैशाखमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवाल रिट लिएर सर्वोच्च अदालत पुग्नु भएको थियो, तर सर्वोच्च प्रशासनले रिट दर्पिट गरिदिएको थियो। त्यसपछि उहाँहरूले दर्पिट विरुद्ध निवेदन दिनुभएको थियो। त्यस निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्ड गरेको थियो। प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामुकको आदेश कार्यान्वयन। आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। आजको नेपाल समाचार पत्रले सर्वोच्च अदालतमा मुद्दाको चाङ, सुधार योजना फेरि परीक्षणमा समाचार शीर्षक सहित समाचार प्रकाशित गरेको छ। सर्वोच्च अदालतमा मुद्दाको चाङ घटाउने प्रतिबद्धता पटक पटक दोहोरिए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा 22,000 भन्दा बढी मुद्दा अझै विचाराधीन रहेका छन्। न्याय पाउन सेवाग्राहीले वर्षौँ कुर्नुपर्ने अवस्था हटाउन नयाँ प्रधान न्यायाधीशले फेरि सुधार योजना अघि सार्नु भएको छ। सर्वोच्च अदालतले मुख्य अभियान फाँट खडा गरेर सुनवाई थाले पनि प्रभावकारी रूपमा फर्छेट हुन सकेको छैन। गत भदौ 23 र 24 गतेको जेएनजी विद्रोहपछि भएको आगलागीबाट सूचना प्रविधि सर्भर लगायत उपकरणमा पुगेको क्षतिका कारण मुद्दा प्रवाह व्यवस्थापनमा समस्या आई बक्यौता मुद्दाको संख्या बढ्दै गएको पाइएको छ। सर्वोच्चमा मुद्दाको चाङ, सुधार योजना फेरि परीक्षणमा नेपाल समाचार पत्रको खबर हो यो। दक्षिण एसियामै उच्च करको बोझ नेपालमा। आम्दानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा। आजको कान्तिपुर दैनिकमा समाचार रहेको छ। आम्दानीको 39%सम्म आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व सङ्कलन पनि संकुचित हुँदै गएको छ। आम्दानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनुपर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्टहरू को भनाइरहेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39%सम्म आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। समाचारमा विभिन्न व्यक्तिहरूको भनाइलाई समेत उल्लेख गरिएको छ, जसमा अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाइ पनि समावेश रहेको छ। आउँदो बजेटमा मध्यम वर्गलाई करको भार कम गरिनेछ। कर प्रणाली परिमार्जन मार्फत देशभित्रै बसेर पनि विश्व बजारमा सेवा दिन सकिने अवसर सिर्जना गर्न सरकार लागि परेको छ। त्यसै गरी रूप खड्काको भनाई पनि समावेश गरिएको छ। उहाँ कर विज्ञ हुनुहुन्छ। नेपालको व्यक्तिगत आयकरको उच्चतम वैधानिक सीमान्त दर 39 र प्रभावकारी कर दर 32% छ। यी दुवै दक्षिण एसियाका उच्च दर हुन्। यसमा परिमार्जन हुनुपर्छ। नेपालको आयकरको दर घटाउनुपर्छ। कर दर घटाउँदा उपभोक्ता क्रय शक्ति बढ्छ। क्रय शक्ति बढ्दा खर्च बढ्छ र अर्कोतर्फबाट स्वतः समग्र कर पनि बढ्छ। सुदर्शन राज पाण्डे कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँ दक्षिण एसियामै उच्च करको बोझ नेपालमा, कान्तिपुर दैनिकको खबर हो यो। बागमती र गण्डकीको आर्थिक वृद्धि राष्ट्रिय अनुमान भन्दा बढी, गोरखापत्र दैनिकमा खबर रहेको छ। देशको समग्र कुल ग्रास्त उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढी रहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल ग्रास्त उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान भन्दा 3.85% बढी हुने देखिएको छ। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्य को प्रादेशिक कुल ग्रास्त उत्पादनको सबै भन्दा उच्च वार्षिक वृद्धि दर बागमती प्रदेशको 5.40% र गण्डकीको 5.01% रहने अनुमान गरिएको छ। बागमती र गण्डकीको आर्थिक वृद्धि राष्ट्रिय अनुमान भन्दा बढी, आजको गोरखापत्र दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल। चालु आर्थिक वर्षमा सबैभन्दा कम मधेसमा 1.31% मात्रै आर्थिक वृद्धि, सबैभन्दा बढी बागमतीमा। नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा यो खबर समावेश रहेको छ। चालु आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिए छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रादेशिक कुल ग्रास्त उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल भएको देखाएको हो। कुन प्रदेशको अर्थतन्त्र कस्तो, समाचारमा उल्लेख गरिएको छ। कोशीको 10.43% वृद्धि दर 3.13%, त्यसै गरी मधेसको 8.63% वृद्धि दर 1.31%, बागमतीको 24.23%, 5.50% वृद्धि, त्यसै गरी गण्डकीको 5.93%, 5.01% वृद्धि, त्यसै गरी लुम्बिनीको 9.37%, 2.87% वृद्धि, त्यसै गरी कर्णालीको 2.77%, 2.94% वृद्धि, सुदूरपश्चिमको 4.64%, 3.28% वृद्धि, 24.23%, बागमती प्रदेशको सबैभन्दा ठुलो कुल ग्रास्त उत्पादनको आकार र वृद्धि दर पनि बागमती प्रदेशकै बढी देखिएको छ भने गण्डकी प्रदेशको वृद्धि दर पनि सकारात्मक रहेको विषयलाई आज नयाँ पत्रिका दैनिकको यो समाचारमा उल्लेख गरिएको छ। खरिद कानुन अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना, कारोबार दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। त्यसै गरी पोखरा महानगरको चेतावनी, फिर्के खोलाको खोला घरभित्रका संरचना शनिबारभित्र खाली गर्नु आर्थिक पृष्ठमा यो खबर रहेको छ। त्यसै गरी अन्नपूर्णपोष दैनिकले आफ्नो आर्थिक पृष्ठमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मारमा जलविद्युत पिपिए दर परिमार्जनको माग जिडिपीको आकार र वार्षिक आर्थिक वृद्धि दरमा बागमती अगाडि लगायतका प्रसङ्गहरू प्रकाशित छन्। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। सरकारले आगामी जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दैछ। यसका लागि सरकारले बजेट निर्माण कार्यलाई तीव्रता दिएको छ र बजेट निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै वाचन गर्ने तयारी गरिएको छ। एक दिनका लागि हल तयार गर्ने र केही फिनिसिङका काम त्यसपछि सकेर असार मसान्तसम्म पूर्ण सञ्चालनमा ल्याउने योजना रहेको छ। अर्कोतर्फ प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाब माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो पनि प्रतिनिधि सभा बैठकमा प्ले कार्ड देखाएका छन्। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बस्न चेतावनी पनि दिनुभएको छ। अर्कोतर्फ धानको उत्पादन घट्दा मधेश प्रदेशको अर्थतन्त्र शिथिल हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा सबैभन्दा कम मधेशमा 1.31% मात्रै आर्थिक वृद्धि देखिएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ। यो राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रादेशिक तथ्याङ्क हो। प्रादेशिक कुल ग्राहस्त उत्पादन सम्बन्धी अनुमानित तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको छ, जसमा चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेशमध्ये मधेसको सबैभन्दा कम हुने देखिएको छ। चिया निर्यातमा हुँदै आएको अवरोध अब सहज भएको छ। भारतले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर एसओपीलाई संशोधन गर्दै नेपाली चियामाथिको कडाईलाई खुकुलो बनाएसँगै चिया निर्यातमा नेपाली किसानहरूले सहजता महसुस गर्ने भएका छन्। चिया निकासीको समस्या अहिलेको लागि टरेको छ। दीर्घकालीन समाधान खोज्न किसानहरूले आग्रह गरेका छन्। अर्कोतर्फ हुम्लाको चङ्खेली गाउँपालिका 5 नेप्काको मेला गाउँमा मङ्गलबार राति असिना पानीसँगै आएको भल बाढीले घरगोठ पुर्नुका साथै पशुधनको क्षति गरेको छ। बाढीले स्थानीय डाँफे आधारभूत विद्यालय भत्काएको हुम्ला प्रशासन कार्यालयले जनाएको छ भने कक्षा 8 अध्यापन हुने सो विद्यालयमा 105 बालबालिका अध्ययनरत रहेका छन्। प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार स्थानीय रतन सिंह तामाङको गोठमा रहेका 43 भेडा मरेका छन्। वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङको गोठ समेत पहिरोले पुरेको छ। अब मनसुन सुरु हुँदैछ। मनसुन सुरु हुने क्रममा रहँदा हुम्लामा 81 बाढीको कहर आएका समाचारहरू सञ्चार माध्यममा छन् र यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको छ र यस वर्षको मनसुन अब केही दिनमा सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सरदरभन्दा कम पानी पर्ने पनि उसले आकलन गरेको छ। सरकारले हालै प्रतिनिधि सभामा ल्याएको राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विपद उद्धारलाई पूर्व तयारीमुखी बनाइने उल्लेख गरिएको छ। आज हामी विशेष गरी विपद पूर्व तयारी विपद प्रतिकारी योजना केही समय अगाडि स्वीकृत भएको छ, यो योजनामा भएका विषयहरू र मनसुन सुरु हुन लागेसँगै विपदका सम्भावित घटनाहरू, यसको न्यूनीकरणका उपाय, न्यूनीकरण र पूर्व तयारीका कार्ययोजना लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसी। केसीज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: अब विपदको जुन खालको घटना मनसुन समयमा अलि बढी हुने देखिएको छ, बाढी पहिरो जस्ता घटनाहरू नेपालमा सामान्य जस्तै भएका छन्। अस्ति मात्र हुम्लामा मध्यराती 81 बाढी आएका समाचारहरू आएका छन् भनेको विपद अब यो बाढी पहिरो भनेको नेपालमा कति बेला जाने हो त्यो आकलन गर्न नसक्ने अवस्थामा रहँदा यसलाई चाहिँ न्यूनीकरण गर्ने सन्दर्भमा विभिन्न प्रयासहरू आवश्यक छ। अब यसै क्रममा केही समय अगाडि मात्र विपद प्रतिकारी योजना स्वीकृत पनि भएको छ। अब यो कुराकानीको सुरुवात त्यसैबाट गरौँ। विपद प्रतिकारी योजना स्वीकृत भएसँगै यसले चाहिँ विपद जोखिम न्यूनीकरणमा कस्तो प्रभाव पार्छ र कति काम गर्न चाहिँ कति सहज यो यो स्वीकृत योजनाले बनाउँछ?
1: हजुर, हजुरले भने जस्तै हामीले विगत वर्ष जस्तै यस वर्ष पनि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना 2083 स्वीकृत गरेका छौँ र यो कार्यान्वयनको चरणमा पनि अब प्रवेश गरिसकेको अवस्था छ। अब यो योजना स्वीकृत हुनुको अर्थ अब हामीलाई चाहिँ मनसुनजन्य विपद जुन चाहिँ तपाईँको चाहिँ नेपालमा सबभन्दा धेरै चाहिँ घटित हुने गर्दछ, यसले धेरै जनधनको क्षति पनि गर्ने गर्छ र सबभन्दा बढी पानी भनेको नेपालमा जति पानी पर्छ त्यसको 80% बढी यही अवधिमा नै हुने गर्दछ। त्यो भएको हुनाले अब यो मनसुन पूर्व तयारी त प्रतिकार राष्ट्रिय कार्य योजनाले दुईवटा काममा चाहिँ सपोर्ट पुग्छ। एउटा हामीलाई चाहिँ विपद पूर्व तयारीका लागि यसले सपोर्ट गर्छ, भनेको हामीसँग चाहिँ अहिलेको अवस्था के छ र विगतमा हामीले के कस्तो काम गर्दै आएका थियौँ र विगतमा हाम्रा के कस्ता कमजोरीहरू भए त्यसको एनालाइसिस गरिन्छ र त्यसमा लेसन लर्न पनि गरिन्छ र हामीले चाहिँ पूर्व तयारीको सन्दर्भमा जस्तो कि हाम्रो जनशक्तिको अवस्था के कस्तो छ, हामीसँग चाहिँ खोजुद्धार सामग्रीको स्थिति के छ, त्यसै गरेर हामीलाई राहत व्यवस्थापन गर्नु पऱ्यो भने हाम्रो केन्द्रदेखि स्थानीय तहसम्मको चाहिँ अवस्था के छ, त्यसका अतिरिक्त हामीसँग जस्तो ह्याभी इक्विपमेन्टहरू जस्तो सडकहरू अवरोध हुने अवस्थाहरू आउँछ होइन, त्यस्तो अवस्थामा हामीसँग त्यो अवस्था के छ, त्यस्तै हेलिकप्टर उद्धार पनि गर्नुपर्ने हुनसक्छ, कुनै बेला ड्रोनहरू आवश्यक पर्न सक्छन्, ऱ्याप बोटहरू आवश्यक पर्न सक्छन् होइन, त्यो अवस्था पनि हामीले त्यसमा एनालाइसिस गरेका हुन्छौँ। भने अब पूर्व तयारीको सन्दर्भमा हाम्रो जनशक्ति त्यस्तै गरेर खोजुद्धार सामग्रीको सन्दर्भ र हामी तपाईँको जति पनि खोजुद्धार अथवा यो विपदसँग सम्बन्धित कार्यमा खटिन्छौँ ती निकायहरूबिचको चाहिँ समन्वय सहकार्य र विपदमा तिनीहरूको सहभागिता र एकअर्का बिचमा चाहिँ कम्युनिकेसन के कसरी भइराखेको छ र के कसरी हुनुपर्छ भन्ने सन्दर्भमा त्यसले चाहिँ पूर्व तयारीको चाहिँ यहाँ समग्र तपाईँको चाहिँ एनालाइसिस गर्छ र त्यसलाई हामीले हाम्रो अवस्था त्यसले दर्शाउँछ। भने अर्को प्रतिकारको सन्दर्भमा विपद नै गइहाल्यो भने हामीले चाहिँ खोज उद्धार तथा राहत व्यवस्थापन कसरी गर्ने कसले गर्ने भनेर त्यसले चाहिँ निकायगत रूपमा चाहिँ कार्य जिम्मेवारी स्पष्ट गर्छ, कसले के काम कहिले गर्ने कसरी गर्ने, मुख्य जिम्मेवारी निकाय को हुने सहयोगी निकाय को हुने भनेर हामी त्यो कार्य योजनामा केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण निकायहरू त्यसै गरेर सरकारी निकाय मात्रै नभएर हाम्रा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय गइसकेका सङ्घ संस्थाहरू पनि हुनुहुन्छ उहाँहरूको पनि हामीले चाहिँ त्यसमा कार्य योजना स्पष्ट गरेका छौँ। भने निजी क्षेत्र सञ्चार जगत नागरिक समाज समेतको हामीले चाहिँ यो पूर्व तयारी प्रतिकार्य कार्य योजना चाहिँ तयार पारेका छौँ। त्यो कार्य योजना चाहिँ कार्यान्वयनमा गयो भने हामी विगत वर्ष जस्तै मनसुनजन्य विपद जोखिम न्यूनीकरण व्यवस्थापनमा सफल हुनेछौँ भन्ने हाम्रो अब स्पष्ट चाहिँ अपेक्षा रहेको छ।
0: भनेपछि अब यो कार्ययोजना स्वीकृत भइसकेको छ, कार्यान्वयनमा पनि आइसकेको छ, अब यसले चाहिँ अब विपदको समयमा कुन निकायले के गर्ने कुन निकायको अर्डर मान्ने भन्ने जुन खालको अलमल हुने गर्थ्यो त्यो परिस्थिति चाहिँ अन्त्य गरेको छ होइन?
1: हो, एकदमै एकदमै अन्त्य गरेको छ। जस्तो कि यो सन्दर्भमा सानो एउटा मैले यो फ्लो चार्टको कुरा गरेँ, जस्तो कि जल तथा मौसम विज्ञान विभाग छ त्यसले चाहिँ यो समग्र चाहिँ वेदरको हाम्रो चाहिँ वाटर इन्ड्युस डिजास्टर अथवा मनसुन इन्ड्युस डिजास्टरको फोरकास्टिङ गर्छ, पूर्वानुमान गर्छ। त्यो पूर्वानुमान अनुसार हाम्रो चाहिँ अवस्था के हुन्छ त अब जस्तो कि 3 दिन अगाडि नै त्यस्तो फोरकास्टिङहरू आउँछ, 24 घन्टा अगाडि नै आउँछ, उस्तै पऱ्यो भने विशेष बुलेटिनहरू पनि त्यहाँ जारी हुन्छ र त्यसको आधारमा हामी चाहिँ एडभाइजरी जारी गर्छौँ। एडभाइजरी चाहिँ अब रेड अलर्ट भयो भने मात्रै हामी जारी गर्छौँ। यो रेड भन्नुको अर्थ त्यतिखेर चाहिँ एकदमै खतरा छ भन्ने सन्दर्भमा मात्रै हामीले एडभाइजरी जारी गर्छौँ। त्यो एडभाइजरी हामीले चाहिँ जति पनि यो कार्यान्वयनसँग सम्बन्धित निकायहरू छन् तत्कालै हामीले त्यहाँ सम्प्रेषण पनि गर्छौँ र सम्प्रेषण मात्रै गर्दैनौँ, त्यसको प्रभावकारी पूर्व कार्य र प्रतिकार्य हुने व्यवस्थापन पनि गर्छौँ। हामी केन्द्रदेखि स्थानीय तहसम्मको सम्पूर्ण निकायहरू, सुरक्षा निकायहरू, त्यस्तै गरेर विपदसँग सम्बद्ध सम्पूर्ण चाहिँ अन्य चाहिँ सङ्घ संस्थाहरू, युएन एजेन्सीहरू लगायतसँग पनि हामी निरन्तर सम्पर्कमा भइराखेका हुन्छौँ र त्यसले गर्दा के हुन्छ त भन्दाखेरि हामीलाई चाहिँ डिसिजन गर्न सजिलो हुन्छ। समयमै मान्छेहरू चाहिँ यदि जोखिमपूर्ण ठाउँहरूमा छन् भने उहाँलाई सुरक्षित ठाउँमा लैजान त्यसले सपोर्ट गर्दछ। भने अर्को चाहिँ त्यसले के गर्छ त भन्दाखेरि सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि हामीले पूर्व कार्य हामी एन्टिसिपेटरी एक्सन भन्छौँ, त्यो एन्टिसिपेटरी एक्सन गर्न पनि सजिलो हुन्छ। भनेपछि अब एकबार प्रणाली मार्फत सूचना सम्प्रेषण हुन्छ, अब जस्तो चाहिँ जल मौसम विज्ञानले पूर्वानुमान गर्ने बित्तिकै हामी एडभाइजरी जारी गर्छौँ, यो एडभाइजरी हाम्रो च्यानल मार्फत सम्बन्धित चाहिँ वर्ग क्षेत्र समुदायमा पुग्छ, त्यसको तत्कालिक कार्यान्वयन हुन्छ र जसले गर्दा भोलि चाहिँ प्रतिकार नै नगर्नुपर्ने स्थितिहरू हुनसक्छ, भनेको इन्सिडेन्ट चाहिँ घटना चाहिँ घट्न सक्छ, हेजार चाहिँ हुनसक्छ, तर त्यसबाट हुने जनधनको क्षतिलाई हामीले चाहिँ उल्लेख्य रूपमा चाहिँ घटाउन सक्छौँ र विगतमा पनि हामीले त्यो अभ्यास गरेका छौँ र यसले गर्दा हामीले चाहिँ अब क्ल्यारिटी आएको छ भने स्थानीय तहले कस्तो अवस्थामा काम गर्ने, जिल्ला विपद व्यवस्थापन समिति जिल्ला सुरक्षा समिति छ त्यसले कस्तो अवस्थामा काम गर्ने, प्रदेशले कति बेला काम गर्ने, सङ्घका निकायले कति बेला काम गर्ने, निजी क्षेत्र कतिखेर आउने, सञ्चार जगतको भूमिका के हुने लगायतका विषयमा हामीले त्यहाँ स्पष्टता किराम गरेका छौँ र यसले हामीलाई काम गर्नमा एकदमै सजिलो बनाउनेछ, हामीलाई कन्फ्युजनहरू हटाउनेछ। त्यसको हामी 30 दिन 60 दिन 90 दिन र त्यो मनसुन पश्चात पनि हामी रिभ्यू गर्ने, समीक्षा गर्ने र कस्ता कमजोरी के रह्यो भनेर 30 दिनमा हामीले एनालाइसिस गर्ने व्यवस्था पनि गरेका छौँ, गत वर्ष पनि हामीले गरेका थियौँ। त्यसले गर्दाखेरि फेरि हाम्रा कमी कमजोरीहरूलाई सुधार हुँदै जान्छ र राम्रा कामहरूको फेरि चाहिँ प्रोत्साहन हुँदै जान्छ भन्ने हाम्रो अपेक्षा छ।
0: अब त्यसो त विपद व्यवस्थापन अब केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव देखिँदैन। स्थानीय समुदाय, अब हामीले अघि उल्लेख गरेका सबै सरकार भएका निकायबीच समन्वयात्मक र योजनाबद्ध प्रतिकार्य आवश्यक छ। अब यो सन्दर्भमा यो प्रतिकारी राष्ट्रिय यो कार्ययोजना चाहिँ ले एउटा सान्दर्भिक पनि छ, विगतमा भएका अप्ठ्याराहरू यसले सल्टाउनेछ, यहाँले उल्लेख गर्नुभयो। अर्कोतर्फ अब नेपाली सेनाले पनि मनसुनजन्य विपद प्रतिकार योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाएका आधारमा यो वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी कार्यान्वयनमा ल्याएको सेनाले जनाएको छ। अब सँगै सरकारको नीति तथा कार्यक्रममा विपद उद्धारलाई पूर्व तयारीमुखी बनाइने उल्लेख गरिएको छ। यो सन्दर्भमा अब पूर्व तयारीमुखी बनाइने सन्दर्भमा यो पनि महत्त्वपूर्ण हुनसक्छ। अब यो पूर्व तयारीमुखी चाहिँ कसरी बनाउन सकिन्छ? अब हामीले अझै जुन खालका आवश्यक पर्ने नीतिगत देखि लिएर आर्थिकदेखि लिएर समन्वयात्मक भूमिकादेखि लिएर होइन पूर्व तयारीमुखी जुन खालको सरकारले एउटा नीति तथा कार्यक्रमै राखेको छ यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
1: एकदमै यो इम्पोर्टेन्ट निर्णय चाहिँ सरकारको छ। किन भन्दाखेरि अहिलेसम्म अथवा विगत वर्षमा हामी चाहिँ रियाक्टिभ वेबाट काम गरिराखेका थियौँ, अब हामीले विपदमा चाहिँ प्रोएक्टिभ वेबाट काम गर्नुपर्छ भन्ने यसको सन्दर्भ हो। जस्तो कि अहिले हामीले मनसुन पूर्व तयारी प्रतिकार राष्ट्रिय कार्ययोजना पनि के हो त भन्दाखेरि यो एउटा पूर्व तयारीमुखी चाहिँ एउटा योजना हो। यसले के भन्छ त भन्दाखेरि हामीले रेस्पोन्स वेटिङ गर्ने होइन, अब हामीले चाहिँ के गर्नु पऱ्यो भने पूर्व तयारी गर्नु पऱ्यो। पर्याप्त मात्रामा यदि हामीले पूर्व तयारी गर्छौँ, हामीले चाहिँ त्यो अनुसारको चाहिँ हाम्रा खोज उद्धार सामग्रीहरू जनशक्तिहरू त्यसै गरेर हामीले समन्वयात्मक संयन्त्रहरूलाई हामीले क्रियाशील पुर्याउँछौँ भने हामी चाहिँ धेरै रेस्पोन्स गरिराख्नु पर्दैन। भनेको जस्तो अस्ति हामीले चाहिँ कार्यकारी समितिको 34 बैठकबाट एउटा कार्य ढाँचा पनि सूचित गरेका छौँ, पूर्वानुमान आधारित पूर्व कार्य सम्बन्धीका राष्ट्रिय कार्य ढाँचा 2083। यसले के भन्छ त भन्दाखेरि कुनै ठाउँमा जस्तो पूर्वानुमान आयो भने, जस्तो 3 दिन अगाडि पूर्वानुमान आउँछ, विशेष बुलेटिन मार्फत हामीलाई 24 घन्टादेखि 48 घन्टा अगाडि नै त्यहाँ पूर्वानुमानहरू आउँछन्, हो त्यो आउने बित्तिकै हामी कहाँ जोखिम छ त्यो जोखिममा चाहिँ हामीले एक्सन लिइसक्नुपर्छ। भनेको जोखिमपूर्ण वर्ग क्षेत्र समुदायलाई हामीले सुरक्षित ठाउँमा लिइ सक्नुपर्छ, ताकि हामीले रेस्पोन्सिबल नै गर्नुपर्ने स्थिति चाहिँ सिर्जना हुनु पऱ्यो भन्ने हाम्रो जोड रहेको छ र यो कार्ययोजनाले पनि त्यही भन्छ। त्यही भएर अब हामी चाहिँ पूर्वानुमानमा आधारित पूर्व कार्य अथवा इम्प्याक्ट बेस्ड फोरकास्टिङमा चाहिँ बढी लगानी गर्ने, त्यसका लागि अब हामीले अहिले चाहिँ नयाँ नयाँ कामहरू पनि गर्नुपर्नेछ। जस्तो अहिले सूचना प्रविधि एआईको जमाना छ, जस्तो कि अब हामीले सेल्फ ब्रोडकास्टिङ सिस्टम हामीले त्यसलाई अवलम्बन गर्यो भने समयमै मान्छेहरूले चाहिँ दुर्गम क्षेत्रमा बस्ने मान्छेले पनि जोसँग चाहिँ सेलफोन छ अथवा उसँग टावर छैन, इन्टरनेट छैन भने पनि उसले समयमै सूचना प्राप्त गर्छ, अथवा विदेशीहरू पनि जस्तो कि तपाईँ विभिन्न चाहिँ ट्राभलिङमा हुन सक्नुहुन्छ, उहाँहरूसँग नेपालमा चाहिँ सिम नहुनसक्छ, उहाँसँग उहाँको सेलफोन अन छ भने उहाँले चाहिँ त्यो सूचना प्राप्त गर्न सक्नुहुन्छ र समयमै उहाँ सुरक्षित ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्षम हुन सक्नुहुन्छ। भनेपछि अब हामीले चाहिँ के गर्नु पऱ्यो त भन्दाखेरि रियाक्टिभ वे भन्दा पनि हामीले चाहिँ मिटिगेसनमा र प्रिपेयरनेसमा र पूर्व कार्य भनेको एन्टिसिपेटेड एक्सनमा बढी जोड गरेर हामीले त्यो रियाक्टिभ वेलाई भनेको हाम्रो रेस्पोन्स गर्नुपर्ने अवस्थालाई, खोज उद्धार राहत दिनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्छ भन्ने चाहिँ सरकारको स्पष्ट त्यो चाहिँ निर्णय हो र त्यही निर्णय अनुसार हामीले चाहिँ अब काम गरिराखेका छौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण समग्र विपदको सन्दर्भमा केन्द्रीय स्रोत निकायको रूपमा छ, यसले समग्र रूपमा चाहिँ सबै निकायसँग समन्वय गरेर सहकार्य गरेर सबैको सहभागितामा यो चाहिँ पूर्व तयारीमुखी चाहिँ कामलाई चाहिँ अगाडि बढाउँछ, अगाडि बढाइराखेको छ र हामी चाहिँ आगामी दिनमा आज यसलाई चाहिँ सशक्त बनाएर लैजानेछौँ।
0: अब यो वर्षकै कुरा गर्ने हो भने मनसुनमा यो वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन मौसम विज्ञान विभागले गरेको छ, सँगै तापक्रम बढ्ने उसको प्रक्षेपण छ र अहिले हेर्ने भने तराईको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको अवस्था पनि छ। अब यो सन्दर्भमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण र अन्य जुन खालका सरकारवाला निकायको कुरा गऱ्यौँ, ती निकायहरूको भूमिका कस्तो हुनुपर्छ?
1: यो विषयमा पनि हामी एकदमै स्पष्ट छौँ र यो विषयमा जस्तो अत्याधिक ता गर्मी अथवा एक्सट्रिम हिट वा तातोहाको लहर लु र खडेरी सम्बन्धी कार्ययोजना हामी यसअघि नै स्वीकृत गरेर कार्यान्वयनका लागि सबै निकायमा पठाइ पनि सकेका छौँ. किनकि गत वर्ष जस्तै यो वर्ष पनि खडेरी हुन सक्छ, ड्राउटको समस्या किनकि नेपाल धेरै पहिलादेखि भोग्दै आएको पनि छ. त्यसै गरेर अब हाम्रो तातोहाको लहर हिट वेभ अथवा चाहिँ लु चाहिँ आउन सक्छ भन्ने सन्दर्भमा त्यो कार्ययोजना हामीले सम्भवतः वैशाखमै तपाईँको स्वीकृत गरेर हामीले केन्द्रदेखि सबै निकायमा पठाइसकेको छ र उहाँहरू चाहिँ यदि चाहिँ एन्टिसिपेटेड एक्सन गर्नु पऱ्यो भने अथवा रेस्पोन्सै गर्नु पऱ्यो भने पनि हाम्रा चाहिँ जिम्मेवार निकाय र सहयोगी निकायको कसको के हुने भनेर हामीले त्यहाँ स्पष्ट किटान गरेका छौँ. उहाँहरू तयारी अवस्थामा नै हुनुहुन्छ. यद्यपि यो जल र मौसम विज्ञान विभागबाट त्यस प्रकारको चाहिँ अलर्टिङहरू आयो भने यसको पनि अब कहिलाई हिटवेभ मान्ने अथवा चाहिँ लु मान्ने भन्ने कुरा पनि छ, अथवा ड्राउटलाई कति अवधिसम्म चाहिँ सुक्खा भयो भने त्यसलाई ड्राउट मान्ने भन्ने पनि छ. त्यो यदि त्यो स्पष्ट रूपमा चाहिँ जल र मौसम विज्ञान विभागले त्यसको पूर्वानुमान गर्छ र त्यो अनुमान आउने बित्तिकै हामी एन्टिसिपेटेड एक्सनदेखि लिएर रेस्पोन्ससम्मका कामहरू गर्छौँ. यद्यपि अहिले त्यो घोषणा भइसकेको स्थिति छैन. र अर्को बाटो भनेको मनसुनको अवधिमा अहिले पनि सदरभन्दा कम पानी पर्छ भन्ने जुन प्रकारको आकलन छ, त्यो आकलन भनेको पानी नै पर्दैन भन्ने आकलन चाहिँ होइन. भनेको विगत वर्षमा पनि यस्ता तपाईँको चाहिँ आकलन भएको वर्षमा पनि सदरभन्दा काम कम पानी परेको अवस्थामा पनि धेरै चाहिँ घटनाहरू घटेको स्थिति छ. जस्तो कि अहिलेको च्यालेन्ज के हुनसक्छ भन्दाखेरि सदरभन्दा कम पानी पर्नुको अर्थ पानी नपर्ने भने आएन. त्यो भएर कुनै ठाउँमा भोलि चाहिँ धेरै ठुलो पानी परेर चाहिँ तपाईँको ठुलो क्षति हुने फ्ल्यास फ्लडहरू आउने, जस्तो कि अगाडि हजुरले चाहिँ ब्याकग्राउन्डमा हुम्लाको कुरा गर्नुभएको थियो होइन, त्यस्ता फ्ल्यास फ्लडहरू आउन सक्छ. अस्ति भर्खरै पनि रोसीमा चाहिँ मध्यम पानीले पनि त्यहाँ फ्ल्यास फ्लड ल्याइराखेको थियो, औषधभन्दा कम नै पानी हो त्यो होइन. भनेपछि यस्ता किसिमका फ्ल्यास फ्लडहरू आउन सक्छ र जो चाहिँ पूर्वानुमान गर्न सकिँदैन यसले झन् ठुलो चाहिँ झन्झनको क्षति गराउन सक्छ. त्यो भएको हुनाले हामी एकदमै चनाखो हुनुपर्ने स्थिति चाहिँ एकातिर छ भने अर्कोतिर के छ भन्दाखेरि सरदरभन्दा बढी तापनु हुने छ भन्नुको अर्थ त्यो अब हाम्रा हामी चाहिँ हिमालयको हिमालय देश हो. हाम्रो चाहिँ तपाईँको चाहिँ तपाईँको धेरै चाहिँ हिमतालहरू छ. त्यो हिमतालहरू तातोले गर्दा मेल्टिङ हुनसक्छ र भोलि चाहिँ ग्लोब भन्छ ग्लेसियर लेक आउटबर्स्टको अवस्था पनि आउन सक्छ, सुप्रा ग्लासियर आउटबर्स्टको कुरा आउन सक्छ. जसरी गत वर्ष हामीले रसुवामा त्यो भोग्यौँ, थामेमा त्यो भोग्यौँ, हुम्लामा त्यो भोग्यौँ होइन. भनेपछि यस्ता किसिमका जोखिमहरू पनि थपिन सक्छ. त्यही भएर हामी एकदमै तनाखो हुनुपर्ने हुन्छ. पानी कम पर्दैछ भनेर हामीले विपद नै हुँदैन, घटना नै घट्दैन भन्ने किसिमले एनालाइसिस गऱ्यौँ भने भोलि त्यसले ठुलो क्षति गर्ने स्थिति आउन सक्छ. त्यही भएर हामी विपद संवेदनशील क्षेत्रमा बस्छौँ, हामी एकदम डिजास्टर प्रोन एरियामा छौँ. हामी हरदम भनेको हरेक सेकेन्ड चाहिँ हामी अलर्ट हुनुपर्ने अवस्था छ. त्यो भएको हुनाले हामी सबैजना हामी चाहिँ अलर्टिङ हौँ, हामी एकदम सचेत बनौँ, सतर्क बनौँ. हाम्रा चाहिँ सूचनाहरू जहाँ जसबाट आउँछन् आधिकारिक रूपमा ती सूचनाहरूको पालना गरौँ र आफू पनि अनुशासित बनौँ, अरूलाई पनि हामीले अनुशासित बनाउने प्रयत्न गऱ्यौँ भने हामी विपज्जन्य घटनाबाट बच्न सक्छौँ, बचाउन सक्छौँ.
0: हुन्छ त रामबहादुर केसीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद.
1: हजुर धन्यवाद.
0: हामी कुराकानी गर्दैथ्यौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीसँग. विशेष गरी मनसुन केही दिनपछि सुरु हुँदैछ, मनसुन सुरु हुनु अघि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत भएको छ. यो कार्ययोजना स्वीकृत भएसँगै कुन कुन निकायले यो विपदको समयमा के कार्य गर्ने भन्ने सन्दर्भमा यो कार्ययोजनामा स्पष्ट लेखिएको छ र विगतमा कुन निकायले के गर्ने, कुन निकायको आदेश मान्ने भन्ने जुन खालको एउटा अल्मलिने प्रवृत्ति थियो विपदको समयमा, त्यो चाहिँ अबको यो कार्ययोजनाले अन्त्य गरेको छ. र सँगै यस वर्ष सरदरको मनसुन समयको भन्दा कम पानी पर्ने र गर्मी बढ्ने आकलन पनि मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकोले गरेको छ. र सँगै विपद प्रतिकारमा कुन कुन निकायको भूमिका कस्तो हुनुपर्छ र विपद न्यूनीकरणका लागि आम नागरिकको भूमिका कस्तो हुन सक्छ, विपदको समयमा आम नागरिकले के गर्न सक्छन्, के गर्नुपर्छ भन्ने लगायतका सन्दर्भमा आजको अन्तरसंवाद केन्द्रित गऱ्यौँ. भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ. आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: सेतो पुतलीदेखि सावधान रहौँ।
3: साँपु कस्तो रोग हो?
2: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: साँपु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: साँपु रोगका लक्षणहरू के के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: साँपुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
6: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुरूपका काम साकार बनाउने दिशामा सरकारको क्रियाशीलता आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख टोल प्रसाद अर्यालको आग्रह। प्रतिनिधि सभामा हिजो प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। कक्षा 11 पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरुद्धको पहिलो T20 क्रिकेटमा नेपाली महिला टोली 2 विकेटले विजयी।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको मूल्य मान्यता र आदर्श अनुरूपका काम साकार बनाउने दिशामा सरकार क्रियाशील हुनुपर्ने बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा हिजो सिटी हलको उद्घाटन गर्नुहुँदै उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासको कार्य तीनै तहका सरकारले अघि बढाउनु पर्ने बताउनुभयो। उहाँले शान्ति, विकास र सुशासन नै संविधान र शासन प्रणालीले राखेको उद्देश्य पूरा हुने प्रमुख बाटो भएको बताउनुभयो। राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका काम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। राष्ट्रपति पौडेलले सप्तकोशी नदीको किनारामा रहेको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएको बताउनुभयो। त्यस क्षेत्रमा महत्वपूर्ण धार्मिक स्थलहरू बाराहा क्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढा सुब्बा मन्दिर छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। केही सांसदहरूका पछिल्ला दिनका विरोधको शैली असंसदीय भएको भन्नुहुँदै उहाँले व्यवहार सच्याउन चेतावनी पनि दिनुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको हिजोको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाउनु भएको विषयमा जवाफ दिनुहुँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिएको र प्रभावकारी रूपमा कार्य अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
4: प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज, भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: उहाँले प्रेस काउन्सिलको क्षमता वृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको आम सञ्चार क्षेत्रलाई स्वच्छ, जवाबदेही एवं गौरव गर्न सकिने क्षेत्रका रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालको दुर्गम र बढी व्यावसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउन बजेट तथा कार्यक्रमसहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। सांसदहरूले उठाएको प्रश्नको जवाफमा हिजो नै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी देशभित्र युवालाई रोजगारीका अवसर उपलब्ध गराउने विषयमा मन्त्रालयको प्राथमिकता रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो। वैदेशिक रोजगारीका क्रममा हुने शोषण, ठगी र अनियमितताप्रति सरकार शून्य सहनशीलताको नीति अनुरूप अघि बढेको उहाँले जानकारी दिनुभयो। ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी एवं न्यायोचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्ण रूपमा सूचना प्रविधिसँग आबद्ध गर्ने नीति सरकारले लिएको उहाँले सदनलाई जानकारी गराउनुभयो। हिजोको बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने बताउनुभयो। उहाँले देशको सिमाना, सहकारीको रकम फिर्ता, सुकुम्बासीको व्यवस्थापन लगायतका आम जनताले उठाइरहेका विषयमा आफूहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्न बाध्य हुनुपरेको बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार, सुकुम्बासी र घरबार विहीनको समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले सबै उपायहरू अवलम्बन गर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा अर्थ मन्त्रालयले आयोजना गरेको एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ एपिजी अन्तर्गतको समीक्षा कार्ययोजना सम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। समीक्षा सम्बन्धी निकाय एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले जनमतको प्रमुख अपेक्षा नै सुशासन भएकाले वर्तमान सरकार सुशासन क्षेत्रमा प्रगति गरी आम जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न खोजेको बताउनुभयो। कार्यक्रममा एपिजीका उप कार्यकारी सचिव डेभिड स्ट्यानले नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदलले 2081 फागुनमा नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको छ। उक्त सूचीबाट बाहिरिन नेपालले 15 बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाएको छ र सोही अनुसार हाल काम भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्नेमा जोड दिनुभएको छ। समितिको बैठकमा हिजो आगामी आर्थिक वर्षको बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग भएको संवादमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउन र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउने काम गर्न सुझाव दिनुभयो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार, ई कमर्सको प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा र सचिव राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषियोग्य भूमि र वन क्षेत्रको संरक्षण एवं आधुनिकीकरणलाई सरकारले प्राथमिकतामा राखेको र सोही क्षेत्रमा निजी र वैदेशिक लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले पिछडिएका समुदाय, जेएनजी घाइते र शहीदका परिवारलाई लक्षित गरी सी विकासका तालिम र युवा वर्गका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई थप बजेटको आवश्यकता रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेबाट गर्न र गराउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन आगामी असार 1 गर्न तथा गराउन निर्देश गरेको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई हिजो त्यसबारे जानकारी गराएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 साना बचतकर्ताको रकम हिजो फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो। हिजो कृषि सहकारीका 18 यसलाई फेरि सुन्नुहोस्, हिजो कृषि सहकारीका 88 तथा शिव शिखर बहुद्देश्यीय सहकारीका 216 बचत फिर्ता गरिएको जनाइएको छ। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्यीय सहकारीका 156 र पशुपति सहकारीका 7 गरी 378 साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको 46 अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्दा कुपोषण हुने बालबालिकाको संख्या बढेको पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या 4% ले बढेको पाइएको बताउनुभयो। उहाँले कडा शीघ्र कुपोषण 4% बालबालिकामा देखिएको र यसअघि यो संख्या 1% मात्र रहेको जानकारी दिनुभयो। कडा शीघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्। कडा शीघ्र कुपोषण भएका बालबालिकामा ख्याउटे हुने र करङ देखिने खालको समस्या हुन्छ। अन्य प्रदेशको तुलनामा मध्य प्रदेशका बालबालिकाहरूमा बढी कुपोषणको समस्या देखिएको छ। त्यस्तै मध्य प्रदेशमा महिलाहरूमा रक्त अल्पताको समस्या पनि बढ्न थालेको जनकपुर संवाददाता अजय कुमार झा बताउँछन्।
5: मध्य प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बाल बालिकाको संख्या अत्यधिक रहेको छ। महिला बाल बालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मध्य प्रदेशमा 29% 5 मुनिका बाल बालिकाहरू कुपोषित रहेको पाइन्छ भने 60% भन्दा बढी महिलाहरूमा रक्त अल्पताको समस्या रहेको मध्य प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य विज्ञ विजय कुमार झा,
6: मध्य प्रदेशलाई कुपोषण मुक्त प्रदेश बनाउने भनेर नीतिमा पनि आएको थियो र यसपालि फेरि पनि कुपोषणको दर बढ्दै गइरहेको अवस्था छ। अब करिब करिब 1/4 गरिब छन् यहाँ मान्छेहरू जसलाई खानै पुगिरहेको छैन भने पोषणको के कुरा गर्ने? पोषण मैत्री एग्रिकल्चर बनाउनु पर्यो।
5: महिला तथा शिशुहरूमा रक्त अल्पता प्रमुख जडको रूपमा रहेको छ। जनचेतनाको अभावले यो समस्या भएको बताउँदै मध्य प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र,
7: मध्य प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ। त्यसलाई अब मिनिमाइज गर्ने
5: कर्णाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मध्य प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह,
8: हामीले मध्य प्रदेश भरि खाना प्रतिको शिक्षा हरेक बार खाना 4 र हरेक 4 खानामा पनि 4 प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र किचेनसम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौँ भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौँ भने मात्रै यो भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
5: मध्य प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खाना भन्दा बढी पकेटको खाने कुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र तारेर खाने प्रवृत्ति देखिएको छ। खानामा भएका हानिकारक अभ्यासहरू छोड्दै परम्परागत खानेकुरामा जोड दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमणमा परेका 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको मध्य प्रदेशको वन निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयहरूले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमणबाट मुक्त भएको हो। निर्देशक जगन्नाथ प्रसाद जयसवालले प्रदेशका विभिन्न जिल्लाबाट अहिले पनि 16,599 हेक्टर वन क्षेत्रको जमिन अतिक्रमणमा परेको र अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। हाल मुलुकमा 46.08% भूभाग वन क्षेत्रले ढाकेको छ, तर मध्य प्रदेशमा भने मात्र 3.72% भूभागमा वन क्षेत्र छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ। जारी निर्देशिकामा विगत 5 वर्षको दुग्ध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क एवं आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ। त्यसै गरी प्रत्येक महिनाको मासिक विवरण 7 दिनभित्र मन्त्रालयमा पठाउन पनि भनिएको छ। संस्थानले असुल उपर गर्नुपर्ने बकेउता रकम प्रचलित कानून बमोजिम असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ। दुग्ध संकलनदेखि दुग्ध पदार्थको बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट हुने सम्पूर्ण प्रक्रियालाई सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्य सूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अस्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल अस्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा मन्त्री खनालले गैरावासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारले छलफल गरिरहेको बताउनुभयो। उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्नुभयो। विद्यमान कानुनी संरचनाभित्र रहेर कसरी सम्बन्ध सुदृढ बनाउन सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको उहाँले बताउनुभयो। कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल पनि भएको बताउनुभयो। प्रतिवेदन अनुसार सन् 2025 जुनसम्म अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या 213,580 पुगेको छ। यो संख्या सन् 2021 तुलनामा उल्लेख्य वृद्धि हो। अध्ययनमा सहभागीहरूमध्ये 61.16% उच्च शिक्षाका लागि अस्ट्रेलिया गएकोमा विभिन्न काममा त्यही संलग्न भएको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्टिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जानकारी दिनुभयो। यद्यपि मन्त्रालयले हान्टा भाइरस संक्रमणको सावधानी अपनाउन भने अनुरोध गरेको छ। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब, दिशा र र्यालबाट मानिसमा सर्ने गर्दछ। पाल्पा जिल्ला नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको छ। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
9: पाल्पाका 10 वटै स्थानीय तहले निश्चित मापदण्ड पूरा गरिसकेपछि पालिका हुँदै जिल्लालाई पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला घोषणा गरिएको हो। पाल्पा नेपालमै पहिलो पटक पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला भएको हो। यो उपलब्धि हासिल गर्न ग्रामीण स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा ठूलो भूमिका रहने गरेको हुन्छ। तेलगाकी स्वास्थ्य स्वयंसेविका सृजना विष्टले गर्भ जाँच र सुत्केरी सेवा लिन स्वास्थ्य संस्थामै पठाउने गरेको बताउनुहुन्छ। पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हुन सबैभन्दा पहिला वडाले मापदण्डका सूचकहरू 90% पार गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्लाको टोलीले पटक पटक अनुगमन र मूल्याङ्कन गरेपछि मात्र एक स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन्छ। त्यसपछि जिल्लाभरिका सबै स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन
10: सुत्केरी कहाँ भएको हो र कति पटक सुत्केरी जाँच भयो सबै कुरा सोध्छौँ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ। फेरि यो ठिक छ कि छैन एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ। हामीले त्यसैमा टेकेर पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
9: भग्नाशाली गाउँपालिकाले 2076 सालबाट नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। भग्नाशाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी अधिकारी
11: हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ।
9: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर शाहरूले अन्य 11 जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसुति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
12: नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट सुरुवात भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसुतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
9: जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्युदर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: नेपाली सेनाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ, जसअनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गढ तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेश स्थित सबै पृथनामा आवश्यक उद्धारको उपकरण सहित विशेष क्षमतायुक्त खोज एवं उद्धार टोली तैनात गरिएको छ। बाढी, पहिरो र अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने गरी काम अघि बढाइएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ। विपदको समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ। चालु आर्थिक वर्षमा चितवन जिल्लामा 13 औलो रोगका नयाँ बिरामी भेटिएका छन्। जिल्लामा 3,093 जनाको नमुना परीक्षण गरिएकोमा थप 13 संक्रमण पुष्टि भएको हो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले मध्य प्रदेशमा नेपाली काङ्ग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनु भएको छ। उहाँले एमाले, नेकपा सहितका पार्टीहरूसँगको गठबन्धनमा मधेसमा काङ्ग्रेसकै नेतृत्वमा सरकार कायम रहने बताउनुभयो। महोत्तरीको बर्दीवासमा आयोजित कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अघि बढ्नुपर्ने बताउनुभयो। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 अनसनरत अधिकार कर्मी रुबी खान र सरकारका प्रतिनिधिबीच हिजो सहमति भएको छ। केही अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले कूटनीतिक समाधानका लागि सबै मार्ग खुला रहेको बताउनु भएको छ। यद्यपि दबाव र बल प्रयोग मार्फत इरानमा आत्मसमर्पण गराउन खोज्नु भ्रम हुने उहाँले चेतावनी दिनुभएको छ। अमेरिका र इरानबीच तनाव बढ्दो अवस्थामा रहेकोमा उहाँको यो पछिल्लो प्रतिक्रिया आएको हो। चिनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। भेटमा चीन रुस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको दुवै नेताले बताउनु भएको छ। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला विश्वका दुई प्रमुख नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने संकेत त्यस क्रममा दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले विश्लेषण गरेका छन्। विशेष गरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रूस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढी निर्भर बन्दै गएको छ। इरान विरूद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्यपूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रूसले वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्न खोजिरहेको छ। मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना सम्बन्धी प्रतिवेदनले औल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। राष्ट्रसंघले पछिल्लो तथ्याङ्कले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको औल्याएको छ। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण 17,000 भन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: चालु आर्थिक वर्ष 2082-83 कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसत भन्दा राम्रो हुने देखिएको छ। चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.40% बराबर हुने प्रक्षेपण गरिएको छ। त्यस्तै गण्डकीको 5.01% हुनेछ। अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेस प्रदेशको हुने कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा मधेसको 1.31%, कोशीको 3.13%, लुम्बिनीको 2.87%, कर्णालीको 2.94% र सुदूरपश्चिम प्रदेशको 3.26% आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धि दर अङ्क गत आर्थिक वर्षको तुलनामा सुधार भएको देखिएको छ। पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ्दै गएको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ। साबिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तिकामा 10 वर्षमा मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढाव देखिएको उल्लेख छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर भए पनि केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएको उल्लेख छ। सरकारले कृषि क्षेत्रमा बजेट घटाउँदै लगेर 10 वर्ष अघि 21 अर्ब 40 करोड रहेकोमा 2081-82 59 अर्ब रुपियाँ मात्र विनियोजन गरेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान, चामल, मकै, कोदो, फापर गरी कुल 59.92 करोड 60 लाख रुपियाँ बराबरको नेपालमा भित्रिएको छ। दैलेखमा दोस्रो चरणको पेट्रोलियम अन्वेषणको मुख्य काम अगाडि बढ्न नसक्दा महत्वपूर्ण परियोजना अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि चर्चामा रहेको सो आयोजना अहिले ठोस कार्यनीतिको अभावमा सञ्चालन अघि बढ्न सकेको छैन। यसैबीच दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ 3 गते महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2.17 अर्ब अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 पेट्रोलियम अन्वेषणको काम अघि बढाएको थियो। अघिल्ला 2 दिन घटेको नेपाल शेयर बजारको परिसूचक बुधबार भने 30.08 अङ्कले बढेको छ। परिसूचक बढेसँगै यस दिन 2754 अङ्कमा कायम भएको छ। बुधबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार 3.08 अर्ब कारोबार भएको बजारमा बुधबार 3.82 अर्ब कारोबार भएको छ। बुधबार 21 कम्पनीहरूको मूल्य घट्यो भने 248 कारोबार मूल्य बढेको छ।
15: नेपाली महिला क्रिकेट टोलीले मलेसिया विरुद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा बुधबार सङ्घर्षपूर्ण जित निकालेको छ। मलेसियाको कलामपुर स्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो।
0: अझै अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा आज मध्यमसम्मको वर्षा हुनेछ। त्यसै गरी मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्र र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागमा दिन तातो हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुरूपको काम साकार बनाउने दिशामा सरकारको क्रियाशीलता आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अर्यालको आग्रह। प्रतिनिधि सभामा हिजो प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। कक्षा 11 को पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरुद्धको पहिलो T20 क्रिकेटमा नेपाली महिला टोली 2 विकेटले विजयी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: फोर्जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
17: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
18: नेपालको समावेशी आवाज।
19: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
20: नमस्कार, कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौँ। वैदेशिक रोजगारीको क्रममा ठगीमा परेमा कहाँ सम्पर्क गर्ने, के निशुल्क कानुनी उपचार पाउन सकिन्छ? आज हामी श्रम आप्रवासन विज्ञ वरिष्ठ अधिवक्ता सोम प्रसाद लुइटेलबाट कानुनी कुरा बुझाउँदैछौ। साथमा बोर्ड सचिवालयको जानकारी र महत्वपूर्ण सूचना र सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
21: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
22: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
21: वैदेशिक रोजगार बोर्डको सचिवालय।
23: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
21: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
23: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम PDOTको शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
21: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
23: गएको महिना अर्थात् वैशाखमा 74,429 जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ, जसमा 41,324 जना नयाँ व्यक्तिले श्रम स्वीकृति लिएका छन्। चैत महिनामा भने 61,819 जनाले श्रम स्वीकृति लिएका थिए भने 20,545 जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। यो तथ्याङ्क अनुसार विदेश जानेको संख्या झनै बढेको छ वैशाखमा। संख्या बढेसँगै ठगीका घटना बढ्न सक्ने सम्भावना पनि बढ्यो नै। काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले यो हप्ता विभिन्न देश पठाइदिन्छु भन्ने 7 जना व्यक्तिलाई 1,24,00,000 बढी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको छ। ठगी गरेमा उजुरी कसरी गर्ने, के निशुल्क कानुनी उपचार पाउन सकिन्छ? श्रम आप्रवासन विज्ञ वरिष्ठ अधिवक्ता सोम प्रसाद लुइटेल।
24: विदेश जान नपाइकन ठगिनु भएको भएदेखि उहाँले वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। विदेशमा गन्तव्य देशमा गइसक्नु भएको छ भने चाहिँ गन्तव्य देशको दूतावासमा चाहिँ उहाँले निवेदन दिनुपर्छ। अब यो सबै निवेदन दिने प्रक्रिया अथवा उजुरीहरू लेख्ने प्रक्रियामा छुट्टै वकिलहरू छैन, केही छैन भनेदेखि मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले सुरुवाती दिनदेखि नै त्यो सहयोगहरू पनि निशुल्क रूपमा उपलब्ध गराउँछ।
23: विदेशमा
1: सक्नुभयो, तर परिवारले यताबाट निवेदन दिन उजुरी गर्न मिल्छ?
24: वैदेशिक रोजगारको मुद्दाहरू चाहिँ सरकारवादी फौजदारी मुद्दा भएको हुनाले परिवारको सदस्यहरूले पनि दिन सक्नुहुन्छ। अब कतिपय अवस्थामा चाहिँ सम्बन्धित व्यक्तिसँगै प्रमाणहरू बढी हुने बुझ्नुपर्ने भएको हुनाले उहाँ यतै उपलब्ध हुनुहुन्छ भने त पीडित व्यक्तिले नै उजुरी गर्दा राम्रो हुन्छ। तर जसो विदेशमा अलपत्र पर्नु भएको छ अथवा अरू कुनै कारणले पीडित व्यक्तिले उजुरी दिन नसक्ने अवस्था छ भने परिवारको सदस्यहरूले उजुरी दिन सक्छ।
1: तर यो उजुरी पनि कसरी दिने, के कुरा लेखेर ढङ्ग पुर्याएर दिने भन्ने पनि हुन्छ, कसैलाई उजुरी दिन अथवा निवेदन लेख्न पनि नआउने अवस्था आउँछ, त्यो सिकाउँछ कसले?
24: अब जिल्ला प्रशासन कार्यालयहरूमा चाहिँ आप्रवासी स्रोत केन्द्र भनेर रहेको छ, त्यसले वैदेशिकहरूमा जानु अगाडि पनि परामर्श सेवाहरू उपलब्ध गराउनुहुन्छ जोखिमहरूको बारेमा अथवा कसो कसो प्रक्रिया अप्नाउनु पर्छ भनेर। र कतिपय व्यक्तिहरू ठगीमा परे, केही अप्ठ्यारोमा पर्यो भने उहाँहरूलाई हामीले सानो भए पनि कानुनको तालिमहरू दिएका छौँ। त्यो मार्फत आप्रवासी स्रोत केन्द्रका कर्मचारीहरूले सामान्य खालका निवेदनहरू बनाइदिन सक्नुहुन्छ, त्यहाँ निशुल्क रूपमै त्यो निवेदनहरू मस्यौदा गरिदिने व्यवस्था छ। तर यदि उहाँहरूले जारी दरखास्त गर्नु पर्यो, अलिक गम्भीर खालको मुद्दा छ, प्रतिवादीलाई सजाय हुने खालको मुद्दाहरू छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा जारी दरखास्त तयार गर्नुपर्ने हुन्छ। त्यस्तो जारी दरखास्त चाहिँ उहाँहरूले वकिल मार्फत मस्यौदा गर्नुपर्ने हुन्छ। जसले वकिलको लागि पैसा तिर्न सक्नुहुन्न त्यस्तो व्यक्तिहरूको लागि चाहिँ हामीले निशुल्क रूपमा कानुनी सहायता उपलब्ध गराउँछौँ। त्यो भित्र चाहिँ जारी दरखास्तको मस्यौदा गर्ने, उहाँहरूलाई परामर्श दिने काम पनि पर्छ।
1: व्यक्तिले चाहिँ जब कानुनी उपचारको लागि अगाडि बढ्नुहुन्छ, प्रक्रिया थाल्नलाई सोच्नुहुन्छ नि, त्यसपछि के बुझ्न आवश्यक छ? जस्तो जति रकम उहाँले बुझाउनु भएको छ त्यो नै असुल उप हुने हो कि, त्यो प्रक्रियामा रहँदाको समय अवधिको क्षतिपूर्ति पनि पाउने हो कि, खासमा के हुन्छ उहाँलाई न्याय?
24: यो वैदेशिक रोजगारको मुद्दा चाहिँ हामीले सरकारवादी फौजदारी मुद्दा अन्तर्गत राखेको हुनाले मुद्दाको प्रक्रियामा पीडित व्यक्तिको केही पनि पैसा लाग्दैन। उहाँहरूले उजुरी दिने र आफूसँग भएको प्रमाणहरू वैदेशिक रोजगार विभागलाई अथवा पछि वैदेशिक रोजगार न्यायाधिकरणमा आएर बयान बकपत्र मार्फत खुलाइदिने कुरा मात्रै हो। आफूसँग भएको प्रमाणहरू दिनुपर्ने हुन्छ। र यसमा अरू कुरा भनेको चाहिँ पीडितले ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने प्रतिवादीको सम्पत्तिहरू छ भने त्यो सम्पत्तिहरू रोक्का गरियो भनेदेखि पछि निर्णय भइसकेपछि त्यस्तो सम्पत्ति असुल उप गर्न पनि सजिलो हुन्छ। अब यसमा चाहिँ उहाँहरूले क्षतिपूर्ति पाउने कुरा चाहिँ कानुनमा राम्रो व्यवस्था भएको छ। वैदेशिक रोजगारमा जाने व्यक्तिले बुझाएको रकममा थप 50% क्षतिपूर्ति उहाँहरूले पाउनुहुन्छ। र यदि कामदार विदेशमा अलपत्र परेको केस छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा जाने आउने खर्च पनि त्यस्तो पीडकबाट उहाँहरूले असुल उप गराउन सक्नुहुन्छ।
1: हजुर, भनेको कुनै व्यक्तिले 5,00,000 तिरेर जानुभएको छ भने त्यसमा 50% भनेको 2.5 लाख थप हुने हिसाब हो।
24: यदि कसैले 5,00,000 तिर्नु भएको छ र उहाँले 5,00,000 तिरेको ठहरियो भने 50% थप भनेको उहाँले 7,50,000 रुपियाँ चाहिँ पैसा उहाँले पाउनुहुन्छ। सँगसँगै प्रतिवादीलाई चाहिँ जरिमाना पनि हुन्छ र जेल सजाय पनि हुन्छ। भर्खरै नेपाल सरकारले ऐन संशोधन गरेर बढी पैसा लियो, सेवा शुल्क बढी लियो भने सेवा शुल्क बढी लिने व्यक्ति अथवा मेन पावरको जात पत्र खारिज गर्ने व्यवस्था पनि गरेको छ। त्यसैले त्यो डेफिनेटली उहाँहरूको लाइसेन्स पनि खारिज हुन सक्छ।
1: व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेको हकमा चाहिँ के गर्न सक्छ?
24: व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा नजानु राम्रो हुन्छ। भर्सक संस्थागत तवरले नै जानुपर्छ। त्यो भन्नुको अर्थ चाहिँ के हो भने संस्थागत तवरले जाँदाखेरि वैदेशिक रोजगार कम्पनीहरूले व्यवसायीहरूले धरी राख्नु भएको हुन्छ र यदि भोलि तपाईँलाई केही अप्ठ्यारो पर्यो भनेदेखि मुद्दा गर्नुपर्ने भयो भनेदेखि त्यो धरी रकमबाट पनि तपाईँको क्षतिपूर्तिहरू असुल उप हुन सक्छ। र सँगसँगै वैदेशिक रोजगारमा संस्कृति लिएर जाने कामदारले चाहिँ वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम योगदान गर्नुभएको हुन्छ। त्यो रकम योगदान गरेको आधारमा उहाँहरूलाई भोलि केही अप्ठ्यारो पर्यो भने उद्धार गरेर ल्याउने अथवा केही घटनाहरू घट्यो भने लासलाई लिएर आउने, परिवारको सदस्यहरूलाई छात्रवृत्ति दिने, त्यो सबै सहयोगको प्रबन्धहरू चाहिँ गरिएको छ, बिमा गरिएको हुन्छ। त्यसैले यदि अप्ठ्यारो पर्यो भनेदेखि भोलि वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत त्यस्तो सहयोगहरू प्राप्त हुन्छ। जो व्यक्ति श्रम स्वीकृति नलिकन जानुभएको छ उहाँले त्यस्तो सहयोग पाउनुहुन्न। व्यक्तिगत तवरले श्रम स्वीकृति लिनेहरूले पनि पाउनुहुन्छ। तर के भने एउटै फरक के हुन्छ भने व्यक्तिगत तवरले जाने जो व्यक्ति हुनुहुन्छ त्यो व्यक्तिले चाहिँ सबै कुरा आफ्नै जिम्मा लिनुपर्ने भएको हुनाले भोलि केही ठगिनु भयो भने त्यस्तो अवस्थामा चाहिँ कोहीबाट रकम असुल पर गर्न सक्ने स्थिति चाहिँ हुँदैन।
1: के कुरामा जानकारी नहुँदाखेरि न्याय दिन अप्ठ्यारो पर्छ?
24: एउटा कुरा चाहिँ उहाँहरूलाई थाहै हुँदैन। अब हुन त हामी कहाँ धेरै मान्छेहरू आउनु भएको छ, 36,000 जस्तो व्यक्तिहरू 77 जिल्लाबाट अहिलेसम्म सहयोग पाउनु भएको छ। त्यो पनि सङ्ख्या ठुलै हो, तर अझ धेरै मान्छेहरू ठगिनु भएको छ, पैसै लाग्दैन होइन। अब कागजपत्र पनि हामीले विभिन्न प्रोजेक्टहरू गरेर उहाँहरूको लाग्ने कागज पत्रको पैसा पनि उहाँहरूले तिर्नु पर्दैन। त्यो भएर यो कुरा पनि धेरैलाई थाहा छैन। एउटा चाहिँ उहाँहरूले थाहै पाएको हुँदैन, हामीलाई पनि यसरी सहयोग गर्ने संस्था छ जसले निशुल्क रूपमा मुद्दा लडिदिन्छ भन्ने थाहा छैन, एउटा त्यही हो। अर्को चाहिँ उहाँहरूलाई कस्तो क्षतिपूर्ति पाइन्छ अथवा पीडकहरूलाई कस्तो सजाय हुन्छ भन्ने कुरा पनि थाहा छैन, र कहाँ उजुरी गर्ने, कसरी अगाडि बढ्ने भन्ने पनि थाहा छैन, र सँगसँगै प्रमाणहरू कस्तो राख्नुपर्छ, पैसा कसरी बुझाउने भन्ने कुराहरू पनि थाहा छैन। त्यसैले म तपाईँकै रेडियो मार्फत के पनि भन्न चाहन्छु भने वैदेशिक रोजगारमा जति व्यक्तिले कारोबार गर्नुहुन्छ भरसक ब्याङ्किङ च्यानलबाट गर्नुहोस्। यदि त्यो सम्भव छैन भने कागजमा वैदेशिक रोजगारको प्रयोजन खुलाउनुहोस्। ब्याङ्कबाट हाल्दाखेरि पनि वैदेशिक रोजगार त्यो प्रयोजनमा चाहिँ वैदेशिक रोजगारमा जानको लागि भनेर त्यसरी तपाईँले पैसाहरू हाल्नुभयो भने र उहाँहरूसँग जुन वैदेशिक रोजगारको विषयमा वाट्सएपमा होला मेसेन्जरमा होला तपाईँहरूले च्याट गरेको हुन्छ, कुराकानी गरेको हुन्छ, भिडियोहरू खिचेको हुन्छ, त्यो सुरक्षित राख्नु होला। त्यस्तो व्यक्तिको सम्पत्ति पनि पत्ता लगाउनु होला, भरसक चाहिँ नठगिनु होला, तर ठगिहाल्नु भयो भने तपाईँले हो त्यस्तो प्रक्रियाहरू सबै पुरा गरेर उजुरी गर्नुभयो भने चाहिँ तपाईँको उजुरी तपाईँकै पक्षमा निर्णय पनि हुन्छ र सँगसँगै तपाईँले भोलि अदालतले दिएको क्षतिपूर्ति पाउन पनि सजिलो हुन्छ। व्यक्तिगत स्वीकृतिमा जानको निम्ति यो सामाजिक सञ्जालले पनि प्रेरित गरेको छ। व्यक्तिगत स्वीकृतिमा जानु पनि नराम्रो चाहिँ होइन, तर व्यक्तिगत स्वीकृतिमा जानु भनेको चाहिँ अलिकति प्रोफेसनल पदहरूमा जो व्यक्ति आफ्नो टेकिएर आफै गर्न सक्नुहुन्छ अथवा समस्या पर्नुहुन्न पर्नु भयो भने पनि आफैले त्यो कुराहरू चाहिँ छल्ट्याउन सक्नुहुन्छ, त्यस्तो व्यक्तिहरूको लागि मात्रै व्यक्तिगत स्वीकृति उचित हो। जो व्यक्तिलाई सहयोगको आवश्यकता पर्छ भोलि गएर आफ्नो अवस्थाको बारेमा आफैले सबै कुराहरू सल्भ गर्न सक्नुहुन्न, त्यस्तो व्यक्तिहरू चाहिँ संस्थागत स्वीकृति लिएर जानु नै राम्रो।
1: भनेपछि वैदेशिक रोजगारीको क्रममा कसैले ठगिए भनेर थाहा भयो भने उसले निशुल्क रूपमा कानुनी उपचार पाउने व्यवस्था छ।
24: वैदेशिक रोजगारको सिलसिला कोही पनि व्यक्ति ठगिनु भयो, जस्तै ठगिनु भयो भनेको अब तपाईँले पैसा दिनुभयो तर विदेश पठाइदिएन अथवा उहाँ भनेअनुसार स्यालेरी पाएन पाउनु भएन अथवा उहाँ तपाईँ बेचबिखनमा पर्नुभयो अथवा बाध्यकारीसम्म पर्नुभयो यावत वैदेशिक रोजगारसँग सम्बन्धित जति पनि समस्याहरू छन् त्यो समस्याहरू अब कुनै ठुलो होला कुनै सानो होला त्यो सम्बन्धी तपाईँलाई केही निशुल्क कानुनी सहायता चाहियो भने तपाईँले चाहिँ पिपुल फोरम फर ह्युमन राइट भन्ने अर्गनाइजेसन सम्पर्क गर्न सक्नुहुन्छ। त्यो फोन गरेर अथवा कार्यालयमा आएर अथवा वेबसाइट मार्फत पनि तपाईँहरूले आफ्नो अनुरोधहरू पठाउनु भयो भने त्यसमा चाहिँ व्यावसायिक वकिलहरू मार्फत निशुल्क सेवा प्राप्त हुन्छ।
1: धेरै समय लाग्ने झन्झटिलो हुने भनेर कति चाहिँ मेलमिलापमा जान पनि खोज्नुहुन्छ होइन, मेलमिलाप गरेरै अब कुरा टुङ्ग्याउँ भन्ने हिसाबले, तर कानुनी रूपमा गयो भने केही समय लागे पनि असुल उपर्दो राम्रो।
24: मेलमिलापमा चाहिँ अब अहिले त कानुनी हिसाबले नै मेलमिलाप गर्न पाउने हाम्रो कानुनी व्यवस्था छ, अब त्यो पनि ठिकै हो, तर अब अलिक गम्भीर खालका अपराधहरूमा चाहिँ मेलमिलाप गरियो भने फेरि त्यो व्यक्तिले अरू अरू अपराध गरिरहन्छ होइन। सँगसँगै के भने मेलमिलापै गर्नु छ भने पनि अब अलिकति आफ्नो पोजिसन पनि बुझेर, जस्तो वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले त बुझाएको रकममा 50% थप हर्जाना पनि पाउनुहुन्छ, विदेश जाने आउने खर्च पनि कानुन हिसाबले पाउनुहुन्छ, उसलाई चाहिँ जेल पनि हुन्छ, जरिवाना पनि हुन्छ भन्दाखेरि कतिपय अवस्थामा यो कुरा नबुझेर अथवा दुईवटाको चाहिँ पावर ब्यालेन्स नभएर थोत्थोरै पैसा पनि मिलिदिनुहुन्छ, त्यो हुँदाखेरि चाहिँ प्रतिभागीलाई फाइदा भइरह्यो अनि सँगसँगै फेरि उसले त फेरि अरूलाई ठग्दै हिँड्ने भयो, ठगी त रोकिएन, त्यो भएको हुनाले अब कानुनी हिसाबले पनि अब कतिपय सानातिना कुराहरूमा मात्रै मेलमिलाप गर्ने हिसाबले भोलि कानुन परिवर्तनको बेला त्यसलाई सच्याउनु पनि पर्छ, र सँगसँगै जसले मेलमिलाप गर्नुहुन्छ उहाँले अलिकति कानुनी कुरा पनि बुझेर उहाँले पाउने क्षतिपूर्तिको कुराहरू पनि बुझेर बढीभन्दा बढी क्षतिपूर्ति, किनभने बढीभन्दा बढी किन भनेको भने यो चाहिँ मेलमिलाप भन्ने बित्तिकै गिभ एन्ड टेक पनि हो, दुइटैको सहमति हुनु पर्यो, त्यो भएको हुनाले कम्तीमा तपाईँको सारा रकम त लिनु परिगयो, सकेसम्म हर्जना रकममा पनि अलिकति तपाईँले थप रकमहरू लिएर चाहिँ यदि मेलमिलाप गर्न सक्नु हो भने ठिकै हुन्छ, तर गम्भीर खालको मुद्दाहरूमा सबै खालको मुद्दामा मेलमिलाप गरिरहने प्रवृत्ति ठिक होइन, त्यसलाई कानुनी रूपमा सच्याउनु पर्छ र पीडित व्यक्तिहरूले पनि मेलमिलापमा भन्दा पनि अलिकति गम्भीर अपराधका अभियुक्तहरूलाई चाहिँ सजाय दिलाउने तर्फ पहल कदमै लिनुपर्छ। यसमा अर्को एउटा पनि त्यो चाहिँ के भन्दाखेरि वैदेशिक रोजगार सिलसिलामा कोही व्यक्तिहरू चाहिँ विदेशमा जानुभयो र अब गरेर अथवा नगरेर उहाँहरू विदेशमा फौजदारी अभियोग लाग्यो उहाँहरूलाई, हाम्रो वैदेशिक रोजगार गएको कामदार जसले संयुक्तिले जानुभएको छ भने विदेशमा चाहिँ मुद्दा लड्नको निम्ति कानुनी सहयोग उपलब्ध हुन्छ, त्यसको निम्ति चाहिँ त्यस्तो जेलमा परेको अथवा त्यस्तो फौजदारी अभियोग लागेको व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले वैदेशिक रोजगार बोर्डमा अथवा सम्बन्धित देशको दूतावास आवासमा निवेदन दिनुपर्छ। त्यस्तो भयो भने चाहिँ उहाँहरूको मुद्दा लड्नको निम्ति कानुनी सहयोग उपलब्ध गराउने व्यवस्था विदेशमा पनि रहेको छ। यो तर्फ पनि म सबै कामदारहरूको र परिवारको सदस्यहरूको ध्यान आकर्षण गराउन चाहन्छु।
23: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता सोम प्रसाद लुइटेल। वैदेशिक रोजगारीका क्रममा ठगीमा परे के गर्ने जानकारी दिनुहुँदै वैदेशिक रोजगार बोर्ड सचिवालयले सबै स्थानीय तहलाई रोजगार संयोजकहरूको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ। विस्तृत जानकारीका लागि बोर्ड सचिवालयको वेबसाइट www.feb.gov.np हेर्न वा 1141 कल गर्न सकिनेछ। आजलाई कार्यक्रमबाट सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि, के को लागि यत्रो तयारी हो?
25: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्वपूर्ण काम पो हो त।
7: के हो र यो आर्थिक गणना भनेको, अनि हामी जस्तो सानो व्यापारीलाई के फाइदा हुन्छ र यसले?
25: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण संकलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
7: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
25: पार्छ नि, हामी व्यवसायीले जति सही विवरण दियौँ सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
7: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि, हामी साना व्यापारीलाई त डर लाग्छ नि।
25: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि, ढुक्क भएर विवरण दिए हुन्छ। सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
7: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाई, म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
25: हो, त्यसरी नै सबैलाई भन्नु पर्छ, हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मदत पुग्छ।
7: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना।
25: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
17: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
0: अब यहाँहरूलाई सुनाउँदैछौ विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू। यसै क्रमको यो पहिलो स्वदेश गान कोइली देवी, कमला श्रेष्ठ र साथीहरूको स्वरमा, रचना भैरवनाथ रिमालको, अनि सङ्गीत हो कोइली देवीको।

अब सुनाउँदैछौँ कल्याण रिमाल र साथीहरूको स्वरमा यो स्वदेशगान, रचना विश्व बल्लभको अनि सङ्गीत हो कल्याण रिमालको।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले राष्ट्रिय आर्थिक गणना के हो र यसका लागि तथ्याङ्क संकलन कसरी गरिँदैछ, यस आर्थिक गणनाले हाम्रो सुशासन र समृद्धिमा खेल्न सक्ने भूमिका बारे चर्चा गर्दैछौ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको आर्थिक विकासको मानक रोजगार तथा मानव जनशक्ति भौतिक वस्तु तथा उत्पादन र व्यावसायिक प्रतिष्ठान एवं आर्थिक सूचकको अवस्थाका बारे विश्वसनीय एवं आधिकारिक लगत संकलनका लागि राष्ट्रिय जनगणना, राष्ट्रिय कृषि गणना तथा राष्ट्रिय आर्थिक गणना गर्ने गर्दछ। यो कार्य आफैमा जटिल हुँदाहुँदै पनि विकासको मेरुदण्डको रूपमा रहेको तथ्याङ्क संकलनलाई प्रभावकारी बनाउन विभिन्न प्रविधिको उपयोग गरी यो राष्ट्रिय आर्थिक गणनालाई सम्पन्न पनि गरिँदैछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना यो नारा सहित अहिले राष्ट्रिय गणनाको कार्य तीव्र गतिका साथ हुँदैछ। यही वैशाख 2 गतेदेखि आर्थिक गणनाको तथ्याङ्क संकलन सुरु भई आगामी असार 7 गते सम्पन्न हुने राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, यसको प्रकार, त्यस्तै लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण यस आर्थिक गणनामा संकलन गरिन्छ। यस गणनाको आधारमा देशको कुल गृहस्थ उत्पादन अर्थात् जीडीपी अनुमानहरू सुदृढीकरण गर्ने, त्यस्तै गरी सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न यस आर्थिक गणनाले तथ्याङ्क संकलनबाट महत्वपूर्ण हिस्सा ओगट्ने देखिन्छ। नेपालको विकास र समृद्धिमा यो किसिमको आर्थिक गणनाले के कस्तो भूमिका खेल्नेछ र राष्ट्रिय आर्थिक गणना देशभरि के कसरी विवरण संकलन गरी यसलाई सम्पन्न गरिँदैछ, साथै यसको उद्देश्य बारे कुरा गर्न अहिले हामीसँग राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उप प्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामी कुराकानीमा हुनुहुन्छ। सबैभन्दा पहिले त यहाँलाई यो कार्यक्रममा स्वागत गर्दछु।
1: हजुर, धन्यवाद।
0: राष्ट्रिय आर्थिक गणना यही वैशाख 2 गतेदेखि असार 7 गतेसम्म यसको तथ्याङ्क संकलन गर्ने कार्य गरिँदैछ, होइन? अहिले हामी यो कुराकानीको चरणमा पनि तथ्याङ्क संकलन भइरहेका होला नि, होइन? यसको मूल उद्देश्य के होला सर?
1: यो राष्ट्रिय आर्थिक गणना एउटा निकै महत्त्वपूर्ण,
0: हजुर,
1: यो व्यापार व्यवसायहरू हामीलाई प्रतिष्ठान भन्छौँ हाम्रो तथ्याङ्क भाषामा,
0: हजुर,
1: संघ संस्थाहरू जसले आर्थिक क्रियाकलापहरू गर्नुहुन्छ, वस्तु तथा सेवाहरू उत्पादन गर्नुहुन्छ अर्थात् बिक्री पनि गर्नुहुन्छ, त्यस्तो खालका आर्थिक एकाइहरूको चाहिँ गणना हो यो। हामीले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना पनि गर्छ। राष्ट्रिय जनगणनामा चाहिँ प्रत्येक घरहरूमा रहेका व्यक्तिहरू गणना गर्छौँ। यसमा चाहिँ प्रत्येक ठाउँमा गएर व्यापार व्यवसाय भएका प्रतिष्ठानहरू, व्यवसायहरू, शाखा कार्यालय, होइन, प्रमुख कार्यालयहरू, संस्थाहरू, स्कुलहरू, त्यस्तै गरेर कलेजमा पनि जान्छौँ हामी, त्यस्तै हस्पिटलमा पनि जान्छौँ, हुलाकमा जान्छौँ, अनि संस्थानहरूमा पनि जान्छौँ जसले सेवाहरू, वस्तुहरू उत्पादन गर्छन् र बिक्री वितरण गर्छन्। त्यस्ता खालका आर्थिक एकाइ गर्ने, क्रियाकलाप गर्ने एकाइहरूमा चाहिँ हामी जान्छौँ। त्यो जानुको कारण चाहिँ के हो भने यसबाट हामीले जुन अर्थतन्त्रको आकार कस्तो छ त भनेर हेर्नलाई पनि हो। राष्ट्रिय आर्थिक गणनाको नारा चाहिँ अर्थतन्त्र मापनको लागि आर्थिक गणना भनेका छौँ।
0: भनेपछि
1: अर्थतन्त्र मापन भनेको चाहिँ नेपालको अर्थतन्त्रको साइज, आकार कत्रो छ त भनेरलाई हेर्नको लागि आधारभूत तथ्याङ्कको रूपमा लिन्छौँ यसलाई। जस्तो अहिले हाम्रो नेपालको अर्थतन्त्रको आकार 66 खर्ब भनेर सार्वजनिक गरेका छौँ। त्यो भर्खरै सार्वजनिक भएको जो 66 खर्ब छ, त्यो 66 खर्ब जिडिपी चाहिँ कुल गृहस्थ उत्पादन मापन गर्नको लागि पुग्यो कि पुगेन त, कुन अवस्थामा छौँ हामी हेर्नको लागि राज्यले आर्थिक गतिविधिहरू सही तरिकाले सञ्चालन भएका छन् कि छैनन्, आर्थिक गतिविधिमा काहीँ समस्याहरू छन् कि सञ्चालन गर्नको लागि, त्यसले चाहिँ अर्थतन्त्रलाई टेवा पुर्याउने निकायहरूमा काहीँ उद्योग कल कारखानाहरूलाई चाहिँ समस्या परेका छन् कि, यी सबै कुराहरू हेरेर अर्थतन्त्र मापनको लागि यो प्रयोग गरिन्छ। यो तथ्याङ्कले एउटा महत्त्वपूर्ण आधारको रूपमा लिन्छौँ यसलाई। अब यसले अरू चाहिँ राज्यले बनाउने नीति योजना जस्तै अहिले हामीले अर्थतन्त्रको जुन मापन भनिरहेको छौँ यसले चाहिँ व्यापार व्यवसायको तथ्याङ्क लिन्छौँ हामीले। व्यापार व्यवसायको लगानीको कुराहरू पनि मापन यसले हेर्छ, कस्तो किसिमको वैदेशिक लगानी छ कि, स्वरोजगारीको सिर्जना कुरा, स्वर लगानीका कुराहरू पनि हुन्छन्। यी सबै कुराहरू हेरिसकेपछि राज्यले नीति योजना बनाएर कस्ता कस्ता उद्योग कल कारखाना व्यवसायहरूलाई चाहिँ हामीले सरकारले सहयोग पनि गर्नुपर्ने हुन सक्छ र नीतिहरू पनि व्यापारमुखी, व्यवसायमुखी, उद्योगमुखी हुनको लागि पनि यो तथ्याङ्क निकै आवश्यक पर्छ,
0: होइन?
1: तेस्रो चाहिँ यसले हामीले नेपाल नेपाल भरिरहेका व्यापार व्यवसाय सङ्घ संस्थाहरू प्रतिष्ठानहरू सबै विषयको सूची तयार हुन्छ, एकदम नेपालभरिको सूची तयार हुन्छ। जस्तै 2075 सालमा 9,23,000 जस्तो यो सूची थियो हामीसँग, हामीले यो त्यतिखेर भनेका थियौँ। 32,00,000 मानिसहरू चाहिँ गैर सरकारी क्षेत्रमा, जस्तै यो प्रतिष्ठानहरूमा व्यापार व्यवसायहरूमा चाहिँ संलग्न थिए 32,00,000 मान्छेहरू। भनेपछि एउटा ठुलो रोजगारी सिर्जना गर्ने क्षेत्र पनि हो, राज्यको अङ्गहरू भन्दा यो क्षेत्रले ठुलो रोजगारी सिर्जना पनि गरेको हुन्छ र अर्थतन्त्रमा ठुलो सहयोग पनि गरेको हुन्छ। त्यो सूची पनि तयार हुन्छ, रोजगारीको क्षेत्रहरू पनि तयार हुन्छ, कति रोजगारी सिर्जना भएको छ भन्ने कुरो पनि तयार हुन्छ यसले। त्यसले गर्दा अब हुने सर्वेहरू गर्न पनि यसले सहयोग गर्छ। मुख्य आधारै भनेको चाहिँ राष्ट्रको कुल अर्थतन्त्रलाई कस्तो अवस्थामा छ भनेर एउटा ब्यारोमिटरको रूपमा नाप्नको लागि सहयोग गर्ने तथ्याङ्क प्राप्त हुन्छ।
0: हजुर, अनि यसैमा मैले फेरि जस्तो यहाँले भन्दै गर्नुभएको थियो होइन, कतिपय तथ्याङ्क सङ्कलन गर्ने क्रममा पनि त्यसको सही हामीले आकलन गर्न सक्ने आधारहरू पनि हामीले तयार गरेका छौँ होला प्रविधिको माध्यमबाट, अर्थात् त्यसलाई एउटा तालिम प्राप्त गणकहरूको माध्यमबाट पनि होइन, सही तथ्याङ्क आउँछ भन्ने कुरामा आशावादी भन्न सकिन्छ।
1: प्रत्येक दिन अपडेट हुन्छ, हामीसँग करिब दिनको 25-30,000 जना फर्महरूले चाहिँ व्यापार व्यवसायले हाम्रो फर्महरू भरिदिनु भएको छ। अब यो फर्म भर्ने विषयमा चुनौती नै छ, दुईवटा तिनवटा चुनौतीहरू छन्। एउटा चुनौती भनेको चाहिँ हाम्रा हरेक गणकहरूले चाहिँ हामीसँग 4,000 गणकहरू परिचालित छन् अहिले
0: देशैभरि।
1: त्यो 4,000 गणक सुपरभाइजरहरूले चाहिँ हरेक प्रतिष्ठानमै जानुपर्छ, भौतिक रूपमै जानुपर्छ, भौतिक रूपमा गएर लिनुपर्छ। अब हाम्रो चुनौती कहाँ रह्यो भन्दाखेरि चाहिँ कतिपय व्यापार व्यवसायहरू चाहिँ दर्ता भएर, अर्थात् दर्ता नभइकन सञ्चालन भएका छन् होइन, ती भएका पनि कति चाहिँ बोर्डहरू साइन बोर्डहरू राखेको छैन होइन, घरहरूमा चलाएको छ, कति त झोलामा राखेर भनौँ न छाप बोकेर हिँड्ने कन्सल्टेन्सी फर्महरू पनि हुन्छन्। त्यसले गर्दा यो नदेखिने खालका व्यापार व्यवसायहरू, नदेखिने खालका व्यापार व्यवसाय एउटा खोज्नुपर्नेछ त्यो अवस्था। हाम्रा गणकहरूलाई प्रत्येक घर घरमा गएर व्यापार व्यवसाय कुनै किसिमको गरेको छन् कि छैन भनेर सोधेर त्यो पहिचान गर्नुपर्ने एउटा अवस्था छ भने, अर्को चाहिँ अब राज्यको कुनै पनि संयन्त्रमा दर्ता भएर सञ्चालन भएका निकायहरू खोज्न त कठिन हुन्छ, हामीलाई कठिन हुन्छ। त्यो खोज्नलाई सजिलो बनाउनको लागि हामीले के गरिरहेका छौँ भने नगरपालिकामा, त्यस्तै गरेर उद्योग वाणिज्य महासङ्घसँग, परिसंघसँग, विभिन्न कमोडिटी एसोसिएसन भन्छ कि त्यस्ता खालका सङ्घ संस्थाहरू हुन्छन् नि, जस्तै अब हजमको एउटा आफ्नै सङ्घ छ, होटल रेस्टुरेन्टको आफ्नै सङ्घ छ, लजको आफ्नै सङ्घ हुन्छ होइन, अनि खुद्रा व्यापारको आफ्नै सङ्घ छ, निर्माण व्यवसायको आफ्नै सङ्घ छ, अनि सुन चाँदी व्यापार व्यवसायको आफ्नै सङ्घ छ। यी सबै सङ्घहरू गरेर करिब 400 सङ्घहरू छन् नेपालमा, सङ्घ र महासङ्घ गरेर। यी सबै 400 सङ्घ र महासङ्घबाट पनि हामी सूची प्राप्त गर्छौँ, फोन नम्बर प्राप्त गर्छौँ, अनि उनीहरूको सम्पर्क एड्रेस प्राप्त गरेर हामीले गणना सङ्कलन भयो कि भएनन् त्यसलाई भ्यालिडेट पनि गर्छौँ, रुजु पनि गर्छौँ। रुजु गरेर सङ्कलन भएको छैन उनीहरूलाई फोन गरेर उनीहरूसँग सम्पर्कमा लिएर हामीले गर्छौँ। जस्तै अहिले हामीले आन्तरिक राजस्व कार्यालयहरूबाट पनि प्यान नम्बर सहितको विवरणहरू प्राप्त गर्ने गरिरहेका छौँ र त्यो प्राप्त भइसक्यो भने हामीलाई के सजिलो हुन्छ भने कतिपय नदेखेका व्यापार व्यवसायहरूलाई पनि हामी सङ्कलनमा हाम्रो समावेश गर्न सक्छौँ। यो एउटा केही हामीलाई काम गर्न चुनौती छ त्यो विषयमा, तर त्यो चुनौतीलाई पनि हामीले चाहिँ सहजै रूपमा अगाडि बढाइरहेका छौँ।
0: जस्तो बोर्ड नभएका र दर्ता पनि नभएकालाई चाहिँ अलिकति आफ्नो व्यापार व्यवसायतिर खुलेर चाहिँ जवाब दिन, तथ्याङ्क प्रवाह गर्नको लागि अलिकति गाह्रो पनि हुन्छ होला, के छ?
1: एकदम सही। अहिले कस्तो भइरहेको छ भने केही स्थानीय तहहरूले यही बीचमा यो हाम्रो आर्थिक गणना भइरहेको अवस्थामा केही स्थानीय तहहरूले चाहिँ व्यापार व्यवसायलाई तिमीले दर्ता गरेर नगरपालिकामा भनेर पसल पसलमा गएर चाहिँ भनिरहेको अवस्था पनि जगाको अवस्था। अब उनीहरूलाई कस्तो भयो भने यता राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क लिन आइरहेको छ, उतातिर नगरपालिका गाउँपालिकाहरू चाहिँ मेरो नगरपालिकामा दर्ता गरिदेऊ भनेर दबाब दिइरहेको छन्। उनीहरूलाई संख्याको दृष्टिकोणले हेर्ने भए त्यो संख्या लाग्यो, किनभने एकैचोटि सरकार किन आयो, सरकार पनि अहिले एक्टिभ भएर अगाडि बढेको छ, द्रुत गतिमा छ, भनेपछि के भइरहेछ यो भनेर उनीहरूलाई सरप्राइज भएको जस्तो चाहिँ हामीले महसुस गरेका छौँ।
0: त्यसलाई
1: सामान्यकरण गर्नुपर्ने अवस्था के छ भने हामीले सबैलाई यो भनिरहेका छौँ कि माननीय अर्थमन्त्रीज्यूले पनि एउटा सन्देश जारी गर्नुभएको छ टेलिभिजनबाट, हाम्रो तथ्याङ्क ऐन 2079 कुनै पनि तथ्याङ्क राष्ट्रिय तथ्याङ्कले प्राप्त गरेको तथ्याङ्क गोपनीयता भङ्ग गरिने छैन र तथ्याङ्क ऐन अनुसार गोप्य राखिनेछ। कुनै पनि कर प्रयोजनको लागि, कुनै दर्ता प्रयोजनको लागि, केही प्रयोजनको लागि पनि, अर्थात् अदालतमा पनि यसको डेटा चाहिँ प्रयोग गरिँदैन, यसको सुनिश्चित हुन्छ भन्ने किसिमको सन्देश पनि दिएका छौँ हामीले। र त्यही किसिमले हाम्रा उद्योग महासङ्घहरू, उद्योग परिसङ्घहरू, त्यस्तै गरेर निर्माण व्यवसाय सङ्घ, साना घरेलु महासङ्घ, यी सबै किसिमका सङ्घ संगठन महासङ्घहरूसँग हामी अन्तर्क्रिया छलफल गरेर उनीहरूलाई विश्वासमा लिएर अगाडि बढिरहेको अवस्था छ। र हामीले चाहिँ अहिले नेपाल उद्योग परिसङ्घसँग सम्झौता पनि गरेका छौँ राष्ट्रिय आर्थिक घटनामा सहयोग गर्ने र 5 चाहिँ आर्थिक घटनाका तथ्याङ्कहरू प्रयोग गर्ने, आर्थिक तथ्याङ्कको बारेमा चाहिँ लिटरेट गराउने हाम्रा सदस्यहरूलाई र पत्रकारहरूलाई पनि लिटरेट गराउनु पर्छ भनेर उहाँले एउटा सम्झौता पनि गर्नुभएको छ। त्यस्तै गरेर ब्याङ्कर एसोसिएसनले पनि यो किसिमको कार्यहरू गरिरहेको छ। सबैलाई कन्भिन्स गरेका छौँ र ऐन अनुसार हामी अगाडि बढेका छौँ र ऐनले दिएको अधिकार प्रयोग गरेर कसैको पनि
0: गोपनीयताको हिसाबले पनि राख्नु पर्ने
1: होइन, 100% गोपनीय। हामीले एउटा व्यापार व्यवसायको विवरण हामीले, अर्थात् व्यक्तिको विवरण बाहिर ल्याइदियौँ भने भोलि त तथ्याङ्क प्रति त विश्वास त गुम्छ, भोलि उहाँले
0: काम गर्न
1: पछि डेटा त सही दिनुहुन्न अर्थात् दिनै दिनुहुन्न होइन। त्यसले गर्दा हाम्रो अहिलेसम्म 65 वर्षको इतिहास राष्ट्रिय तथ्याङ्क कार्यालयको, हामीले कुनै पनि व्यक्तिको व्यक्तिगत विवरण कसैले माग्दा पनि कसैले माग्दाखेरि पनि हामी दिँदैनौँ र हाम्रा सबै व्यक्तिको पहिचान खुल्ने कुराहरू सबै हटाइसकेका हुन्छौँ, हामीले हटाएर राख्छौँ। त्यसले गर्दा कुनै पनि दुविधाहरू हुँदैन र यसले गर्दा कुनै कानुनी प्रशासनिक झन्झट केही पनि हुँदैन भन्ने कुरामा हामीले चाहिँ विश्वस्त दिलाउँछौँ र दिलाइ पनि रहेका छौँ।
0: हजुर, यो जस्तो आर्थिक गणना गर्दाखेरि प्रत्येक वर्ष गर्न त यो जटिल पनि छ फेरि होइन, यसलाई कति वर्षको अन्तरालमा हामीले गर्ने गरिन्छ? 2075 सालमा गरियो,
1: 2075 सालमा गरियो, हामीले 80-81 गर्नुपर्ने, अलिकति एक वर्ष डेढ वर्ष ढिलो भएर हामीले अहिले 82 विभिन्न चार कोभिडको कारणले अथवा विभिन्न कारणले गर्दा केही एक डेढ वर्ष पछाडि धकिल्या छ। हरेक 5 वर्षमा गर्नुपर्छ र यसले चाहिँ हरेक 5 वर्षमा गर्दा हाम्रो अर्थतन्त्रमा नयाँ नयाँ किसिमका गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन्, केही बन्द भएर जान्छन्, हराएर जान्छन्, केही चाहिँ नयाँ आइरहेका हुन्छन्। त्यसले गर्दा नयाँ आएका गतिविधिलाई पुराना गतिविधिलाई हटाउने, जस्तै अहिले हामीले भनौँ न अब धेरै कुराहरू चाहिँ हराएर पनि गइसकेका छ, कतिपय कुराहरू अब त्यो कारणले गर्दा पुरानो फोन त हराइसक्यो, मोबाइलले विस्थापित गरिसक्यो
0: होइन।
1: अहिले डिजिटलको युग आएको छ होइन, इन्टरनेटका कुराहरू आएका छन्, अहिले युट्युब भिडियोहरू यस्ता कुराहरू धेरै आए
0: होइन,
1: आइटी इन्फर्मेसन सिस्टमहरू धेरै आएका छन्,
0: त्यहाँबाट हामीले इन्फर्मेसन
1: नयाँ किसिमका इन्फर्मेसन नयाँ किसिमका उद्योग प्रतिष्ठानहरूलाई हामीले अर्थतन्त्रमा समावेश गर्नु पर्यो र हाम्रो अब अर्थतन्त्रमा हराएर गएका निकायहरूलाई हटाउँदै जानु पर्यो
0: होइन।
1: त्यसले गर्दा अर्थतन्त्र गतिशील चलामेन छ कि छैन, अब अवस्था के हुन्छ त हाम्रो 10 वर्षमा, अब 5 वर्षमा हामी कहाँ पुग्छौँ त भन्नको लागि त यो नियमित रूपमा हामीले गर्नुपर्छ र राज्यलाई अर्थ मन्त्रालय सरकारलाई हामीले हरेक बजेट भाषणको लागि योजनाहरू बनाउनको लागि आवश्यक पर्छ, हरेक योजना बनाउनका यो तथ्याङ्क गरिदिनुपर्छ हामीले। त्यसले गर्दा अहिले हामीले जुन अघि 66 खर्बको कुरा गर्यौँ, यो 66 खर्ब छ र अहिले हाम्रो कुल ग्राहकीय उत्पादनको वृद्धि दर पनि 3.85 भनेर हामीले आज सार्वजनिक गरेका छौँ
0: होइन।
1: त्यो सार्वजनिक अनुसार हेर हाम्रो अर्थतन्त्र कता गएको छ भनेर अहिले हामी सजिलै भन्न सक्छौँ। राज्यले पनि अब बजेट ल्याउँदा त्यो आधारमा 66 खर्बकोलाई आधार मानेर हाम्रा प्रदेशहरूमा अधिक बजेटहरू विनियोजन गर्ने, स्थानीय सरकारलाई बजेटहरू विनियोजन गर्ने कुराहरू, अर्थतन्त्रको कुन क्षेत्रमा हामीले सरकारले सहयोग गर्नुपर्छ त्यो क्षेत्रमा लगानी सिर्जना गर्ने कुराहरू यो गर्नलाई सजिलो हुन्छ।
0: हजुर, अनि कस्तो किसिमको प्रविधिबाट हामीले तथ्याङ्क सङ्कलन गरिँदैछ र जुन चाहिँ वैज्ञानिक बन्न सकोस्?
1: हजुर, अहिले हामीले गर्नुपर्ने चाहिँ हामीले पूर्ण रूपमा डिजिटलै हो अहिलेको युगमा गर्नुपर्ने, तथापि हाम्रो देश परिवेश भूगोल र हाम्रो इन्टरनेटको एक्सेस नभएको कारणले गर्दा सबै ठाउँमा इन्टरनेट पहुँच छैन, त्यसले गर्दा हामीले कागजी प्रश्नावली नै प्रयोग गरेका छौँ। तथापि केही ठुला उद्योग प्रतिष्ठानहरूले अर्थात् हाम्रा व्यापार व्यवसाय गर्ने संस्थाहरूले उनीहरूले चाहिँ हामी ई सेन्सेसमा भाग लिन्छौँ भन्नुभयो भने हामीले ई सेन्सेसको पनि व्यवस्था मिलाएका छौँ। उहाँहरूलाई हाम्रा गणकहरूले पासवर्ड र युजर नेम दिनुहुन्छ अनि त्यसमा चाहिँ आफै स्वयं नै हाम्रा विवरणहरू भरिदिएर हामीलाई इन्टरनेट माध्यमबाट हामीलाई केन्द्रमा पठाइदिन सक्नुहुन्छ। त्यो चाहिँ हामीले ड्यासबोर्ड राखेका छौँ, दैनिक कतिले यसा ई सेन्सेसमा भाग लिइराख्नु भएको छ, कतिले कागजीमा भाग लिइराख्नु भएको छ भनेर करिब करिब अहिले 6,000 जस्तो व्यापार व्यवसाय प्रतिष्ठानहरूले ई सेन्सेसमा भाग लिनु भएको छ, डिजिटली भाग लिनु भएको छ।
0: 2075 सालमा हामीले आर्थिक गणना गरिरहँदा र अहिले हामीले आर्थिक गणनाको यो चरणमा प्रवेश गरेर गणना अर्थात् तथ्याङ्क लिइरहँदाखेरिको अवस्थामा होइन, र त्यति बेला गरेको गणना र अहिले गरेको गणनालाई चाहिँ केही फरक पनि गरेका छौँ हामीले?
1: अलिकति फरक छ, थोरै प्रक्रिया त धेरै कुरामा प्रक्रियागत हिसाबले त हामीले धेरै परिवर्तन गरेका छौँ। हामीले अहिले प्रक्रियागत रूपमा भन्नुपर्दा योभन्दा अगाडिको सेन्सेसमा चाहिँ कम्प्लिटली घर घरमा अर्थात् व्यापार व्यवसायमा प्रतिष्ठानमा जाने गरेका थियौँ, यी सेन्सेस पनि गरेका थियौँ, त्यति धेरैले भाग लिनु भएको थिएन, 5,000 मात्रै भाग लिनु भएको थियो। अहिले चाहिँ त्यसलाई अलिक व्यापकता दिएका छौँ र उद्योग प्रतिष्ठानहरूलाई बोलाएर छलफल गर्ने, एमयु गर्ने छैन, सम्झौताहरू गर्ने, सबै कम्युनिटी एसोसिएसनसँग छलफल गर्ने र सहकार्यमा काम गर्ने, हाम्रो मात्रै यो गणना होइन, किनभने अर्थतन्त्रको मापन गरेर देश
0: होइन,
1: हामीले विदेशी विश्व समुदायले पनि हामीलाई चिन्ने भनेको त यही अर्थतन्त्र कति छ, यो देशको समृद्ध छ कि छैन, पर क्यापिटा इन्कम कति छ भनेर त हेर्ने हो नि, हामी समृद्धि छ कि छैन भन्ने कुरो हेर्नलाई। त्यसले गर्दा हामीले अहिले चाहिँ सबै निजी क्षेत्रहरू सरकारी क्षेत्र सबैसँग सहकार्य गरेका छौँ र अहिले हामीले प्रश्नहरूमा पनि केही परिमार्जन अलिकति सहजीकरण, कतिपय अर्थतन्त्रको डेटाहरू तथ्याङ्क सम्बन्धी आम्दानी र खर्चको विवरण लिन कठिन पनि हुन्छ, बा ट्याक्स लागिहाल्छ कि करले हामीलाई अप्ठ्यारो पार्छ कि भन्ने जुन त्रास चाहिँ छ नि, त्यसले गर्दा पनि अलिकति समस्या डेटा दिन समस्या हुन्छ भन्ने हिसाबले अलिकति सहजीकरण गरेका छौँ। गणना भएको कारणले गर्दा एकपुष्ट विभिन्न शीर्षकहरूमा चाहिँ गरेको आम्दानी, उत्पादनहरूमा गरेको खर्च होइन, उनीहरूले तलब ज्यालामा गरेको खर्च, कर्मचारीमा गरेको खर्चको विषयमा एकमुष्ट विवरणहरू माग गरेका छौँ र केही अप्ठ्यारा प्रश्नहरूलाई हटाएर अहिले सहजीकरण चाहिँ गरेका छौँ।
0: हजुर, जस्तो तथ्याङ्क सङ्कलन गर्ने क्रममा पनि कतिपय व्यावसायिक प्रतिष्ठान, त्यस्तै व्यवसाय होइन, रोजगारमा जोडिने व्यक्तिहरू र साथसाथै कर्पोरेट अफिसहरूमा कतिको उत्साह देखि सकिन्छ त?
1: अहिले हामीले निजी क्षेत्रसँग बसेर जुन अन्तर्क्रियाहरू छलफलहरू गऱ्यौँ, अहिले उहाँहरूसँग एकदमै खुसी व्यक्त गर्नुभएको छ। कतिपय व्यवसायीहरूले त के भन्नुभएको छ भने यो त हामीले गर्ने, जस्तै स्वास्थ्यसँग सम्बन्धित क्षेत्रका सङ्घले के भन्नुभएको छ भने यो त हामीले 10 वर्ष भयो हजुर, यो त हामीलाई गरिदिनु भने 10 वर्षदेखि भइसक्यो, किनभने हाम्रो यो क्षेत्र कति छ, यो सङ्ख्या कति छ हामीलाई अहिलेसम्म थाहा छैन, यसले अर्थतन्त्रमा कति टेवा पुऱ्याएको छ त्यो हामीलाई थाहा छैन, हामीले कति रोजगारी सिर्जना गरेका छौँ त्यो हामीलाई थाहा छैन अहिलेसम्म। त्यसले गर्दा यसले रोजगारी सिर्जना र अर्थतन्त्रमा गरेको टेवा र हाम्रा समस्याहरू यहाँले बोलिदिनु भयो भने भोलि राज्यसँग डायलग गर्न काम लाग्छ, अन्तर्राष्ट्रिय फोरममा बोल्न काम लाग्छ, हामीले राज्यलाई यति योगदान गरेका छौँ हामीलाई पनि राज्यले केही गर्नु पर्यो भन्ने एउटा डेटाबेसमा बसेर बोल्नको लागि ठुलो आधार हुन्छ। त्यसले गर्दा हामी पनि समावेश हुन्छौँ र तथ्याङ्क विश्लेषण गर्ने बेलामा हामीलाई पनि समावेश गर्नुपर्छ, हामी पनि हिस्सा हुन चाहन्छौँ भन्ने उहाँहरूको सन्देश छ एउटा राम्रो। त्यो कारणले गर्दा अहिले निजी क्षेत्रहरू पनि जुन प्रतिष्ठान व्यापार व्यवसाय एनजिओहरूको महासङ्घहरू होइन यी सबै क्षेत्रहरू चाहिँ खुसी नै हुनुहुन्छ। त्यसले गर्दा धेरैले चाहिँ यी सेन्सेसमा भाग लिन्छ पनि भन्नुभएको छ ठुल्ठुला अर्गनाइजेसनहरूले, उहाँहरूले हामीसँग अफिसमै आएर तालिमहरू कसरी यी सेन्सेसमा भाग लिने भनेर उहाँ सिकेर पनि जानुभएको छ। त्यसले गर्दा एउटा उत्साहजनक चाहिँ पैदा भएको छ अहिले।
0: हजुर, यसैमा उत्पादन रोजगार र लगानीलाई कतिको चित्रण गर्न सक्छ?
1: हजुर, यसले तिनटै कुराहरूलाई चाहिँ चित्रण गर्ने खालकै भयो, किनभने अर्थतन्त्र मापन गर्नलाई रोजगारीको अवस्था नहेरिकन अर्थतन्त्र मापन गर्न सकिँदैन। राज्यमा कति रोजगारी सिर्जना भयो भनेर एउटा घर परिवारको रोजगारी अवस्था अलगै हुन्छ, एउटा व्यापार व्यवसायबाट रोजगारी सिर्जना हुने अलगै हुन्छ, अर्को सरकारी क्षेत्रबाट पनि रोजगारी सिर्जना भइरहेको छ। भनेपछि यो तिनटै क्षेत्रबाट कम्प्लिटमा रोजगारीको पिक्चर आयो भने राज्यले वास्तवमा त्यसपछि सही दिशा लिने हो, होइन? त्यो एउटा। अनि लगानीको क्षेत्र पनि हामीले हेरेको छौँ होइन, र उनीहरूले उत्पादन गर्ने सेवा र वस्तुहरूको उत्पादनको खर्चहरू र त्यसबाट आउने आम्दानीहरू कुराहरू पनि मागिएको छ। त्यसले गर्दा चाहिँ जस्तै अहिले हामीले 66 खर्ब भन्यौँ भने 66 खर्बमा एउटा सुन चाँदी व्यवसायीको योगदान कति छ? उनीहरूले सामान खरिद गरेर बिक्री गरेका हुन्छन् होइन, त्यो खरिद गरेर बिक्री गरेको ट्रेड मार्जिन भन्छ त्यसलाई चाहिँ होइन, त्यो ट्रेड मार्जिन चाहिँ हाम्रो भ्यालु एड चाहिँ 66 खर्बमा जोडिएको हुन्छ। फ्याक्ट्रीहरूले उत्पादन गरेको सामान जुन बेच्छन् त्यो बिक्री गरेर उनीहरूले इन्टरमिडिएट कन्जम्सन भन्छन्, उनीहरूले लगानी गरेको खर्चहरू कटाउँछन्, त्यो कटाएको पैसा चाहिँ भ्यालु एड हुन्छ त्यहाँ गएर 66 खर्बमा। भनेपछि त्यो अर्थतन्त्रमा सबै जोडिने भयो नि होइन। त्यसले गर्दा चाहिँ लगानी रोजगारीका कुराहरू यी खर्चका कुराहरू सबै कारणले गर्दा चाहिँ नीतिहरू उत्पादनका कुराहरू र कस्तो क्षेत्रमा उत्पादन भइरहेको छ, त्यसले कस्तो क्षेत्रको उत्पादन चाहिँ नाफामूलकमा छ, राज्यमा बढी भ्यालुएड कुन चाहिँ उत्पादनले गरेको छ भन्ने कुरो चाहिँ स्पष्ट पिक्चर दिन्छ। यो आएपछि एउटा देशको प्रतिबिम्ब देखाउने यो आर्थिक गणना हो, त्यसले चाहिँ राज्यलाई सही दिशातिर्फ लैजानको लागि सहयोग गर्नेछ।
0: अनि राष्ट्रको कुल ग्राहक उत्पादनका लागि सुदृढ बनाउनमा पनि यसले जोड दिन्छ होला नि?
1: हजुर, यो मुख्य कामै
0: यही हो,
1: कुल ग्राहक उत्पादनलाई अझ परिमार्जित अझ राम्रो भरपर्दो बनाउनको लागि नै यसले सहयोग गर्छ
0: है। भनेपछि यसमा गणकहरू जो जो पठाउनु भएको छ नि होइन, जुन चाहिँ फिल्डहरूमा तथ्याङ्क सङ्कलन गर्नको लागि चाहिँ गणकहरूलाई पठाउनु भएको छ, त्यसमा सुपरिवेक्षक टोलीहरू पनि पठाउनु भएको छ होला होइन, गणकहरूको संख्या कति भन्दै हुनुहुन्थ्यो यहाँले अघि?
1: गणक चाहिँ 39,000 गणकहरू खटिएका छन्,
0: सम्पूर्ण तालिम प्राप्त
1: 5 दिनको तालिम हामीले गर्यौँ होइन।
0: हजुर,
1: सबै जिल्लाहरूमा अहिले 84 अफिस खुलेको छ।
0: हजुर,
1: 84 अफिस भनेको चाहिँ कस्तो छ भने काठमाडौँमा 5 अफिस छ, जिल्ला स्तरीय अफिस हो सबै, र काठमाडौँमा चाहिँ गतिविधि बढी भएकोले 5 अफिस खुलेको छ। त्यस्तै मोरङमा 2 अफिस छ, झापामा 2 अफिस र रूपन्देहीमा 2 गरेर 84 अफिस खुलेका छन्। 84 अफिस र हाम्रा कर्मचारी गरेर करिब 5,000 कर्मचारी खटिएका छन् अहिले। सुपरवेक्षकहरू 500 सुपरवेक्षक 500 बढी छन्, ती खटिएका छन् अहिले, र हरेक 7-8 गणकहरूलाई 500 सुपरवेक्षकले चाहिँ हेर्छन्, एउटाले 6-7 गणकलाई हेर्ने गरेर व्यवस्था मिलाएको छ, र अनलाइन रिपोर्टिङ सिस्टमहरू हरेक दिन गरेको कामको रिपोर्टिङ जिल्लामा र केन्द्रमा गणकहरूले गर्नुपर्छ। त्यो अनुसार कुनै गणकले काम कम गरे भने के कति कारणले काम कम गरे, किन काम भइरहेको छैन भन्ने कुराको मोनिटरिङ गर्ने, उनीहरूलाई सहजीकरण गर्ने त्यो काम चाहिँ त्यो डेली रिपोर्टिङ सिस्टमबाट हुन्छ, र उनीहरूलाई हामीले एउटा जिआइएस म्यापिङ पनि डिजिटल म्यापिङ सिस्टम बनाएको छौँ, त्यो डुप्लिकेसन पनि नहोस्, दोहोरो पनि नहोस्, गणना पनि कुनै पनि प्रतिष्ठानहरू नछुटोस् भनेर हामीले जिआइएस म्यापहरू चाहिँ लोकेसनहरू ट्र्याकिङ सिस्टमहरू दिएका छौँ, त्यो ट्र्याकिङ सिस्टम अनुसार उहाँहरूले काम गर्नुहुन्छ।
0: भनेपछि व्यावसायिक प्रतिष्ठान अनि रोजगार र उत्पादनलाई सँगसँगै हिँडाउनको लागि पनि सहयोग पुग्दछ यो तथ्याङ्कले?
1: एकदम, रोजगारी वृद्धि भयो भने पक्कै पनि उद्योग धन्दा कलकारखाना बढ्छ होइन, उत्पादन त्यसले अटोमेटिक रोजगारी वृद्धि हुने बित्तिकै उत्पादन बढ्छ होइन। त्यो कारणले गर्दा यो रोजगारी लगानी र उत्पादनका कुराहरू चाहिँ पुरै पिक्चर आउँछ। त्यस्तै थप पिक्चरहरू चाहिँ ब्याङ्कबाट ऋणहरू लिएको छ कि छैन, अर्थात् सुविधा पहुँचहरू छ कि छैन, अनि भ्याटमा दर्ता भएको छ कि छैन, दर्ता भएको भए कुन अफिसमा कहाँ दर्ता भएको छ होइन,
0: त्यसको विवरण पनि, अनि
1: इन्सुरेन्सहरू गरेको छ कि छैन, व्यवसायको इन्सुरेन्सहरू गरेको छ कि छैन, यस्ता सबै विवरणहरू चाहिँ प्राप्त गर्छ। अनि शाखाकारले कतिवटा छन् मास, अनि शाखाकारले भएका केन्द्रकारले कतिवटा छन्, एकल सञ्चालन गरेका संस्थाहरू कति छन्, व्यापार व्यापार व्यवसाय कति छन् भनेर त्यो सबै गरेर करिब 18 सेक्सन भन्ने हुन्छ हाम्रो कृषिमा दर्ता भएका कति छन् दर्ता नभएको कृषिमा दर्ता नभएको त लिँदैनौँ हामीले अनि जस्तै माइनिङ इन्क्वायरिङ भन्छ खानी क्षेत्रको उद्योग क्षेत्रको होटल रेस्टुरेन्ट क्षेत्र सञ्चार क्षेत्र शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र प्रशासन तथा सुरक्षा हामी सार्वजनिक निकायमा काम गर्ने क्षेत्र यो सबै गरेर 18 सेक्सन गरेर करिब करिब 400 कमोडिटी एसोसिएसन जस्तो भन्छ कमोडिटी क्षेत्र सेक्टरहरूमा होइन 400 वस्तुको क्षेत्रहरूमा चाहिँ यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन्छ यो आइएसआइसी कोड भन्छ हामीले आइएसआइसी कोड अनुसार गरेका हुन्छौँ त्यो 400 वस्तुगत क्षेत्रहरूमा चाहिँ हामीले विवरण सङ्कलन गर्छौँ
0: हामी कहाँ फेरि ठुला ठुला उत्पादकहरू र उद्योगहरू चाहिँ धेरै मात्रामा चाहिँ त स्थापना भएका छैनन् होइन अब ठुला ठुला उद्योगहरूलाई प्रवर्धन गर्नका लागि पनि यो गणनाले चाहिँ टेवा पुर्याउँछ
1: पक्कै किनभने हामीले यो जुन छ अब ठुला क्षेत्रहरूले भनौँ न उहाँहरूले आफूले तथ्याङ्क विश्लेषण गर्ने हामीसँग हामीले यसपालि तथ्याङ्कसँगै जोइन्टली पनि संयुक्त रूपमा गर्ने पनि भनेका छौँ यो तथ्याङ्क विश्लेषण गर्दाखेरि कुन क्षेत्रको उद्योगले चाहिँ ठुला खालका उद्योग साना उद्योग फरक फरक छुट्याएर हेर्न सकिन्छ भोलि 10 बढी कामदार राखेका उद्योगको मात्रै विश्लेषण गर्न सकिन्छ होइन त्यो होइन 50 मान्छे भन्दा बढी राखेका उद्योगको मात्रै हामी गरौँ अर्थात् लगानीको आधारले पनि त्यो स्टडी गर्न सकिन्छ होइन त्यो स्टडी गरिसकेपछि कस्तो छ अर्थतन्त्रमा कसरी गरिरहेछ त कति रोजगारी सिर्जना भइरहेछ त्यो अनुसार त्यो पनि हेर्न सक्ने र उहाँहरूको समस्याहरू के छ त उहाँहरूले आफ्नो उत्पादन गर्दाखेरि अर्थात् व्यापार व्यवसाय गर्दाखेरि समस्याहरू के भोग्नु परेको छ राज्यको तर्फबाट अरू तर्फबाट होइन कच्चा पदार्थको अभाव छ कि राज्यले सहयोगको अपेक्षा छ कि
0: उहाँलाई
1: राज्यले के गर्नुपर्छ होइन उहाँहरूको उद्योग प्रतिष्ठानलाई व्यापारलाई सहयोग गर्नको लागि राज्यले के गरिदिनुपर्छ नीतिगत रूपमा के गरिदिनुपर्छ अरू तरिकाले के गरिदिनुपर्छ लगानीको हिसाबले के गरिदिनुपर्छ होइन ऋणको हिसाबले सहुलियतपूर्ण ऋण हो कि अरू के गरिदिनु पर्छ राज्यले भन्ने कुरोहरू उहाँको सुझाव पनि हामीले मागेका छौँ
0: भनेपछि
1: अब राज्यको एउटा निकायले समस्या र समाधान पहिल्याउन कोसिस गरेर त्यो भोलि प्रतिवेदनमा बाहिर ल्याइसकेपछि त्यसले पक्कै पनि ठुला उद्योग साना प्रतिष्ठान सबैलाई नै यसले सहयोग पुर्याउँछ
0: हजुर जसले उद्योग सञ्चालन गर्नुभएको छ अर्थात् साना साना उद्योग व्यवसाय सञ्चालन गर्नुभएको छ उहाँहरूको लगानीको मात्रालाई पनि हामीले मापन गर्छौँ नि
1: हजुर साना सबै हामी चाहिँ एउटा सानो चिया पसलदेखि लिएर अर्थात् हामीले बाटोमा बसेर नियमित रूपमा उसले बाटोमा पानी पुरी बेचिरहेको छ चटपटी बेचिरहेको छ भने त्यसको पनि हामी लगानी र आम्दानीको हिसाबले एउटा बिग हाउस भनौँ न अब गोल्छा अर्गनाइजेसन ठुलो भनौँ अर्थात् त्योभन्दा बिग अरू पनि होला होइन त्यो बिग हाउससँग पनि हामी जान्छौँ पुग्छौँ यो सबै किसिमको व्यापार व्यवसायदेखि प्रतिष्ठानहरूको गणना हुने भयो त्यसले गर्दा सबै प्रकारको जसरी पनि हामी भोलि गणना भएको कारणले गर्दा छुट्याएर होइन एउटा अब हजम पसलको मात्रै अलगै स्टाटस हेरौँ न त होइन अब कुनै क्षेत्रको मात्रै होइन अब रेडियो एफएमको कुरा गरौँ न हामी होइन हामी नेपालभरि रहेका रेडियो एफएमको विश्लेषण गरौँ कस्तो अवस्थामा छन् लगानीको अवस्था कस्तो छ
0: राज्यमा
1: कति रोजगारी दिएको छ यसले चाहिँ राज्यको अर्थतन्त्रमा कति योगदान गरेको छ त एफएम रेडियोले भन्ने कुरा हेरिसकेपछि यसको भविष्य के छ त भन्ने हामी सहजै एउटा पिक्चर दिएपछि भविष्य त हेर्न सक्ने भयौँ हामी तर अब राज्यले यसको भविष्य पिक्चर देखिसकेपछि हामीले एफएम रेडियोलाई कहाँ सहयोग गर्नुपर्छ भन्ने कुरो राज्यले जान्नु पर्यो त्यसपछि होइन र व्यापार व्यवसाय गर्ने लगानीकर्ताहरूलाई पनि ज्ञान हुने भयो कुन क्षेत्रमा चाहिँ पोटेन्सियल रहेछ लगानी क्षेत्रको अवसर रहेछ त गर्दा राम्रो हुन्छ भन्ने कुरो पनि ज्ञान प्राप्त हुने भयो यसले
0: हजुर यसै क्रममा जस्तो सर ठुला व्यवसायी तथा ठुला उद्योग प्रतिष्ठानलाई सोधिने प्रश्न र साना तथा मझौला व्यवसायीलाई सोधिने प्रश्नको मोडेल फरक हुन्छ कि एउटै प्रश्नावलीबाट सबैसँग एकै खालको उत्तर माग्ने कार्य गरिन्छ
1: एकदम सही हो एकदम यो क्वेश्चनर स्क्रिनिङ अटोमेटिक गर्छ त्यहाँनिर
0: हजुर हजुर
1: कुनै प्रश्न चाहिँ लागू नहुन पनि सक्छ साना व्यवसायीलाई कुनै प्रश्न अब दर्ता नभइसकेर सञ्चालन भएकोलाई सबै प्रश्न सोध्नु पर्दैन आफै कम हुँदै जान्छ ठुलालाई सबै प्रश्नहरू प्रायः सोधिन्छ होइन त्यसले गर्दा एउटै प्रश्न बनाए सबै खालको व्यवसायको लागि एउटै खालको प्रश्न बनाइएको छ तर कतिपय कुरामा साना व्यवसायलाई चाहिँ लागू नहुने
0: त्यहीँभित्र
1: छुट्याएर आफै हुन्छ त्यो सिस्टमले आफै गर्छ त्यो
0: हजुर
1: सोध्दै जाँदाखेरि सिस्टमले नै त्यो चाहिँ सोध्ने नसोध्ने आफै छुट्याउँछ नभए प्रश्नावली यसलाई सोध्ने यसलाई नसोध्ने भन्ने छैन सबै सोध्नुपर्छ
0: कति मात्रामा होला प्रश्नहरू यसो
1: 35 जस्तो प्रश्न 35 प्रश्नहरू राखिएको छ साना प्रश्नहरू छन् एकदम दर्ता कति सालमा गर्नुभयो छिटो खालका दर्ता कति सालमा गर्नुभयो सञ्चालन कति सालमा गर्नुभयो कुन निकायमा गर्नुभयो
0: कतिजना
1: भ्याट नम्बर कति हो होइन दर्ता नम्बर कति हो कर्मचारी कति छन् तुरुन्तै भन्न सकिने हुन्छ अब भन्न नसकिने अवस्था भनेको चाहिँ तपाईँको अहिलेसम्म लगानी कति गर्नुभयो स्वदेशी लगानी विदेशी लगानी कति कति व्यापार व्यवसाय गर्नुभयो ऋण चाहिँ लिनुभयो कि भएन सहुलियतपूर्ण ऋण पाउनुभयो कि पाउनु भएन र कहाँबाट लिनुभयो ऋण भन्ने कुरा सोच्छ
0: ऋणको अवस्था सोधिन्छ यो गणना अब असार 7 गते त सम्पन्न गर्छौँ होइन अनि यसको नतिजा आउन कति समय हुनुपर्ने हुन्छ
1: नतिजा हामी बढीमा 5 महिनाभित्रमा अर्को आर्थिक वर्षमा यो आर्थिक वर्षमा तथ्याङ्क सङ्कलन कार्य सम्पन्न हुन्छ अनि त्यसलाई हामी सबै रुजु गर्नुपर्ने हुन्छ आएको फारमहरूलाई सबै रुजु गरेर हामीले कतिपय चित्त नबुझ्ने जवाफहरू पनि आएको हुनसक्छ
0: हजुर
1: हामीले त सबै हेर्छौँ, हेरेर सम्बन्धित ठाउँहरूमा फोन गर्ने, त्यसलाई रुजु गर्ने र भ्यालिडेट गर्ने कुराहरू गर्छौँ। कतिपय प्रतिष्ठानमा फेरि पनि जानुपर्ने हुनसक्छ हामीले काम गर्ने सिलसिलामा, त्यसलाई सबै रुजु गरेर डेटा इन्ट्री गरेर रिजल्ट निकाल्नलाई पाँच महिनाभित्रमा हामी सक्छौँ भन्ने छ।
0: सकिन्छ भनेपछि यसलाई वर्गीकरणको आधारबाट पनि हामीले चाहिँ सुझाव अनि प्रतिक्रिया सहित हामीले चाहिँ नतिजा प्रकाशन गर्छौँ अर्थात् बुझाउँछौँ के छ यसमा।
1: एकदमै, अब हामीले 18 सेक्सन भनेका छौँ
0: हजुर,
1: जुन अर्थतन्त्रमा योगदान गरिने जुन 18 सेक्सन छन्, 21 मध्येमा 18 गरिरहेको छौँ अहिले सर्वेमा। गभर्मेन्ट सेक्टरको छुट्टै आएको छौँ अहिले, गभर्मेन्ट हामी चाहिँ मल निकाल लिन्छौँ पर्दैन होइन, त्यस्तै गरेर सामान्य घर परिवारलाई सहयोग गर्ने जुन हाउस होल्ड सेक्टरबाट आउँछ डेटाहरू, परिवारबाट आउने डेटाहरू यहाँ राखेको छैन मैले, त्यसले गर्दा 18 सेक्सन छ। त 18 सेक्सनका समस्याहरू के हुन् पनि आउने भए, अझ हामीले भोलि थप हामीले अहिले उद्योग वाणिज्य महासङ्घ लगायतसँग सहकार्य गरिरहेका छौँ, हामीले तल्लो तहमा गएर, मैले अघि रेडियो एफएमको कुरा गरेँ
0: हो,
1: त्यो लेभलमा गएर हाम्रो त्यो समस्या के हो भनेर अलग्गै प्रतिवेदन पनि निकाल्न सकिन्छ भविष्यमा। त्यो गऱ्यो भने चाहिँ हरेक सेक्टरको प्रतिवेदन चाहिँ निकाल्ने सहकार्य गरेर निजी क्षेत्रसँगै सहकार्य गर्ने, अथवा रेडियो सम्बन्धी चाहिँ निजी डेटा विश्लेषण गर्नको लागि यहाँहरूको संस्थाहरूसँगै निजी क्षेत्रहरूसँगै बसेर छलफल गरेर रिजल्टहरू निकालेर प्रतिवेदन सार्वजनिक गर्न सकिन्छ। त्यसले गर्दा त्यो चाहिँ अब समय स्रोत र साधनको हिसाबले पनि समय लाग्छ हामीलाई, तर जेनरली पब्लिकेसन चाहिँ हामी 5 महिनाभित्र सबै गर्छौँ, सम्भव भएसम्म हामी सहकार्य गरेर निजी क्षेत्रहरूसँग अगाडि बढ्छौँ तथ्याङ्क विश्लेषणमा पनि।
0: जस्तो राष्ट्रिय आर्थिक गणना तथ्याङ्क विवरण लिने क्रममा पनि यहाँहरूले पनि आफ्नो कार्यालयको तर्फबाट केही आह्वान गर्नुपर्ने, अनुरोध गर्नुपर्ने उद्योगिक व्यवसायहरूलाई, अर्थात् चाहिँ यस्तो सरकार भएका निकाय अर्थात् चाहिँ होइन त्यस्ता सरकार भएका कार्यालयहरूमा अर्थात् चाहिँ उद्योगिक प्रतिष्ठानहरूलाई के भन्नुपर्ने छ कि?
1: पक्कै छ, अब अहिले उत्साहजनक रूपमा तथ्याङ्क सङ्कलन भएको अवस्था छ, आफ्ना परिवारहरू आफूले चिनेका व्यापार व्यवसायी साथीहरूलाई पनि विवरण दिन, सही तथ्याङ्कहरू दिन, नीति निर्माणमा यो तथ्याङ्क प्रयोग भयो भने हाम्रो लागि हो, हामीले नै प्रयोग गर्ने हो, हाम्रै देश भविष्यको लागि भएको कारणले गर्दा सबैजनाले सही तथ्याङ्क विवरण दिनको लागि चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट अनुरोध पनि गर्न चाहन्छु, र अर्थमन्त्रीज्यूले पनि विश्वस्त गराउनु भएको छ तथ्याङ्क गोप्यता कायम रहन्छ भनेर हिसाबले पनि हाम्रो राष्ट्रिय तथ्याङ्क ऐनले पनि तथ्याङ्कलाई गोपनीयता राख्ने, कसै न्यायालयमा होस् या कुनै पनि सरकारी निकायलाई होस् कसैलाई पनि व्यक्तिगत विवरणहरू सार्वजनिक गर्न बन्देज छ, र त्यसलाई सामूहिक रूपमा मात्रै तथ्याङ्क प्रयोजनको लागि हामी गर्छौँ। त्यसले गर्दा निष्फिक्री रूपमा ढुक्क भएर तथ्याङ्कहरू उपलब्ध गराइदिनु हुन र आफ्नो व्यक्तिको तर्फबाट संस्थाको एउटा कर्तव्य पनि हो, एउटा नागरिकको दायित्व पनि निर्वाह गरिदिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ।
0: हजुर, सुशासन र समृद्धि प्रति प्रतिबद्ध हुँदै शासकीय सुधार अन्तर्गत 100 कार्य सूचीबाट सरकारले हरेक कार्यमा गति बढाउँदै जुन कार्य गर्दैछ नि हो, त्यही समयमा फेरि यो राष्ट्रिय आर्थिक गणना कार्य पनि गरिँदैछ। यस्ता कार्यले सुशासन र समृद्धिको कार्यमा कतिको टेवा पुर्याउँछ सक्नेछ यो आर्थिक गणनाले, केही कुरा भनिदिनुहुन्थ्यो कि?
1: जब देशमा सुशासन कायम हुन्छ, देश चाहिँ स्वचालित रूपमा चल्न थाल्छ, हाम्रो आर्थिक वृद्धि दर र हाम्रो अर्थतन्त्रको आकार चाहिँ बढ्दै जान्छ।
0: हजुर,
1: त्यसले गर्दा एउटा सुशासनको पनि एउटा महत्त्वपूर्ण सूचकको रूपमा यसलाई मानिन्छ अर्थतन्त्रको यो कुल ग्राहत उत्पादनले। अब यो यसो हेर्दाखेरि कुल ग्राहत उत्पादन मात्रै एउटा टाउकोमा देखिएको छ अर्थतन्त्रको साइज, तर हामीले जुन विवरणहरू सङ्कलन गरिरहेका छौँ व्यापार व्यवसायहरूलाई अनुशासित बनाउनको लागि र हाम्रो चलायमान इकोनोमीलाई व्यवस्थित गर्नको लागि राज्यले गर्ने लगानी नीतिहरू योजनाहरू, प्रदेश सरकारले गर्ने नीति योजनाहरू, स्थानीय तहले सरकारले व्यापार व्यवसायलाई सहयोग गर्ने नीति योजनाहरू, यी सबै कुरोलाई व्यवस्थित बनाउनको लागि चाहिँ यो आर्थिक गणनाको तथ्याङ्क चाहिँ निकै महत्त्वपूर्ण रूपमा रहन्छ। त्यसले गर्दा यो अर्थतन्त्र मापन आर्थिक समृद्धिको आधार, सुशासनको आधार, एउटा विकासको एउटा आधार, जसरी हामीले यसलाई भन्न सक्छौँ, यो एउटा महत्त्वपूर्ण आधार, सबैतर्फ एउटा बहुआयामिक आधारको रूपमा आर्थिक गणनालाई लिन सक्छौँ। यसले सुशासन कायम गर्नको लागि र राज्यलाई सुशासन कायम गर्न सहयोग गर्नको लागि चाहिँ यो तथ्याङ्क निकै महत्त्वपूर्ण हो।
0: राज्यको लगानीलाई खेर जान नदिनको लागि पनि यो चाहिँ बहुसिद्ध छ।
1: एकदमै, राज्यको लगानी खेर गयो कि गएन भन्ने कुरो पनि यसले हेर्छ।
0: हजुर,
1: होइन, राज्यको लगानी खेर जानु भनेको त जिडिपी मापन त हुँदैन, अर्थतन्त्रको आकार त सही ढङ्गमा आउँदैन, त्यसले गर्दा राज्यलाई दबाब सिर्जना गर्छ। जस्तै अहिले अर्थतन्त्रमा राज्यले गरेको खर्च, पुँजीगत र चालु खर्चहरू एकदम कमजोर भएको कारणले अहिले अलिक कमजोर छ, खर्च गर्न सकेका छैन राज्यले,
0: होइन,
1: राज्यले खर्च गर्न नसकेको कारणले अहिले हाम्रो वृद्धि दर त 3.85 छ। अलिक राज्यले खर्च गर्न सकेको भए यो वृद्धि दर अलिक माथि जान्थ्यो, भनेपछि सरकारलाई के दबाब भयो भने अब तिमीसँग भएको राज्यमा ढिकुटी भएको पैसा चाहिँ सही ठाउँमा सदुपयोग गर, खर्च गर, भनेपछि त्यो खर्च गर्नु भनेको के भन्दाखेरि धेरै क्षेत्रमा त्यसले बजारमा पैसा आउँछ,
0: भनेपछि ठुल्ठुलो योजनाहरूमा पनि छिटो भन्दा छिटो
1: खर्च गरेर काम देऊ,
0: निर्माण कार्य हुन सकोस्,
1: उत्पादन गर, निर्माण गर, सेवाहरू देऊ भनेर चाहिँ यसले भनिदियो। आज हामीले जुन अर्थतन्त्रको साइज साइज दियौँ, त्यसले एउटा दिइसक्यो होइन, त्यसले गर्दा राज्यलाई अब दबाव पर्यो। अब असार महिनाभित्र अर्थात् त्यसपछि अलिक खर्च अलिक बढाउनु पर्ने हुन्छ, राज्यले अब कहाँ खर्च भएन भन्ने कुराहरू पनि हेर्नुपर्ने र गर्नुपर्ने क्षेत्रमा लगानी गर्नुपर्ने राज्यको दायित्वभित्र यसले चाहिँ अगाडि बढ्न प्रेरित पनि गर्छ। यसले
0: छुटाएका केही प्रश्न र यहाँले भन्ने पनि केही महत्त्वपूर्ण कुरा छन् भने अन्त्यमा भनिदिनुहोस् न।
1: अब हामीले भन्ने पर्ने विषय भनेको चाहिँ यो अर्थतन्त्र, अब हामीले व्यापार व्यवसाय जसरी सञ्चालित भएका छन् ती सबै सङ्घ संगठन संस्थाहरू नेपाल सरकार सबैले अद्यावधिक विवरणहरू प्राप्त गर्न आवश्यक छ। त्यसलाई चाहिँ अब अनौपचारिक रूपमा सञ्चालन भएका निकायहरू चाहिँ छन्, त्यसलाई चाहिँ राज्यले दर्ता गर्ने त्यसलाई जुन गरिरहेछ त्यसलाई चाहिँ औपचारिक रूपमा अर्थतन्त्रलाई चाहिँ औपचारिक रूपमा लैजानुपर्ने आवश्यकता भएको कारणले गर्दा त्यसलाई बिस्तारै सूचीहरू चाहिँ हरेक निकायहरूले तयार गरिदिने भयो भने हामीले चाहिँ अर्थतन्त्रको जुन आर्थिक गणना गरिरहेका छौँ त्यसलाई आर्थिक गणना गर्न जस्ता यस्ता किसिमको सर्वेहरू गर्न चाहिँ हामीलाई अलिक सहजीकरण पनि हुन्थ्यो र उद्योग व्यवसायहरूको महासङ्घ सङ्घहरूले चाहिँ आफ्नो निकायहरूमा चाहिँ सहजीकरण गरिदिने र नबुझेको ठाउँमा बुझाइदिने र आर्थिक गणनामा सहभागी हुनको लागि प्रेरित गर्ने काम चाहिँ अपिल गर्ने काम भइदियो भने अलिक सहज हुन्छ भन्ने हामीलाई लागेको छ।
0: हाम्रो कुराकानीमा जोडिनु भयो, महत्त्वपूर्ण विषय प्रसङ्गमा हामी रह्यौँ र आज यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
1: यस्तो महत्त्वपूर्ण कार्यक्रम र राज्यले आर्थिक गणना गरेर अर्थतन्त्रको मापनको लागि सही दिशा चयन गर्न सक्यो कि सकेन, राज्यले लक्ष्य लिएको हुन्छ 100 खर्ब अर्थतन्त्रको आकार पुर्याउँछु भनेर, त्यो आकार पुगेको पुगेन भनेर मापन गर्ने एउटा महत्त्वपूर्ण आधार पनि हो। यस्तो किसिम महत्त्वपूर्ण कार्यक्रममा सुशासन र समृद्धिको एउटा आधार तय गर्ने जुन कार्यक्रममा यहाँ राष्ट्रिय तथ्याङ्क कार्यालयलाई अवसर दिनुभयो त्यसको लागि रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: राष्ट्रिय आर्थिक गणना एक वृहत राष्ट्रिय अभियान हो। यस अभियानबाट नागरिक मात्र लाभान्वित नभई सिङ्गो राष्ट्र नै लाभान्वित बन्न सक्ने आधार देखिन्छ। यस राष्ट्रिय आर्थिक गणनालाई सम्पन्न गर्न हामी सबैको उत्तिकै सहयोग अपरिहार्य छ। सरोकारवालाको सहभागिता, समन्वय, सहकार्य तथा सहयोगबाट नै यस कार्यलाई सफल पार्न सकिनेछ। सबै संचारकर्मी, उद्योगी, व्यवसायी एवं सेवा प्रदायक संघ संस्थाको सक्रिय सहभागिताले नै राष्ट्रिय आर्थिक गणना सफल पार्न सकिने कुरामा विश्वास गर्न सकिन्छ। यस बाट नै देशको कुल ग्राहस्त उत्पादनको सही तथ्याङ्क हामीले पाउनेछौँ। साथै हाम्रो आर्थिक अवस्थाको समग्र चित्र यसै राष्ट्रिय गणनाबाट चित्रण हुनेछ, जसले गर्दा हाम्रो सुशासन तथा समृद्धिलाई समेत यसले थप टेवा पुर्याउन सक्ने कुरामा कसैको पनि दुईमत नहोला। आज हामीले राष्ट्रिय गणना के हो र यसले हाम्रो सुशासन र समृद्धिमा खेल्न सक्ने भूमिका बारे राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उप प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेसँग कुरा गरेका थियौँ। यसै प्रसङ्ग र कुराकानी सहित आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय पनि यही सकिँदैछ। हामी अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य अनि कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। अवस्था नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 9 बजीसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौँ। सुनाउँदैछौँ उदय शमशेर र अमरराज शर्माको स्वर, कृष्ण सिटौलाको रचना र प्रकाश गुरुङको सङ्गीतमा रहेको यो जागरण गीत।

0: अहिले सुनायौं बीके राणा, शान्ति श्रेष्ठ र साथीहरूको स्वर, बीके राणाको रचना र संगीतमा रहेको जागरण गीत। यति बेला हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको केही बेर सूचना र विज्ञापन, त्यसपछि 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
2: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
1: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
2: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
1: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
2: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
1: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुरूपका काम साकार बनाउने दिशामा सरकारको क्रियाशीलता आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कक्षा 11 को पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। र इरान वार्ताका लागि तयार रहेको राष्ट्रपति मसुद पेजेस्कियनको भनाई, इरानद्वारा हर्मुज जलमार्गमा नयाँ निगरानी व्यवस्थाको घोषणा।

0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई हिजो सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता आदर्शलाई सबल बनाउनु पर्नेमा जोड दिनुभयो। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले तीनै तहका सरकारको सहकार्यबाट बाढी पीडित जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापन पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा पनि आफूले राखेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवाहरूलाई देशभित्र रोजगारीका अवसर उपलब्ध गराउने विषय मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता भएको बताउनुभयो। यसअघि हिजोको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड सहित विरोध जनाएपछि सभामुख अर्यालले विरोधको शैली असंसदीय भएको भन्दै व्यवहार सच्याउन चेतावनी दिनुभयो। बैठकमा सभामुख अर्यालसँग समय गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री तथा मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री तिमिल सिन्हाले प्रेस स्वतन्त्रता स्वच्छन्दता होइन, स्वतन्त्रतासँगै जवाफ जवाफदेता पनि उत्तिकै महत्वपूर्ण हुने कुरा उल्लेख गर्नुभयो। उहाँले संविधानले दिएको अधिकार ढुक्क भएर प्रयोग गरी आफ्नो पेसागत गरिमा र सीमाभित्र रहेर पत्रकारिता गर्न अनुरोध समेत गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेड लिस्टबाट बाहिर निकाल्न सरकारले सबै उपाय अवलम्बन गरेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा आयोजित एसिया पेसिफिक ग्रुप अन मनी लाउन्ड्रिङ एजिपी अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यू ग्रुप आइसिआरजी कार्ययोजना सम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्ने बताउनु भएको छ। समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसान किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका थप 304 बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्य सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एनडिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्त न्यून रहेको र नेपालमा हान्टा भाइरस संक्रमण को अझै पुष्टि नभएको पनि बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले मधेस प्रदेशमा नेपाली काङ्ग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा हिजो आयोजित मधेस प्रदेश स्तरीय भेला एवं जरा अभियान कार्यक्रममा सभापति थापाले काङ्ग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन पनि दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय कक्षा 11 पठन पाठन आगामी असार 1 गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाईहरूलाई हिजो पत्राचार गरी जानकारी गराएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 देखि 2083 असार 26
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रति कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गण तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालयका निर्देशनालय जनकपुरका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले कूटनीतिक समाधानका लागि सबै मार्ग खुल्ला रहेको बताउनु भएको छ। यद्यपि उहाँले दबाव र बल प्रयोग मार्फत इरानलाई आत्मसमर्पण गराउन खोज्नु भ्रम मात्र हुने चेतावनी पनि दिनुभएको छ। इरानको नयाँ पर्सियन गल्फ स्ट्रेट अथोरिटीले हर्मुज जलमार्गमा निगरानी क्षेत्र स्थापना गरेको घोषणा गर्दै आवत जावतका लागि अनुमति अनिवार्य हुने जनाएको छ। अनुमति बिना हुने आवागमनलाई गैर कानूनी मानिने चेतावनी पनि दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्य प्रदेश तथा लुम्बिनी लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुरूपका काम साकार बनाउने दिशामा सरकारको क्रियाशीलता आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कक्षा 11 पठन पाठन असार 1 गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। र इरान वार्ताका लागि तयार रहेको राष्ट्रपति मसुद पेजेस्कियनको भनाई, इरानद्वारा हर्मुज जलमार्गमा नयाँ निगरानी व्यवस्थाको घोषणा। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम नागरिक शिक्षामा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठूलो धनजनको क्षति हुने गरेको छ।
3: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही संकेत पनि देखिने गर्दछन्। अब लागौं पहिरो जानु अघि देखिने संकेततर्फ।
2: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
3: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ।
2: आज हामी स्वस्थ जीवनका तीन महत्त्वपूर्ण आधार, स्वस्थ आहार, स्वस्थ विहार र स्वस्थ विचारका बारेमा चर्चा गर्नेछौँ। मानिसको स्वास्थ्य केवल रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रूपमा सन्तुलित र स्वस्थ रहनु पनि हो। स्वस्थ नागरिक नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार हुन्। त्यसैले स्वस्थ जीवनका लागि हामीले खानेकुरा, जीवनशैली र सोचाइप्रति विशेष ध्यान दिनुपर्दछ। सबैभन्दा पहिला कुरा गरौँ स्वस्थ आहारको। आहार भनेको हामीले दैनिक सेवन गर्ने खाना हो। हाम्रो शरीरलाई आवश्यक पोषण तत्त्व, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ, चिल्लो पदार्थ, दुध, अन्डा, माछा मासु वा अन्य पौष्टिक खानेकुराले शरीरलाई आवश्यक शक्ति दिन्छ। अत्यधिक चिल्लो, गुलियो, जङ्क फुड तथा प्रशोधित खाद्य पदार्थको बढी सेवनले मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या निम्त्याउन सक्छ। त्यसैले सन्तुलित भोजन गर्नु, प्रशस्त पानी पिउनु र समयमै खाना खाने बानी बसाल्नु आवश्यक हुन्छ। अब कुरा गरौँ स्वस्थ बिहारको। बिहार भन्नाले हाम्रो दैनिक जीवनशैली र व्यवहार भनेर बुझिन्छ। नियमित व्यायाम गर्ने, बिहानको हिँडाइ, पर्याप्त निन्द्रा, सरसफाइ तथा शारीरिक सक्रियता स्वस्थ जीवनका आधार हुन्। विज्ञहरूको अनुसार दैनिक कम्तीमा 30 मिनट हिँडडुल वा शारीरिक गतिविधि स्वास्थ्यका लागि लाभदायक मानिन्छ। साथै राति पर्याप्त निन्द्रा पनि आवश्यक हुन्छ। अनियमित जीवनशैली, अत्यधिक मोबाइल वा स्क्रिनको प्रयोग तथा निष्क्रिय बसाइले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ। अर्को महत्त्वपूर्ण पक्ष हो स्वस्थ विचार। मानिसको सोच र मानसिक अवस्था पनि स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। सकारात्मक सोच, आत्मविश्वास, सहिष्णुता र अरूप्रतिको सम्मानले मानसिक स्वास्थ्यलाई मजबुत बनाउँछ। तनाव, चिन्ता, रिस र नकारात्मक सोचले मानसिक मात्र होइन शारीरिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ। त्यसैले परिवारसँग समय बिताउने, सामाजिक सम्बन्ध बलियो बनाउने, सृजनात्मक कार्यमा संलग्न हुने तथा मनका कुरा विश्वासिलो व्यक्तिसँग साझा गर्ने बानीले मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन मद्दत गर्छ। त यस सम्बन्धमा थप छलफल गर्न आज हामीसँग हुनुहुन्छ एकजना वरिष्ठ स्वास्थ्य विज्ञ टङ्क दुलाल।
4: यस बारेमा केन्द्रित रहेर एकजना वरिष्ठ स्वास्थ्य कर्मी जो सृजनशील हेल्थ केयर डायग्नोस्टिक सेन्टरका संस्थापक पनि हुनुहुन्छ टङ्क दुलालसँग कुराकानी गर्दैछौँ। सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
5: धन्यवाद छ सर।
4: आज हामीले नागरिक शिक्षा र हाम्रो असल स्वास्थ्यका बारेमा यहाँसँग संवाद गर्दैछौँ। सबैभन्दा पहिले यो असल आचरण नै हाम्रो स्वास्थ्य हो पनि भनेर भनिन्छ। यो चिकित्सकीय र सामाजिक दृष्टिकोणबाट यो भनाइलाई कुन रूपमा कसरी बुझ्न सकिन्छ?
5: धन्यवाद छ सर। यो असल आचरण हाम्रो स्वास्थ्य भन्नाले कस्तो हुन्छ भने कुनै पनि एउटा मानवीय जीवनमा असल आचरण नै एउटा स्वास्थ्यको एउटा अभिन्न अङ्ग हो। असल आचरण नैले नै मान्छेलाई स्वस्थ बनाउँछ। चिकित्सा हिसाबमा अब एउटा स्वास्थ्य हिसाबले चाहिँ हामीले असल आचरण भन्न साथै मेन्टल्ली फिजिकल्ली यसबाट नै हेल्दी छ भनेदेखि सबै समाजलाई नै यसले हेल्दी बनाउँछ सर। यसले
4: भनेपछि समग्र जीवन व्यवहार अथवा हामीले स्वास्थ्यको मात्रै कुरा गर्ने हो भने पनि असल आचरण युक्त व्यवहार हुन सक्यो भने स्वास्थ्य पनि तन्दुरुस्त रहन सक्छ।
5: एक्ज्याक्टली, मान्छेमा हुनुपर्ने यही नै, यही नै गर्न सक्यो भनेदेखि हामीले धेरै कुरा हामी निरोगी बन्न सक्छौँ। समाज नै हेल्दी छ भनेदेखि त हामी त्यसै निरोगी हुन्छौँ नि।
4: हामीले जुन अहिले स्वास्थ्य प्रतिको जुन चिन्ता, जुन समस्याहरू हामीले बेहोरिराखेका छौँ, यसका पछाडि व्यक्तिको दैनिक व्यवहार, सोच र बानीले पनि निश्चय नै केही प्रभावहरू त पारिराखेको छ। के छ, कस्तो देखिन्छ हामीले स्वास्थ्यको दृष्टिकोणबाट हेर्दाखेरि स्वास्थ्यमा आइपर्ने समस्याहरूको पछाडि हाम्रा व्यवहारहरू कसरी जोडिएका छन्?
5: यो स्वास्थ्यमा जुन हजुरले भन्नुभएको क्वेसनमा चाहिँ कुनै पनि मान्छेहरूमा स्वास्थ्य आचरण भन्न साथै उसले एउटा भित्री आत्मादेखि नै उसले एउटा समाजमा एउटा मानिस त एउटा सामाजिक प्राणी हो नि। त्यो समाजमा त कुनै पनि एउटा हेल्दी समाज छैन भने त सबै कुराहरू बिग्रेर जान्छ। एउटा हेल्दी समाज उत्पादन गर्न उसले के अरे सोच हेल्दी हुनु पर्यो, हेल्दी विचारहरू हुनु पर्यो। त्यो सँगसँगै त्यही अनुसारको खानपिनमा पनि विशेष ध्यान दिनु पर्यो। आहार विहारका कुराहरू छन् यसमा। आहार विहारहरू हेल्दी हुनु पर्यो, राम्रो भयो, हेल्दी छ भनेदेखि त सिस्टमलाई नै स्वास्थ्यमा लान सकिन्छ सर। समाजमा कति विकृतिहरू फैलेका छन् नि। मान्छेहरूको सोच राम्रो भएन भनेदेखि पनि त एउटा समाजमा एउटा स्वास्थ्य हुन सक्दैन नि। मान्छेका सोचहरूले गर्दाखेरि त विभिन्न अस्वस्थ हुने हो नि। जस्तो कि मानौ समाजमा हेल्दी समाज छ भनेदेखि त त्यत्तिकै नै हामी त समाज नै हेल्दी बनेर जान्छ, परिवार हेल्दी बनेर जान्छ। सबभन्दा ठुलो यो असल आचरण नै एउटा स्वास्थ्यको प्रतीक जस्तो लाग्छ मलाई चाहिँ। एउटा सबभन्दा ठुलो चाहिँ यही नै हो।
4: हजुर, यसको लागि त्यो असल आचरण आफैमा विकास गर्नको निमित्त के गर्न सकिन्छ होला? प्रत्येक व्यक्तिले आफ्नो तवरबाट गर्न सक्ने सामान्य व्यवहारहरू के कस्ता हुनुपर्ने हुन्छ?
5: आफ्नो तवरबाट गर्न सकिने चाहिँ कस्तो छ भन्नुहुन्छ भने एक नम्बरमा त एउटा सिस्टम हेल्दी हुनुपर्छ। एउटा व्यक्तिले मात्रै म आचरण सही गर्छु भन्न गर्न सक्दैन यो समाजमा। एउटा सिस्टमले नै एउटा आचरण किन एउटा टोलमै भनौँ एउटा त्यहाँ एउटा राम्रो घर आँगनहरू सफा गरेर गयो भनेदेखि पल्लो घर सफा छ, पल्लो घर सफा छ, त्यसको भित्र घर पनि सफा हुन्छ। इक्जाम्पलको लागि जस्तै मैले भने त्यसले गर्दाखेरि हामीले विचारहरू सोचहरू पनि स्वास्थ्य विचारहरू सोच राख्यो भने सबै कुराहरू हेल्दी बनेर जान सक्छ सर।
4: हजुर, जस्तो हामीले अनुशासनयुक्त व्यवहारहरू, सकारात्मक सोच, मर्यादित व्यवहारहरू गरौँ, अरूलाई सम्मान गरौँ, असल आचरणमा हाम्रो समाज अगाडि बढ्न सकोस् भनेर एउटा स्वस्थ समाजको हामीले जुन परिकल्पना गरेका छौँ नि, हामी सबैको अन्तत्वगत एउटा असल समाजको निर्माण हुन सकोस्, यसका लागि एउटा नागरिकले कसरी भूमिका निर्वाह गर्न सक्छ?
5: यसमा चाहिँ सबभन्दा ठुलो अनुशासन भन्न साथै पहिला कुनै पनि व्यक्ति पहिला आफू अनुशासनमा बस्नुपर्छ र उसले आफू अनुशासनमा छैन भने अरूलाई अनुशासन गर्न सक्दैन। उसले सही व्यवहार गर्नु पऱ्यो, एक्ज्याक्ट सत्य काम गर्नु पऱ्यो, झुटको खेती गर्नु भएन, सत्य शिक्षाहरू दिनु पर्यो। म एउटा डिसिप्लिनमा बसेँ भनेदेखि मेरो घरको छोराछोरी पनि डिसिप्लिन हुनुपर्छ। मेरो बाबाआमाले मलाई राम्रो स्वास्थ्य शिक्षा दिनुभयो भनेदेखि त्यही अनुसार शिक्षा लिन्छ नि, मैले मेरो बालबच्चालाई दिन्छ नि, मेरो बालबच्चा मेरो समाजलाई नै स्वास्थ्य किसिमले जान्छ नि। एउटा सम्पूर्णको यो उसमा चाहिँ अनुशासनमा त पहिला आफै अनुशासनमा बस्नुपर्छ। एउटा सही र सत्य कुराहरूलाई चाहिँ अँगाल्नुपर्ने हुन्छ। हामीले यदि सही र सत्य कुरालाई अँगाल्यौँ र एउटा समाजमा के भन्छ जस्तै
4: दायित्व
5: हामीले बोध गऱ्यौँ भनेदेखि त समाज यत्तिकै नै स्वस्थ भएर जान्छ नि। अब हामीले अहिले त्यसमा तलमाथि गर्न थाल्यौँ भनेदेखि त हामीले गलत प्रविधि गऱ्यौँ, गलत प्र्याक्टिस गऱ्यौँ भनेदेखि त एउटा समाजमा त्यही ट्रेन बसेर जाने त भन्ने। जस्तो कि अब अहिले प्रविधिले गर्दाखेरि मान्छेहरूलाई धेरै कुराहरू सिकाएको छ तर त्यसलाई इम्प्लिमेन्ट गर्यो, तर अहिलेको समाजले त्यो गर्दैन। अहिले आफूलाई मात्रै भयो हुन्छ, अरूलाई हुँदैन, मलाई मात्रै भयो हुन्छ, म मात्रै हेल्दी भयो हुन्छ, तपाईँ एक्जाम्पल तपाईँ र म सँगै बसेको छु मलाई एकदम एउटा रुगा लागिरहेको छ भन्दा तपाईँलाई पनि यो भाइरल हो नि त, तपाईँलाई पनि सर्न सक्छ नि। त्यसले गर्दाखेरि नि एउटा म हेल्दी हुनुपर्छ, मैले मेरो समाजलाई कसरी हेल्दी गराउनुपर्छ भन्ने कुरा एउटा सकारात्मक सोच राख्दै गयो भनेदेखि समाज अवश्य बदलिन सक्छ।
4: यहाँले अघि भन्नुभयो नि हाम्रा व्यवहारकै कारणले हामी चिन्तित छौँ, तनावग्रस्त छौँ र हाम्रो स्वास्थ्यहरू पनि बिगारिराखेका छौँ। यसमा धैर्यता, अनुशासन, एउटा सद्व्यवहार, सत्यको बाटोतिर जाने प्रयत्न हामीले गऱ्यौँ भनेदेखि सुखी र स्वस्थ जीवन बाँच्न सकिन्छ। अब यो सुखी र स्वस्थ जीवनका आधारहरू के हुन सक्छन्? हामीले स्वास्थ्य क्षेत्रबाट हेर्दाखेरि जीवनलाई सुखी तुल्याउनको निमित्त हामीले अँगाल्नुपर्ने व्यवहार र बाटो के हुन सक्छ?
5: हामीले पहिलो कुरो यो आहार विहार विचार, एउटा अनेस्टता, इमान्दारीता, यतिमा हामीले विशेष ध्यान दियो भने समाज स्वस्थ भएर जान सक्छ। अहिले हाम्रो समाजमा धेरै विकृतिहरू फैलिएको छ। हेर्नुहोस् अहिले एउटा जस्तै एक्जाम्पल छ नि, मै लाउँ मै खाउँ मै सुख सहेल मोज गरौँ भन्ने, अहिले हाम्रो समाज त्यसैतिर व्यक्ति केन्द्रित भएको छ। तर त्यो किसिमले नगरिकन हामी सामाजिक प्राणी हौँ, समाजमा मेरो दायित्व यो हो। यसरी मैले जस्तो कि कुनै पनि मान्छेहरूलाई एउटा मेन्टल्ली हेल्थ, फिजिकल्ली हेल्थ कुरा सवालहरू छन् नि, यो स्वास्थ्यमा चाहिँ एउटा समाजमा एउटा असर पर्ने कुराहरू छन्। स्वास्थ्य शिक्षा चाहिँ अहिले यो समाजमा अपरिहार्य छ कि एकदमै जरुरी छ। कति कुराहरू अनावश्यक हल्लाहरू फैलाने, सानो कुरालाई ठुलो एउटा मिडियाले नि कति कुराहरू अनावश्यक कुरा हल्ला फैलाएर मान्छेलाई तर्साइदिइरहेको छ नि, यस्ता कुराहरूलाई नि एउटा समाज डेभलप गर्नमा चाहिँ बाधा गरिरहेको छ। अवेरनेस गराउनु पर्छ, तर गलत कुराहरू त गर्नु भएन नि, मान्छेलाई तर्साउनु पर्छ त भएन नि। यस्ता कुराहरू व्यापक फैलिरहेका हुन्छन्, यिनीहरूलाई चाहिँ अलिकति राज्यले एउटा नियन्त्रण गर्नै पर्छ। यो व्यापारिक र फाइदामूलक हिसाबले गइरहेको छ कि यो हाम्रो स्वास्थ्य भनेको चाहिँ सेवामूलक हो। यसलाई चाहिँ मान्छेले व्यापारिक हिसाबमा लाँदाखेरि कारणले गर्दाखेरि आज स्वास्थ्यमा कता कता खलबलिएकाहरू कुराहरू छन्, कता कता केही कमी भएको हो जस्तो खड्गहरू छ नि मेरो अनुभवमा, यो मेरो आफ्नो पर्सनल अनुभवमा।
4: अब यो सामाजिक सञ्जालहरू, आधुनिक प्रविधिको जुन खालको विकास भइराखेको छ त्यसले आधुनिकताका नाममा हाम्रो जीवनशैलीमा पनि त्यसले प्रभाव पारेको कारणले मानिसको व्यवहार र मानसिक स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन्, स्वास्थ्य समस्याहरू आउन थालेका छन् भन्ने पनि हामीले सुनिन्छ। यो सामाजिक सञ्जाल र जुन आधुनिकीकरणको यो प्रभावमा स्वास्थ्य क्षेत्र कसरी प्रभावित भइराखेको छ, अथवा यो सामाजिक सञ्जाल र स्वास्थ्यको सम्बन्ध कस्तो देखिन्छ?
5: धेरै असर पर्छ। जस्तै एक्जाम्पल म तपाईँलाई दिन्छु, अहिले गुगलले कति कुराहरू राखेको छ नि सामाजिक सञ्जाल अन्तर्गत पर्ने गुगल पनि। अब एउटा डाक्टरले एउटा मेडिसिन लेखेर दिएको हुन्छ, यो औषधि खानुहोस्, कति मान्छेको साइकोलोजिकल ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। अब यो औषधि दिँदा निको हुँदैन, त्यो औषधि दिँदा निको हुँदैन, त्यसपछि यो औषधि खानु सही भन्न हामीले भन्छौँ नि, किनभने उसको साइकोलोजी पढेर आउँछ नि डाक्टरले। अरू उसले के गर्छ, उसले गुगलमा सर्च गर्छ, अहिले गुगलमा सर्च गरे यो औषधि यति साधारण उसको लागि मात्रै खाइन्छ भन्दाखेरि उसले उसको मानसिक गर्छ नि, ए हो मलाई यस्तो साधारण औषधि दिएर डाक्टरले मलाई कसरी निको हुन्छ त भन्ने किसिमले त उसले सोध्छ नि। सोद्धाखेरि त्यो हेर्नाले गर्दाखेरि त ऊ हो मैले यति कडा औषधि खाएँ यो औषधिले मलाई काम गर्दैन त, त्यो डाक्टर दिएको मलाई औषधि भएन नि, कति कुरा त इफेक्ट गर्यो नि सामाजिक सञ्जालमा।
4: उसलाई विश्वास चाहिँ नि सामाजिक सञ्जाल प्रतिको परनिर्भरता अथवा तर्फको विश्वास उसलाई
5: बढी हुन थाल्यो। उसलाई डाक्टरको विश्वास होइन, डाक्टरलाई गएको छ डाक्टरकोमा ट्रिटमेन्ट गर्न, उसले दिएको औषधिले यसले भएन त्यसले भएन, डाक्टर त विभिन्न एङ्गलबाट ट्रिटमेन्ट दिनुपर्छ नि, योबाट पनि भएन त्यो भन्दा पनि दिएन यता पनि दिएन भने उसले विभिन्न किसिमले औषधि घुमाएर दिनुपर्ने हुन्छ। त्यतिखेर ऊ उसले के दिए भनेको त उसो नागरिकको जान्न पर्ने अधिकार त छ नि, मैले तपाईँलाई यो औषधि दिएको छु भन्न उसले भन्दाखेरि उसले तुरन्तै अहिलेको एपमा मोबाइलमा गुगल सर्च गरिहाल्छ, तपाईँले मैले त यो औषधि दिनुभएको छ, तपाईँले सिटामोल दिनुभएको छ, सिटामोल ज्वरोको लागि दिने हो नि, सिटामोल त ज्वरोको लागि मात्रै खान्छौँ नि तर पेनको लागि नै अति इम्पोर्टेन्ट छ, सबभन्दा राम्रो प्यारासिटामोल हामी ज्वरो आउँदाखेरि मात्रै खाने भन्ने अर्थ लाग्छ नि त भन्दाखेरि यसले मलाई कहाँ छुन्छ भन्ने कुरा उसले त्यही प्रतिवाद गर्छ उसको साइकोलोजिकल, मलाई यो औषधि दिएको डाक्टरले राम्रो औषधि दिएको छैन मलाई निकै हुँदैन भन्ने कुरा, यस्तो कुराहरू इफेक्ट पर्छ कि त्यसले गर्दाखेरि नागरिकलाई चाहिँ अलिक अवेरनेस चाहिँ गराउनुपर्छ।
4: अन्त्यमा यो जुन हाम्रो बालबालिका युवा पुस्ताहरू पछिल्लो समय अलिकति विभिन्न किसिमको तनावहरू रिस आवेगमा आइराखेको कुराहरू छ, यसले गर्दाखेरि एउटा हाम्रो सामाजिक पारिवारिक अवस्था पनि अलिकति असन्तुलन भएको जस्तो पनि देखिन्छ। अब यो पुस्तालाई सही ढङ्गले सही बाटोमा ल्याउनको निमित्त, उन आनी बानी व्यवहारहरूलाई स्वस्थ बनाउनको निमित्त स्वास्थ्य क्षेत्रबाट के कसरी उहाँहरूलाई चाहिँ परामर्श गर्न सकिन्छ? अघि पनि सरले भन्नुभयो हाम्रा खानपानकै कारणले हाम्रो स्वास्थ्य बिग्रिराखेको छ, स्वास्थ्यप्रति पनि त्यति संवेदनशील नभएको, जागरुक नभएको, जिम्मेवार नभएको पनि त्यस्तो स्थिति देखिन्छ। हामी कसरी यो स्वस्थ समाजको निर्माण गर्नका लागि के व्यवहारहरू हामीले अवलम्बन गर्नुपर्ने होला?
5: यो बालबालिकामा चाहिँ अन्तमा चाहिँ के छ के छ भन्नुहुन्छ भनेदेखि, यसलाई हामीले कुनै पनि बालबालिकालाई या बालबालिका एउटा समाजमा सबभन्दा ठुलो कुरा चाहिँ मैले पुनः यसलाई पहिला पनि भन्छ दोहोऱ्याएँ मैले, यसलाई एउटा घरदेखिबाटै हुन्छ नि एउटा व्यवहारिक शिक्षा, व्यवहारिक ज्ञान, एउटा अनुशासन। एउटा अनुशासन त्यत्तिकै इम्पोर्टेन्ट हुन्छ। कुनै पनि मान्छे खानपानदेखि अनुशासनमा बस्दैन भने त उसले त्यत्तिकै ऊ हुन्छ। र अनावश्यक एउटा इगो, एउटा विकृति, यी सबै कुराहरू पर्छन्। किनभने विकृतिहरू भए एकले अर्कालाई इगो लियो, मलाई यसले यसो भन्यो म अनि मलाई रिस उठ्यो, मैले यस्तो गरेँ, तर हेल्दी भएन उसको ऊ मान्छेले। कुनै पनि अहिलेको सिचुएसनलाई चाहिँ अहिले कसरी एउटा पारिवारिकदेखि लिएर, समाजदेखि लिएर, परिवारदेखि लिएर, एजुकेसनदेखि लिएर यसलाई पहिलेदेखि नै स्वस्थ बनाउँदै ल्यायो भने हाम्रो समाज अवश्य नै हेल्दी समाजपट्टि अगाडि बढ्न सक्छ।
4: हजुर, अन्तिममा अब यो स्वस्थ सभ्य र जिम्मेवार नागरिक बन्नका लागि आम नागरिकलाई यहाँको सन्देश र सुझाव के रहन सक्छ?
5: यस सवाललाई चाहिँ भन्छु, म भन्ने होइन हामी भन्ने ऊ गर्नुपर्छ। म भन्दा त व्यक्तिगत म मात्रमै, हामी भन्दा साथै यो समाजमै हामी सबैले, यो मेरो सबैको दायित्व हो। मैले यो गरेँ भनेदेखि मैले चाहिँ जस्तै एक्जाम्पल, मैले यो समाजमा केही दिन सकेँ भने समाजले नै मलाई केही दिन्छ भन्ने भावना क्रिएट गर्नुपर्छ, गर्नु सक्नुपर्छ। र जिम्मेवार नागरिक बन्न चाहिँ हामी मेन्टल्ली, फिजिकल्ली र सामाजिक रूपमा नै हामीले आफूलाई अवेरनेस गराउनै पर्ने हुन्छ। हार बिहार भन्न साथै अब अहिले जति पनि खानेकुराहरू छौँ हामी इफेक्ट गरेको छ, जस्तै कि खानेकुराहरू हामी जता टाइममा नखाइदिने, अनहेल्दी फुडहरू खाने, कति बेला सुत्ने, कति बेला उठ्ने, यी के पनि हामी मेन्टेन गर्दैनौँ। काम गरे भने गरा गरेछ, खेल्यो भने खेलाइ खेलेछ, हिँड्यो भने हिँडाइरहेछ, खाएको भने खाएको खाइछ, या एकछिन त एकपल्ट त हुने भने जुन किसिमको लिन्छ नि, सबैको एउटा टाइम हुन्छ। कतिखेर खाने, कति खाने, कतिखेर सुत्ने, कतिखेर उठ्ने, कतिखेर काम गर्ने, यी आवत कुराहरूलाई चाहिँ हामीले मध्यनजर गर्दै यी कुराहरूलाई हामीले फलो गऱ्यौँ भनेदेखि अवश्य हामी हेल्दी भन्छौँ। जस्तै कि अब हामीले कति घन्टा सुत्ने, कति घन्टा उठ्ने, कति घन्टा काम गर्ने, मेरो ड्युटी के हो, मेरो जिम्मेवारी के हो, मैले कतिखेर खानुपर्छ, कस्तो खाना खानुपर्छ, बेलुकाको खाना मैले कस्तो खाने, बिहानको खाना कस्तो खाने, आवत कुराहरूमा चाहिँ हामीले ध्यान दिनै पर्ने हुन्छ। यति कुरामा ध्यान दियो भने त हामीलाई रोग लाग्दैन नि। अब अहिलेको खानेकुराहरूमा सबै केमिकलयुक्त खानाहरू प्रशस्त मात्रामा छन्। कुन कुरालाई चाहिँ मैले खानालाई चाहिँ रिजेक्ट गर्ने, कुन कुरा मैले कम खाने, कुन कुरा खाँदै नखाने,
4: यस्ता कुराहरू, यस्ता जानकारीहरू पनि प्रशस्त उपलब्ध छन्। अहिले त विभिन्न ठाउँबाट, विभिन्न स्रोतहरूबाट आफूलाई काम लाग्ने यस्ता विषयहरू, जानकारी लिनलाई कुनै समस्या त छैन। तर पनि हाम्रा आनी बानी र व्यवहारहरू झन् जटिल किन बन्दै गएका छन्? हामीले कसरी यो कुरालाई लयमा ल्याउन सक्छौँ?
5: यी कुराहरूलाई चाहिँ हामीले लयमा ल्याउनु भनेको चाहिँ एउटा नागरिक डिसिप्लिनमै बस्नुपर्ने हुन्छ, आफू सचेत भन्नै पर्ने हुन्छ। जब उसले खानपिनमा उसले ध्यान दिन छोड्छ, मानौ एक्जाम्पल कोही मान्छे एउटा रेस्टुरेन्टमा बसेर अल्कोहल खानु सुरु गर्यो, त्यो नखान्जेल त ऊ हेल्दी थियो नि त। जब उसले अनकन्ट्रोल भएर खान्छ नि, त्यहाँ उसले अनहेल्दी फुडहरू खान थालिसकेको हुन्छ, त्यत्तिकै खान्छ खान्छ खान्छ, त्यसपछि उसले आफ्नो सवारी साधन चलाएर बाहिर लिएर हिँड्छ, त्यसपछि एक्सिडेन्ट हुन्छ। हुँदाखेरि त ऊ त उसको सबै कुराहरू ब्यालेन्स बिग्रेर गयो नि। सबभन्दा त आफू अवेरनेस, चेतना मान्छेमा हुनैपर्छ कि मैले यो गर्नुहुन्छ, यो गर्नु हुँदैन। र ती कुराहरूलाई हाम्रो राज्यले पनि नियमन गर्नुपर्छ। मलाई पनि डिसिप्लिन राख्न त राज्यले, मलाई नि त पनिसमेन्ट त गर्नु पऱ्यो नि। मलाई कसैले नियन्त्रणै गर्दैन, म कसैको डरमै छैन भनेदेखि त त्यो मान्छे त अनकन्ट्रोलै हुन्छ नि। कि त्यसले गर्दा त्यस्तै कुराहरू हामीले मानसिक स्वास्थ्यमा पनि खानपिन यता त्यता सबै कुरामा ध्यान दिएनौँ भनेदेखि हामी अवश्य नै हामी रोगी र चिन्ता, एउटा सबभन्दा ठुलो एउटा मान्छेलाई चिन्ता पनि छ। सिचुएसनले गर्दाखेरि अब जस्तो कि प्लस टू पास गरेका केटाहरू, अब म कहाँ के पढ्ने, कसो पढ्ने, मेरो देशमा रोजगार छैन, अहिले किन मान्छे पलाइन्छन् त? एक किसिम मानसिक चिन्ता हो नि, चिन्ता भने एउटा सबभन्दा ठुलो रोगै हो नि। त्यसले गर्दाखेरि यो हेल्दी समाज निर्माण गर्न चाहिँ एउटा राज्यको नै ठुलो दायित्व छ। राज्यले सबैलाई डिसिप्लिन, एउटा अभिभावक जस्तो भएर राज्यले सबैलाई डिसिप्लिन राख्ने एउटा वेहरू सिकाउनु पर्छ। अहिलेको बच्चाहरूमा 12-14 वर्षदेखि नै मान्छे अनलिमिटेड छ खानेकुराहरूमा, अनहेल्दी फुडहरू खाइराखेको हुन्छ। यस्तो कुरालाई चाहिँ घरको फ्यामिलीले पनि, ओहो एकपल्ट मेरो छोराले गरिहाले भइहाले स्किज होइन कि, उसलाई त्यो परिवारको पनि दायित्व हुन्छ कि, ओहो मेरो छोराले यस्तो वेमा हिँडिरहेछ, मैले यसलाई राम्रो वेमा लाउनु पर्छ। घरको परिवार, एउटा समाज, एउटा राज्य, यो तिनै निकायको चाहिँ एउटा हेल्दी समाज गर्न चाहिँ बराबर भूमिका हुन्छ यसमा। हेर्नुहोस् सबैभन्दा यो स्वास्थ्य क्षेत्रमा मैले भन्नु पर्दाखेरि चाहिँ सबभन्दा मेन्टल्ली, फिजिकल्ली, एउटा फिटनेस हुनुपर्छ र आहार विहार र विचार, आहार विहार विचार, यति कुरामा हामी हेल्दी भयौँ भनेदेखि हामी हेल्दी समाज निर्माण गर्न सक्छौँ।
4: हस् हस्, महत्त्वपूर्ण विचारहरू राखिदिनु भयो। नागरिक शिक्षा कार्यक्रमको यो भागमा हामीले कुराकानी गऱ्यौँ वरिष्ठ स्वास्थ्य कर्मी जो सृजनशील हेल्थ केयर डायग्नोस्टिक सेन्टरका संस्थापक पनि हुनुहुन्छ टङ्क दुलाल, यहाँलाई यो समय र संवादको लागि धेरै धेरै
5: धन्यवाद सर। हजुरलाई पनि थ्याङ्क यू सर।
2: स्वस्थ आहारले शरीरलाई बलियो बनाउँछ, स्वस्थ विहारले जीवनलाई व्यवस्थित बनाउँछ र स्वस्थ विचारले मनलाई शान्त र सकारात्मक बनाउँछ। यी तीन पक्षलाई जीवनमा अपनाउन सके स्वस्थ नागरिक निर्माण गर्न सकिन्छ र स्वस्थ नागरिकबाटै स्वस्थ समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ।
6: नमस्कार, आज नागरिक शिक्षामा हामी कुरा गर्नेछौँ एउटा यस्तो प्राकृतिक प्रकोपको बारेमा जसले वर्षेनी नेपालमा सयौं मानिस र चौपाएको ज्यान लिन्छ, त्यो हो चट्याङ अर्थात् वज्रपात।
2: सबैभन्दा पहिला चट्याङ भनेको के हो? श्रोताहरू, जब आकाशमा बनेका बाक्ला बादल बीच तीव्र घर्षण हुन्छ त्यहाँ विद्युतीय चार्ज उत्पन्न हुन्छ, त्यही विद्युतीय शक्ति पृथ्वीमा खस्दा चट्याङ पर्छ। मौसमविदहरूका अनुसार गर्मी बढेसँगै पानीका कण माथि उठेर बादल बन्छन्, ती बादलहरू एक आपसमा ठोकिँदा शक्तिशाली करेन्ट उत्पन्न हुन्छ र चर्को आवाज सहित जमिनतर्फ खस्छ। हो, यही हो चट्याङ अर्थात् वज्रपात। विशेषज्ञहरूका अनुसार चट्याङ मुख्यत प्री मनसुन अर्थात् चैत वैशाख र जेठ महिनामा बढी पर्ने गर्छ, तर असोजसम्म पनि यसको जोखिम रहन्छ।
6: पहाड र तराईका खुला मैदान, खेतबारी र नदी किनारमा चट्याङ बढी लाग्छ। नेपालमा हरेक वर्ष सरदर 100 जनाको मृत्यु चट्याङबाट हुने गरेको छ। राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार 2071 सालदेखि हालसम्म देशभर 3000 भन्दा बढी चट्याङका घटनामा 1200 भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने चट्याङ लागेर कैयौँ घर पालुवा चौपाय मरेको समाचार मात्र आउँछ, तर तथ्याङ्क नै छैन। नेपालमा चट्याङको सबैभन्दा धेरै प्रभाव कोशी प्रदेशमा देखिएको छ। पछिल्लो 10 वर्षमा मात्रै कोशी प्रदेशमा 800 भन्दा बढी चट्याङका घटना भएका छन् जसमा 300 भन्दा बढी मानिसको मृत्यु भएको छ।
2: विज्ञहरूका अनुसार नेपाल विश्वमै धेरै चट्याङ पर्ने क्षेत्रमध्ये एक हो। विशेष गरी हिमालको फेदी क्षेत्र र नेपालका उच्च पहाडी भूभाग चट्याङका लागि उच्च जोखिमयुक्त मानिन्छ। तर दुःखको कुरा, चट्याङबारे अझै पनि समाजमा धेरै भ्रम र व्यवस्था छ। लेखेको भए जहाँ भए पनि मरिन्छ भन्ने सोचका कारण धेरैले सामान्य सावधानी समेत अपनाउँदैनन्। विशेष गरी खेतबारीमा काम गर्ने किसान, खुला ठाउँमा रहनेहरू तथा माटोका घरमा बस्ने समुदाय बढी जोखिममा पर्ने गरेका छन्। श्रोताहरू, चट्याङ प्राकृतिक घटना हो, यसलाई हामीले रोक्न त सक्दैनौँ, तर सचेत रहेर सही व्यवहार गरेमा यसबाट बस्न सक्छौँ। जस्तो
6: चट्याङबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको सुरक्षित स्थानमा बस्नु हो। बादल गर्जन थालेपछि सकेसम्म घरभित्र बस्नुपर्छ। विद्युतीय उपकरण जस्तै टिभी, कम्प्युटर, मोबाइल चार्जर, आइरन वा मोटर प्रयोग गर्नु हुँदैन, प्लगबाट निकालेर राख्नुपर्छ र सकेसम्म स्विच अफ गर्नुपर्छ। धाराको पानी चलाउने, भाँडा माझ्ने, कपडा धुने वा फलामका सामान छुनु पनि जोखिमपूर्ण हुन सक्छ। यदि घर बाहिर हुनुहुन्छ भने रुखमुनि, टावर वा खुला अग्ला स्थानमा कहिल्यै नबस्नुहोस्।
2: विज्ञहरू भन्छन् अत्यावश्यक अवस्थामा जमिनमा कुर्कुच्चा जोडेर टाउको निहुराएर बस्दा जोखिम कम गर्न सकिन्छ। खेतबारी, नदी, पोखरी वा जलाशय नजिक जानु पनि खतरनाक हुन्छ। यस्तो जानकारी आफ्नो परिवार, छिमेकी, किसान र विद्यार्थी भाइ बहिनीहरूसँग साझा गर्नुपर्छ। चट्याङले मानिसको ज्यान मात्र लिँदैन, किसान र पशुपालकलाई ठूलो आर्थिक क्षति समेत पुर्याएको छ। खेतबारीमा काम गरिरहेका किसान, खुला ठाउँमा रहेका गोठाला तथा चरनमा लगिएका गाई बस्तु बढी जोखिममा पर्ने गरेका छन्। अब चट्याङ लागेको व्यक्तिलाई के गर्ने त?
6: श्रोताहरू, एउटा ठुलो भ्रम छ चट्याङ लागेको मानिसलाई छुनुहुन्न भनेर। यो एकदमै गलत हो। चट्याङ लागेको व्यक्तिको शरीरमा विद्युत चार्ज रहँदैन। त्यस्तो पीडितलाई सुरक्षित ठाउँमा सार्नुहोस् र श्वास चलेको छ छैन हेर्नुहोस्। श्वास बन्द भएमा सिपिआर दिनुहोस्, अर्थात् हल्का छाती थिच्ने र मुखबाट कृत्रिम श्वास दिने, वा तुरुन्तै स्वास्थ्य चौकी लैजान सकिन्छ।
2: विज्ञहरू भन्छन् नेपालमा बाढी र पहिरोबारे जति चर्चा र तयारी हुन्छ, चट्याङबारे त्यति ध्यान दिइएको छैन। जबकि कोशी प्रदेशमा हरेक वर्ष बाढी पहिरोभन्दा धेरै मानिसको मृत्यु चट्याङबाट हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसैले समुदाय स्तरमै जनचेतना फैलाउन, विद्यालय तहदेखि विपद सम्बन्धी शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले विशेष अभियान सञ्चालन गर्नु आवश्यक देखिएको छ। चट्याङ प्राकृतिक प्रक्रिया हो, तर सतर्कता अप्नाए धेरै हदसम्म जोगिन सकिन्छ। बादल गर्जन थालेपछि सावधानी अपनाऊ, सुरक्षित रहौँ र अरूलाई पनि सचेत बनाऊ। धन्यवाद। आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। अर्को कार्यक्रममा फेरि नयाँ विषयका साथ भेटौँला। प्राविधिक सहकर्मी मिनर्भा बचराचार्यसँगै सञ्चालक भानुभक्त खड्का र यो उद्धव सिंह चुवागडीलाई बिदा दिनुहोस्। हुन्छ त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई हिजो सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर सँगै लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्शलाई सबल बनाउनु पर्नेमा जोड दिनुभयो। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। सूचना तथा

0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रता प्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री तिमल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्ने बताउनु भयो। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्ड्रिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्तै न्यून रहेको र नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि नभएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी असार 1 गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गर्न गराउन निर्देशन दिएको हो। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा सङ्घीय प्रदेश तथा स्थानीय सरकारका निकाय अन्य सुरक्षा निकाय गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गण तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालय जनकपुरका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजक्सियनले कूटनीतिक समाधानका लागि सबै मार्ग खुला रहेको बताउनु भएको छ। यद्यपि उहाँले दबाव र बल प्रयोग मार्फत इरानलाई आत्मसमर्पण गराउन खोज्नु भ्रम मात्र हुने चेतावनी पनि दिनुभएको छ। इरानको नयाँ पर्सियल गल्फ स्टेट अथोरिटीले हर्मुज जलमार्गमा निगरानी क्षेत्र स्थापना गरेको घोषणा गर्दै आवतजावतका लागि अनुमति अनिवार्य हुने जनाएको छ। अनुमति बिना हुने आवागमनलाई गैर कानूनी मानिने चेतावनी पनि दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। नेपाली लोकगीतको कुरा गर्नुपर्दा हाम्रो सांस्कृतिक धरोहरको एक महत्त्वपूर्ण हिस्सा हो लोकगीत। एउटा भरियाको चौतारीमा भारी बिसाउँदाको सुस्केरा हो लोकगीत। वनपाखा मेलापात गर्दा मनभित्रबाट निस्कने कथा व्यथाको उजागर गर्ने माध्यम हो लोकगीत, जसले आफ्नो परम्परा, अनुभव, अनुभूति र समाजमा भन्न नसकेका कुराहरू मेलापात, गोठालो, घाँस दाउरा गर्दा आफ्नो सुमधुर स्वरबाट अरूलाई सुनाउने कोसिस गर्दै आफ्ना मनभित्रका पीडा, समाजका घटना वा आफूले भोगेका कुराहरूलाई पोख्ने गर्दछन् र मनलाई हलुङ्गो बनाउँदछन्। यसैले त लोकगीतको महत्त्व भनेको मनोरञ्जन मात्र होइन, बरु यसले हाम्रो इतिहास, पहिचान र जीवनका मूल्यहरूलाई जगेर्ना गर्दछ। यति मात्र होइन, समाजमा लोकगीतले जनचेतना बढाउँछ, संस्कृति र परम्परालाई जीवित राख्छ र मानिसहरूलाई आफ्नो जडहरूमा जोड्न मद्दत गर्छ। यसैले नेपाली लोकगीत केवल गीत मात्र नभएर एक समाजको आत्मा, पहिचान र जीवनशैलीको प्रतिबिम्ब हुन्, जसले गर्दा कलाकारहरू यसरी प्रस्तुत हुने गर्दछन्। सबैभन्दा पहिला सारिका घिम्रेको स्वरबाट

लोकगीत भनेको साइलादाई माइलादाईहरूको हातबाट बजाइने सारङ्गीका धुनसँगको कथा व्यथाको सत्य कहानी हो। यी सुमधुर आवाज मनभित्रको अत्यारलाग्दो गुम्सेर बसेको मनको पीडा हो यो गीत। बैगुनीलाई गुण लाउनु भनेको बालुवामा पानी हाले जस्तै त होला। आखिर फुल नहो मन्दिरमा होस् वा घाटमा, यसको महत्त्व परिभाषा र यसले दिने सन्देशमा त धेरै फरक छ। तर बैगुनी साइलादाईलाई गुण लाउँदा खोला तरेर लौरो बिर्से झैँ गरिदिएपछि कसको नै के नै लाग्छ र? उनी जाने चरी फर्केर आउँछ नै, किनकि आफ्नो गुण सम्झेर साँझ परेपछि अर्को जुनी के हुन्छ थाहा छैन। यही जुनीमा मनका बह विरह वेदना पीडालाई हटाउँदै आफ्नो जीवनलाई अगाडि बढाउने, गुणको बदलामा वेदना दिनेलाई खै कस्तो हुन्छ? तर माया प्रेम कथा र कहानी आफआफ्नै हुन्छ, किनकि अब भने बरपिपल झुम्क्यारे भन्दैछन् यी कलाकार वसन्त थापा र समीक्षा अधिकारी।

मैले माया लाएकै हुँक्यारे, होइन भने बरपिपल छुम्क्यारे। ढुङ्गामाथि चरी बस्छ, ढुङ्गामुनि पानीमा माछा बस्छ, यो त स्वाभाविक नै हो। तर एकले अर्कालाई गर्ने माया भने कहाँ बस्छ भनेर सोध्न त मिलो, देखाउन भने गाह्रो कुरा हो, फेरि पनि सोध्ने गरिन्छ नि त। माया प्रेम त आफ्नो हृदयमा हुने कुरा हो, मनमा बस्ने कुरा हो। कोही मठ मन्दिर गएर बाचा कसम खाएर आफआफ्नो बन्न खोज्छन्, कोही मेलापात घाँस दाउरा गर्दा देवी देउराली चौतारीलाई साची राखेर आफ्नो बन्न खोज्छन् भने, यहाँ रुमाल चिनो दिएर बर पिपल छोएर माया लाउन खोज्दैछन्। यस्तै जीवनका वास्तविकतालाई लोकसङ्गीतले समेटेको हुन्छ र त फेरि पनि सुदूर अब दूर नै झिक्कै झिक्कै

सुदूर अब दूर नै झिक्क झिक्क माया तिमीलाई हो, अब चाहे सुदूर पश्चिम होस् वा पूर्व, टाढा हुने नै छैन, तर यहाँ बैतडीका बिम्सी जस्तो मन मेरो सफा छ है। महाकालीलाई साची राखेर डोटेलीको बोलीमा जस्तै, अछाम जस्तै, जुन उज्यालो बजाउको जस्तै गहिरो माया, बाजुराको लेकको झैँ माया, डडेलधुराको पवन जस्तै, कैलालीको फड झैँ मनले जोडेको यो दूरी नसाले छुट्याउने होइन, त्यसैले सुदूर अब दूर नै झिक्क झिक्क माया तिमीलाई। यही नै हो लोकसङ्गीतको जादु, चाहे भूगोल होस् वा भाषा, सम्पूर्ण नेपालीहरूलाई सुनौँ सुनौँ बनाउने एउटा भूगोलको सङ्गीत अर्को भूगोलमा सुनौँ सुनौँ बनाउँदै, हात समाउँदै, झिक्क झिक्क मायामा रमाउँदै कहाँ पुगे यी कलाकारहरू उनीलाई थाहा होला भन्दै अबको प्रस्तुतिमा मुना र मदन हुने कुरा यसरी प्रस्तुत गर्दैछन् यी कलाकार घमेश तुलाल र रचना रिमाल।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार प्रेमबहादुर बुढा मगर र कमला बुढा मगरको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानुभएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
1: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने

0: अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ होइन छोरी?
1: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सेतो पुतलीदेखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: सापुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ 11 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै मन्त्री तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुद्देशीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्ड्रिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्तै न्यून रहेको र नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि नभएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी असार 1 गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गराउन निर्देशन दिएको हो। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा सङ्घीय प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गण तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालय जनकपुरका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजेक्सियनले कूटनीतिक समाधानका लागि सबै मार्ग खुला रहेको बताउनु भएको छ। यद्यपि उहाँले दबाव र बल प्रयोग मार्फत इरानलाई आत्मसमर्पण गराउन खोज्नु भ्रम मात्र हुने चेतावनी पनि दिनुभएको छ। इरानको नयाँ पर्सियल गल्फ स्टेट अथोरिटीले हार्मुज जलमार्गमा निगरानी क्षेत्र स्थापना गरेको घोषणा गर्दै आवतजावतका लागि अनुमति अनिवार्य हुने जनाएको छ। अनुमति बिना हुने आवागमनलाई गैर कानुनी मानिने चेतावनी पनि दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा यहाँलाई हार्दिक स्वागत छ। प्रविधितर्फ लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ बिमला राई, रुक्मिणी पोखरेल र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 सम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै प्रस्तुत हुनेछ सुर सप्तक कार्यक्रम दिवाकर शर्माको साथमा 12 बजे समाचार। 12 बजेको समाचारपछि 12:05 सुन्नुहुनेछ सेरोफेरो कार्यक्रम प्रज्ञा शरदको साथमा। 1 बजे समाचार, 1 बजेको समाचारपछि 1:05 सुन्नुहुनेछ कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 सुन्नुहुनेछ देश दर्शन कार्यक्रमको पुनः प्रसारण। 1:45 सुन्नुहुनेछ आधुनिक गीतहरू। 2 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीको समाचारपछि 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ सुर सप्तक कार्यक्रम दिवाकर शर्माको साथमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हाम्रो यस स्टुडियोबाट सुर सप्तक कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल भएका सम्पूर्ण दर्शकमा हामी हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छौँ। आज फेरि पनि यो बिहिबारको समयमा हामी सुर सप्तक कार्यक्रम लिएर यहाँ माझमा उपस्थित भइसकेका छौँ। रेडियो नेपालको यो भव्य अनि सभ्य स्टुडियोमा हामी आज हाम्रा वाद्य वादक साथीहरू मिलेर एकजना सम्मानित गायकलाई यहाँ निम्ताएका छौँ। उहाँका मिठा मिठा गीत सङ्गीतलाई हामी सुन्नेछौँ, आज गुन्जाउनेछौँ। र आज हामी जो लोक सङ्गीतमा एउटा सम्मानित गायक हुनुहुन्छ नवीन ढुङ्गेललाई निम्त्याएका छौँ, जो पूर्वेली गायक हुनुहुन्छ। लामो समयदेखि उहाँले गीत गाउनु भएको छ नेपाली गीत सङ्गीतमा। मिठा मिठा लोकगीत त छैछन्, त्यसमाथि चर्चित अनि ख्याति प्राप्त त्यस्ता गीतहरू छन् जसलाई नवीन ढुङ्गेलले गाउनु भएको छ। मैले थोरै उहाँको परिचय दिनुपर्दाखेरि 2016 साल श्रावण 7 गते उहाँ ओखलढुङ्गामा जन्मिनु भएको थियो। पिता दुर्गाहरि ढुङ्गेल, माता लालकुमारी। त्यही सङ्गीतको पाटोलाई बोक्दै, त्यही सङ्गीतको धुनलाई बोक्दै नवीन ढुङ्गेल पनि बिस्तारै हुर्किनु भयो। र एउटा भनौँ, उहाँ 2035 सालमा नेपाली सेनामा भर्ना हुनुभयो र 2056 सालमा उहाँले अवकाश प्राप्त गर्नुभयो नेपाली सेनाबाट। र 37 सालमा उहाँ गीत गाउँदै हुनुहुन्थ्यो, गीत गाउने कलाकार हुनुहुन्थ्यो सेनाको, भनौँ त्यो आफ्नो गढमा, भनौँ आफ्नो ठाउँमा पनि उहाँले त्यत्तिकै मिठा गीत सङ्गीतहरू गाउँदै हुनुहुन्थ्यो र गाउँदै आउनुभएको थियो। र 2037 सालमा चाहिँ 7 गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर परेको थियो। सो अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उहाँ प्रथम हुनुभयो। काँचो कटर म जान्छु रोङ खोला रोक मोटर, त्यो गीतबाट उहाँले नगद पनि पाउनुभयो, पुरस्कार पनि पाउनुभयो, प्रमाणपत्र पनि पाउनुभयो र उहाँले प्रथम श्रेणीको गायकको एउटा प्रमाणपत्र पनि प्राप्त गर्नुभयो। उहाँका चर्चित गीतहरू भन्नुपर्दाखेरि काँचो कटर, माछी मारन, साइकल सरर, तालको माछा, घर त पोखरा, कल्ले काट्यो बर, साली भेना, घुम्तीमा लेट, पारी पाखेमा जस्ता निकै चर्चित गीतहरू छन्। भनौँ उहाँले 100 भन्दा बढी गीत त यही रेडियो नेपालको स्टुडियोमा गाउनु भएको छ। 12 भन्दा बढी एल्बम उहाँका सार्वजनिक भएका छन्। रेडियो नेपाल, नेपाल टेलिभिजन, सांस्कृतिक संस्थान लगायत विभिन्न संस्थाबाट उहाँले पदक तथा सम्मान प्राप्त गर्नुभएको छ। हालसम्म पनि लोकसङ्गमा त्यत्तिकै आबद्ध हुनुहुन्छ, लागि पर्नु भएको छ, रूपमा गीत सङ्गीतहरू गाइरहनु भएको छ। र उहाँका परिवारमा भनौँ छोराहरू पनि गायक छन्, भनौँ उहाँको परिवार एउटा सङ्गीतमा हुर्केको छ। आज म त्यस्ता व्यक्तित्वलाई निम्त्याएको छु सुर सप्त कार्यक्रममा, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। रमिन सर नमस्कार छ यहाँलाई, हार्दिक स्वागत छ।
2: नमस्कार। र मैले यो आज जुन अपर्च्युनिटी पाएको छु, स्टुडियोमा मैले 44 वर्षपछि फेरि गाउने अवसर पाएको छु, यो जुराई दिनुहुने यहाँ दिवाकर सर लगायत सम्पूर्ण हाम्रो युनिटलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: यहाँलाई पनि धेरै धेरै हामी स्वागत गर्न पाउँदा खुसी भएका छौँ। वर्षौँपछि तपाईँ रेडियो नेपाल आउनुभएको छ, होइन? तपाईँले भन्नुभयो 44 वर्षपछि रेडियो नेपालको स्टुडियो आउनु भएको छ, आज गीत गाउने प्रयत्न पनि आउनु भएको छ, गीत गाउने मनसाइले आउनु भएको छ, होइन? तपाईँले गाउनु भएको धेरै वर्ष भयो र आज स्टुडियोमा धेरै गीत तपाईँको रेकर्डिङ पनि भइसकेका छन्, आज कस्तो महसुस गर्नु भएको छ?
2: मलाई लाग्छ त्यो बेलाको त म 18-19 वर्षको लड्के केटो र स्वर पनि त्यस्तै बुलेट थियो र अहिले त्यो सम्भव नहोला। अब झन्नै 67-68 वर्षको एजमा अब स्वरले त अलिकति चिन्त बाटो लिइहाल्छ। तैपनि म कोसिस गर्नेछु मेरा हाम्रा दर्शक श्रोता र हाम्रो सरस्वतीको मन्दिर रेडियो नेपालबाट मैले फेरि घन्काउन पाउँदा म त्यसै गर्वले गदगद छु। जहाँ सुन लाग्छ मेरो प्रयास कोसिस गर्नेछु र श्रोता दर्शकले सुनेर यति पछाडि पनि कसरी गाउन सकेको होला भनेर बिग्रेको ठाउँमा पनि साथ दिनु हुनेछ र राम्रो कमेन्ट पाउँछु भन्ने आश गरेको छु।
1: एकदमै राम्रो, तपाईँले धेरै राम्रो उत्साह हामीलाई भरिदिनु भएको छ। तपाईँ पक्कै पनि तपाईँका स्वर सुन्दाखेरि अझै पनि तपाईँ त्यत्तिकै सक्रिय हुनुहुन्छ। विभिन्न मिडियामा हामी हेर्छौँ तपाईँ त्यति गीत मिठा गीतहरू गाइरहनु भएको छ, तपाईँको स्वर बुलेट नै छ अहिले पनि, हामी त्यसमा कुनै पनि हामी दुविधामा छैनौँ, है?
2: धेरै
1: चर्चित गीतहरू छन्, निकै चर्चित गीतहरू छन्, साह्रै मिठा मिठा गीतहरू छन्। अब हामीले भन्दाखेरि त हामी केही गीतहरू गाउँछौँ आज सुर सप्त कार्यक्रममा, केही छानेका गीतहरू मध्ये भन्नुपर्दाखेरि आज कुन गीत पहिलो गीत सुनाउने, कुन गीत सुनाउनुहुन्छ हाम्रा श्रोता दर्शकलाई?
2: अब ओरिजिनल गायकहरू अब सबै भेला हुन सकिन्न। माछी मारा न हौ
1: साह्रै मिठो,
2: बहिनी छैन नि ढडिया कसो गरौँ नि, यो गीत 2039 सालमा हामीले गाएको हो र आज त्यो गीतमा गाउने हिरा दिदी, तीर्थ कुमारी दिदी र सूर्य भाइलाई सम्झिँदैछु, उहाँलाई धेरै धेरै सम्झना राखेर आज चाहिँ हामी अब हाम्रै स्टुडियोमा हाम्रै भित्रका कलाकारसँग गाएर यसलाई फुल्ली मनोरञ्जन र राम्रो गर्ने कोसिस गर्दैछौँ। सबैले साथ दिनुहोला, धन्यवाद।
1: पक्कै पनि यो मिठो गीत हामी सुन्नेछौँ र सुनाउनेछौँ। भन्नुपर्दाखेरि म आज देख्दैछु हाम्रो स्टुडियोमा हामी आज छेउमा हाम्रो यहाँ सहयोगको लागि गायिकाहरू पनि हुनुहुन्छ, सावित्री केसी र अमिता ढकाल, उहाँले आज साथ दिनुहुनेछ।
2: यो नवीन ढुङ्गेल, सूर्य थुलुङ, हिरा देवी राई र तीर्थ कुमारी
1: उहाँलाई पनि हामी सम्झना गर्न चाहन्छौँ है आजको कार्यक्रमबाट। रेडियो नेपालको युट्युब च्यानलमा हौँ र शुभ सप्ताह कार्यक्रममा हाम्रा निरन्तर रूपमा आइरहेका छन्, त्यसलाई हेर्न पनि म यहाँहरूलाई आग्रह गर्न चाहन्छु। त हेरेर त्यो हामीलाई कमेन्ट पनि दिनुहुन हामी यहाँहरूलाई यसै कार्यक्रमबाट म भन्न चाहन्छु। आज सुरुवात गर्दैछौँ यो मिठो गीत माछी मारा न हो बहिनी,
2: र यसको संकलक मेरो मिज्यू
1: नवीन गुरुङ
2: र लय संकलन उहाँको
1: थियो। मूल स्रष्टाहरू हुन्छ, पक्कै पनि त्यो गीतको सिर्जना गर्दाखेरि मूल स्रष्टाले जति गीतहरू गर्नुभएको छ त्यो गीतको अहिले पनि त्यतिकै ख्याति छ, त्यतिकै पपुलर छ, त्यतिकै लोकप्रिय छ। त्यो गीतलाई अब हामी सुन्न चाहन्छौँ र आज हामी पक्कै सबैजनाले साथ दिँदैछौँ तपाईँलाई पनि, हामीले है हामी त्यो गीत यहाँहरूलाई सुनाउँदैछौँ।

0: भर्खर हामीले माछी मारेन भन्दाखेरि पक्कै पनि पश्चिमेली गीतको भाका यहाँले जुन किसिमले भन्नुभयो होइन, सङ्कलन
1: नवीन
0: गुरुङ नवीन गुरुङले गर्नुभएको थियो। नवीन गुरुङ गायक पनि हुनुहुन्थ्यो,
1: गाउनु पनि
0: गीत पनि गाउनुहुन्थ्यो, मिठा मिठा गीतहरू पनि छन्। जस्तो यो गीत गाइसकेपछिको अवस्था हेर्दाखेरि मतलब कस्तो, धेरै लोकगीतहरू उत्पादन हुन्थ्यो, धेरै गीतहरू आउँथे, कमै गीतहरू चल्थे पनि प्रायः गरी होइन।
1: त्यो बेलामा अब एउटा रेडियो नेपाल थियो, अब एफएमहरू पनि रेडियोहरू पनि थिएन, केही पनि थिएन, टेलिभिजन त छँदै थिएन। त्यति बेला रेडियो नेपालले फरमाइसमा यो गीत यति बज्यो, यति बजे, यति गयो, यति हरेक स्कुल कलेज, हरेक हरेक प्रोग्राम, पिकनिकदेखि लिएर हरेक हरेक पल्टन पुलिसका वार्षिक उत्सवहरूमा देखि लिएर आर्मी पुलिसका ब्यान्डले पनि टुँडी खेलमा यो म्युजिकमा परेड खेलाएको नि देखियो। यो अहिले जुन गाइयो गीत माछी मारन त्यसले तहल्काई मचायो। अहिले भएदेखि 6 करोडले नाग्थ्यो होला भ्युअर, त्यति बेला अहिलेको जस्तो समय थिएन। अब हामी त्यसरी ठग्यौँ र हामीलाई अहिले चिन्दैनन्, अब यो ओरिजिनल गायक चिन्दैन, कतिले कपी गरेर गाए, कतिले यसलाई के गरे गरे, तर हाम्रो नाम लिन नै चाहँदैन, हामी चारजनाको नाम लिनै चाहँदैनन्। यो ओरिजिनल गायक कहाँ छ, अनुहार कस्तो छ भन्ने कसैलाई।
0: अनि अहिले जुन किसिमको यो कविराटका कुरा तपाईँले निकालिहाल्नुभयो होइन, तपाईँ यस्ता लोकसंस्थाहरू धेरै हुनुहुन्छ होइन, कहिलेकाहीँ अब आफूले पनि तपाईँ युट्युब च्यानल आफ्नो चलाउनु भएको छ, आफ्नै पनि प्राइभेट रूपमा आफूले चलाउनु भएको छ, नवीन ढुङ्गे अफिसियल बनाउनु भएको छ, अथवा के छ?
1: त्यो मैले नचलाएरै होला, र मेरो साथी मेरो सहपाठी गायिका पुराना गायक गायिकाले नचलाएर नै होला, त्यो देखिएको छैन। अरू अरूले हालेर युट्युबमा पैसा कमाइसके, हामी ओरिजिनल गाउने चाहिँ अहिलेसम्म नृत्य छौँ।
0: यसको लागि तपाईँ जस्ता स्रष्टाहरूले यस विषयमा केही कुराकानी गर्ने अथवा यसलाई कमसेकम अलिकति यो किसिममा हामी अन्याय परेका छौँ, यसलाई केही गर्नुपर्छ भने सोच कतै एउटा आउँदैन?
1: एकदमै आउँछ। यो चाहिँ मेन कुरो त यो सम्पत्ति रेडियो नेपालको हो, रेडियो नेपालले खर्च गरेर हामी जस्तालाई गायक बनाएर अधिराज्यबाट छानी छानी ल्याएर ठाउँबाट जसरी गायक बनाए, गायिका बनाए, यो अब यसको संरक्षण रेडियो नेपालले गर्नुपर्छ जस्तो लाग्छ। जहाँ यहाँ हाम्रा यति गीत, पुराना गीत, हामीभन्दा अगाडिका अग्रजहरूको गीतहरू अनेक ठाउँबाट बजेका छन्, कसरी अब त्यसले अब त्यसले उपायो अथोरिटी पायो त्यो मलाई थाहा छैन। यो हाम्रो सम्पत्ति, रेडियो नेपालको सम्पत्ति, रेडियो नेपालले सिर्जना गरेको सम्पत्तिहरू मलाई चाहिँ लाग्छ यहीँ हुनुपर्छ, र यसै रेडियो नेपाल जस्तो संस्थाले नै यसलाई सम्बोधन गर्नुपर्छ र यसलाई परिचालन गर्नुपर्छ जस्तो लाग्छ।
0: तपाईँको यहाँ त मिठा मिठा गीतहरू छन्, ती गीतहरूलाई हामी गीत मर्नु जेल सुन्ने चाहना पनि छ, सुनाउने चाहना पनि छ, र फेरि पनि मेरो हातमा तपाईँले भर्खर एउटा त्यहाँ तालको माछा अघि हामीले हेर्दै थियौँ तपाईँ गीत, त्यो गीत साह्रै मिठो गीत, पारी पाखेमा दिल बस्यो गाजल आँखेमा होइन। अब हामी त्यो गीतलाई सुनाउने कोसिस गर्छौँ, त्यो गीत हामी सुनाउँछौँ पक्कै पनि। यो गीत पनि साह्रै राम्रो, यो पारी पाख्यामा दिल बस्यो गाँजलु आँखामा, यो कति सालमा रेकर्ड भएको गीत थियो?
1: यो गीत यो 2040 सालमा यो रत्न रेकर्डिङ संस्थानमा पनि गयो, यो गीत रत्न रेकर्डिङ संस्थानले पनि लग्यो यो गीत यहाँ रेडियो नेपालमा रेकर्ड गरेर, र रेडियो नेपालले चाहिँ 2040 सालमा गाएको। यसको अब सुन्दर श्रेष्ठ, नवीन ढुङ्गेल, तीर्थ कुमारी र रचना जीसी दिदीहरूले चारजनाले गाएको गीत हो। यसले नि असाध्यै तहल्का पिटो त्यति बेला, तालको माछा छेउलाको छल्काले, आएकोमा त मायाको झल्काले। सुन्दर श्रेष्ठजी यहाँ हुनुहुन्न हामीसँग, तर उहाँले असाध्यै राम्रो राम्रो गीतहरू ल्याउने, असाध्यै उकालीमा पनि हजुर मोटो जाँदो रहेछ भन्ने, अर्को रेशम फिरिरी, त्यो रेशम फिरिरी 1 लाखले नि चोरेर गाइसके होलान्,
0: हजुर
1: 1,000 होइन 1 लाखले, तर ओरिजिनल चाहिँ उहाँ मान्छे नै हो गाउने, तर उहाँलाई कसले चिन्छ र कसले चिन्छ, र अब यस्तै यस्तै भएर हामीहरू जीवन त्यसै व्यतीत भइरहेछ। अब मलाई एउटा गुनासो यही बेला गर्न मन लागिरहेको छ, के भने अब जति बेला त्यति बेला रेडियो नेपालमा जागिर खान्थे, राम्रा हिट चलेका गीतहरू मेटेर अनि साथीहरू, सपोज सुन्दर श्रेष्ठ र साथीहरू जो जसले भित्र जागिर खान्थे रेडियो नेपालमा, सपोज सावित्री शाह र साथीहरू, गीत ल्याउने हामी, गाउने हाम्रो डेट, हाम्रो भाका ल्याउने हामी, हाम्रो चाहिँ साथीहरूमा पुग्ने, यो चाहिँ असाध्यै अन्याय भएको छ। अब यो हाम्रो रेडियो नेपाल अब अझै अब यस्तो सुरुवात सुरुमै अब जे गर्नुभएको छ, यसको अब यहाँहरूले नीति नियम बनाउनु होला, अब सबैको स्वरको त्यहाँ स्वर परेको छ, सबैको नाम लिँदा के नै भएर, अब त्यही कारणले अरूले फाइदा उठाइरहेका छन्। अब ओरिजिनल गायकको नामै आउँदैन, नामै सुन्दैन, गीत हामीले गाएको हुन्छ, हामीले ल्याएका हुन्छौँ भाकाहरू। र अर्को कुरा म के भन्न चाहन्छु, त्यति बेला त के थियो भने चलेका गीतहरू चारजनाको नाम लेखे पनि नाम काटेर एकजनाको मेट्ने, अनि काटेजै फ्यालिदिने, काटेज हराउने, अनि फेरि अर्को नयाँ काटेजमा सारेपछि त्यो मास्टर कपीबाट, अनि एकजना मात्रै नाम लेख्ने र साथीहरू, कुन साथी कुन साथी, न धने माने श्यामे किस्ने सुनकुमारी मानकुमारी धनकुमारी कुन साथी कुन साथी
0: र पक्कै पनि यी कुराहरू यी विकृति विसङ्गति हट्दै जानेछन् अहिले हटि पनि सकेको छ धेरै मात्रामा हामी त्यो सोचमा पनि छौँ हटेको छ भन्ने हामीलाई लाग्छ र यो हट्नु पनि पर्छ जुन मूल स्रष्टा हो जसले जुन किसिमको सृजना गरेको छ त्यो सृजना गर्ने स्रष्टाको नाम रहनुपर्छ र सधैँ अमर र अजर हुनुपर्छ भन्ने कुरा हाम्रो चाहना पनि हो र फेरि पनि यो गीतको लागि म हाम्रा महिला साथीहरू जस्तो सावित्री केसी र अमिता ढकालको र म पनि स्वयं यो गीतमा साथ दिँदैछौँ आजका हाम्रा सम्मानित गायक नवीन ढुङ्गेलको लागि

0: साह्रै मिठो, साह्रै मिठो तपाईँसँग गाउन पाउनु पाउँदा अनि हामीलाई खुसी लागेको छ, हर्ष लागेको छ। यहाँहरूलाई पनि धेरै धन्यवाद, साविद केसी र अमिता ढकाल बहिनीलाई धेरै धेरै धन्यवाद छ। आजको हाम्रो सुरु सप्ताह कार्यक्रममा यहाँको जुन साथ र सहयोग रह्यो हाम्रो लागि, यसको लागि धेरै धेरै धन्यवाद छ। आज कार्यक्रममा हामी सुरु सप्ताह कार्यक्रममा छौँ र आज हामीले विशेष गरेर नेपाली लोक सङ्गीतमा लामो समयदेखि लागि पर्नुभएका व्यक्तित्व सम्मानित गायक हुनुहुन्छ। रेडियो नेपालमा उहाँले सबैभन्दा बढी गीतहरू रेकर्ड गराइसक्नु भएको छ र उहाँले थुप्रै एल्बमहरू निकालिसक्नुभएको छ, सार्वजनिक गरिसक्नुभएको छ। आफ्नो छुट्टै सोलो एल्बमहरू पनि उहाँका आएका छन्। अघि उहाँसँग कुराकानी गर्दै जाँदाखेरि केही कुरा खड्किएको थियो, कहिलेकाहीँ भनौँ गीत सङ्गीतमा एउटा संस्थाको एउटा भनौँ जुन सम्मानित संस्थाले पाउनुपर्ने सम्मान नपाइकन कुनै अब भनौँ त्यो गीत रचना गरे भन्ने कुरा आएको थियो। अब एउटा कुरा मलाई यहाँलाई सोध्न मन लाग्यो, प्रश्न गर्न मन लाग्यो। यहाँ लामो समय विदेश बस्नुभयो, अमेरिका गएर बस्नुभयो है,
1: हजुर,
0: जागिर छोड्नुभयो, नेपाली सेनामा हुनुहुन्थ्यो, यता तपाईँको एउटा मनोरञ्जनको पाटो थियो नेपालीहरूलाई नेपाली लोकसङ्गीत सुनाउने। लामो समय विदेश बस्दाखेरि तपाईँलाई लाग्छ नि कहिलेकाहीँ यो लायकै लागेन, मतलब नेपाली सङ्गीतमा जुन मैले गर्नु पर्थ्यो अझै गर्थेँ मैले, अलिक गर्न पाइनँ कि भन्ने कुराले कता कता कुनै कुराले घोचेको छैन मनमा?
1: एकदम एकदमै त्यो जब रात पर्दाखेरि घोच्थ्यो मनमा। अब यस्तो लाग्थ्यो कि गीत गाएर त्यति बेला हाम्रो पालामा गीत गाएर धेरै रोजीरोटीको व्यवस्था केही पनि हुँदैन थियो। जस्तो त्यति बेलाकोमा केही मेरा साथीहरूलाई सम्झिन चाहन्छु, अब दुःख पारै बित्नुभयो उहाँहरू, परिवारलाई कहिले पनि खान पाउन राम्रो अहिलेको जस्तो लाउन पाउने खान पाउने व्यवस्था नै हुन पाएन। किन भन्दाखेरि अब सुन्दर श्रेष्ठकै कुरा गर्छु, त्यो कृष्ण विक्रम थापा सिन्धुलीगढी घुमेर हेर्दा सुन्तोली माई, अब यस्ता यस्ता गायक अब यति दुःख पाएर बित्नुभयो, अनि रामशरण नेपाली, भैर चाहे जम्का भेट, अब यस्तो सारङ्गीको यति किङ रामशरण नेपाली, अहिले छोरो श्याम नेपाली छ, तिनका गीतहरू ती दुःखै पाएर मरे, कहिल्यै पनि अगाउँजी खान नि पाएनन्, राम्रो लाउन नि पाएनन्, मेरो आँखाले देखेको कुरा। अब मैले सोचेँ कि अब यो गीतको फिल्डमा लाएर अब रेगुलर हामीले अब हामीसँग आर्जन गर्ने के अरे पैसा पनि थिएन, यसलाई अगाडि बढाउने एउटा कुनै स्रोत पनि थिएन, अनि बालबच्चाको लागि विदेश जानु पर्थ्यो, अनि मैले 56-57 सालबाट म विदेशतिर लागेको, कहिले थाइल्यान्ड पुगेँ, कहिले इराक पुगेँ, कहिले अफगानिस्तान पुगेँ, कहिले सुडान पुगेँ, कहाँ कहाँ पुगेँ पुगेँ। अब त्यो मेरो परिवारलाई पाल्ने र आफ्नो रोजीरोजीको व्यवस्थाको लागि थियो, तर मनमा चाहिँ सङ्गीतको चाहना र इच्छा त हुन्थ्यो नै, तर सकिएन।
0: अब यो कुरा गर्दै जाँदाखेरि तपाईँले भनेअनुसारको त्यो बेला व्यावसायिकता भएको थिएन, एउटा भनौँ होइन, सबैले मेहनत गर्थे, लगनका साथ गीत गाउँथे, त्यो गीतहरू नि राम्रो गीत बन्थ्यो, सबैको मेहनत त्यत्तिकै हुन्थ्यो, अलिक बढीमा त व्यावसायिकता बढी आइदियो र त्यसले हाबी भइदिइसकेपछि, तर केही कलाकारलाई त्यो अवस्थामा रहन बाँच्न केही समस्या अहिले छैन जस्तो लाग्छ हेर्दै जाँदाखेरि राम्रो गर्नेको लागि। तपाईँ भने जस्तो पहिले पनि पहिलाको समयमा कलाकारहरूले चाहिँ कमसेकम अलिकता केही समस्याहरू भोग्नु पर्थ्यो। अब अहिले हामी फेरि पनि तपाईँसँग कुराकानी गर्न धेरै मन लागिरहेको छ, अब फेरि पनि गीत तपाईँका मिठा मिठा गीत त सुन्नै पऱ्यो, कुराकानी त अरू कार्यक्रममा हामी गर्न सक्छौँ, तर आजको समयमा यति हाम्रा वाद्यवादक साथीहरू जुट्नु भएको छ र सबैजना स्रष्टा कलाकारलाई बोलाउँछौँ र आज हामी यो जुन सुरु सप्ताह कार्यक्रममा छौँ र यो अवसरलाई हामी किन गुमाउने त,
1: ठिक
0: छ, सबैभन्दा मिठा मिठा गीत नै सुनौँ भन्ने हाम्रो चाहना पनि छ। यसरी प्रत्यक्ष रूपमा वाद्यवादक बसेर गीत गाउने प्रचलन पनि कम हुँदै गइरहेको छ अहिले
1: होइन,
0: त्यो अवस्थामा हामी चाहिँ तपाईँका गीत नै जतिभन्दा त्यति धेरै सुन्न चाहन्छौँ। र यो अबको गीत छ 2037 सालमा उहाँले प्रथम हुनुभएको गीत छ, 37 सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रव्यापी लोकगीत प्रतियोगिता, त्यो प्रतियोगितामा उहाँ प्रथम हुनुभएको थियो, काँचो कटेरमा जान्छु रोङ खोला रोक मोटर। आज सो गीत हामी सुन्न चाहन्छौँ, उहाँले धेरै पटक गाउनुभयो होला, तर आज फेरि पनि यो रेडियो नेपालको हाम्रो स्टुडियोमा फेरि पनि यो गीत गुन्जिँदैछ, त्यो गीत हामी राख्न चाहन्छौँ। यो गीतको सङ्कलन कसले गर्नुभएको थियो?
1: सङ्कलन लय सबै मेरो
0: आफ्नै आफ्नै थियो भने चाहिँ पहिले दिन सङ्कलन गर्नुहुन्थ्यो,
1: धेरै गीतहरू सबै लय सङ्कलन मेरै हुन्थ्यो। अब यो गीतको चाहिँ म आर्मीमा हुँदाखेरि भारी बोकेर म गुल्मी अथवा बुटोलदेखि हिँडेर आउनु पर्थ्यो, पाल्पा हुँदै पाल्पा हुँदै आउँदाखेरि यो गीत चाहिँ मैले रेडियो नेपालमा आउनुभन्दा अगाडि हामी त्यो बाटो जम्प गरेर प्यारासुटबाट जम्प गरेर एक्सर्साइज गर्दै गर्दै अनि वालिङको बाटो हुँदै स्याङ्जा हुँदै आउँथ्यो, त्यो जङ्गलमा चाहिँ घाँस काट्ने बहिनीहरूले स्लो पाराले गाएको सुने मैले,
0: हजुर हजुर,
1: धेरै ढिलो काँचो काटेर निराजालाई यसरी गएको थियो, तर मैले चाहिँ अनि त्यसलाई अब त्यति बेला आफूसँग साधन नै थिएन, त्यो कण्ठ पार्दा पार्दै भारी बोकेर हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै आर्मीको त्यो इक्विपमेन्टहरूको साथ हिँड्दा हिँड्दै अनि त्यो कण्ठै बाँधेर अनि यहाँ रेडियो नेपालमा ल्याएर अनि यहाँका त्यति बेलाका नातिगाजी शिवशङ्कर जीवहरूले फतेमानजीवहरूले होइन यसलाई अलिक स्पिडमा लैजाऊ भाइ, यसरी गाऊ, यो धेरै राम्रो गीत छ भनेपछि अनि अलि स्पिडमा गर, अलि त्यही त्यही स्पिडमा र त्यही पारामा म गाउँदैछु अनि त्यो त्यसरी मैले अनि त्यो कसलाई राख्ने त अब त्यो सङ्कलन त कोही पनि छैन।
0: लोकसङ्गीत भनेकी
1: लोकलाई आफैले गरेर ल्याएको,
0: लोकका शब्दहरूलाई लिने हो र लोकसङ्गीतमा हामी यस्ता गीतहरू जो पाउँछौँ जो हाम्रा फाँट मैदानहरूमा ती लोकगीतहरू सङ्कलन भइरहेका हुन्छन् त्यो गीतलाई टिप्न सक्नुपर्छ, त्यसका लयलाई टिप्न सक्नुपर्छ र गाउन सक्नुपर्छ। त्यही खुबीलाई उतार्नु भएको थियो नमिन ढुङ्गेलले र त्यो गीतलाई अब हामी राख्दैछौँ।

0: धेरै मिठो गीत गोलको गीत जुन थियो यो गीत हामीले भर्खरै सुन्यौँ। यो गीत 2037 सालमा नेपालले राष्ट्रव्यापी रूपमा आयोजना गरेको लोकगीत प्रतियोगिता प्रथम हुनुभएको थियो ढुङ्गेल। आदरणीय श्रोता, यतिखेर यहाँहरू सुर शब्द कार्यक्रम सुनिरहनु भएको छ। प्रत्येक बिहिबार हामी 11 बजेको समाचारपछि यो कार्यक्रम गरेर यहाँ माझमा उपस्थित हुने गरेका छौँ। यहाँले रेडियो नेपालमा सुन्न सक्नुहुनेछ। त्यसको साथसाथै हामीले हाम्रो युट्युब च्यानलमा पनि यो कार्यक्रमलाई प्रसारण गर्नेछौँ, राख्नेछौँ। यहाँले त्यसमा पनि यहाँहरूले हेर्न सक्नुहुनेछ। नवीन सर, अघि हामी कुराकानी गर्दै जाँदाखेरि बिचमा हामीले लोकगीतका कुराकानी गऱ्यौँ, जुन गीत तपाईँले गाउनुभयो, काँचो कटर पनि तपाईँले सङ्कलन गर्नुभयो, गरेर ल्याउनुभयो, होइन? मैले देखेँ र मैले त्यो गीतलाई ल्याएँ, यसरी गरेँ भन्नुभयो। त्यो प्रचलन पहिला कुराकानी गर्दाखेरि पहिला धर्मराज थापा, जनकवि केशरी, होइन, त्यसको साथसाथै झलकमान गन्धर्व, कुमार बस्नेत, उहाँले पनि स्वयंले पनि मैले गएर गीत सङ्कलन गर्थेँ, गाउँथेँ भन्नुहुन्थ्यो। यी स्रष्टाहरूले जुन गीत सङ्कलन गर्नुहुन्थ्यो र जहाँसम्म गीतलाई एउटा मिहिनेत गरिन्थ्यो र त्यो सङ्कलन गरेका चाहिँ हाम्रा मौलिकता भरिएका, हाम्रो संस्कृतिलाई छोएका, लोकसङ्गीतलाई बुकेका गीतहरू हुन्थे प्राय गरी पहिला। अहिले यस्ता संस्कृतिसँग र यस्ता लोकगीतसँग तालमेल भएका हाम्रा गीतहरू प्रायः आउन छोडे अहिले बजारमा, सुन्दैनौँ प्राय गरी भन्छौँ, कोठे गीतहरू मात्रै बढी मात्रामा आउँछ। र हामीसँग भएका जुन किसिमका गहना भनौँ, हामीसँग लोकसङ्गीतका जुन किसिमका लय थिए, सङ्कलन थिए, होइन, पूर्व जाँदा हामी अर्कै लय भेट्छौँ, पश्चिम जाँदा अर्कै भेट्छौँ, मध्य पश्चिममा अर्कै भेट्छौँ, यी हामीसँग रहेका विभिन्न भनौँ न कौडा टप्पादेखि रोएला, तपाईँ जे जस्तो भने पनि हामीसँग साले छु, जे जति भाका पनि छन् ती भाका प्राय आउन छोडेर अहिले विशेष गरी खालि एउटा गीत बोकिन्छ, लोकसङ्गीत मात्रै भनिन्छ भन्ने गुनासो धेरै आउँछ। अब यहाँ जस्तो पुरानो संस्कार जुन किसिमले लामो समय लोकसङ्गीतमा लाग्नुभयो, मिठा मिठा गीत सङ्गीतमा बसेर गीत गाउनुभयो, तपाईँलाई के लाग्छ यतिखेर यी कुरा सुन्नु पर्दाखेरि?
1: होइन, दुःख लाग्छ, कति राम्रो क्वेसन्स गर्नुभयो दिवाकरजी, थ्याङ्क यू सो मच। के भन् म त अहिले कस्तो लाग्छ भने अहिले मान्छे जाँगरिला पनि छन्, चाहना पनि गर्छन्, नयाँ गीतहरू निकालिरहेका हुन्छन्, मेहनत नि गरेको देख्छु, तर उहाँहरूले अलि पुराना गीतहरूलाई 2-3 जोड्ने, एउटाको टुप्पो जोड्ने, एउटाको फेद जोड्ने, एउटाको गिँड माझको भाग जोड्ने, अनि नयाँ गीत। अब उसमा मात्रै नभन्नुहोस्, यो फिल्मी क्षेत्रमा पनि गीत सुन्नुहोस्, एउटाको टुप्पो, एउटा गीतको टुप्पो चोरेको छ, एउटा गीतको पुछार चोरेको, फेद चोरेको छ, एउटाको गिँड जोडेको छ, त्यसरी नयाँ गीत बनाएका छन्। दुःख लाग्छ, त्यस्तो किन गर्नु, नयाँ गीत नयाँ सिर्जना गर्नुहोस्, निकाल्नुहोस्, सधैँ चलिरहने, सधैँ बजिरहने, सधैँ सदाबहार रहने गीत बनाउनुहोस्। अब त्यो 15 दिन 1 महिना वर्र आउँछन् भ्युअर र त्यो लाइक कमेन्ट मात्रै खाने, अनि त्यहाँबाट सर्लकै त्यो गीत फेरि बज्दैन, हराउँछ। अनि मलाई लाग्छ अब यी पुरानो गीतहरूले नचोरिदिनुहोस् प्लिज, यो रेडियो नेपालको सम्पत्ति हो। अब रेडियो नेपालले अब खोलेर खुलेर मन खोलेर नीति नियम बनाएर कारवाही गर्नुपर्छ। अब पुराना गीतहरू, यति राम्रा गीतहरू, अब मेरै अगाडि यहाँ खड्गजी हुनुहुन्छ, उहाँहरू कति राम्रा गीत गाउनु पहिलादेखि पुराना गीतहरू। अब अहिले अब त्यो नयाँ गीतमा केही मिठापनै छैन, अब हत्ते आउने, भ्युअर बढाउने, अब मञ्च तताउने, मञ्चमा गएर बुरुक बुरुक उफ्रिने खालको गीत गाइदिए, बजाइदिए, अब मेलोडी छैन, अब गीत सङ्गीतमा अलिकति स्केल थाहा छैन, शब्दहरू पनि हेर्दैनन्, मन परि भयो।
0: कमजोरी के छ, कसको छ, सरकारको, राज्य पक्षको
1: कमजोरी, कलाकारको पक्षको कि बन्नुपर्छ, विधान बन्नु, मिडियाले त आफ्नो प्यानलको मान्छेलाई तन्काउनलाई जराक जुरुक पारेर उसले अगाडि मात्रै हालिरहेको हुन्छ। अब मिडियाको त कामै त्यही हो। अब एउटा संस्थाले, एउटा कुनै पनि आधिकारिक संस्थाले यसलाई कन्ट्रोल गर्नुपर्छ, जस्तो मेहनत गर्नु परिपाटी कम भयो र मेहनत गरेर ल्याएका गीतहरूलाई चोर्नेको बढी ऊ भयो, चोर्नेहरूको बढी जगजगी भयो, यो यसले गर्दा गीत सङ्गीत बिग्रियो। म यहाँ कति कति सङ्गीतकारहरूलाई पनि भन्छु, धेरैका गीत चोरेर सङ्गीतमा हालेका छन्, हाम्रो नाम आउँदैनन्, त्यो अरूका कसका गीत बजाएका छन्, के अरे चोरेर बनाएका छन्, नाम तिनीहरूको आउँदैन, उनीहरूको हाई हाई आउँछ, उनीहरूको सबै उनीहरूको हुन्छ, हामीलाई चिन्दैन चिन्दैन पुराना गायक गायिकालाई। अब हाम्रो न भिजुअल छ, न त्यति बेला केही थियो, न अहिले अब हामीले कसैले मञ्चमा बोलाउँछौँ गीत गाउन, न कसैले काहीँ गएर हामीले स्टेज प्रोग्राममा हामीलाई कार्यक्रममा दिइन्छ। त्यो कारणले अब यो पुराना अब गीत छन् गाउँठाउँमा, तर मिहिनेत गर्नु पर्यो, अर्काको गीत चोर्नु भएन, एउटा किबोर्ड कोठामा लिएर अनेक ट्याङट्याङ र टुङटुङ पारेर बाजा भाका निकालेर गाउनु भएन जस्तो मलाई लाग्छ।
0: पक्कै सरल रूपमा ल्याउनु नै लोकसङ्गीत हो भन्छौँ हामी, र लोकसङ्गीत सबैको जनजीवनमा झुन्डिएको छ र हाम्रो हेर्दाखेरि हाम्रो आफ्नै सङ्गीत भन्न पनि रुचाउने हामीले लोकसङ्गीत नै हो, त्यसपछिका अरू सङ्गीतहरू पनि आएका छन्। त्यसले गर्दाखेरि अब फेरि पनि गीत अब है अब कुन गीत चाहिँ सुनाउनुहुन्छ होला?
1: अब यो साइकल सरर यो 2040 सालमा गीत गाएको हो, यो मेरै सङ्कलन मेरै लय शब्द, यसको एरेन्जरबाट स्वर्गीय गणेश परियार।

0: आउनु भएको थियो कि
1: युगल सूर्य थलुङ त्यो रेडियो नेपालमै कर्मचारी थिए त्यति बेला अनि गाउन म पनि गाउनु पर्यो भने चाहिँ राखेँ. सङ्कलन आफ्नै हो,

0: ठुलो रमाइलो थियो, एकजनाका मात्रै भएर
1: धेरै मिठो धेरै मिठो
0: कारण
1: हामी सुशब्द कार्यक्रम यति मिठा गीतहरू सुनिरहेका छौँ। आज नवीन ढुङ्गेल हुनुहुन्छ हाम्रो साथमा, जो विगत लामो समयदेखि रेडियो नेपालमा गीतहरू उहाँले गाउनुभएका छन्, उत्कृष्ट गीतहरू गाउनु भएको छ, निकै चलचित गीतहरू गाउनुभएको छ, चाहे त्यो काँठे होस्, चाहे पूर्वेली होस्, चाहे पश्चिमेली होस्, मिठा गीतहरू गाउनु भएको छ। नेपाली कलाकार भनौँ, लोक सङ्गीतका वरिष्ठ व्यक्तित्वहरूसँग उहाँले गीत गाउनुभएको छ। गीत सुन्दा सुन्दै समय गएको पत्तै भएन,
0: थ्याङ्क यू।
1: यसरी बस्दा रात पनि बित्थ्यो होला, दिन पनि बित्थ्यो होला है। अब हामी करिब करिब कार्यक्रमको आज अन्त्यमा आउन लागिसकेका छौँ। अब यो कलाकार तपाईँ प्रायः गरी विदेशै बस्नुहुन्छ, अहिले नेपाल केही समयको लागि आउनुभयो जस्तो लाग्छ मलाई, यसो बुझ्दै जाँदाखेरि होइन, मैले चाहिँ अहिले के योजना थियो, अब आगामी दिनमा लोक सङ्गीतको लागि गर्न सक्ने तपाईँका सोच सपनाहरू योजनाहरू के छन् अहिले?
0: सोच सपना त नभए त मान्छे मरिहाल्छ
1: मरिहाल्छ।
0: अब सपना सोच छन् तर विविध कारणले गर्दाखेरि र आफ्नो स्वास्थ्यले पनि गर्दाखेरि राम्रो दिन पाइएन।
1: हजुर हजुर।
0: एक नम्बर कुरो, हामीले गाएका गीतहरू अहिले सुन्न छोडे, भर्खर भर्खरका सेलिब्रिटीलाई हेरे,
1: हजुर हजुर,
0: त्यसले धोका दियो। दोस्रो नम्बर, लगानी धेरै लाग्ने भयो, लगानी नउठ्ने, त्यो कारणले पनि मलाई अलिकति मनमा अलिकति खुल्दुली लागिरहेछ, घचघचेर आएको छ। र तेस्रो कुरो, म अलिक पहिला जस्तो स्वास्थ्य राम्रो छैन, क्यान्सर जस्तो रोगबाट धेरै दुःख पाएर अमेरिकामा छोरा बुहारी नाति नातिना सबै लागेर बचाएर पठाउनु भयो, त्यसको लागि फलोअपमा उहाँ गइरहनु पर्ने हुन्छ, त्यो पनि मलाई पीडा छ। र चौथो कुरो, अब समय आगुमतिर आउँदाखेरि चाहिँ अब केही नयाँ गीतहरू केही गर्न नि खोजेको छु र तयारी पनि छन् राम्रा राम्रा गीतहरू, अब अहिले अलि भ्याइएन, पछिलाई म तयारी गर्नेवाला छु।
1: अवश्य पनि तपाईँको जुन सपना जुन सोच छ त्यो पुरा होस् हामी त्यही चाहना गर्छौँ। जुन तपाईँले भन्नुभयो क्यान्सर रोग जस्तो बाटो पनि तपाईँले एउटा भनौँ विजय प्राप्त गर्नुभयो, जुन किसिमले तपाईँले आफ्नो एउटा भनौँ रोगलाई तपाईँले हराउनु भयो त्यो नि ठुलो कुरो हो। तपाईँको स्वास्थ्य अझै दिनानुदिन राम्रो होस् त्यो हामी कामना गर्छौँ। र सङ्गीतमा जुन किसिमले गर्नुभएको तपाईँले साथ र जुन सहयोग छ जुन किसिमले गर्नुभएको छ त्यो निरन्तर रूपमा चलिरहोस् त्यही कामना पनि गर्छौँ हामी। आजको हाम्रो स्टुडियोमा आइदिनु भयो, हामीलाई मिठा मिठा गीत सङ्गीतबाट हामीलाई र हाम्रा श्रोताहरूलाई यहाँले मन्त्रमुक्त पारिदिनु भयो, त्यसको लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ। अब जहाँ जाँदै कुन चाहिँ गीत चिन्ता राख्न चाहनुहुन्छ त्यो गीतलाई पनि हामी अहिले नै भन्न चाहन्छौँ होइन।
0: अब एउटा गीत यो फेरि सबै पश्चिमतिरको मात्रै गाइयो,
1: हजुर,
0: अब आफ्नो पूर्व क्षेत्रको एउटा गीत गाउँ कि भन्ने मैले सोच गराएको छु, यो हिउँ चुलीको हिउँको पानी भन्ने,
1: हिउँको पानी ठिक छ।
0: कथा चाहिँ के छ भने बाउ छोराले गाएको गीत, छोराको सङ्कलन हो यो। अब यो गीत चाहिँ अब मैले अभय ढुङ्गेल छोरो सङ्कलन र स्वर चाहिँ बाउ छोराकै
1: छ।
0: यो गीत पूर्वतिर अहिलेसम्म चलिरहेको छ तर यो मलाई लाग्छ 57-58 सालको त्यस्तैको टाइमको गीत हो, यो रेकर्डको हो।
1: ठिक छ, हामी त्यो गीत पनि सुनेछौँ र आजको यो सुर सप्तक कार्यक्रमबाट हामी बिदा हुने बेला भएको छ र हामी यो गीत छोड्दै बिदा हुन्छौँ। यति साथ दिने प्राविधिक मित्र मोहन रायमाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हवस् त, हामी अर्को हप्ता फेरि पनि सुर सप्तक कार्यक्रम लिएर यहाँ माझमा आउनेछौँ, सुरसँग जोडिँदै, सङ्गीतसँग जोडिँदै, लयसँग जोडिँदै र यहाँहरूको घर घरमा आउनेछौँ सुर सप्तक कार्यक्रम लिएर।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?

0: चार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।
2: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
3: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
2: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको हिजो निधन भएकाले आज शोक विदा दिएको छ। शोक विदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्व न्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज विदा दिएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभएको छ। उहाँको 97 वर्षको उमेरमा यही जेठ 6 गते निधन भएको थियो। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा सङ्घीय, प्रदेश र स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गण तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रिनल्यान्ड आसपासका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरेर घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। कालीगण्डकी करिडोर

सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आज बिहिबार, हरेक बिहिबार मध्याह 12 बजेको समाचारपछि करिब 1 बजेसम्म हामी समसामयिक विषयका साथमा तपाईँहरूको अमूल्य विचार सुन्न अनि सुनाउन यो कार्यक्रम सेरोफेरोमा उपस्थित हुने गर्छौ। आजको यात्रामा पनि स्वागत छ। भोलि मे 22 तारिक अन्तर्राष्ट्रिय जैविक विविधता दिवस रहेको छ। स्थानीय तहमा काम विश्वव्यापी प्रभाव भन्ने नाराका साथमा भोलि मे 22 तारिकमा जैविक विविधता दिवस मनाइँदैछ। पृथ्वीमा रहेका जे जति पनि सजीव प्राणी तथा वनस्पतिहरूको भिन्नता प्रकार सङ्ख्या र तिनीहरू बीचको संयोजनलाई नै जैविक विविधता भनिन्छ। जैविक विविधता भन्नाले वनस्पति जनावर सूक्ष्म जीव जङ्गल नदी ताल पर्यावरण आदिको विविधतालाई हामीले बुझ्न जरुरी छ। जैविक विविधता संरक्षण केवल सरकारको मात्र होइन सबै नागरिकको साझा जिम्मेवारी पनि हो भन्ने कुरालाई मनन गर्न आजको दिनमा अति महत्त्वपूर्ण लाग्छ। आज प्रकृति जोगाए भोलिको भविष्य सुरक्षित हुन्छ। जैविक विविधता संरक्षणका लागि तपाईँ हाम्रो भूमिका के हुन सक्छ? आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। हामीले आज केही वातावरणसँग सम्बन्धित केही पर्यावरणीय गीतहरू पनि तपाईँहरू सामु राख्नको लागि लिएर आएका छौँ र यो विषयमा आफ्नो विचार राख्नको लागि फोन गर्न सक्नुहुनेछ। जस्तो जैविक विविधता संरक्षणका लागि हाम्रो भूमिका के हुनसक्छ भन्ने कुरामा आज मात्र एउटा समाचार पढे, दुःखद समाचार थियो त्यो। कावासोतीमा गैँडालाई करेन्ट लगाएर मारिएको पोस्टमार्टम रिपोर्टमा देखियो। यस्ता चिजहरू हामीले बन्द गर्न जरुरी छ। त्यो नागरिकबाटै भएको थियो, त्यो अनुसन्धानको क्रममा छ र केही मानिसलाई पक्राउ पनि गरिएको छ। भनेपछि हामीले यस्तो कुराहरू नगरेर प्रकृति, वन, जङ्गल, वातावरण, पशु पन्छीहरूलाई संरक्षण गर्नु पनि जैविक विविधताको संरक्षण हो। वृक्षारोपण गरेर हामीले वन जङ्गल हरियाली बनाउन सक्छौँ, प्लास्टिक प्रदूषण कम गर्न सक्छौँ, स्थानीय जातका वनस्पतिहरू जीव जन्तुहरू संरक्षण गर्ने, वन नदी ताल तलैया र वन्य जन्तुको संरक्षण सबभन्दा महत्त्वपूर्ण कुरा हो जैविक विविधतामा। जस्तो हाम्रा पुराना वनस्पतिहरूको कुरा गरौँ, कति चिजहरू हाम्रा बुवाआमाहरूले जङ्गलबाट या भनौँ कतैबाट ल्याएर पात पतिङ्गरहरू खुवाएर पनि कति रोगहरू निको हुने गर्थ्यो। अहिले फेरि हेर्दै जाँदाखेरि आयुर्वेद अनि हाम्रा यस्तै वनस्पतिहरू कति फाइदा छन् हाम्रो शरीरका लागि भन्ने कुराहरू अहिले हामीले विभिन्न ठाउँमा खुलेका आयुर्वेदिक सेन्टरहरूबाट पनि देख्न सक्छौँ। त्यो वनस्पतिहरूबाट पनि रोग निको पारिएका हामीले देख्न सक्छौँ, समाचारहरू सुन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि पनि स्थानीय जातका वनस्पतिहरूको संरक्षण गर्न पनि जरुरी त्यत्तिकै देखिन्छ। र आज हामी यसै सेरोफेरोमा रहेर तपाईँहरूका विचारलाई सुन्नेछौँ, सुनाउनेछौँ। जैविक विविधता संरक्षणका लागि तपाईँ हाम्रो भूमिका के हुन सक्छ भन्ने सन्दर्भमा आफ्ना विचार राख्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर 42117 21 42117 36 रहेको छ। र सबैभन्दा पहिला एउटा म यो पर्यावरणसँग सम्बन्धित जैविक विविधतासँग सम्बन्धित गीत राख्दैछु। यसमा स्वर रहेको छ विश्व नेपाली र सरिता शाहीको, रचना रहेको छ डाक्टर विदुर प्रसाद चौलागाईको अनि सङ्गीत रहेको छ मनराजा नकर्मीको। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछु। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, यो वातावरणसँग सम्बन्धित गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। तपाईँको साथमा छु म प्रज्ञा शरद। आज हामी कुराकानी गरिरहेका छौँ, भोलि मे 22 तारिक अन्तर्राष्ट्रिय जैविक विविधता दिवस रहेको छ। स्थानीय तहमा काम विश्वव्यापी प्रभाव भन्ने नाराका साथमा भोलि जैविक विविधता दिवस मनाइँदैछ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चाहिँ हामी एकदमै धनी छौँ जैविक विविधतामा। हाम्रो हरेक ठाउँको वातावरण फरक फरक छ, हाम्रो हरेक ठाउँ वहीँ पिच्छेका वनस्पतिहरू फरक फरक छन्, ताल तलैयाहरू छन्। तर दुर्भाग्यवश भन्नुपर्छ धेरै हाम्रा ताल तलैयाहरू पुराना वर्षौँदेखिका ऐतिहासिक महत्त्व बोकेका ताल तलैयाहरू अहिले मासिँदै गइरहेका छन्। तिनीहरूको संरक्षण पनि हाम्रो दायित्व हो, राज्यको पनि दायित्व हो र हाम्रो पनि दायित्व हो। त्यसै गरी विविध खालका वन्यजन्तुहरू हामी माझ छन्, विभिन्न खालका वनस्पति छन्, लाली गुराँस नै कति धेरै प्रकारको हाम्रै देशमा फुल्छ। यस्ता कुरामा चाहिँ हामी एकदमै धनी छौँ, तर त्यसको संरक्षण गर्नु चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो। हामी धनी छौँ भनेर मात्रै पुग्दैन, त्यसको संरक्षण कसरी गर्ने, भावी पुस्तासम्म कसरी हामीले हाम्रो जैविक विविधतालाई जोगाइराखेर संरक्षित गरेर पुर्याउने, त्यो महत्त्वपूर्ण कुरा हो। हामी कार्यक्रम सेरोफेरोमा छौँ। यति बेला कोही साथीले फोन गरिसक्नु भएको छ, म उहाँको विचार सुन्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो, रामकृपाल
0: हजुर। रामकृपालजी, तपाईँको फोन आज राम्रो छैन, बुझिएको छैन, काटिएर आइराखेको छ। हामी अर्को श्रोतालाई पनि फोन लिनमा आग्रह गर्छु, प्राविधिक मित्रलाई, उहाँको क्लियर त्यति छैन, त्यसैले गर्दाखेरि अरू श्रोताहरूलाई सुन्नलाई अप्ठ्यारो पर्छ, त्यो कारणले तपाईँहरूले माइन्ड नगर्नुहोला। राम्रो सुन्निएन भने हामीले काट्नुपर्ने हुन्छ। 42117 21 42 11 736 हाम्रो टेलिफोन नम्बर। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा? हेलो
2: हेलो,
0: नमस्कार हजुर।
2: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: म विवश विष्ट, दाङबाट।
0: विवश विष्ट
2: हजुर,
0: आजको कार्यक्रम सुन्नु भएको छ हजुरले?
2: अलिअलि सुनेछु यो वातावरण सम्बन्धी।
0: भोलि जैविक विविधता दिवस,
2: हजुर, ल यसमा पनि शुभकामना रेडियो नेपाल परिवार लगायत पूर्व मेची र पश्चिममा खालीसम्म रहनुहुने सम्पूर्ण श्रोताहरूको लागि
0: हजुर धन्यवाद,
2: थ्याङ्क यू।
0: अब यो जैविक विविधता दिवस त हामी मनाउँदैछौँ, होइन, विश्वभरि मनाइँदैछ, भोलि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हो। तर नेपालको सन्दर्भमा भन्दाखेरि धेरै कुराहरू छन् जो हामीले गर्न सक्छौँ, राज्यको आफ्नो तर्फबाट गर्ने कुराहरू पनि छन्, तर आम हामी जनसमुदायले, हामी आफै पब्लिकले पनि गर्नपर्ने कुराहरू, जनताको भूमिका पनि हुन्छ, हामीले गर्नुपर्ने कुराहरू पनि छन्, धेरै कुराहरू छन्। के लाग्छ यहाँलाई, हामी यो विभिन्न कुराहरूको संरक्षणका लागि कतिको रेस्पोन्सिबल भइरहेछौँ जस्तो लाग्छ? जस्तो प्लास्टिक जन्य कुराहरू जलाउनेमै भनौँ न,
2: मेरो विचार र मेरो सिद्धान्तमा आफ्नो आफ्नो विचार राख्ने क्रम हो यो
0: हजुर।
2: मलाई लाग्छ प्लास्टिकहरू धेरै युज नगर्ने, एकै ठाउँमा जुन अब एकै ठाउँमा चाहिँ त्यो अब लगेर यदि युज गरे पनि एकै ठाउँमा जम्मा गर्ने र सही ठाउँमा सदुपयोग गर्ने, अनि जथाभावी चाहिँ वन जङ्गल नजलाउने, वृक्षारोपण गर्ने, जता कतै वातावरणलाई हराभरा बनाउने र त्यसको त्यसको जुन जडीबुटीले पनि हाम्रो स्वास्थ्यको लागि पनि, विभिन्न उपचारको लागि पनि केही मद्दत पुग्छ र हामीले ती जडीबुटीबाट धेरै रुख बिरुवा विसर्जन गरियो र रुख बिरुवा हराभरा भयो भने हामी त्यही रुख बिरुवाबाटै हामी बाँच्न सक्छौँ, शीतलता प्रदान गर्छ र जता कतै जीव जन्तुहरूको लागि पनि अलिकति केही सहज हुन्छ जस्तो लाग्छ नि।
0: हजुर, निकै राम्रो विचार राख्नुभयो यहाँले पक्कै पनि। हामीले जथाभावी फोहोर नफाल्ने, प्लास्टिक जन्य चिजहरू नजलाउने, वन जङ्गलको संरक्षण गर्ने, आगो अब गर्मी दिन लाग्यो, अब धेरै वन जङ्गलहरूमा आगो लाग्छ,
2: जथाभावी चुरोटका ठुटाहरू नफाल्ने, अब किनभने त्यो हाम्रो तपाईँ हामी सबैको यो सम्पत्ति हो, साझा सम्पत्तिलाई संरक्षण गर्न सक्यौँ भने एकदमै हाम्रो स्वास्थ्यको लागि पनि अलिकति महत्त्वपूर्ण हुन्छ, उपयोग हुन्छ। जथाभावी वन जङ्गल जलायौँ, वन जङ्गल जथाभावी फरानी गरियो भने त्योबाट हामीले शीतलता पाउन सक्दैनौँ र अहिलेको परिवेशमा पानी पर्न पनि निकै मौसम प्रतिकूल छ, पानी पनि पर्न सकेको छैन। कृषि गर्ने कृषकहरूको लागि पनि धेरै समस्या भइरहेको छ। त्यसै कारणले गर्दा हामीले वन जङ्गललाई अलिकति संरक्षण गर्न सक्यौँ भने जथाभावी सलाईका भट्टाहरू चुरोटका ठुटाहरू जता कतै फालेनौँ भने त्योबाट पाउन पर्ने शीतलता के हो त्यसबाट अलिकति जुन पाउनुपर्ने हामीले वन जङ्गलबाट पाउनुपर्ने अक्सिजनहरू त्योबाट धेरै
0: हजुर धेरै धेरै धन्यवाद विवश विष्टजी यहाँको विचारका लागि। दाङबाट हुनुहुन्थ्यो विवश विष्ट, हामीसँग आफ्नो विचार सेयर गर्दै हुनुहुन्थ्यो। भोलि मे 22 तारिक अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउँदैछौँ हामी र यसै सेरोफेरमा रहेर हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ। उहाँहरूले कसरी यो जैविक विविधतालाई संरक्षणमा आफ्नो योगदान दिइरहनु भएको छ त भन्ने सन्दर्भमा फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा। हेलो
3: नमस्कार, सेवारो
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ होला?
3: प्रदेश नम्बर 1 को 5 थर जिल्लाबाट एकदमै नियमित श्रोता
0: सान्दोकाजी कार्यक्रममा स्वागत छ तपाईँलाई।
3: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर, पाँच थर त निकै रमणीय ठाउँ पनि हो हैन?
3: रमणीय ठाउँ छन् हैन?
0: हजुर,
3: यो हाम्रो अहिले सिलौटी डाँडा छ, त्यहाँ चाहिँ हाम्रो महागुरु फाल्गुनन्दको शालिक छ हैन, त्यसरी कुम्माको सहायक चाहिँ हाम्रो पाँच तारको यो त्रिशाली मेला उठ्छ, अहिले भर्खरै 23-24 गते सम्पन्न भयो, त्यहाँ पनि घुम्न लायकको ठाउँ छ। त्यसै गरी अरू ठाउँहरू थुप्रै बन्दैछ पाँच तारमा पनि होइन।
0: हजुर,
3: अब आजको विषय लिनु पर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने अब हामी पृथ्वीमा जन्मेपछि अब हामी पृथ्वी मान्छे मात्रै होइन, मान्छे मात्रै भएर भएन, पृथ्वीमा अरू जीव जन्तुहरू, अघि तपाईँले भन्नुभयो न्युजहरू त्यो गेडा मारेको करेन्ट मारेर त्यस्तो गर्नु चाहिँ अलिक राम्रो कुरो होइन। अनि विभिन्न यो जस्तो धार्मिक स्थलहरू जस्तो हाम्रो पाथीभरामा चाहिँ धेरै त्यो केवल कार बनाउने न्युले त्यहाँ चाहिँ धेरै लाली गुनासहरू मासिएको अब न्युजहरू तपाईँहरूले नै सुनिराख्नु भएको छ, धेरै सङ्घर्षहरू भएको त्यहाँको स्थानीयहरू र त्यहाँको केवल कार सञ्चालन गर्ने हाम्रो बिचको घमासन केही झगडाहरू भएको पनि हामीले धेरै अगाडि सुनेका छौँ होइन।
0: हजुर,
3: त्यसमा त्यो 100 वर्ष अगाडिदेखिको लाली गुराँस फुटेको लाली गुराँसहरू हरेको रुखपातहरू जताततै काटेर तपाईँको नयाँ बिरुवा नलगाइकन तपाईँको नयाँ कल कारखानाहरू जस्तो धार्मिक नाममा त्यो केवल कार लगेर त्यो त्यहाँको 100 कति पुस्ता पहिलादेखि रुखहरू त्यो लाली गुराँस रुखहरू भोगेर नष्ट गरेर फालिएको जताततै काठहरू काटेर फालिएको देखिएको छ। यस्तो चाहिँ हामी कसैले नगरौँ, अब जस्तो नेपालको कुरा मात्रै नगरौँ, इन्डियाको त्यो यता के बद्री केदारनाथ के धाममा चाहिँ त्यो दर्शन गर्नु जाँदाखेरि त्यहाँको मान्छेहरू हेलिकप्टर चढेर पनि जानु सक्छ, तर त्यहाँको इन्डिया सरकारले हाम्रो नेपाली भाइ बहिनीहरूले चाहिँ त्यहाँ बोकेर लाने मान्छे जस्तो एकजना नेपालीले कति वेट छ त्यसको वजन कति छ, 100 छ भने 12,000-15,000-20,000 भारू बोकेर माथि दर्शन गर्नु पुर्याउने, त्यहाँदेखि घोडाहरू लगाउने, त्यति नभएर अरू अरू सामानबाट चाहिँ माथि दर्शन गर्नु पुग्छन्, जस्तो त्यो इन्डियाको त्यो केदार बद्री केदारनाथ हो कि हाम्रो कन्या के हिमाचल
0: हो बद्री केदारनाथ हो,
3: अब बद्री केदारनाथमा त्यसरी नै गर्नुपर्छ। अब यो विकासको नाम लिएर चाहिँ जताततै बाटोहरू बनाएर तपाईँ रुखपातहरू हरियो वन जङ्गलहरू नष्ट गर्ने अनि भुछेर जाने अनि तपाईँको खोलामा चाहिँ विभिन्न पुलहरू धेरै बनाउने, चाहियाभन्दा धेरै पुलहरू लगाएर एउटा खोला बराबर तपाईँको 10-15 पुल लगाइदियो भने होइन, त्यहाँबाट नि भुछेर अनि आउने जताततै बाढी पहिरोहरू आउने, त्यस्तोहरू चाहिँ अबको भावी पिँढीहरूले तपाईँ हामीले सजग भएर चाहिँ नलगाउन अनुरोध पनि म गर्न चाहन्छु है त।
0: हजुर, धेरै धेरै धन्यवाद सान्दोकाजी यहाँको विचारका लागि। सान्दोका आङदेम्बे हुनुहुन्थ्यो पाँच थरबाट, उहाँले आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। पाँच थर निकै अलैँची खेती गर्नेमा एउटा प्रमुख जिल्लामा पनि पर्छ पाँच थर, निकै रमणीय ठाउँ। र उहाँको भनाइ के थियो भने कतिपय ठाउँहरू हाम्रा नेपालका प्राकृतिक महत्त्व बोकेका ठाउँहरू, मठ मन्दिरहरू एकदमै डाँडामा छन्, तर त्यस्तो ठाउँमा चाहिँ नि केबुल कार बनाइदिँदाखेरि मानिसहरूको रोजीरोटी खोसिन सक्छ भन्ने कुरा गर्नुभएको थियो। प्राकृतिक हिसाबले चाहिँ अब हिँडेरै जाँदाखेरि पनि राम्रो, अहिले ट्रेकिङ हाइकिङको पनि धेरै विदेशीहरू पनि त्यसकै लागि नेपाल आउने हो, त्यो हिसाबले गर्दाखेरि हिँड्नुको महत्त्व पनि धेरै नै छ। होला कतिलाई असुविधा होला, हिँड्न नसक्ने पनि हुनुहुन्छ होला, तर पनि त्यस्ता ठाउँहरूमा जाँदाखेरि प्राकृतिक दृश्य हेर्दै प्रकृतिसँग जोडिँदै हिँड्दै जानुको मजा नै बेग्लै हुन्छ। उहाँको भनाइ त्यही थियो सायद मलाई लाग्छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि म सुन्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हजुर, मिस नारायण राजा।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: मकानपुरबाट सीताराम नेपाल बोल्दैछु।
0: सीतारामजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: हजुरलाई धेरै धन्यवाद छ। अस्ति त्यो सोमबारको साथी बन्नेमा मरि गए लागेन, कति भइसक्यो लाग्दैन।
0: हजुरलाई साथी बनाउन मन लाग्छ?
4: हजुर, बनाउन मन लाग्थ्यो पनि लाग्यो।
0: अनि साथी बनाएपछि त्यो यो यसमा भेटिएका साथीहरू कतिको दीर्घकालीन हुनुभएको छ, कहिले बनाउनु भएको छ कि छैन?
4: यसरी बल्ल लाएर बनाएको थियो, दुई चारजना हुनुहुन्थ्यो, अब कोही आउनुभयो होला, कोही कता कता पुगिसक्नु भयो, हराइसक्नु भयो एकजना त।
0: हेलो भलो चलो तिन प्रकारका साथी हुनुहुन्छ अरे क्या जहिले पनि जीवनमा, त्यसैले गर्दाखेरि चाहिँ नि साथी बनाउने हो भने अलिक दीर्घकालीन हुने गरी त्यस्ता साथी बनाउनु होला भन्न खोजिया मात्रै हो मैले। अब सबै सम्बन्धहरू, सबै साथीहरू सधैँका लागि र तपाईँको दुःखका बेलामा चाहिँ नि हुन्छन् जस्तो मलाई लाग्दैन है। मान्छे प्राय हामी सबैको सुखका बेलामा मात्रै हुन्छौँ, हामी दुःखको बेलामा चाहिँ नि प्राय कमै देखिन्छ होइन। यसो रमाइलोको लागि, टाइम पासको लागि त ठिकै छ साथी बनाउनु, तर होइन भने साथी धेरै बनाएर मात्रै राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है। सीतारामजी हजुरलाई कस्तो लाग्छ?
4: हजुर, त्यो त हो साथी, अब यसो आफूलाई विश्वास लाग्ने दुःख सुख बुझेका साथीहरू छन् भने त्यसमा ठिक हुन्छ।
0: हजुर, ट्राई गर्नुहोला, राम्रो साथी भेटाउनु पनि सक्नुहुन्छ तपाईँको जीवनमा, तपाईँको जीवन नै परिवर्तन गर्ने खालका साथी पनि भेटाउन सक्नुहुन्छ। त्यस्ता साथी हुन्छन्, साथी सबैभन्दा माथि भन्ने साथीहरू पनि हुन्छन् होइन जीवनमा, तर सबैले त्यस्तो साथी भेटाउँदैनन्, लक्की लक्की मान्छेहरूले मात्रै भेटाउँछन्, भाग्यमानीहरू। सीतारामजी, आज हामी जैविक विविधता दिवस भोलि मनाउँदैछौँ, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। यो विविधता भन्दाखेरि चाहिँ म कति अड्किरहेको छु क्या, कस्तो शब्द यो विविधता, जैविक भिन्नता, भिन्न भिन्नता भनौँ न। यसमा चाहिँ नि केही याले, अब हेटौँडा पनि राम्रो ठाउँ हो, सुन्दर ठाउँ हो होइन। हेटौँडामा पाउने कुरा काठमाडौँमा पाउँदैन, काठमाडौँमा पाउने कुरा हेटौँडामा पाउँदैन होइन, पूर्वमा पाउने कुरा पश्चिममा पाउँदैन। हामी कति धेरै फरक होइन, एकदम डाइभर्सिटीमा बसेका छौँ के, धेरै भिन्नता छन् हाम्रा धेरै कुराहरूमा। तराईमा गर्मी छ, पहाडमा शीतल छ, पहाडमा धेरै चिसो हुन्छ, तराईमा जाडोमा त हुन्छ, तर अरू बेलामा त्यस्ता खालका भिन्नताहरू धेरै छन् हामीसँग। ताल तरैया, फुल, बोट, बिरुवा, जनावरहरू होइन, यस्ता कुराहरूमा चाहिँ हामी भाग्यमानी पनि छौँ। यस्ता कुराहरू संरक्षणका लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई?
4: हजुर, यस्ता कुराको लागि अब मुख मन्दिर अब कता कता छ, जहाँ जहाँ भए पनि उकालो ओह्राली दुखै काटेर भने पनि अब भगवान्को दर्शन गर्नुपर्छ। अनि अब यो डडेलुबाट जोगिनुपर्छ, वन डडेलुबाट गृहपाठको संरक्षण गर्नुपर्छ। सबै साथीहरूले, प्रभावित साथीहरूले पहिल्यै भनिसकिहाल्नु भयो सबै कुरा। अब हाम्रो पनि यहाँ मठ मन्दिरमा उकाली ओह्राली दुःख नमानिकन सबैले राम्रोसित मनाएर जानु होला भन्न चाहन्छु।
0: ए हजुर हजुर, धेरै धेरै धन्यवाद यहाँको विचारका लागि। पक्कै पनि हामीले वन जङ्गल पनि जोगाउनुपर्छ, ताल तलैया पनि जोगाउनुपर्छ, वन्य जन्तुहरू पनि जोगाउनुपर्छ। आज मात्र एउटा कस्तो दुःखद खबर सुन्यौँ हामीले, करेन्ट लगाएर चाहिँ नि गैँडा मारिएको हाम्रो नेपालमा, एकदमै दुःखद कुरा। यस्ता कुराहरू हामीले गैँडा, हाम्रो देशमा त्यो पनि एकसिङे गैँडा हाम्रो देशमा एकदमै कम हुँदै गइरहेको छ, त्यसको संरक्षण हामी सबैको दायित्व पनि हो। अब गाउँ बस्तीमा पस्छन् त्यसलाई बस्न नदिनका लागि चाहिँ नि राष्ट्रिय वन्यजन्तु आरक्षण क्षेत्रहरू पनि छन्, उनीहरूको कार्यक्षेत्रभित्र पर्छ यो, राज्यको दायित्व पनि हो। गाउँमा कसरी पस्न नदिने त वन्यजन्तुहरूलाई भनेर यसका लागि चाहिँ नि सोच्नुपर्ने, राज्यले गर्नुपर्ने पनि देखिन्छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो 42117 21 42117 36 हाम्रो टेलिफोन नम्बर, हामीलाई फोन गर्न सक्नुहुन्छ। भोलि मे 22 तारिक अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हामी मनाइरहेका छौँ, मनाउन गइरहेका छौँ। यसै सेरोफेरोमा जैविक विविधता संरक्षणका लागि तपाईँ हाम्रो भूमिका के हुन सक्छ भन्ने सन्दर्भमा आज हामी कुराकानी गरिरहेका छौँ श्रोतासँग। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो
5: जी नमस्कार।
0: नमस्कार, राम पुकार जी कार्यक्रममा स्वागत छ यहाँलाई।
5: जी जी बहुत बहुत धन्यवाद तपाईँहरूलाई, सबैजनालाई बहुत बहुत धन्यवाद।
0: रौतहटबाट है?
5: जी रौतहटबाट।
0: सन्चै हुनुहुन्छ?
5: जी यहाँसम्म सन्चै छु।
0: हजुर, आजको विषय सुन्नुभयो तपाईँले?
5: जी हाम्रो वनमा जुन अनेक प्रकारको रुख बिरुवाहरू हुन्छन्, जीव जन्तुहरू हुन्छन्, त्यस्तो संरक्षण कसरी गर्ने?
0: पानी, माटो, प्रकृति, यी चिजहरूको संरक्षणको कुरा पनि भयो, वातावरण संरक्षणको कुरा पनि भयो, जनचेतना फैलाउने कुरा, सामुदायिक वन तथा संरक्षण कार्यक्रमको कुरा भयो, होइन, प्लास्टिक तथा प्रदूषण कम गर्ने कुरा छ, वृक्षारोपण गर्ने र हरियाली बढाउने कुरा पनि तपाईँ हाम्रो हातमा छ, अवैध शिकार तथा वन विनाश रोक्न सहयोग गर्ने कुरा पनि भयो, वन नदी ताल तलैया र वन्यजन्तुको संरक्षण गर्ने कुरा भयो। यी सब कुराहरू तपाईँ हामीले गर्न सक्छौँ, होइन? हामीले यदि संरक्षण गर्नलाई केही अरू टेवा गर्न सकेनौँ भने पनि बिगार्न त नबिगारेर बस्न त सक्छौँ नि, होइन?
5: बिगार्नु त आफैले नै बिगार्छ। हामी अब त स्थानीय निकाय छन्, स्थानीय पहिला त धेरै बिगार गरेको हो, हामी हेरिरहेका छौँ जङ्गलहरूमा। तर अब चाहिँ यो तपाईँहरूको कुरा सुनेर अलि स्थानीय निकाय अलिक जो अलिअलिकति जोड दिएको छ संरक्षणको लागि, संरक्षण राम्रो भयो भने वन जङ्गलको माटोको नदी नालाको पोखरीको ताल तलैया जति छ जीव जन्तुहरू हाम्रै फाइदा हुन्छ, त्यो हाम्रै सम्पत्ति हो, हाम्रो पुर्खाहरूले अर्जेको हो, हाम्रो आउने सन्ततिलाई नै फाइदा छ।
0: हजुर हजुर, आज हामीले प्रकृति जोगायौँ भने पो भोलिको भविष्य सुरक्षित हुन्छ त,
5: होइन?
0: तर हामीले चाहिँ नि वन जङ्गलमा डढेलो लाउँदै जाने, प्लास्टिक जन्ने कुराहरू जहाँ पानी खायो त्यहीँ बोतल फालिदिने, सरसफाइ नगर्ने, होइन, भनेको त त्यो आफ्नै घरमा आफैले थुकेको भएन र त्यस्तै काम गरिरहेछौँ जस्तो लाग्छ क्या हामीले।
5: अब बिस्तारै बिस्तारै कुरा जानेर जनचेतना फैलिरहेको छ, अलिअलि त म हेरिरहेको छु राम्रो छ। विनाश भयो कि वर्षा बस्दैन, कहीँ खडेरी छ, बाढ आइरहेका छ धेरै नै धेरै, अहिले हुँदा हुँदै मान्छेहरूले थाहा पाइसकेको छ हामी बिगार्यो, हाम्रो पुर्खाहरू बिगार्यो, हामी बिग्रे, अब हामी न समारोह भने हाम्रो संस्कृतिलाई झन् बिग्रिन्छ।
0: हजुर हजुर, धेरै धेरै धन्यवाद राम पुकार रायजी, रौतहटबाट हुनुहुन्थ्यो, यहाँको विचार सँगसँगै अहिले हामी छुट्टिन्छौँ। कार्यक्रम सेरोफेरोमा आज हामी कुराकानी गरिरहेका छौँ जैविक विविधता दिवसको सन्दर्भमा, भोलि मे 22 तारिकमा हामी मनाउँदैछौँ, र अहिलेका लागि भने अर्को एउटा गीत राख्दैछौँ हामी, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, यो मिठो गीत रहेको थियो जनार्दन समले यसमा सुरुमा ओरिजिनल स्वर उहाँले दिनुभएको हो। रचनाकार हुनुहुन्छ राष्ट्रकवि माधव प्रसाद घिमिरे, र रचना सङ्गीत पनि जनार्दन समकै रहेको थियो स्वर र सङ्गीत। तर पछि अरू कलाकारहरू अन्य कलाकारहरूले स्वर दिनुभएको यो गीत, यो मिठो गीत पछि तपाईँहरूलाई स्वागत छ फेरि पनि रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। र सेरोफेरोमा फेरि पनि कोही साथीले फोन गरिसक्नु भएको छ आफ्नो विचार राख्नको लागि, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो, म रामकुमार साको जनकपुर बोल्दैछु।
0: राम कृपालजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: तपाईँलाई पनि धन्यवाद छ, र त्यो कृष्ण मित्रलाई पनि हृदयदेखि धन्यवाद छ।
0: हजुर, तपाईँ जनकपुर जानु भएको छ अहिले?
1: हजुर, यो दासर काम मैले हेराएछु, यो हेराउनको लागि म आएछु सर।
0: ए हजुर हजुर, अनि तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना। अनि आज हामीले जे विषयमा कुरा गर्दैछौँ, यो जैविक विविधताको विषयमा यहाँलाई केही जानकारी छ?
1: हामी 70 वर्षको मान्छे, त्यही जैविक भनौँ चाहे त्यो वन जङ्गलको भनोस्, जबसम्म त्यो तपाईँको दैवको कुरा कसैले अहिले धेरै पानी अहिले पनि के जनकपुरमा पानी परेको थियो, लेकिन यो के जबसम्म त्यो खोलामा फाटक हुँदैन त तबसम्म किसानको लागि केही पनि हुँदैन। पहाडमा पानी आउँछ पहाडतिर, यो चाहिँ खोलामा फाटकै छैन रे, भातमा भागिहाल्छ। कहाँबाट त किसान धान कमाउँछ, कहाँ धान खान्छ, के गर्छ, कृषि कस्तो हुन्छ? त कृषिको लागि त वन जङ्गल चाहियो नि, दैवी प्रकोप छ। त्यसको लागि तपाईँ अगावै सोच्नुहोस् कि कुन कुन नेपालमा कुन कुन जिल्लामा कुन कुन अञ्चलमा त्यो बाढी आउँछ कि आउँदैन, त्यो मान्छे छर्की छ, त्यो सबै के अरे खोलामा दिन आएछ, त्यो ठुलो पानी आउँछ, सब त कोसी पनि मैले हेरेँ।
0: हजुर हजुर हजुर, सुन्दैछु।
1: हजुर,
0: सुनिराखेको छु।
1: हजुर हजुर, ठिकै छ। म कोसी पनि गएको थिएँ, कोसीमा त्यो कोसी धा छ, त्यो अस्ति पनि हातमा हेर्नुहोस् त्यो खोलाको बाँध टुट्यो, कति नेपाली मान्छेहरू हाम्रो मरियो। लेकिन सरकारको सरकारसित म के अनुरोध गर्न चाहन्छु कि 70 वर्षको बुढो कसरी खान्छ, कसरी जिउँछ, यो सरकारलाई सोच्नुपर्छ। हामीलाई निवेदन पनि छ कि चाहे त्यो खोलामा चाहे फाटक बनाउनुहोस्, चाहे रातो होस् चाहे मरा होस्, तराईमा जब फाटक हुन्छ नहरमा खोला हुन्छ त पानी रहँदै रहेछ खोलामा। अब खोलामा पानी छ, नहर छैन, विकास छैन, फाटक छैन, त त्यसै मान्छे खान्छ र बस्छ। यति म भनेर म यो कुरालाई सताउँछु, अरू साथीहरू बोल्छ। धन्यवाद,
0: धेरै धेरै धन्यवाद। राम कृपाल ठाकुर हुनुहुन्थ्यो जलेश्वरबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो दिदी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: लुम्बिनी प्रदेश नवलपरासी जिल्ला प्रतापपुर गोपीगंज।
0: तपाईँको आज फोन डिस्टर्बेन्स एकदमै, को भन्नु भयो रे?
2: हेरोको दिदी।
0: हेलो, अर्को श्रोतालाई अर्को श्रोतालाई लिउँ। हाम्रो लक्ष्मणजी, उहाँको त्यति राम्रो बुझिराखेको छैन, अलि राम्रो क्लियर आउने ठाउँबाट फोन गर्नुहोला भन्न चाहन्छु म। श्रोताहरूलाई पनि गाह्रो हुन्छ यस्तो फोन भयो भने सुन्नलाई, कुरा बुझ्नलाई पनि। कार्यक्रम सेरोफेरोमा छौँ हामी, फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो
3: हेलो,
0: नमस्कार।
3: नमस्कार म्याडम,
0: कामडको बोल्दै हुनुहुन्छ बर्दिवासबाट। तपाईँको शुभ नाम के अरे फेरि?
3: राजु शर्मा।
0: राजु शर्मा, राजुजी कार्यक्रममा स्वागत छ यहाँलाई।
3: थ्याङ्क यू म्याडम, थ्याङ्क यू।
0: कतिको गर्मी छ, पानी पर्यो कि नै?
3: पानी त बिहान त्यार आयो तर एकदम गर्मी छ
0: है,
3: त्यो पानीले केही फरक परेन, यस्तो गर्मी छ, हिजैदेखि फत्रक फत्रक पारे छ
0: है। काठमाडौँमा त फत्रक फत्रक पार्ने छ, अब बर्दिवासको कुरा होइन?
3: हो, यहाँ त बिजोग छ म्याडम, हिजैदेखि एकदम गाह्रो भएको छ।
0: आशा गरौँ, अब त्यही त हो, वन जङ्गल जोगाउने बेलामा हामीलाई चाहिँ सबैलाई काट्न मास्न आगो लगाउन ठिक छ, अनि गर्मी भयो भने छ होइन, पानी परेन भने छ, खेतबारी यो भयो त्यो भयो भने छ, तर सबैले माया गर्नुपर्छ।
3: अब आफैबाट सुरुवात गर्नु पर्यो नि त, अब सबैले जल जङ्गल जमिन जनावरहरूको रक्षा गर्नुपर्छ, पानी छ र हाम्रो प्राण छ भन्ने कुरा सबैले बुझ्नुपर्छ। म गर्छु, अरूले गर्ला, सरकारले गर्ला, वडाले गर्ला वा नगरले गर्ला भन्ने सोच चाहिँ, यो सङ्कीर्ण सोचलाई त्यागेर मैबाट सुरु गर्छु म गर्छु भन्ने सोच चाहिँ सबैले आफैमा आफैभित्रबाट पैदा गर्नु पर्यो, त्यस्तो ऊर्जा ल्याउनु पर्यो। म प्लास्टिक प्रयोग गर्दिनँ, म नदी नालाको संरक्षण गर्छु, तटबन्धनमा सहयोग गर्छु, श्रमदान गर्छु। नदी नाला जताततै बगिरहेछ भने त्यसलाई तटबन्धन गरेर त्यसलाई नियन्त्रणमा राख्ने, जङ्गलहरू जोगाउनु पर्यो, अनि खाली रहेका जुन ठाउँहरू छन् हाम्रा पाखा पखेरा बगरहरू त्यस्तो ठाउँहरूमा वृक्षारोपण गर्नु पर्यो, त्यसलाई पुनः वनमा रूपान्तरण गर्नु पर्यो। अनि जस्तै नदी ताल तलैयाहरू सुक्दै गएको छ, त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ, त्यसलाई चाहिँ फेरि पनि पुनः प्रयोग कसरी गर्ने? मान्छेको यो के एउटा एउटै भावना के छ भनेदेखि पुनः प्रयोग गर्ने बानी नै छैन कि। सबैभन्दा ठुलो समस्या के छ भनेदेखि अब हामी बजार जान्छौँ, एउटा प्लास्टिक किन्छौँ, त्यो ल्यायो फ्याल दियो, त्यसलाई पुनः प्रयोग गरौँ, त्यही प्लास्टिक बोकेर फेरि जाउँ भन्ने सोच छैन। लाज हुन्छ, डोको जस्तो झोला काँसीमा स्यापेर हिँड्नलाई लाज हुँदैन, तर एउटा प्लास्टिक कपडा या कपडाको झोला सिउने मेसिनमा सिएर लाने, त्यही त्यही झोला सधैँ प्रयोग गर्ने बानी बसाल्ने हो भने त्यो धेरै हदसम्म नियन्त्रण हुन्छ। धेरै
0: आजभोलि त कागज कपडाको झोला मतलब डिस्पोजेबल, पछि त्यो जस्तो प्लास्टिक जस्तो नहुने, पछि त्यो माटोमा मिल्ने कुहिने त्यस्तो खालको कपडाका झोलाहरू छन् नि त, सस्तो सस्तो होइन, त्यो चिज पनि त हामीले युज गर्न सक्छौँ। मेरो भन्न मैले भन्न खोज्या चाहिँ मैले देखिया चाहिँ है, म पर्सनल्ली रूपमा चाहिँ नि हामीले धेरै केही गर्नु नै पर्दैन, नबिगारे मात्रै पुग्छ जस्तो लाग्छ क्या मलाई। सपार्न सक्दैनौँ त हामीले सपार्न, त्यो तर तपाईँले भने त ठुलो कुरा भयो, तटबन्धमा सहयोग कहाँ सहयोग के कुरा, त्यो कुरा गर्न छोडेर एटलिस्ट वनमा आगो नलगाउने, फोहोर जथाभावी नफालिदिने, डस्टबिनमा मात्रै फालिदिने, प्लास्टिकका बोतलहरू प्रयोग गर्यो, जहाँ खा पिकनिक गयो त्यहीँ फाल्या छ, जहाँ गयो त्यहीँ फाल्या छ, जहाँ गयो त्यहीँ फोहोर गरेका छ, त्यति मात्रै नगरे पनि हाम्रो देश त त्यसै राम्रो छ त,
3: त्यस्तै राम्रो छ,
0: नबिगारिदिए मात्रै पुग्छ के, नबिगारिदिए मात्रै पुग्छ के,
3: एकदम मलाई त्यस्तो लाग्छ। नबिगार्दा नै त्यस्तै सुन्दर दिएको छ प्रकृतिले, दैवले त्यस्तै राम्रो बनाएर पठाएको ठाउँ हो यो, तर यहाँ बिगार्ने हामी आफै छौँ। यो यो मेरो चिज हो, यो मेरो धरती हो, यो मेरो जङ्गल हो भन्ने नै छ सरकारको, यो बाटो नगरको त्यो त्यस्तो भावना छ कि, यो मेरो चिज हो, मैले यसलाई संरक्षण गर्नुपर्छ, यो सुन्दर देखियो भने मै बस्ने हो यो ठाउँमा भन्ने सोच नै छैन कि। त्यसलाई चाहिँ
0: यो काम राज्यको हो, यो काम फलानोको हो, ढिस्कानोको हो,
3: राज्यमै
0: फोहोर फालेपछि अब नगरपालिका वडा आएर उठाउनु पर्यो, मैले फोहोर पार्ने काम हो नगरपालिका या वडा अब कहाँ छ होइन सम्बन्धित निकाय उनीहरूले आएर उठाउनु पर्यो भन्ने त्यस्तो खालको सोच छ क्या हामीमा। कहिले पनि मेरो हाम्रो भन्ने सोचै भएन होइन, जहिले पनि
3: अरूकै पानी जोगाउनु पर्यो। सबभन्दा ठुलो समस्या चाहिँ पानी, अब नदी नालाहरू दोहन भइरहेछ, त्यसलाई बचाउनु पर्यो, पानी कसरी संरक्षण गर्न सकिन्छ, पानी छ र प्राण छ भन्ने कुरा बुझिदिनु पर्यो सबैले। यहाँ यो धरतीमा यो संसारमा पानी यदि नहुँदो त यो जीवनको कल्पनै गर्न सकिँदैन। हामीलाई हरेक मिनटमा हरेक क्षणमा खाँदा होस्, हात धुनुहोस्, नुहाउनुहोस्, खाना पकाउनुहोस्, कपडा, जहाँ पनि पानीको युज मिनेट मिनेटमा छ, यो यहाँसम्म कि प्राण बचाउन पनि पानीको युज पानी नै चाहिन्छ भनेपछि पानीको संरक्षण हामी गर्न सक्दैनौँ भने यो हाम्रो यो चेतनशील प्राणी भन्छौँ तर त्यो चेतना कता छ मानवको, त्यो चेतना चाहिँ आउनुपर्छ जस्तो लाग्छ मलाई। त्यो हरेक प्राणीमा आउनु पर्यो, हरेक मानवमा आउनु पर्यो, त्यो म एकदम अनुरोध गर्छु। पानी जोगाउनतिर लागौँ हामी, पानी कसरी जोगाउन सकिन्छ, नाला नदी नालालाई कसरी सफा गर्नु। अब जस्तै म त्यहाँ काठमाडौँ एक दिन गएको थिएँ, त्यो पशुपतिको गेटमा पुग्दाखेरि त्यो दुर्गन्धित पानी त्यहाँबाट आउँथ्यो, त्यो यस्तो दिन थियो अरे त्यहाँ त्यहाँबाट त्यो तस्विरहरू पनि अहिले सामाजिक सञ्जालमा भाइरल हुन्छ घरिघरि। त्यहाँबाट पानी बोकेर तामाका गाग्रामा नेपालीहरूले त्यहीँबाट डाइरेक्ट लगेर भान्सामा प्रयोग गर्ने र त्यो पानी सिधै खाँदा पनि बिरामी नहुने त्यस्तो पानी त्यो बागमती नदीको पानी थियो। तर आज बागमती नदीको दुर्गन्ध बास रे बा, यहाँ रौतहट्सको नुनथरसम्म आइपुग्छ कि त्यो गन्ध, त्यो पानी यस्तो चिज आफैले आफैलाई सफा गरिरहेको छ। तर मानव न पानीको हात छ, न मुख छ, न कुनै चेतना छ, र पनि आफैले आफैलाई फिल्टर गरिरहेको छ क्या। तपाईँको त्यो काठमाडौँबाट त्यो बागमती नदी नुनथरसम्म आइपुग्नलाई, यो बागमती हाम्रो यो रौतहटसम्म आइपुग्दा कस्तो फ्रेस भइसकेको हुन्छ कि त्यो पानी, र पनि त्यहाँको सम्झना गर्छौँ नि हामी। काठमाडौँको त्यो पशुपति नदीको सम्झना गरिसकेपछि यहाँको पानी छुन घिन लाग्छ कि, यो पानी त्यहीँबाट आएको भन्ने हुन्छ क्या, भान परिहाल्छ मनमा। अनि त्यो त्यति सफा भएर आइदिन्छ भने त्यो एउटा त्यसलाई के चिज भने निर्जीव भनौँ या चेतना नभएको त्यो चिज एउटा वस्तु हो पानी भन्ने चिज, त्यो आफैले आफैलाई त्यति फिल्टर गर्छ भने हामी त हाम्रो त चेतना छ क्या, हामीले आफैलाई हामीले फिल्टर गरिरहेका छैनौँ। हरेक चिज सफा गर्नुपर्छ भने धारणा बनाउनु पर्छ, सबैमा यो चेतना आउनुपर्छ जस्तो लाग्छ।
0: हजुर, सबैमा यस्तै चेतना आओस्, हाम्रो देश आफै राम्रो बन्छ। मैले अघि भने हामीले राम्रो सपार्न सक्दैनौँ भने बिगार नबिगारौँ, त्यति त्यति मात्रै गरे पनि हाम्रो देश त्यसै सुन्दर छ क्या। हामीले कुरूप बनाइराखेका छौँ, जहाँ गयो त्यहीँ फोहोर गरिदिया छ, होइन? हरेक राम्रो ठाउँमा जहाँ गयो त्यहीँ फोहोर छ, होइन? हामीले फाल्या त हो नि, अरू आएर फालिदिया त होइन, विदेशी आएर फालिदिएको त होइन, हामी नेपाली नै फोहोर गरेको हो। उनीहरूले फोहोर फाल्दैन जथाभावी हाम्रो जस्तो फोहोर फाल्दैनन्, त्यो हाम्रो देखेर सिकेको हो। हामीलाई विदेशमा फोहोर फाल्यो भने थुक्यो भने सिङ्गापुरमा कति हजार डलर जरिवाना हुन्छ, हाम्रो हामीले यहाँ थुक्नेको हेर्नुहोस् त, उनीहरूले यहाँ देखेर सिक्ने त हो नि, ए यिनीहरूको देशमा त जे गरे पनि हुने रहेछ भन्ने त हामीले देखाइराखेका छौँ नि, किनकि हामीले आफूले फालिराखेका छौँ। अझ मिल्यो भने हामीले त के बनाउला, ए हाम्रो देशमा जहाँ फाले नि हुन्छ फालिदेऊ भनेर भन्न पनि बेर छैन नेपालीले। त्यस्तो चाहिँ नगरौँ, होइन? आफ्नो देशलाई माया गरौँ, अरूले हेप्ने वातावरण नबनोस्, पहिला हामी नेपाली हौँ, त्यसपछि बाँकी कुरा हो भन्ने म चाहन्छु। फेरि पनि कोही साथी हुनुहुन्छ आजलाई, धन्यवाद राजुजी, हामी छुट्टिन्छौँ है त, बिदा हुन्छ। बर्दिवासबाट हुनुहुन्थ्यो राजु शर्मा, कार्यक्रम सेरो फेरमारको साथी हुनुहुन्छ, टेलिफोन लाइनमा उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
4: म धरानी भट्टराई, नमस्कार।
0: जी बाजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: अनि तपाईँ जानुभयो खुसी
0: छैन गएको? अब यहाँ कहाँ काम, 9 बजेबाट 5 बजेसम्म अफिस हुन्छ जी बाजी, कहाँ जाने होला सामा खुसी भ्याउनलाई?
4: शनिबार छुट्टी हुन्छ होला नि,
0: म तपाईँले भने चाहिँ मात्रै सम्झिन्छु, अरू दिन छ दिन बिर्सिँदो रहेछु। सामा खुसीमा कहाँनिर हुनुहुन्छ रे?
4: हजुर,
0: सामा खुसीमा कहाँनिर रे?
4: सामा खुसी भनेपछि तपाईँको त्यो सोह्र खुट्टे लाग्यो,
0: मेपी मन्दिर थाहा छ मलाई,
4: भित्री तपाईँलाई सन्दीप पाउनुहुन्छ क्या, भित्री आनन्द र दया माया हो, जस्तो अहिलेको दोहनको हो, यो रुख काट्नु हुँदैन, यो बिरुवा काट्नु हुँदैन भन्ने कुरा चाहिँ भित्रबाट उत्पत्ति हुनु पर्यो नि त,
0: हो
4: त्यस्तै कुराहरू त्यहाँ सिकाउँछ। आत्माको ज्ञान, आफ्नो आफ्नो ज्ञान आफैलाई सिकाउने क्या। अब यो विषयवस्तुमा अब तपाईँलाई भ्याउनु भएर ठिकै छ, गए नगए
0: भएन।
4: अब यो विषयवस्तु चाहिँ के हो भने, यो विषयमा धेरै वर्षदेखि मैले पनि भनिरहेको छु, कसैले वास्ता गर्दैन, यो तपाईँहरूको रेडियो स्टेसन पनि रेडियो नेपाल पनि धेरै जसोले सुन्दैन नै, हेर्नुहोस् किन सुन्दैन भने, अब सब स्टेसनहरूमा बिजुलीको विद्युतको अहिले पनि तपाईँको खबर सकिने बित्तिकै च्वाट्टै लाइन्छ। अब यस्तो त हालत, अब कसरी चाहिँ हामीले सुन्ने, सुन्नु पऱ्यो नि त रेडियो नेपालमा, हरमेसा मिडियामा, कान्तिपुरमा, अरू अरूमा कान हरमेसा भइरहन्छ, तर उनको परिस्थिति त्यस्तो छ हेर्नुहोस्। त्यस कारणले अब यो प्रगति भवनको विषयमा चाहिँ नि यो एकदम प्र्याक्टिकल्ली सिकाउनु पर्छ क्या, स्कुलदेखि नै प्र्याक्टिकल्ली सिकायो भने मात्रै चाहिँ तपाईँको यो जानकारी हुन्छ। यो हामीले खबर यो सुनाएर कता सुनाएर हुनेवाला केही छैन। जस्तो म एउटा उदाहरण दिन्छु, नेपालमा यस्तो जडीबुटी छ नि, मर्न लागेको मान्छे पनि जुरुक्क उठेर बस्छ, त्यस्तो जडीबुटी पनि छैन, तर काटेर पारेर फोहोर फ्याँकेर अब घर वरिपरि तपाईँको चाहिँ नि भएको जडीबुटी काटेर फ्याँक्ने, जङ्गलको पनि काटेर फ्याँक्ने, हेर्नुहोस् त उत्तर कोरिया, दक्षिण कोरिया, चिनमा त्यो जिङसिङ भन्ने उनीहरूको प्रमुख आएछ, त्यो जिङसिङ भन्ने दबाई त्यहाँ आयो भने मान्छेको त्यो एकदम महँगो बेच्नुहुन्छ, सेतो जिङसिङ पब्लिकले र सातो जिङसिङ तपाईँको सरकारकै आफ्नै तपाईँको म्यानुफ्याक्चर छ, त्यो अरबौँको आम्दानी छ त्यसको डलरको, त्यसले लङ शरीरलाई पार्ने, शरीर लामो बाँच्न सक्ने, स्टामिना बुढेसकालसम्म भइराख्ने खालको त्यो जडीबुटी हेर्नुहोस्, चिनको, उत्तर कोरियाको, दक्षिण कोरियाको, हाम्रो नेपालमा तयार छ, त्यस्तै गरेर नेपाली सिमाली छ जस्तो गुर्जो एकजनाले भन्दै हुनुहुन्थ्यो गुर्जोले ठिकट सिरोसिस भएर यस्तो त्यस्तो दबाईहरू यहाँ छ तर मतलब छैन अर्काको बारीमा खिच्यो काट्यो बाटोलाई भन्यो लग्यो चोरेर लग्यो त्यस्तो सिस्टम चाहिँ नि यहाँ अनुसार छ नि कसैले जानेको छैन त्यस कारणले प्रकृति दमन गर्नु नदी नाला रिसाउनु प्रकृति रिसाउनु ठुलो बारी आउनु र पृथ्वी माता रिसाकी छन् अब प्रलय मान प्रलय हुने हो त्यो चाहिँ नि तपाईँ हामीले जान्नु पर्यो ल मेरो यति
0: धेरै धेरै धन्यवाद जीवा भट्टराईजी यहाँको विचारका लागि धरानबाट हुनुहुन्थ्यो जीवा भट्टराई कार्यक्रम सेरोफेरोमा आज हामीले जैविक विविधता दिवसका सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ सुनायौँ भोलि मे 22 तारिक र अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ र स्थानीय तहमा काम विश्वव्यापी प्रभाव भन्ने यो नारा पनि रहेको छ यो वर्षको पक्कै पनि हामी सबैले स्थानीय तौरबाटै हाम्रा जैविक विविधतालाई संरक्षण गर्नमा सबैले योगदान दिन सकौँ हाम्रा ताल तलैया वन जङ्गल वनस्पतिहरू वन्य जन्तुहरूको संरक्षणमा लागौँ फोहोर जथाभावी नफालौँ प्रदूषण नबनाऊ प्लास्टिक जन्य चिजहरूलाई नजलाऊ वनमा आगो नलगाऊँ हाम्रा पानीका मुहानहरूलाई सुक्न नदिनका लागि वृक्षारोपण गरौँ त्यो यही नै कुराहरू हुन् महत्त्वपूर्ण कुराहरू यति गऱ्यौँ भने पनि हाम्रो देश एकदमै सुन्दर छ प्रकृतिले हामीलाई धेरै नै दिएको छ र हामीले प्रकृतिलाई त्यसको रिटर्नमा केही दिन सकेका छैनौँ दोहन गर्ने बाहेक त्यसैले गर्दाखेरि रिटर्न गर्ने बेला छ र हामीले अहिले गरेनौँ भने पछि हाम्रो भविष्य चाहिँ हाम्रा भविष्यका नानीहरूले त्यो सुरक्षित भविष्य प्राप्त गर्न सक्ने छैनन् आज प्रकृति जोगायौँ भने मात्रै हाम्रो भोलिको भविष्य सुरक्षित हुनेछ यही विचार राख्न चाहन्छु यो विचारसँगै आजका लागि कार्यक्रम सेरोफेरोबाट बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ अब केही बेरमा 1 बजे सुन्नुहुने समाचार 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ अहिलेका लागि भने टेक्निकल सपोर्टमा साथ दिनुहुने लक्ष्मण विष्टसँगै म प्रज्ञा शरद बिदा हुन्छु नमस्ते शुभ दिन।

0: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
1: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम

0: लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
1: सापु रोग के कारणले लाग्छ?
0: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
1: सापु रोगका लक्षणहरू के हुन्?
0: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
1: उज्यालोमा हेर्न नसक्नु,
0: आँखा दुख्नु,
1: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
0: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
1: सापुको रोकथाम कसरी गर्ने?
0: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
0: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
0: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
0: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले हुम्ला र बाजुराको सिमानाका विषयलाई लिएर भएको घटनाको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरू केपी खनाल, जनकराज गिरी, टीका संग्रौला लगायतले हुम्ला र बाजुरामा लामो समयदेखि सीमा विवाद रहँदै आएको भन्दै समस्या छिटो समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले जडीबुटीको भण्डार र पर्यटकीय क्षेत्रका रूपमा रहेको उक्त क्षेत्रको संरक्षण गर्नुपर्ने, घटनाका पीडितलाई उपचार क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीलाई कारवाहीको माग गर्नुभयो। नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले संसदको मर्यादा र गरिमा कायम राख्ने जिम्मेवारी सभामुख, सरकार र सांसद सबैको भएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको भए पनि सभामुखको साथ नदिएको बताउनुभयो। श्रम संस्कृति पार्टीले सरकार खोज्दै प्ले कार्ड देखाएको सन्दर्भमा विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले निलो स्कार्फ लगाएर बाँधेर आएको स्मरण गराउँदै विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएकाले संसदको गरिमा कम हुन नदिन सभामुख भूमिका खेल्नुपर्ने बताउनुभयो। सांसदहरूले सिराहा लगायत मधेसमा नालाको व्यवस्था तथा पानीको निकास प्रभावकारी नहुँदा लामखुट्टे बढेको र रोग फैलिएको भन्दै त्यसको व्यवस्थापनका लागि माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादक किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको फ्री भिसा, फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभएको छ। बैठकमा अध्यक्ष राईले संसद प्रति प्रधानमन्त्री र सरकार उत्तरदायी हुनुपर्ने भन्दै प्रतिनिधि सभा नियमावली 15 उपनियम 2 अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाब दिनुपर्ने माग गर्नुभयो। अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अपनाउनु पर्ने बताउनुभयो। आर्थिक वर्ष 2083-84 बजेटमा समावेश गरिनुपर्ने

0: नीतिगत सुधार सम्बन्धी छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालो बजारी नियन्त्रण कर गर्न कर प्रणालीलाई पारदर्शी बनाउनु पर्ने सुझाव पनि दिनुभयो। विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। सूचना बमोजिम सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 आवेदन दिएका छन्। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा सङ्घीय प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बैकेछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको हिजो निधन भएकाले आज शोक विदा दिइएको छ। शोक विदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्व न्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज विदा दिएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो। उहाँको 97 वर्षको उमेरमा यही जेठ 6 गते निधन भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले पाकिस्तान मार्फत अमेरिकासँग सन्देश आदान प्रदान प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको सरकारी टेलिभिजनमा एक अन्तर्वार्ता दिँदै बताउनु भएको हो। उहाँले पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीको तेहरान भ्रमणले दुवै पक्षबीच आदान प्रदान भएका मस्यौदा प्रस्तावहरूबारे स्पष्टता ल्याउन र संवादलाई सहज बनाउन भूमिका खेलिरहेको पनि बताउनुभयो। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी नेपालमा खेती गरिने स्ट्रबेरी कस्तो प्रकारको फल हो, स्ट्रबेरी खेती गर्ने प्रविधि कस्तो हुन्छ, नेपालमा स्ट्रबेरी खेतीको विद्यमान अवस्था कस्तो छ, यस खेती प्रणालीमा देखिने समस्या र ती समस्या समाधानका उपायमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ विगत लामो समयदेखि आवर फार्म्स प्रणाली मार्फत हिमे बेरी स्ट्रबेरी ब्रान्ड सुरुवात गरेर स्ट्रबेरी खेती प्रणालीमा महत्वपूर्ण योगदान दिँदै आएको आवर फार्म्स प्रणालीका एकजना अनुभवी प्राविधिक शिवराज पोखरेलसँग यहाँलाई कृषि संवादमा स्वागत छ।
2: धन्यवाद।
1: संवादको प्रारम्भ चाहिँ स्ट्रबेरी कस्तो प्रकारको खेती प्रणाली हो यहीँबाट सुरुवात गरौँ।
2: यो स्ट्रबेरी चाहिँ पहिला कसरी सुरुवात भयो भनेर अलिकति म झल्काउन चाहन्छु। 30-35 वर्ष अगाडि चाहिँ एउटा जाइटी भन्ने चाहिँ जापानिज संस्था मार्फत चाहिँ स्ट्रबेरी ल्याइयो त्यो ककनीको एउटा चाहिँ निश्चित एरियामा, र उहाँहरूले नै आफै एउटा चाहिँ खेती गरेर त्यहाँको किसानहरूलाई चाहिँ काममा लगाउने, अनि त्यसपछि त्योबाट चाहिँ अनि अलिअलि नेहो भन्ने जात, त्यो बेलाको नेहो भनेको जापानिज भाषामै नेहो भन्ने जातबाट सुरुवात गरेर अहिले चाहिँ उहाँहरू चाहिँ अहिले जाइटी भन्ने संस्था चाहिँ उहाँहरू मार्फत छैन कि किसानहरू मार्फत बिरुवाहरू चाहिँ बिक्री गरेर अहिले चाहिँ त्यो गरिराख्दै आइएको छ। त्यसमध्ये अब यो हाम्रो चाहिँ एकजना नानामी वाकायामा भन्ने एउटा चाहिँ हाम्रो चाहिँ डाइरेक्टर हुनुहुन्छ अहिले, उहाँ चाहिँ 72 सालको भूकम्पको बेलामा त्यहाँ घुम्न जानुभएको रहेछ, र त्यसपछि उहाँले त्यो अरू स्ट्रबेरी हेरिसकेपछि हाम्रो एउटा चाहिँ ब्रान्ड हामीले किन नसहयोग गरे त यहाँको किसानलाई, होइन मोर पिपुल मोर जब भन्ने उहाँको चाहिँ एउटा चाहिँ
1: मोर पिपुल मोर जब
2: मोर जब भन्ने चाहिँ उहाँको चाहिँ एउटा चाहिँ भिजन राखेर उहाँले सुरुवात गरेर पहिला 2 किसानबाट चाहिँ जापानबाटै नयाँ भेराइटी जात ल्याउनु भयो, 7-8 जात ल्याउनु भयो, त्यहीँ हामीले चाहिँ कृषकका ट्रायल गर्नुभयो। ट्रायलमा चाहिँ धेरै जातहरू चाहिँ अब 8-9 जातमा चाहिँ यो तोचियो तोमी भन्ने जात चाहिँ हामी विगत 11 वर्षदेखि त्यो चाहिँ अब किसानलाई चाहिँ पहिला टनेल बनाउनु भयो, टनेलबाट चाहिँ के भयो भने टनेलमा चाहिँ विभिन्न खालको समस्या देखिएर ओपन फिल्डमा चाहिँ अनि सुरुवात गरेर अहिले चाहिँ यो हिमेबेरीको चाहिँ यो तोचियो तोमे भन्ने जात अहिले चाहिँ खानालाई मिठो त्यो उसको चाहिँ सेप राम्रो भएर अहिले चाहिँ त्यो आइरहेको छ। यो चाहिँ अब एउटा चाहिँ के हो भने यो चाहिँ जात चाहिँ अब स्पेसल्ली चाहिँ ककनी एरियामा चाहिँ यो चाहिँ एकदमै सुटेबल भएको छ। अन्त
1: बाहिर बजारमा बिक्री वितरण
2: बाहिर बजारमा चाहिँ राम्रो छ अहिले चाहिँ हामीले चाहिँ अब यो खास चाहिँ यहाँको चाहिँ हाम्रो काठमाडौँको हकमा चाहिँ हामीले चाहिँ एम्बेसीहरू बिग बिग मार्टहरू अनि त्यसपछि भाटभटेनीहरूमा हाम्रो चाहिँ स्पेसली त्यो जान्छ भने अरू चाहिँ एउटा इन्डियामा पनि चाहिँ कसैले चाहिँ त्यो गिफ्ट पठाउनु पर्यो भने पनि त्यसरी चाहिँ पठाउने चलन छ।
1: यसको
2: हजुर
1: यो खेती गर्ने तरिका यसको खेती प्रविधि बारेमा पनि बताइदिनु।
2: यसमा चाहिँ यस्तो छ तपाईँ हाम्रो यो स्ट्रबेरी चाहिँ प्रत्येक वर्ष चाहिँ हामीले चाहिँ त्यो नयाँ बिरुवा रोप्नुपर्छ। स्ट्रबेरी रोप्दाखेरि चाहिँ तपाईँको चाहिँ जस्तै कुनै बिरुवा हामीले ल्यायो कसै किसानबाट ल्याइसकेपछि त्यो बिरुवालाई चाहिँ हामीले अब कुन प्रयोजनको लागि पहिला हामीले ल्याएर चाहिँ फलाउनु प्रयोजनलाई फलाइन्छ। फलाउनलाई चाहिँ हामीले चाहिँ जस्तै नर्मली चाहिँ अगस्त महिना भदौमा हामीले रोप्छौँ। रोपिसकेपछि तपाईँको भदौ असोज कार्तिकको लास्टदेखि चाहिँ त्यो चाहिँ फल हामीले हार्भेस्ट गर्न सकिन्छ। अनि कार्तिकबाट चाहिँ त हार्भेस्ट गरिसकेपछि तपाईँको मङ्सिर पुष माघ फाउन चैत वैशाख यो वेदर असिना होइन पानीको त्यस्तो प्रकोप भएन भने हामीले वैशाख कोही कोही किसानले जेठसम्म पनि हार्भेस्ट गर्न सक्छन्। र यो चाहिँ प्रविधि भनेको चाहिँ अब तपाईँ हाम्रो
1: यसलाई नयाँ किसानले यो स्ट्रबेरी खेती सुरु गर्नु पर्यो भने ध्यान दिनुपर्ने कुरा के हो?
2: ए यसमा चाहिँ यस्तो छ तपाईँको स्ट्रबेरीको लागि चाहिँ अब सेन्डी त्यही बलौटे दोमट खालको माटो चाहिन्छ। 60-50 भए पनि राम्रो किनकि अलिकति त्यो ड्रेन्जेज हुने खालको भयो भने त्यहाँ पानी जम्नु हुँदैन। र अर्को कुरा 1500-2500 मिटरको हाइटलाई चाहिँ यसलाई सुटेबल मानिन्छ
1: उचाइ समुद्री सतहबाट
2: 1500 माथि। र अर्को कुरा चाहिँ तपाईँको चाहिँ के कसरी गरिन्छ भनेपछि तपाईँको एउटा चाहिँ बिरुवा रोप्यो हामीले त्यो हार्भेस्ट गरिसकेपछि जस्तै तपाईँको अप्रेल मेसम्म हामीले हार्भेस्ट गरिसकेपछि त्यो चाहिँ अब हाम्रो देशै भनेको चाहिँ अब हार्भेस्ट होइन अब हामीले बिरुवा बनाउनु पर्छ। त्यो बिरुवा बनाउनलाई चाहिँ हामीले फुल र फल फाल्छौँ। फुल र फल फालेर बढी भएको पातहरू बुढा पातहरू फालिसकेपछि त्यहाँबाट रनर आउँछ। त्यो रनर आउँछ भन्छ हामीले लहरा उनीहरूको हाम्रो किसानको भाषामा लहरा आउने भन्छ। त्यो रनरबाट चाहिँ फेरि चाहिँ पोलिपटमा माटो भरेर त्यसपछि चाहिँ अनि त्यो बिरुवा चाहिँ हामीले चाहिँ जस्तै 2-3 महिनामा हुर्काइन्छ र हामीले फेरि त्यही बिरुवा अगस्तमा रोपिन्छ। अगस्त हुनाले भदौमा
1: भदौमा रोपिन्छ गरिन्छ?
2: प्रत्येक वर्ष त्यही माउबोटले चाहिँ फल दिँदैन,
1: खेती प्रणालीको चक्र नै
2: चक्र नै त्यही हो। चक्र दिँदाखेरि चाहिँ तपाईँले अब नर्मल्ली चाहिँ किसानहरूले चाहिँ पहिला त्यतिकै फ्ल्याट जमिनमा रोप्थे,
1: अब यो एउटा चक्र रहेछ होइन,
2: हजुर
1: हरेक वर्ष यसरी नै गर्नुपर्दो रहेछ क्या, राम्ररी यहाँले भन्नुभयो। रोग क्रियाको प्रकोप कतिको छ यसमा?
2: यसमा छ, रोग क्रियाको प्रकोप चाहिँ तपाईँको धेरै नै छ, तर स्पेसल्ली यसमा चाहिँ देखिने भनेको एउटा अल्टरनेरिया लिफिस्पोर भन्छ, पातमा लाग्छ, लहरामा लाग्छ सबैमा, त्यसपछि चाहिँ अनि रोगको हकमा अल्टरनेरिया लाग्छ, अनि अर्को चाहिँ हामीलाई चाहिँ समस्या पारेको चाहिँ पाउडरी मिल्यो। पाउडरी मिल्यूलाई चाहिँ हामीले चाहिँ अब धेरै कन्ट्रोल गर्यो, हाम्रो एउटा त्यो जापानिजले एउटा टोली नै बनाउनु भएको थियो प्याथोलोजिस्टहरूको, माटोको सबै एउटा जस्तै डाक्टर हिराकाजी मानन्दरहरूको एउटा ग्रुपले पनि गएर अध्ययन गर्यो, एक दुई वर्ष रिसर्च गर्यो, तापनि अब त्यस्तो खालको चाहिँ इफेक्टिभ ऊ चाहिँ भेटेन। हामीले घरेलु उसमा जस्तै
1: किराको प्रकोपको रोकथामको घरेलु उपाय,
2: घरेलु उपाय त हामीले चाहिँ अब अहिले नर्मल्ली चाहिँ त्यो किसानले चाहिँ जस्तै लसुन अनि खुर्सानीको चाहिँ झोल बनाएर पनि हाल्दछन्, तर त्यो एउटा के हो भने त्यसलाई त्यो कन्टिन्यू प्रोसेसमा हुन्छ, एकपल्ट हालेर हुँदैन। र अर्को कुरा चाहिँ रोगमा चाहिँ हामीले चाहिँ त्यो जब सुरुवातीमा त हामीले चाहिँ पेस्टिसाइडहरू युज गर्छौँ बिगिनिङमा, जब फ्लावरिङ चाहिँ भयो भने हामीले चाहिँ गर्दैनौँ, त्यसमा चाहिँ त्यसको लागि चाहिँ हामीले अर्ग्यानिक सोडियम बायो कार्बोनेट पेकिङ सोडाहरू अनि त्यसपछि निम ओइलहरूबाट चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ कन्ट्रोल गरिराखेको छौँ।
1: अब जस्तो यहाँ चाहिँ ककनीमा अलिक बढी फोकस्ड हुनुहुन्छ होइन, त्यहीँ हुनुहुन्छ, ककनीकै किसानहरूले यो बढी गरिरहेका छन्,
2: हजुर
1: कतिको छ उत्पादन?
2: यस्तो छ सर, यसमा हाम्रो चाहिँ त्यहाँको किसानहरूको चाहिँ यो ऊ चाहिँ एउटा साइड जब हो, साइड पेसा हो, यदि चाहिँ कसैले चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ मुख्य पेसाको रूपमा त्यही नै चाहिँ हो भने चाहिँ त्यो योबाट चाहिँ किनभने एउटा यो क्यास क्रप हो है, ककनी भनेको चाहिँ यहाँको चाहिँ सबभन्दा नजिकको ठाउँ, टुरिस्ट जानेदेखि लिएर सबै एउटा चाहिँ त्यो हो भने, अर्को कुरा योबाट चाहिँ लगाइसकेपछि उनीहरूले पैसा लिइरहेका छन्, तर यसमा लगानी पनि छ, मेहनत छ, तपाईँको मेहनत त यो डेली केयरको लागि चाहिँ एकदमै गर्नै पर्ने खेत।
1: काठमाडौँको बजारमा कतिको आउँछ, आर्थिक चाहिँ गतिविधिमा कतिको छ यो स्ट्रबेरी?
2: राम्रो छ, धेरै छ तपाईँको, अब मलाई एक्ज्याक्टली थाहा छैन, तपाईँको लगभग करोडौँको व्यापार हुन्छ, करोडौँको व्यापार चाहिँ लोकल प्लस हाम्रो हिमबेरीको गर्दाखेरि चाहिँ करोडौँको व्यापार हुन्छ। राम्रोसँग केयर गरेर एउटा किसानले गर्ने भने त तपाईँको चाहिँ एक रोपनीमा हाम्रो चाहिँ एभरेजली 3500-4000 बिरुवा रोप्छौँ एक रोपनीमा।
1: यो स्ट्रबेरीको चाहिँ नेपालमा अन्त कहाँ कहाँ यसको विस्तार भएको छ, केही छ त्यस्तो?
2: यसमा चाहिँ एउटा बिरुवाहरू चाहिँ लाने काम चाहिँ चितवनमा पनि गर्यो, झापातिर पनि गर्यो होइन, पश्चिमतिर पनि गरेको छ, अनि अहिले चाहिँ नयाँ भेराइटी आएर यहीँ काठमाडौँ भ्यालीमा पनि लेलेमा पनि गरेको छ, अमेरिकन भेराइटी, तर जो यो चाहिँ ककनीको चाहिँ भेराइटी जसले चाहिँ खान्छ त्यो अर्को एकपल्ट खाएको खाँदैन। ककनीको भेराइटी चाहिँ के छ भने एकदमै स्विट, सबै कुरा चाहिँ जुसी भएको कारणले चाहिँ एकदम राम्रो चाहिँ रुचाएका छन् किसानले पनि, के अरे ग्राहकले पनि होइन।
1: हजुर, अब यो स्ट्रबेरी खेतीलाई प्रवर्धन गर्न, यसको संरक्षण गर्न, यो खेतीको विस्तार गर्न अब जापानिजहरूको सहयोग भन्नुभयो यहाँले होइन,
2: हजुर
1: नेपाल सरकारको चाहिँ सहयोग कतिको छ त्यहाँका किसानहरूलाई जो यो खेतीमा आबद्ध छन्?
2: यसमा चाहिँ पहिला खासै थिएन, जब अहिले गाउँपालिका यो अलिकति हाम्रो चाहिँ सब्सिडीमा केही सामानहरू दिने, जस्तै मल्चिङ प्लास्टिकहरू दिने होइन, स्प्रेहरू दिने भल्ल सुरुवात चाहिँ भएको छ, सुरुवात चाहिँ भएको छ, नत्र गभर्मेन्टमा चाहिँ यो यही अब यसैमा अलिकति इतिहासको कुरा गरौँ, म सुरुवात गर्दाखेरि म चाहिँ यो रोग त्यो पाउडी मिल्ड्यु स्पेसल्ली हामीले त्यति बेला टनेलमा खेती गर्थ्यौँ, हामीले चाहिँ जापानिजको सहयोगमा लगभग 52-55 टनेल बनाएको थियौँ, छौँ अहिले पनि, त्यो विद्यमान छन्, कतिपय बिग्रे, त्यसको लागि चाहिँ म चाहिँ तपाईँको विभागमा आएँ, त्यसपछि नास्टमा गएँ, नार्कमा गएँ, इभन चाहिँ बागवानी फार्म केतिपुर पनि गएँ, यसमा अहिलेसम्म मैले चाहिँ त्यो हाम्रो स्ट्रबेरीको लागि चाहिँ एउटा युनिट भेटाएको पनि छैन, भेटाइएन अहिले चाहिँ,
1: अहिले पनि सरकारसँग छैन
2: र यो
1: अनुसन्धान पनि सरकारी स्तरबाट भएको छैन,
2: भएको थिएन, भएको छैन, अहिले चाहिँ के छ थाहा छैन।
1: हजुर,
2: त्यो बिगिनिङमा म गइसकेपछि मैले चाहिँ त्यो,
1: तर अहिले चाहिँ अलिअलि गाउँपालिकाहरू स्थानीय तहहरूले चाहिँ चासो देखाइरहेको छ,
2: चासो देखाएको छन्, र उसको चाहिँ के भएको छ भने चाहिँ अब यो सरकारी स्तरबाट त यो अहिलेसम्म भए जस्तो लाग्दैन, एउटा किताब पनि मैले भेट्दैन स्ट्रबेरीको बारेमा, बरु मैले चाहिँ त्यो नेटबाट निकालेर मसँग चाहिँ 5-6 भलुम भइसकेको छ त्यो किताबहरू अथवा रोगको, त्यहीबाट चाहिँ म लर्निङ बाई डुइङ, डुइङ बाई लर्निङ हो। म पनि यसबाट चाहिँ अलिकति इजरायलमा पनि सिकेको थिएँ, म इजरायल पनि बसेँ 5 कृषिमै गाउँ, त्यो बेलामा पनि त्यहाँ पनि अलिकति अध्ययन गर्ने पाएर अहिले आएर चाहिँ बढी चाहिँ म चाहिँ स्व अध्ययन र मेरो चाहिँ मुख्य चाहिँ यसको अहिले चाहिँ ऊ भनेकै इन्टरनेटबाट र लर्निङ बाई डुइङ, डुइङ बाई लर्निङबाट चाहिँ अहिलेसम्म त्यो अवस्थामा चाहिँ आएको छ।
1: तपाईँले गर्ने के हो यो काम?
2: मैले गर्ने चाहिँ म फिल्ड भिजिट गर्छु, किसानहरूसँग चाहिँ अन्तर्क्रिया गर्छु, उनीहरूको समस्या हुन्छ, त्यहाँ समस्या
1: किसानले चाहिँ तपाईँले समस्या भन्छ,
2: समस्या भन्छ, के औषधि हाल्ने, के गर्ने भने म किसानको फिल्डमा पनि जान्छु, अहिले चाहिँ अहिलेको चाहिँ अब सोसियल मिडियाले गर्दा भाइबर मेसेन्जरबाट पनि उनीहरूलाई सपोर्ट गर्ने, मेरो काम भनेको प्राविधिक सपोर्ट अन द स्पोर्टमा पनि अफिसमा पनि त्यसरी चाहिँ गर्नु।
1: अनि यो तपाईँ आबद्ध जुन यो आवर फार्म्स प्रणाली छ,
2: हजुर,
1: यसले चाहिँ के गर्छ?
2: यसले चाहिँ अहिलेको हाम्रो हकमा चाहिँ यही यहाँ हामीसँग चाहिँ अब यो कालिका स्थानमा चाहिँ यहाँ आउटलेट छ, अफिस छ, अनि हामी ककरीमा छौँ, बस्छौँ। हामीले चाहिँ के गर्छ भनेपछि, जस्तै अब तपाईँ मानव फर एक्जाम्पल तपाईँ एउटा किसान हुनुभयो, किसानसँग चाहिँ तपाईँले अब मानिलिउँ 5,000-10,000 बिरुवा रोप्नु भएको छ, रोपिसकेपछि तपाईँ हामी चाहिँ आवर फार्मले चाहिँ एउटा एग्रिमेन्ट गर्छ तपाईँसँग, यो चाहिँ बिरुवाको रेट यति हुन्छ, अब हाम्रो रेट डिफ्रेन्ट हुन्छ, तपाईँको बिगिनिङमा अलिक बढी हुन्छ, बिचमा अलिक कम हुन्छ, लास्टमा अलिक धेरै कम हुन्छ, त्यो एउटा चाहिँ अनुसारको एग्रिमेन्ट हामी गर्छौँ। र तपाईँले लिएको फल क्वालिटी फल हामीले सबै खरिद गरिदिन्छौँ, र त्यहाँबाट हामीले कलेक्सन गरेर हामीले चाहिँ काठमाडौँलाई पठाइदिन्छौँ, अनि काठमाडौँले चाहिँ अनि उसले चाहिँ डिमान्ड कलेक्सन बिग मार्टहरू अनि त्यसपछि सेल्स बेरी अनि त्यसपछि भाट बटेनी अरू जस उहाँहरूले चाहिँ मार्केटिङ गरेर चाहिँ उहाँहरू चाहिँ यतातिर चाहिँ व्यापार गर्नुहुन्छ भनौँ न।
1: अनि अब यहाँ लामो समयदेखि इजरायल पनि बस्नुभयो, नेपालमा पनि 11 वर्षदेखि यो स्ट्रबेरीको एउटा चाहिँ प्राविधिकको रूपमा प्रत्यक्ष किसानसँग जोडिएर काम गर्नु भएको छ,
2: हजुर,
1: होइन, यहाँ आफैले पनि भन्नुभयो एउटा किसानको स्ट्रबेरी खेती गर्ने किसानको एउटा समस्याको समाधानको रूपमा यहाँ हुनुहुन्छ, होइन, समग्रतामा नेपालमा यो स्ट्रबेरी उत्पादनको विद्यमान अवस्था कस्तो छ?
2: नेपालमा चाहिँ यस्तो छ, सबभन्दा एउटा चाहिँ पकेट एरिया भनेको चाहिँ ककनी नै हो, ककनी गाउँपालिकाको स्पेसली 2 नम्बर र 5 नम्बर वार्ड हो, है, त्यो चाहिँ हो भनेपछि अन्त अन्त पनि फाटाफुट छ, नभएको होइन। जस्तै पहिला त्यो जैटी नै हुँदाखेरि चाहिँ यता दामनमा टिस्टो पाल्नु पनि ट्राई गरेको भन्ने सुन्नमा आएको छ, तर चाहिँ त्यति सक्सेस भएको छैन। अहिले चाहिँ अब जस्तै त चितवनमा पनि लगाएको छन्, झापा पनि लगाएको थियो, जस्तै अब गल्याङ ग्रुपले पनि गरे भन्ने सुन्नमा आएको थियो, तर चाहिँ के भयो भने तपाईँको चाहिँ क्वालिटी जस्तै यही काठमाडौँ भ्याली र तपाईँको ककनीको चाहिँ स्ट्रबेरी चाहिँ फरक हुन्छ, है, अब त्यहाँको के हो, त्यहाँको अब नेचरले नै दिएको कुरा हो कि, यहाँ काठमाडौँ भ्यालीको चाहिँ टेस्ट र तपाईँको ककनीको चाहिँ स्ट्रबेरीको टेस्ट डिफ्रेन्ट हुन्छ। त्यसैले अब अहिले चाहिँ अन्त चाहिँ फाटोफुटो गरेका छन्, तर प्रोफेसनल्ली भनेको चाहिँ यही ककनी गाउँपालिका
1: भनेको नेपालमा स्ट्रबेरीका लागि प्रख्यात भनेको ककनी
2: हो अहिलेसम्ममा, है, अब अहिलेसम्म चाहिँ अन्त चाहिँ त्यो यस्तो आएको छैन।
1: अब यो ककनीको जुन स्ट्रबेरी छ,
2: हजुर,
1: यो खेतीलाई देशैभरि विस्तार गर्न, यसलाई प्रवर्धन गर्न, बढीभन्दा बढी किसानलाई चाहिँ स्ट्रबेरी खेतीमा जोड्न सरकारले चाहिँ के गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ?
2: एउटा चाहिँ त यो स्ट्रबेरीलाई चाहिँ एउटा हाम्रो एउटा क्यास क्रपको रूपमा यसलाई डेभलप गर्नु पऱ्यो, रिसर्च गर्नु पऱ्यो मेन चाहिँ। अर्को कुरा चाहिँ हामीसँग चाहिँ अब यसलाई विस्तार गर्नलाई चाहिँ सबैतिर हुन्छ भन्ने छैन, यसलाई चाहिँ अब हामीले चाहिने जस्तै मल र विषादी भन्दा त्यति बेला अर्ग्यानिक विषादीहरूको व्यवस्था गरेर स्पेसली रिसर्च पनि गर्नु पऱ्यो, होइन, यो चाहिँ किनभने एउटा चाहिँ महँगो फल हो, किसानले चाहिँ उत्पादन गर्यो भने उसको पनि आर्थिक स्थिति बलियो हुन सक्छ र गभर्मेन्टलाई पनि केही टेवा हुन सक्छ, त्यो थ्रोबाट चाहिँ जानुपर्ने देख्छु मैले।
1: नेपालमा ककनी जस्ता स्ट्रबेरी खेती राम्ररी चाहिने उत्पादन हुने अरू ठाउँहरू कहाँ कहाँ छन्, केही यहाँहरूको अनुसन्धान छ?
2: हाम्रो चाहिँ अहिले चाहिँ गरिएको छैन, तर स्ट्रबेरीलाई चाहिँ के हुन्छ भने तपाईँको चाहिँ हल्का स्लोप एरिया 8-10 घन्टा घाम लाग्ने दक्षिण र पश्चिम फर्केको जग्गा, ककनीका किसानहरू केमा बाध्य छन् भने चाहिँ तपाईँको चाहिँ उनीहरूको चाहिँ फ्लोट एरिएसन छैन, होइन, स्प्रिङ्कलबाट सम्पूर्ण खेती स्प्रिङ्कलबाट चलाइरहेछ, तर यो बालीलाई फेरि चाहिँ त्यो चाहिँ एकदमै ओभरहेड इरिगेसन चाहिँ मन पर्दैन, मैले हेरेको अध्ययन गरेको अनुसार, तर बाध्य भएर पनि त्यो बढी रोग लाग्ने समस्या हो, त्यसले पनि निम्ता हो कि, त्योभन्दा अरू उपाय छैन माथि। यहाँ चाहिँ मैले जस्तै के देखाएको छु भने समस्या भनेको हाम्रो चाहिँ यो मल, पेस्टिसाइड, माइक्रोन्युट्रिएन्टहरू हामीले एकचोटि हालेपछि अर्कोचोटि पाउँदैन, किनकि त्यसमा कन्टिन्युटी छैन, बाहिर भर पर्छ, पर्ने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलिकति एउटा चाहिँ युनिट गठन गरेर, एउटा युनिट खडा गरेर चाहिँ यसलाई रिसर्च गर्ने, यो किनभने चाहिँ तपाईँको चाहिँ एकदमै संवेदनशील फल हो, यो चाहिँ हामी धेरै दिन राख्न पनि सक्दैनौँ, होइन, त्यो चाहिँ फेरि एउटा क्यास क्रप पनि हो, तपाईँले यो वर्ष स्ट्रबेरी चाहिँ लगभग धेरै कम फलेको हुनाले के भयो भने फिल्डमै गएर 1100 रुपियाँसम्म किनिहाल्नु मान्छे
1: पर केजी,
2: नत्र भने 400-500 त यो त नर्मलै हो अहिलेको अवस्थामा।
1: हस्, यहाँले यो स्ट्रबेरी खेतीका बारेमा, यसको खेती प्रविधिका बारेमा र नेपालमा स्ट्रबेरी खेतीसँग सम्बन्धित विभिन्न विषयहरू हामीलाई जानकारी गराउनु भयो। कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, किसान चाहिँ सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो आवर फार्म्स प्राली काठमाडौँ, जसले हिमे बेरी स्ट्रबेरी ब्रान्ड बजारमा ल्याएको छ, यस कम्पनीका प्राविधिक शिवराज पोखरेल। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ तवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रिले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.3 मेगाहर्जमा कार्यक्रम सुनिरहनु भएको छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ। यसको पुनः प्रसारण बिहिबार दिउँसो 1:30 बजेबाट करिब आधा घण्टासम्म तपाईँले सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी नेपालको पर्यटन क्षेत्रका सम्भावना, यसले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान तथा नयाँ नयाँ गन्तव्यबारे तपाईँलाई जानकारी दिँदै आइरहेका छौँ। साथै पर्यटनसँग सम्बन्धित विविध विषयमा छलफल र बहस गर्ने हाम्रो प्रयास रहन्छ। काठमाडौँबाट नजिकैको दूरीमा रहेको सुन्दर पर्यटकीय गन्तव्य ककनीबारे कार्यक्रममा आज चर्चा गर्दैछौँ। काठमाडौँ उपत्यकाबाट थोरै पर पुग्न साथ वातावरण एकाएक बदलिन थाल्छ। सहरको धुलो, भिडभाड र निरन्तरको कोलाहलबाट थकित मनलाई जसरी कसैले हात समातेर हरियालीतिर लैजाँदा शान्ति महसुस हुन्छ, ककनी अहिले त्यही अनुभूति दिने एउटा ठाउँ बनेको छ। राजधानीदेखि अत्यन्तै नजिक झन्डै आधा घण्टाको सडक यात्रापछि पुगिने यो क्षेत्र अहिले फेरि पर्यटकले भरिन थालेको छ। भूकम्पका वर्षहरूमा सुनसान भएर बसेको ककनी आज पुनर्जीवित हुँदैछ, नयाँ स्वरूपमा हुँदाहुँदैछ। यसअघि लामो समयसम्म सडकको दुरावस्था कायम रहनुले पर्यटकको आगमनमा अवरोध सृजना गरेको थियो, तर ककनी पुग्ने तिनपिप्लेसम्मको सडक कालोपत्री हुँदै जानु, माथितिरको सडकहरूमा पनि क्रमिक सुधार आउनुले ककनी पुनः पर्यटकको गन्तव्य बन्न थालेको छ। यस परिवर्तनको सबैभन्दा ठूलो आधार ककनीसम्मको मोटर बाटो नै हो। कुनै समय खाल्डाखुल्डी, धुलाम्य र जोखिमपूर्ण मानिने यो मार्ग अहिले धेरै भाग कालोपत्री भइरहेको छ। अझ अहिले त वैकल्पिक सडक मार्गहरू पनि बनेका छन् जसले ककनीको यात्रा सटीक बनाइदिएको छ। सोही कारण काठमाडौँबाट बिहान निस्केर दिउँसै फर्कन सकिने सहज यात्राले ककनीतर्फको आकर्षण झनै बढाइदिएको छ। सडक सुधारसँगै परिवार, साथीभाइ, अफिस समूहदेखि युवा जोडीसम्मको संख्या ककनीमा फेरि बढेको छ। यिनै कारणले ककनी आज पुनः राजधानीकै सबैभन्दा नजिकको घुमफिर केन्द्र बनिरहेको छ। स्थानीय शिव कुमार लामा ककनीको विकास बारे यसो भन्नुहुन्छ।
1: भोलिको दिनमा एउटा पर्यटनलाई ऊर्जा दिने खालका पर्यटनलाई एउटा आधार बनाएर पर्यटन माई बनाउने, पर्यटनलाई चाहिँ विकासको रूपमा चाहिँ अगाडि बढ्ने एउटा आधारशिला खडा गर्ने यहाँहरूले जुन रूपमा जमरो गर्ला भन्ने हामीलाई यो आजकै ढिलो एउटा हस्तान्तरण कार्यक्रमले पनि हामीलाई त्यो आभास र त्यो एउटा आधार, त्यो हाम्रो विश्वास, त्यो चाहिँ हामीलाई निर्माण भइरहेछन्, विश्वस्त भइरहेछन्। त्यो भन्दाखेरि पनि फेरि आएर तपाईँहरूले कतै फेरि आएर ककनी डाँडामा प्रायः जस्तो पिक्ने आउँछ, रमाइलो गर्छ, दिनभरि नाच्छ, अनि विभिन्न खालको चाहिँ सांस्कृतिक कार्यक्रम गर्छ, अनि त्यसपछि आएर बिर्सेर जान्छ र आफ्नै दुःख सुखमा भुलेर उहाँहरूले फेरि आएर चाहिँ आफ्नै काम कर्तव्यमा चाहिँ उहाँहरू अब निरन्तर चाहिँ लागि परिरहेको हुन्छ। त्यसै गरी तपाईँ हामी पनि कतै यो एउटा हस्तान्तरण कार्यक्रमलाई एउटा औपचारिक रूपमा हस्तान्तरण कार्यक्रम गर्ने, अनि त्यसपछि भ्यू टावर जस्तो निर्माण भएरैछन् ककनी पनि हामी घुम्न जाउँ, त्यहाँ यसो आएर हेरौँ पनि, समय पनि हामीलाई अहिले अलि मिलेको छ, कुनै पनि कार्यक्रम पनि छैन, हाम्रो कुनै पनि व्यस्तता पनि छैन, त्यसैले हामी त्यहाँ गएर एउटा औपचारिक रूपमा त्यो काम कार्य गरौँ त भन्ने खालको तपाईँहरूको जुन भावना छ भने साँच्ची भोलिको दिनमा ती दुःख त हुनेछौँ। देशले अहिले आएर त्यस्तो खोजेको छैनन्, तपाईँहरूले अलिकति आफूलाई चलाइमान हुनुपर्छन्, तपाईँ हाम्रो सोच चिन्तन बदल्नु पर्यो। त्यसले गर्दा हामीलाई विभिन्न खालको जुन रूपमा अहिले आन्दोलनको रूपमा जनताको एउटा भावना जागेर छन्, त्यसले हामीलाई निश्चित रूपमा भोलि हाम्रो गन्तव्यलाई ठेस लाग्ने छन्। त्यसैले हामी ती गन्तव्यबाट विचलन नभइकन हाम्रो भावनालाई अलिकति, हाम्रो सोचाइ र चिन्तनलाई अलिकति मनन गरेर हामीले पनि ती आजका जुन आन्दोलनले मागेका, आन्दोलनले खोजेका बाटोलाई पनि हामीले चाहिँ समेटेर अथवा त्यसलाई चाहिँ पहिलाएर लाग्नुपर्ने हो कि भन्ने हाम्रो एउटा व्यक्तिगत सोचाइ र चिन्तन र हाम्रो दुःखका जुन अब भावहरू यहाँहरूसँग राख्न चाहन्छु। त्यो निश्चित रूपमा यहाँहरूले सधैँ त्यो निरन्तर नरहोस्, तपाईँहरूमा त्यो एउटा परिमार्जित भएर एउटा विकासको रूपमा अगाडि बढोस् भन्ने एउटा यहाँहरूलाई हामी एउटा अनुरोध, आग्रह र त्यसलाई यहाँहरूले गर्नुपर्ने भोलिको दायित्व र जिम्मेवारीलाई पनि राम्रो एउटा प्रभावकारी होस् भन्ने शुभकामना पनि हामी दिन चाहन्छौँ।
0: भूकम्पपछिको कठिन समय ककनिका होटल, लज, रेस्टुरेन्ट, स्थानीय संरचना सबै प्रभावित भए। त्यसबेला पर्यटन अवस्था एकदमै कमजोर थियो, तर अहिले ककनीको तस्विर फरक छ। यस क्षेत्रका अधिकांश होटल पुननिर्माण भएका छन्। पुराना लजहरू नयाँ स्वरूपमा परिवर्तन भएका छन्। स्थानीयहरूले भूकम्पपछिको क्षति कटाएर सेवा गुणस्तर उकास्नेतर्फ लगानी बढाएका छन्। अहिले ककनीमा पुग्ने जो कोहीलाई यस ठाउँ पुनर्जीवित भयो भन्ने अनुभूति हुन्छ। पाहुनालाई बस्ने, खाना खाने र समय बिताउने वातावरण पहिले भन्दा धेरै व्यवस्थित र आकर्षक बनेको छ। ककनी फेरि चर्चामा आउनुको अर्को मुख्य कारण हालसालै बनेको भ्युटाहरू पनि हो। डाँडाको चुलीमा उभिएको निर्मित भ्युटाहरू अहिले ककनीको नयाँ पहिचान जस्तै बनिरहेको छ। यहाँबाट उपत्यकाको विस्तृत दृश्य देखिन्छ। गढी सिमाल, लाङटाङ, माछापुछ्री लगायत मनै लोभ्याउने डाँडा काँडा यहाँबाट देखिन्छ। मौसम खुलेको दिन त हिमाली श्रृङ्खलाको स्वच्छ दृश्यले कसैको पनि मनलाई आनन्दित बनाउँछ। फोटो र भिडियो सामग्री तयार गर्ने र अझ टिकटक पारखीहरूका लागि भ्युटावर अहिले हटस्पोट बन्दै गएको छ। सुरक्षित संरचना, सजिलो पहुँच र वरिपरिको सौन्दर्यले गर्दा पारिवारिक पर्यटक समेत निसङ्कोच घुम्न सक्ने ठाउँ बनेको छ ककनी। पर्यटकको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएकाले त्यहाँका होटल व्यवसायीहरू समेत खुसी देखिएका छन्। स्थानीय होटल व्यवसायी ललित कुमार लामा यसो भन्नुहुन्छ।
2: ककनी भन्ने ठाउँ चाहिँ तपाईँको नुवाकोट जिल्लाको पूर्व पश्चिममा रहेको राजधानीबाट छोटो दूरीमा जम्मा 23 किलोमिटरको दूरीमा पूर्व पश्चिम अन्तर्गत रहेको एउटा रमणीय क्षेत्रमा रहेको छ। यस ठाउँलाई अब विशेष गरेर चिन्नको लागि हामीले तपाईँहरूले सबैले जानकारी छ, पर्यटनको लागि यस यो ठाउँ सबैलाई जानकारी नै भएको सर्वविदित छ। यस ठाउँका विशेषताहरू भनेको यहाँका स्ट्रबेरी, क्युबी र यहाँबाट देखिने हिम श्रृङ्खलाहरू धेरै। अब यहाँबाट अब अगाडि नै गणेश हिमाल, लामटाङ, माछापुछ्रे र अन्तर र विभिन्न हिम श्रृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ र घाम लागेको बेलामा तपाईँको सगरमाथा समेत देख्न सकिन्छ यहाँबाट। र यस ठाउँलाई धेरै अगाडिदेखि नै तपाईँको अलिकति ओझेलमा पारिएको छ र विशेष त धन्यवाद हामी के दिन चाहन्छु भने प्रदेश सरकारले तपाईँको डोरमणि अधिकारज्यूबाट चाहिँ अब यसको अभाव महसुस गरेर केपी ओलीको सरकारको क्रममा चाहिँ विभिन्न नेपालका विभिन्न ठाउँमा भ्यू टावर स्थापना गर्ने हेतुले ककनीलाई पनि एउटा भ्यू टावरको आवश्यकता छ भनी महसुस भएको हुनाले प्रदेश सरकारको अन्तर्गतलाई अभाव महसुस भएपछि यस भ्यू टावरलाई चाहिँ यहाँ स्थापना हुनुपर्छ भन्ने हाम्रो पनि जोरदार माग रहेको हुनाले र अब भ्यू टावरको प्रदेश सरकारको पनि आवश्यकता रहेको हुनाले यो भ्यू टावरलाई निर्माण गर्न हुनेलाई गर्नको लागि प्रदेश सरकारबाट जुन अब अभिभावक र कार्यक्रम यस भ्यू टावर निर्माण गर्नको लागि अब विशेष बजेट छुट्याउनु भयो, यसको लागि हामी ककनी हाइटको तर्फबाट र होटल व्यवसायको तर्फबाट यस प्रदेश सरकारका सबै अब कर्मचारी यहाँका प्रदेश सरकारमा उपस्थित हुनुभएका सबै मन्त्रीगणलाई हामी यसै कार्यक्रमबाट विशेष धन्यवाद दिन चाहन्छौँ। अब विद्यमान समयमा अब देशको परिस्थितिले अलिकति कोल्टे फेरिएको छ। अहिले अब विभिन्न जेन्जीको नाममा चाहिँ विभिन्न अब हुन त माग त जायज होला, तर पनि अलि उठाउनका पाराको आन्दोलन भएको मलाई चाहिँ महसुस भएका छ। यस कार्यक्रमको बिचमा पनि अब नेपाल सरकारका अन्तर्गत हुनुपर्ने कार्यक्रमहरू निरन्तर नै रहेको मलाई जानकारी रहेको छ। यस क्रममा चाहिँ प्रदेश सरकारको तर्फबाट यहाँ चाहिँ अब विभिन्न अभाव अझै पनि यो पर्यटन भ्युटार अन्तर्गतका वरिपरिका संरचना र भ्युटार वरिपरिका अब हामीले त यो पहिला भ्युटारको कार्यक्रमको लागि आउँदाखेरि सम्बन्धित भएको हुनाले भ्युटार अन्तर्गतका फुलबारीको संरचना हामीले पहिला पनि मास्टर प्लान हेर्दाखेरि यहाँ फुलबारी अनेक अब यहाँ तारबार त छ र अर्को कार्यक्रमहरू पनि धेरै छुटेको हुनाले हामीले चाहिँ अब मन्त्रीज्यूलाई यहाँबाट नै अब जानकारी दिइराइसकेका छौँ। यहाँ चाहिँ अब कतिपय छुटेको कार्यक्रमहरू र छ त्यसको अन्तर्गत अहिले म हाम्रो प्रदेश सरकारको तर्फबाट चाहिँ अब इन्जिनियर लगाएर अब तपाईँको भ्यू अब यहाँ आउने यहाँको लागि आवश्यक पर्ने अब कार्यक्रमहरूको लागि चाहिँ यहाँबाट टिपाएका छन्। यो सो टिपाएका कार्यक्रमहरूमध्ये पनि अब हामीले अहिले विशेष अनुरोध पनि गरेका छौँ, विभिन्न कार्यक्रमहरू अझ छुटेका छन्। अब त्यस कार्यक्रमको लागि प्रदेश सरकारबाट चाहिँ माननीय मन्त्रीज्यूबाट चाहिँ अझै पनि अब विशेष बजेटहरू चाहिँ छुट्याइदिनु हुनु अनुरोध गर्दछु। यस भ्यू टावरमा चाहिँ पहिलादेखि नै चुनौती रहेको हुनाले हामीले गाउँलेको तर्फबाट यहाँको मैले व्यक्तिगत तर्फबाट यो भ्यू टावर निर्माण गर्नको लागि भन्नै पर्दाखेरि यो ठाउँलाई चाहिँ ओझेल पार्ने गरेर
0: पहिले ककनी पिकनिक क्षेत्रका रूपमा अत्याधिक परिचित थियो, तर अहिले ककनी पिकनिक भन्दा धेरै बहुआयामिक मनोरञ्जन स्थल बनेको छ। मानिसहरू शान्त वातावरण खोज्दै आउँछन्, केहीले फोटोसुट गर्छन्, केहीले छोटो हाइकिङ गर्छन्, कतिले स्ट्रबेरी बारी अवलोकन गर्छन्, कतिले क्याम्पिङ र क्याम्प फायर समेत गर्छन्। एकछिन प्रकृतिको काखमा बसेर सहरको कुसमुकुस भुलाउने जो वातावरण चाहिन्छ, ककनीमा त्यसको पर्याप्त प्रबन्ध छ। दिउँसो हल्का घाममा बसेर दृश्य हेर्न पाइने, साँझ चिसो हावाको स्पर्शमा रमाउन पाइने, राति उपत्यका बत्ती झिलिमिली हेरेर तृप्त हुन पाइने ककनीको आकर्षण विविध आयाममा फैलिएको छ। अझ अहिले नेपाली युवाहरूमा हाइकिङको लत नै बस्न थालेको छ। ककनीलाई केन्द्रमा राखेर युवाहरूको दर्जनौं समूह शुक्रबार शनिबार शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङमा जाने गर्दछन्। विशेष गरी काठमाडौँको सूर्य चौर हुँदै हाइकर्सहरू ककनी निस्कन्छन्। यो रूटमा करिब 6 घण्टा पदयात्रीहरूले प्रकृतिसँग स्पर्श गर्दछन् र पर्यटकीय गाउँ ककनीमा पुगेर विश्राम लिने गर्दछन्। ककनी स्ट्रबेरी उत्पादनका लागि त झन यति चर्चित छ कि धेरै युवा र परिवारहरू त्यही स्वाद लिन मात्र पनि पुग्ने गर्दछन्। खेतबारीबाटै चाखिएको ताजा स्ट्रबेरी ककनीको पहिचान बनेको छ। स्थानीय उत्पादन, स्थानीय पर्यटन र प्राकृतिक वातावरण, यी तिनै तत्त्वले अहिले ककनीलाई दिगो, आकर्षक र निरन्तर चलायमान गन्तव्यको रूपमा स्थापित गरिरहेका छन्। यहाँको स्थानीय सरकार पनि पर्यटकलाई कसरी लामो समयसम्म भुल्याउन सकिन्छ र स्थानीयलाई आय आर्जनसँग जोड्न सकिन्छ भनेर नीति कार्यक्रमहरूमा जोड दिइरहेका छन्। आज ककनी किन मस्ट भिजिट बनेको छ भनेर खोजी गर्दा यसको धेरै कारणहरू देखिएका छन्। 1. काठमाडौँबाट अति नजिक, 2. सजिलो र सुधारोन्मुख सडक मार्ग, 3. हरियाली, चिसो हावा र स्वच्छ वातावरण, 4. नयाँ भ्यू टावर, 5. स्तरीय होटल र लजको सेवा, त्यसैमा थपिएको छ फोटो फ्रेन्डली साइट, ट्रेकिङ मार्ग र पिकनिकका सुविधाहरू। धेरै खर्च नगरी रमाइलो गर्न पाउने ठाउँ खोज्नेहरूका लागि ककनी एक महत्वपूर्ण गन्तव्य बनेको छ। गाउँपालिकाले पनि यसलाई प्राथमिकतामा राखेर पर्यटन विकासमा जोड दिएको छ। गाउँपालिका उपाध्यक्ष मिठु लामा:
3: पद मार्गका लागि सिडी लगायत पूर्वाधार निर्माण बजेट व्यवस्थापन भएको छ। क्यानोनिङ र क्लाइम्बिङ गरी बजेट व्यवस्थापन गरिएको छ। रानी पवा हुँदै चतुराले वडा नम्बर 8 जोड्ने मोटर बाटोको थप रकमान्तर बागमती प्रदेश सरकारबाट रकमान्तर गरी हामी हाम्रो बहुवर्षीय टेन्डर खुल्दैछ। जुन 6 नम्बर र 5 नम्बरको टेन्डर त्यो समपूरक बजेटको हाम्रो टेन्डर खोलिसकेका छ। अर्को एउटा 6 करोडको खोल्नै बाँकी छ र विभिन्न वडाहरूमा हामीले सुरुवाती चरणदेखि एउटा जुन दिगो विकासको लक्ष्यभित्र पर्ने नम्समा टेकेर हामीले सुरुवाती चरणमै हामीले कालोपत्रे र कालोपत्रे नबस्ने ठाउँमा हामीले प्राविधिक साथीहरूसँग सल्लाह गरेर दिगो विकासको लक्ष्यमा टेकेर हामीले सुरुवाती गरेको छौँ। हाम्रो माग धेरै हुन्छ। हाम्रो ककनी गाउँपालिका धेरै भूभागले समेटेको ठाउँ हो। हाम्रो चाहिँ माग अनुसार हामीले बजेट धेरै रकमान्तर गर्न नसके नि हामीले दिगो विकासको लक्ष्यमा टेकेर केही सुरुवाती गरेको छौँ। र यस सँगसँगै अबको यो जुन माननीय मन्त्रीज्यूबाट यो हाम्रै हस्तान्तरण यो ककनी गाउँपालिकाले हस्तान्तरण गर्नुभएको यो भ्यू टावरलाई कसरी जाने भन्ने सवालमा हाम्रो कार्यपालिका टिम हुन्छ। निर्माण व्यवसायी सङ्घहरूसँग सल्लाह सुझावलाई सङ्कलन गरेर हामी यो ककनीलाई जुन पर्यटकीय प्रबन्धनको लागि के गर्नुपर्छ भनेर सल्लाह सुझाव तपाईँहरूको चाहिन्छ, त्यस अनुसार नै हामी टेन्डर प्रक्रिया गर्नेछौँ।
0: सडक, होटल, दृश्यावलोकन स्थल र सामुदायिक पहल सबैतिर सुधार भइरहेको छ। स्थानीय सरकार र समुदाय दुवैले पर्यटन मैत्री वातावरण बनाउनेतर्फ ध्यान दिन थालेकाले आगामी वर्षहरूमा ककनी अझै आकर्षक मोडलमा विकसित हुने संकेत देखिन्छ। त्यसमाथि हालसालै निर्माण सम्पन्न भएको भ्यू टावरले थप रौनकता भर्ने देखिन्छ। जुन भ्यू टावर बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले 5,88,86,000 लागतमा निर्माण गरेको हो। उक्त भ्यू टावर र मल्टिपर्पज हल ककने गाउँपालिकालाई मन्त्रालयले हस्तान्तरण समेत गरेको छ। 2076 सालदेखि बहुवर्षीय योजनाका रूपमा शुरू गरिएको परियोजना अब स्थानीय तहको जिम्मामा सञ्चालन हुनेछ। यसले ककनीलाई सहयोग पुग्ने बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ बताउनुहुन्छ।
4: स्थायी स्रोत नै पर्यटकीय स्रोत हुन सक्छ। त्यो बाहेक अन्य हामीले पेट्रोलियम पदार्थ निकाल्न सकेका नि छैनौँ, ग्यास निकाल्न सकेका नि छैनौँ। हामीसँग जे छ त्यसैलाई नै प्रबन्धन गरेर त्यसैलाई प्रचार प्रसार गरेर आन्तरिक र बाह्य पर्यटक भित्राउन सक्यो भने यो ककनी क्षेत्रको आम समुदायको जीवन स्तर उन्नतिमा अहिले ठुलो टेवा पुर्याउनेछ र त्यसमा प्रदेश सरकार तपाईँहरूको सहयोग र साथमा सधैँ रहनेछ भन्ने पनि म व्यक्त गर्न चाहन्छु। म यहाँ आज दुईजना व्यवसाय होटल व्यवसायी अथवा यहाँका पर्यटक व्यवसायी साथीहरूको कुरा पनि सुन्यौँ। बागमती प्रदेश यहाँ धेरै होटल रिसोर्टहरू छन्। त्यो होटल रिसोर्ट 3-स्टार होटलसम्म चाहिँ हाम्रो बागमती प्रदेश सरकारमा दर्ता गर्ने भनेर सङ्घीय सरकारबाट हस्तान्तरण गर बागमती प्रदेश सरकारले हस्तान्तरण गर्ने कुरा छ। त्यसमा तपाईँहरू होटल व्यवसायहरू त दर्ता हुनुपर्छ छ कि छैन? यदि छैन भने तपाईँहरू त्यो प्रक्रियामा लाग्नु होला। तपाईँहरू व्यवसायले परेको हरेक समस्यामा पर्यटन संस्कृति पर्यटन मन्त्रालय तपाईँहरूको साथमा रहेर तपाईँलाई परेको गाह्रो साह्रो अप्ठ्यारोहरू तपाईँहरूलाई सहजीकरण गरेर तपाईँहरूसँग सहकार्य गरेर चाहिँ बागमती पर्यटन संस्कृति पर्यटन मन्त्रालय तपाईँहरूसँग सहकार्य गर्न पूर्ण रूपमा तयार छ। तपाईँहरूलाई भएका यहाँ अप्ठ्याराहरू पर्यटकीय क्षेत्रमा यहाँ तपाईँका करका कुराहरू यहाँका सुरक्षाका कुरा के छन् हामीले गर्नुपर्ने हाम्रो मन्त्रालयको अन्तर्गत रहेका सबै कुराहरू तपाईँसँग सहकार्य गरेर हामी जान तयार छौँ। त्यो कुराले गर्दाखेरि सरकारलाई पनि व्यवसायले सहयोग गर्नुहोस्, व्यवसायलाई पनि सरकार सहयोग गर्नु पूर्ण रूपमा तयार छ भन्ने कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। अब यो भ्यू टावरले अब सञ्चालन गरिसकेपछि पालिकाको जिम्मेवारीभित्र परेको छ। पालिकाको जिम्मेवारीभित्र पऱ्यो भनेर हामी पूर्ण रूपमा प्रदेश सरकार भाग्ने पनि छैनौँ। भोलिका दिनमा अन्य संरचनाहरू यहाँ संरचना बनाउने कुरामा प्रदेश सरकार तपाईँहरूसँग पूर्ण रूपमा लाग्ने छ। बागमती प्रदेश संस्कृति मन्त्रालय यो मात्र यो आर्थिक वर्ष 81-82-83 तपाईँको 1,35,00,000 रुपियाँ यसैवटा मात्र बागमती प्रदेश सरकारको बजेट विनियोजित भएको छ। नुवाकोट जिल्लाभरि 15,44,00,000 रुपियाँ बागमती प्रदेश सरकारको यो पर्यटन संस्कृति मन्त्रालयको मात्र है, फेरि मैले सबै मन्त्रालय भने त्यो किसिमको राम्रै बजेट चाहिँ हाम्रो प्रदेश सरकारले लगानी गरेको छ। त्यसलाई चाहिँ प्रभावकारी ढङ्गबाट कहाँ के गर्न सकिन्छ छलफल गरौँ। हाम्रो आदरणीय मेरो नेता पनि हुनुहुन्छ रमेश महताई, उहाँ हुनुहुन्छ। यो पर्यटकीय क्षेत्रमा अन्य अब यो परेका क्षेत्रहरूमा के गर्न सकिन्छ म सल्लाह गरेर यो विकास निर्माणमा उहाँसँग सल्लाह गरेर तपाईँहरूको यो ककनी लगायत नुवाकोटभरि नै के गर्न सकिन्छ म सल्लाह गरेर उहाँ नुवाकोट काङ्ग्रेसको सभापति पनि हुनुहुन्छ, राजनीतिक रूपमा अभिभावक पनि हुनुहुन्छ। त्यो कारणले गर्दा उहाँसँग सल्लाह गरेर के गर्न सकिन्छ गरौँला र यो पर्यटकीय क्षेत्रमा यो ककनी क्षेत्रमा गर्नुपर्ने सबै कुराहरू गरौँला भन्दै अब यो जुन आज यो सांस्कृतिक बाजा पनि हेरियो, उहाँहरूको गीत पनि सुनियो, गीत मार्फत यहाँको दुःख यहाँका पीडाहरू पनि सुनियो। अब के सांस्कृतिक क्षेत्रहरूमा पनि हाम्रो यो पर्यटकीय क्षेत्र मात्र नभएर सांस्कृतिक क्षेत्र पनि हाम्रो मन्त्रालय अन्तर्गत परेर सांस्कृतिक क्षेत्रभित्र के गर्न सकिन्छ त्यो पनि गरौँला। र यो संस्कृति हाम्रो मूल सम्पत्ति नै संस्कृति हो। हामीले हाम्रो संस्कृति जोगाउनको लागि चाहिँ के गर्न सकिन्छ त्यो हामीबाटै सुरु गर्नुपर्छ। अब यहाँ तामाङले तामाङको संस्कृति जोगाउनु पर्यो, नेवारले नेवारको संस्कृति जोगाउनु पर्यो, छेत्री बाहुनले छेत्री बाहुनको संस्कृति जोगाउनु पर्यो, गुरुङले गुरुङको संस्कृति जोगाउन सक्यो भने हाम्रो संस्कृति कला र संस्कृति हेर्नको लागि पनि बाह्य पर्यटकदेखि आन्तरिक पर्यटकहरू नै आउन सक्छ। त्यसैलाई चाहिँ प्रबन्धन गरेर यो नुवाकोटको ककनीलाई चाहिँ पर्यटकीय क्षेत्रको रूपमा डेभलप गर्न सकिन्छ। यसको लागि बागमती प्रदेश सरकार तपाईँहरूसँग सहयोग साथ रहेर काम गर्नेछ।
0: यदि तपाईँले एक दिनको फुर्सद पाउनुभयो, लामो यात्राको झन्झट नचाहनुभयो तर प्रकृति नजिक रहेर मन हल्का बनाउने इच्छा छ भने ककनी उत्तम विकल्प हो। केही घन्टामा पुगिन्छ, केही घण्टामा तृप्त भइन्छ। यस्तो सुन्दर ठाउँको विकासका लागि के गर्न आवश्यक छ त? प्रदेश सांसद रमेश महत।
5: यो हाम्रो भूभाग नेपाल यति सानो मुलुक भइकन पनि यति धेरै बायोडाइभर्सिटी हाम्रो यो नेपालको सम्पत्ति हो। यति सानो मुलुकमा तराईदेखि उच्च हिम श्रृङ्खलाहरू नेपालको सम्पत्ति हो। नेपालको पहिलो प्राथमिकता हामीसँग भएका यी सम्पत्तिहरूलाई, यो प्राकृतिक मनोरम दृश्य देखिने हिमाल देखिने पहाडहरूलाई र तराईको फाँटहरूलाई हामीले सदुपयोग गर्न सक्यौँ भने हामी धेरै यो राजनीतिक विषयहरूमा अल्मलिनु पर्दैन, त्यति सम्भावना भएको मुलुक हो। म धेरै युरोपको मुलुकहरू गएको छु, 6 महिना 7 महिना 4 महिना हिउँ परेर पुरा जमिन ढाक्ने युरोपका मुलुकहरूले यति धेरै प्रगति गरेका छन्। हाम्रो यति धेरै वातावरण राम्रो छ, तराई छ, पहाड छ, हिमाल छ, यहाँ जडीबुटी हुन्छ, हामी हिम श्रृङ्खलाहरूलाई पर्यटनको उपयोग गर्न सक्छौँ, कृषि उत्पादनको त्यत्तिकै महत्त्व छ। यसको उपयोग अहिले नेपालको राजनीति अथवा अर्थ राजनीतिको प्रमुख प्राथमिकता हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यस कारण यो ककनीको विकास सँगसँगै म जति बेला तपाईँहरूको जनप्रतिनिधि भएँ, मैले यहीँ भ्युटावरमा यहाँ शोभा दिदी लगायत धेरै पर्यटन व्यवसायीहरू हुनुहुन्थ्यो, मैले त्यहाँ घोषणा गरेका थिएँ यसलाई चाहिँ पर्यटकीय विशेष केन्द्रको रूपमा विकसित हुनुपर्छ। यस्तै भूभागहरू चाहिँ नगरकोट यत्रो धेरै विकास भइसक्यो, यसका अतिरिक्त अन्य चाहिँ स्थानहरूमा विकास भइसक्यो, ककनी यत्रो ऐतिहासिक ठाउँ, मनोरम भूमि किन विकास भएन, यो हाम्रो दृष्टि पुग्नुपर्छ भन्ने मेरो दृष्टिकोण थियो। म निर्वाचित भएपछि मैले यहाँ देखेँ यो ककनीको भ्यू टावर, यस्तै 11 हाम्रो यो प्रदेश क्षेत्रबाट यस्ता भ्यू टावरहरू बनेका छन्, कुनै पनि उपयोगमा छैन। यसको अतिरिक्त धेरै कृषिको उत्पादनको संरक्षणको लागि भण्डारणको लागि चाहिँ यो शीतघरहरू बनेको छ, त्यसको उपयोग बनेको छ भएको छैन। दुग्ध सङ्कलन केन्द्र बनाएको छ प्रशोधन केन्द्र हेटौँडामा, त्यसको उपयोग भएको छैन। मैले प्रदेशको ठुलो धनराशि खेर गएको छ भनेर मैले पटक पटक पार्लियामेन्टमा हाम्रो संसदमा मैले कुरा उठाएँ, यसको सदुपयोग हुनु पर्यो। प्रदेशको जहाँ लगानी हुन्छ त्यसबाट प्रदेश आयसँग पनि जोडिनु पर्यो, अनि मात्रै प्रदेशमा हामीले समृद्धि दिन सक्छौँ हाम्रो आय वृद्धि गरेसँगै।
0: काठमाडौँको छेवैमा यति सुन्दर, स्वच्छ र शान्त ठाउँ छ भन्ने धेरैलाई पहिलो पटक पुगेर मात्र थाहा हुन्छ। ककनी अहिले केवल डाँडो होइन, प्रकृतिसँग सामिप्यता खोज्ने, केही बेर सहरी तनाव बिर्सिन चाहने र छोटै समयमै नयाँ ठाउँ हेर्न चाहना राख्ने जो कोहीका लागि उपयुक्त हिल डेस्टिनेसन बनेको छ। एकपटक पुगेपछि फेरि फेरि जान मन लाग्ने ठाउँ यही हो ककनी। यिनै विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा र यसको पुनः प्रसारण बिहिबार दिउँसो 1:30 बजेदेखि करिब आधा घन्टासम्म सुन्न सक्नुहुन्छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेले प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ। त्यसै गरी रेडियो नेपालको वेबसाइट तथा रेडियो नेपाल मोबाइल एपबाट समेत कार्यक्रमलाई संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम यति नै, कार्यक्रमबारे प्रतिक्रिया दिनुहोला। अर्को हप्ता नयाँ विषयवस्तुको जानकारीका साथ फेरि हामी भेट्नेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना विदा चाहन्छु। नमस्कार।

भर्खरै यहाँले सुन्नुभयो देश दर्शन कार्यक्रमको पुनः प्रसारण। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 2 बजे यहाँहरूले अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। त्यसअघि यहाँहरूलाई राख्दैछौँ आधुनिक गीत हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको यो गीत र यसमा शब्द तथा रचना रहेको छ। सङ्गीत रहेको छ विमल अधिकारीको। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
1: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सेतो पुतली देखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोटलाई सापु

0: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
0: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने,
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
0: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष,
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सर्वी ढुलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान भक्तराज आचार्यको स्वरमा बमबहादुर थापा जितालीको रचना रहेको छ भने भक्तराज आचार्यकै सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हेलो हाय नमस्कार. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा पराग पोखरेल अनि म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ्गनी चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना. यति बेला तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ, परदेशमा हुनुहुन्छ, जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ. आफ्नै परिवारसँग नबसेको अवस्था पनि हुनसक्छ, किनकि समयको बन्धन हो जीवन. त्यसकारण पनि आफ्नो परिवार, घर परिवारसँग टाढा भएको अवस्था पनि हुनसक्छ, मनभरि आफ्ना आफन्तको सम्झना हुनसक्छ. त्यसरी मनभरि भएका ती सम्झनाको तिर्खा मेटाउनको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा. कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि 42 11 721, 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ. तपाईँ आउने बाटो मैले भनिसकेँ, यही फोनबाट तपाईँ आउन सक्नुहुन्छ. र कार्यक्रमको सुरुवात गर्नुभन्दा अगाडि तपाईँलाई आज एउटा विषय छोड्न चाहन्छु, किनभने हामी प्रत्येक व्यक्तिको घरमा ज्येष्ठ नागरिकदेखि लिएर बाल बच्चासम्म हुने गर्छौँ, त्यसरी हाम्रो परिवार तय भएको हुन्छ. र अहिले आफ्नो आफ्नो गाउँठाउँमा जस्तो कि नयाँ शैक्षिक सत्र सुरु भएको पनि लगभग 1 महिना 15-20 दिन भइसकेको छ. यो अवस्थामा आफ्नै गाउँघरमा तपाईँका बालबच्चा, हाम्रा बालबच्चा जहाँ पढिरहेका छन् त्यहाँको शिक्षाको स्तर कस्तो छ, हामीले हाम्रो साइडबाट के गर्न सक्छौँ, होइन? स्कुलले त शिक्षा दिइरहेको हुन्छ र हामी यदि अभिभावक छौँ भने आफ्ना बच्चाहरूको लागि कस्तो खालको ज्ञान अथवा स्कुलको सहकार्यमा हामीले कसरी बच्चाको भविष्य अगाडि उठाउनको लागि के गर्न सक्छौँ, उहाँहरूको भविष्य उज्जवल बनाउनको लागि हामीले गर्नुपर्ने हाम्रो कर्तव्य दायित्व के रहन्छ त भनेर आजको बसाइमा यो विषय छोडेको छु. तपाईँले आफूले गरेको प्रयासका बारेमा पक्कै पनि भन्नुहुनेछ, जानेका कुरा यहाँ सेयरिङ गर्नेछौँ. हामीले कार्यक्रममा यो विषय छोडिराख्दा अब भने साङ्गीतिक कोसिल राख्न चाहन्छु. प्रकाश दूतराज र मेलना राईको स्वरमा रहेको छ यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। सम्झना र सन्देशमा अब टेलिफोन तर्फ लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हेलो, नवलपुरबाट साजन महतो।
3: हजुर हजुर, साजन जी के छ हालखबर?
4: एकदम ठिक ठाक छ। अनि हजुर कस्तो छ नि?
3: ठिक ठाक छ। नवलपुरमा कतिको गर्मी छ?
4: गर्मी त्यतिकै छैन, मजाले हावा चलेछ
3: है। है, मजाले हावा चल्यो भने आनन्दले हावा खान पायो आज।
4: हजुर,
3: शीतल शीतल महसुस भयो है नि त?
4: हजुर
3: हजुर। तपाईँले हामीलाई सुन्दै हुनुहुन्थ्यो सुरुबाट कि भर्खर ट्याक्क फोन लाउनु भयो?
4: सुरुबाट नै कल गरेको है, फ्याट लागिहाले।
3: अनि अनि विषय थाहा पाउनु भयो आजको?
4: हजुर हजुर, विषय के छ नि? विषय अलिक कन्फ्युज छ हजुर।
3: कन्फ्युज हुनुभयो होइन? जस्तो कि हाम्रो गाउँठाउँ जहाँ पनि स्कुल छन् नि, स्कुलहरू हुन्छ, बच्चाहरूलाई हामीले स्कुल पठाइरहेका हुन्छौँ होइन। अब हाम्रो आशा के हुन्छ भने एकदम राम्रो पढिदेऊन्, तगडा भइदेऊन् भन्ने हुन्छ। तर अब त्यसरी स्कुल जाँदाखेरि स्कुलको मात्रै भर गर्ने कि होइन, यो नयाँ शैक्षिक सत्र सुरु भइसकेपछि जुन बच्चाहरूलाई हामीले स्कुल पठाइरहेका छौँ, हामीले यति बेला के गर्छौँ बच्चाहरूको लागि, स्कुलसँग सहकार्य कसरी गर्न सक्छौँ होला, के अपेक्षा राख्छौँ?
4: यसको लागि त हाम्रो गार्जेनहरूले पनि व्यवस्था दिनु पऱ्यो। मेरो बालबच्चा कतिको पढेछ, के गरेछ, त्यो हेरचाह गर्ने नै प्यारेन्ट्स आम बुवाको जिम्मेवारी हो नि त हजुर, होइन? र स्कुल मात्र पढायो, स्कुलले शिक्षकले पढाएर मात्र भएन हजुर, होइन?
3: हजुर,
4: हामीले पनि गार्जेनले पनि त्यहाँ हेरचाह र मजाले गर्नु पऱ्यो नि, त कहाँ स्कुलले स्कुलको भरले छोडिदियो भने त मान्छे बिग्रिहाल्छ नि त।
3: हजुर हजुर, अब सम्झना सन्देश लाग्यो है त।
4: ल सर्वप्रथम हाम्रो तपाईँलाई हजुर है।
3: हजुर,
4: कोमडी सापकोट, सायन राई, विनोद खड्का, नरेन्द्र रिमाल, शङ्करमान परियार, भीमबहादुर कुमार, भरत अधिकारी, रामबहादुर खड्का, गणेश गुरुङ, निशा लामा, मनको साथी जीवन कुमार सर्की, हर्षवीर सन्त्याल, उज्यराज महतो, सुरज भण्डारी, बन्देपुरे रितु, मुरारी कोइराला, गुडु बनिया, सुखराम लामा, एन सरु मगर, रामपुकर राई, अनि लास्टमा सोमी लिम्बु हजुर है।
3: छुट्यौँ त अब?
4: छुट्यौँ
3: त। हस् त, बाई। साजन महतो नवलपुरबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। कार्यक्रम सम्झना सन्देशमा छौँ, फेरि पनि म टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? हेलो
5: हेलो, रुपिनजी नमस्कार।
3: हजुर हजुर नमस्कार।
5: भव्य स्वागत गर्न मलाई एकदम खुसी लागेको छ। मम्मी सबबाट डाउनेको बाटो एकदमै क्लियर छ, घर आउन सक्नुहुन्छ।
3: ए, डाउनेको बाटो अब क्लियर भयो?
5: हजुर, एकदमै क्लियर छ है त।
3: हजुर, भनेपछि जेमा पनि बाटोले फड्को मारेको छ, अब चाहिँ सललल यात्रा गर्दाखेरि रमाइलो हुन्छ त्यो बाटो होइन?
5: एकदम रमाइलो छ अहिले, ठ्याक्कै तपाईँको के तपाईँको मलेसियाको त्यो एउटा बाटो थियो कि, मेरो कम्पनीको काम गर्दा त्यस्तै झाउका आएको छ कि सर, टायरको मात्रै आवाज आउँछ कि।
3: हजुर, सुरुमा यताउताको रुख काट्दाखेरि बाटो खन्दाखेरि के गर्न होला कहिले होला जस्तो लाग्थ्यो, अब जे भए पनि कामले फड्को माऱ्यो, अब यात्रा सहज भइरहेछ।
5: त्यो बिचमा कोरोनाले पनि अल्झाइदियो कि।
3: हजुर, ढिलै भए पनि राम्रै भयो होइन त? अब चाहिँ
5: अब एकतर्फी क्लियर भयो, अब दुई सय मङ्सिरसम्म कम्प्लिट हुन्छ।
3: अनि ओमरजी सुन्दै हुनुहुन्थ्यो हामीलाई?
5: सुन्नु त सुनेको थिएँ, अलिक झ्यार झ्यार झिलेर आएको थियो। भन्नुहोस् त विषय के हो, म
3: भन्छु। विषय आज शिक्षासँग जोडिएको छ होइन? जस्तो नयाँ शैक्षिक सत्र सुरु भयो, 15-20 दिन भयो जुन बच्चाहरू स्कुल गएर पढ्दै गर्दाखेरि, अब हामीले हाम्रो उत्पादन राम्रो गर्नको लागि होइन स्कुलबाट राखेका अपेक्षा, हामीले गर्नुपर्ने दायित्व के रहन्छ, कस्तो रहन्छ?
5: अब बच्चाहरू त प्राइभेटमा हालेछु भनेर कतिपयले निगरानी गर्नुहुन्न, मतलब बोर्डिङमा हालेछु कहाँ हालेछु पनि भन्नुहुन्छ, त्यस्तो गर्नुहुन्न। छड्के घुमाउरो पाराबाट चेकिङ गर्न पर्यो, होमवर्कहरू के कस्तो गरेको छ। बढी शिक्षक त तपाईँको मेन स्कुल भनेको घरको बाबुआमा नै जस्तो लाग्छ है त मलाई त।
3: हजुर, अब सम्झना सन्देश त्यही लाग्यो है त।
5: सर्वप्रथम त हजुरलाई नै मिठो सम्झना, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा जति पनि तपाईँहरू कार्यरत आरजीहरू हुनुहुन्छ, तपाईँहरू सम्पूर्णलाई एकमुष्ट मिठो सम्झना साथै नमस्कार पनि भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमल, सार्जन महतो, गगन तेह्र थुमे, विमला एम्फो, मुना राई, लिम्बू निशा लामा, गणेश श्रेष्ठ, राम पुकार राई, आशिष नयन, रामबहादुर खड्का, जीवन सहयात्री, नगेन्द्र रिजाल, सुखराम लामा, रत्नबहादुर थापा, मन्जु थापा, लक्ष्मी छेत्री, काँडाघारी, सुमी लिम्बू, तेह्रथुम जलजला भन्दै हजुरको बसाईबाट बिदाउँछु। रिपोरी नमस्कार,
3: बाई। ओमडी सापकोटा हुनुहुन्थ्यो नवलपुरबाटै, योभन्दा पहिला पनि नवलपुरबाटै टेलिफोन थियो, अब हेरौँ कहाँको टेलिफोन लागिरहेको छ। स्वागत गर्छु उहाँलाई। हेलो
6: हजुर, नमस्कार, गुड आफ्टरनुन।
3: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
6: हजुर, म इलाम कुमाइजोकमाबाट एसपी राई बोल्दैछु।
3: एसपी राई,
6: हजुर
3: हजुर, इलामबाट?
6: हजुर इलामबाट।
3: एसपीजी सुन्दै हुनुहुन्छ हामीलाई कि टेलिफोन मात्र गर्नुभयो?
6: टेलिफोन मात्रै गरेको, हाम्रोतिर यो अहिले यतिखेर चाहिँ बज्दैन यो रेडियो,
3: धनकुटा आउँछ है, तर अनलाइनमा तपाईँले मजाले सुन्न सक्नुहुन्छ होइन? अनलाइन त आउँछ नि त है,
6: अनलाइन।
3: हजुर हजुर, अनि आजको विषय यहाँलाई थाहा भएन है त, सुन्नु भएको छैन भने म अलिकति सम्झाउँछु है त। विषय के छ भने शिक्षा सम्बन्धी छ आज है, जस्तो कि नयाँ शैक्षिक सत्र सुरु भएको छ होइन, अब जेठको महिना त भयो अहिले, वैशाखको लगभग आधीबाट सुरुवात गरे होइन, यसरी अब बच्चाहरूलाई हामीले स्कुल पठाउँछौँ, स्कुलप्रतिको हाम्रो जिम्मेवारी दायित्व अथवा बच्चाको उज्जवल भविष्यको लागि हामीले के गर्नुपर्छ होला जस्तो लाग्छ, के छ स्कुलसँग कसरी हामी चाहिँ सहकार्य गर्न सक्छौँ, के अपेक्षा राख्छौँ?
6: जस्तो भनौँ अब स्कुलसँग अभिभावकको, अब हामीले नानीहरूलाई अब उनीहरूको उज्जवल भविष्यको लागि हामी स्कुल पठाउने गर्छौँ, भर्ना गर्छौँ। जस्तो भनौँ कहिलेकाहीँ अब नानीहरूलाई केयर गर्नुको केयर गर्नुको लागि हामी स्कुलमा पनि पुग्नुपर्छ, प्रधानदेखि शिक्षकहरूसँग सहकार्य गरेर हामीले गर्नु सकिन्छ होइन, त्यस्तै हो।
3: हजुर, अब सम्झना सन्देशतिर लाग्यौँ है त।
6: हुन्छ, सम्झना सन्देशतिर लाग्नु पर्दा फर्स्टमा त हजुर रेडियो नेपाल प्राविधिक सरलाई सम्झन चाहन्छु, र केही साथीहरूलाई सम्झिनु पर्दा र सन्देश राख्नुपर्दाखेरि बहिनीहरू हुन्छ उदयपुरतिर प्रतीक्षा बान्ता राई, सङ्गीत राई, अनि सापैतिर हुनुहुन्छ माया घिसिङ, अनि यता हुनुहुन्छ भोजपुरतिर उर्मिला राई, सर्वजा चौथाङ, अनि शङ्खचाबातिर हुन्छ पवित्र राई हुनुहुन्छ, अनि यता धनपुर गरिमा बान्तावा राई, फुलमा राई, अस्मिता राई, रञ्जना खर्चा, इलामतिर रुबिना राई, लिल्सा राई, अनि झापा बान्डाईतिर टिलिगिता लिम्बू, अनि अनि सुनसरीतिर मन्जु मुखिया, कला लिम्बू लगायत धेरै नै हुनुहुन्छ। सम्झना सन्देशै आजको दिन शुभ र सन्देश जुबाई भाइ
3: बाबाई। एसपी राई इलामबाट हुनुहुन्थ्यो, हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा तपाईँले आफ्ना आफन्तलाई सम्झना सन्देश दिनको लागि 42 11 721 42 11 736 आउन सक्नुहुन्छ। हाम्रो साथमा फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो, हजुर हजुर हजुर नमस्कार,
7: हजुर
3: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको? चितवनबाट के भन्नुभयो शुभ नाम? खिला भन्नुभयो? अलिकति तपाईँको साउन्ड बुझिरहेको छैन। हजुर हजुर हजुर, टेलिफोन अलिकति नोइज छ, चितवनदेखि हुनुहुन्छ होइन, अब हामीलाई सुन्दै हुनुहुन्थ्यो चितवनमा? सुन्दै हुनुहुन्छ, टेलिफोन पनि लाग्यो। विषय थाहा पाउनु भयो यहाँले? हजुर हजुर, ए तपाईँको अलिकति नोइज गर्दै गर्दै आएको छ टेलिफोन, सम्झना सन्देश भनिहाल्नुहोस्
7: ल। परिवार आफ्नो आफ्नो आमाले साथीहरू शिक्षा सरकारी बाबु सफल अनि
3: कार्यक्रम सम्झना सन्देशमा छौँ। कार्यक्रम सम्झना सन्देशमा भर्खरै हामीसँग चितवनबाट हुनुहुन्थ्यो र उहाँको टेलिफोन त्यति राम्रो आवाज आएन, एकदमै कटिकटी आयो जो हुनुहुन्थ्यो। अर्को हप्ता तपाईँको टेलिफोन राम्रोसँग लागोस् भन्ने कामना गर्न चाहन्छु। अब भने छुट्टिने बेला भएको पनि जानकारी गराउन चाहन्छु। हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। जसको फोन लाग्यो कुराकानी गर्नुभयो, सम्झना सन्देश दिन सफल हुनुभयो, जसको फोन लागेन प्रयासरत रहनुभयो, तपाईँहरूको अर्को हप्ता फोन लागोस् भन्ने कामनासहित हिमाल सागर र समीक्षा अधिकारीको स्वरमा रहेको गीत सुम्पन चाहन्छु। यो गीत सुम्पदै गर्दा गीतपछि तपाईँहरूले केही सूचना सन्देशहरू सुन्न सक्नुहुनेछ। ती सूचना सन्देश सुनिसकेपछि ठिक तिन बजेको समाचार सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट। 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। आजलाई भने कार्यक्रमको बिट मार्दै गर्दाखेरि मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र पराग पोखरेललाई थ्याङ्क यू सो मच भन्दै म रुक्मिणी पोखरेल तपाईँका माझबाट छुट्टिन्छु। हस्त नमस्कार। जाँदा जाँदै यो साङ्गीतिक कोसेली केवल तपाईँका लागि।

0: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
1: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?

0: यो रोग मानिसबाट मानिसमा भनी सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
1: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
0: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
1: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सेतो पुतलीदेखि सावधान रहौँ।
9: साँपु कस्तो रोग हो?
8: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
9: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
8: साँपु रोग के कारणले लाग्छ?
9: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
8: सापु रोगका लक्षणहरू के हुन्?
9: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
8: उज्यालोमा हेर्न नसक्नु,
9: आँखा दुख्नु,
8: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
9: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
8: सापुको रोकथाम कसरी गर्ने?
9: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
8: धेरै उज्यालो, सेतो बत्ती नबाल्ने,
9: साँझ र

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। हुम्ला र बाजुराको सीमा विवादलाई लिएर उत्पन्न घटनाको छानबिन गर्न सांसदहरूको माग। यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको तयारी। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय तहको पुनर्संरचना गर्दै सरकार। र अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरे। मध्य पूर्वमा जारी तनाव, क्षेत्रीय सीमा भन्दा बाहिर जाने रिभोल्युसनरी गार्ड्सको चेतावनी। समाचार अब विस्तारमा। सांसदहरूले सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको समस्या समाधानको लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, खाना, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिको संयुक्त रूपमा नागार्जुन नगर पालिकामा रहेको चङ्गु नारायणको होल्डिङ सेन्टरमा रहेको अनुगमन गरिएको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वस्थ पिउने पानी, खाना तथा बस्नको सहज व्यवस्था गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक विपत्तिमा सरकारले आफ्ना नागरिकलाई रक्षा गर्नुपर्नेमा सरकारले नै नागरिकलाई विपत्तिमा पुर्याएको आरोप लगाउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले हुम्ला र बाजुराको सीमा नाकाको विषयलाई लिएर भएको घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरू केपी खनाल, जनकराज गिरी, टीका संग्रौला लगायतले हुम्ला र बाजुरामा लामो समयदेखि सीमा विवाद रहँदै आएको भन्दै समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले संसदको मर्यादा र गरिमा कायम राख्ने जिम्मेवारी सभामुख, सरकार र सांसद सबैको भएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीले सरकार खोज्दै प्लेकार्ड देखाएको सन्दर्भमा विगतमा रासुपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गराउँदै विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएकाले संसदको गरिमा कम हुन नदिन सभामुखले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभएको छ। बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरण, भूकम्प पीड़ितको लागि आवासको व्यवस्था, वित्तीय समानीकरण, अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसद प्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका सांसद पद्मा आर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको र ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दावी गर्नुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्यसको नियन्त्रणको लागि अनुसन्धान र उपाय खोजी आवश्यक रहेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै अहिले विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नराखिएको विषय उठाउँदै विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश नगरी 15 मिनटको लागि स्थगित भएको छ। अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थविद

0: हरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अपनाउनु पर्ने बताउनुभयो। आर्थिक वर्ष 2083-84 बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धी छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालो बजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने र अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नव प्रवर्धन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय हुन थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको हो। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा।
2: विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। र्यासनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने या खारेज गर्नुपर्ने या समायोजन गर्नुपर्ने केस हुन्छन्, यी सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
1: सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ। तर स्थिर जनसङ्ख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
2: स्थिर भयो एकातिर जनसङ्ख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कुल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसङ्ख्या बाँडिने त हो नि।
1: हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्नै 50,00,000 बाल बालिका अध्ययनरत छन्। ती मध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 232,105 तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
3: सञ्चालन गर्नु नै पहिलो विकल्प हो। विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठुलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
1: कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्त्वपूर्ण मानिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्टपछि बाँकी समाचार। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको हिजो निधन भएकाले आज शोक विदा दिएको छ। शोक विदाको समयमा इजलास सञ्चालन नहुने जनाइएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्व न्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज विदा दिएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइको आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा संघीय प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गण तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेश स्थित सबै पृथनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि परेको कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। उपकुलपति नियुक्तिको लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। सूचना बमोजिम सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जनाले आवेदन दिएका छन्। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रिन्ड ल्यान्ड आसपासका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानैदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर टहरा कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सडक आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोलाको जोमसोम कागबेनी खण्डको स्तर उन्नति सुरु गरेको छ। आयोजनाले करिब 7 करोड रुपियाँको लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सडक खण्डको स्तर उन्नति सुरु गरेको हो। राष्ट्रिय गौरवको कोरोला सडक आयोजना अन्तर्गत विक्रम सम्बत 2076 अघि निर्माण सम्पन्न भइसकेको जोमसोम कोरोला खण्ड अन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी कालोपत्र सडक वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी स्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एकजना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केघाट गाउँपालिका एकी 19 वर्षीय ललिता नेपाली 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टर मार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा मध्य पूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कडा प्रतिक्रिया दिने बाचा गरेको छ। सम्भावित पुनर्सङ्घर्षबारे बढ्दो आशंका बीच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो। रिभोल्युसनरी गार्ड्सले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरान विरूद्ध आक्रमण दोहोरियो भने यसपटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ र प्रतिशोधात्मक कारबाही अत्यन्तै विनाशकारी हुनेछ भनिएको छ। विज्ञप्तिमा अमेरिकालाई लक्षित गर्दै कठोर शब्दमा चेतावनी दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभई वाशिङटनले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने संकेत गर्नुभएको छ। पछिल्लो समय दुवै पक्षीबीच वार्ता प्रयाससँगै धम्कीपूर्ण अभिव्यक्ति पनि तीव्र बनेका छन्। फेब्रुअरी 28 सुरु भएको भनिएको युद्धपछि दुवै पक्षले आफ्ना प्रस्ताव आदान प्रदान गर्दै आएका छन्। अप्रिल 8 अस्थायी युद्ध विराम लागू भए पनि स्थायी समाधान अझै टुङ्गोमा पुगेको छैन। यस्तै इरानले पाकिस्तान मार्फत अमेरिकासँग सन्देश आदान प्रदान प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको सरकारी टेलिभिजनमा एक अन्तर्वार्ता दिँदै बताउनु भएको हो। उहाँले पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीको तेहरान भ्रमणले दुवै पक्षबीच आदान प्रदान भएका मस्यौदा प्रस्तावहरूबारे स्पष्टता ल्याउन र संवादलाई सहज बनाउन भूमिका खेलिरहेको बताउनुभयो। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। हुम्ला र बाजुराको सीमा विवादलाई लिएर उत्पन्न घटनाको छानबिन गर्न सांसदहरूको माग। यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको तयारी। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय तहको पुनर्संरचना गर्दै सरकार र अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरे। मध्य पूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर जाने रिभोल्युसनरी गार्ड्सको चेतावनी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजे समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा संचार सुन। सभामुख डोल प्रसाद अर्यले प्रतिनिधि सभा आकस्मिक समयबारे कामक व्यवस्था परामर्श समितिमा छलफल गरेको आइलार दिनमा एकलै थप व्यवस्थित बनालार जानकारी दिलर छात्। आजको बैठकमा किछु सांसद लखे समसामयिक विषयमा आफ्नै भनाई धर्नेछु, आकस्मिक समय सिद्धनेछु, सुन्न समय सुरु कार्य खोज्ते, थप सांसद लखे भनाई धरेले उठ्नेछु, सभामुख अर्यले बसेले अनुरोध गर्लछ। बैठकमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङे, सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाह खोजी कर्ती प्ले कार्ड देखाएको विरोध गरिरहेलक। अध्यक्ष राई संसदमा प्रधानमन्त्री तसु सरकार उत्तरदायी हकै पर्ला बास्ती प्रतिनिधि सभा नियमावली 15 उपनियम 2 अनुसार प्रधानमन्त्री आफ्नै उठाला प्रश्न उत्तर दिए पर्ला माग कर्ल रहेस। यसनिके आजको बैठकमा सांसद लखे हुम्ला तसु बाजुराग सिमानाक विषयलाई लिएको अखलक घटनाक सन्दर्भमा सरकार ध्यान काराती चाँडो उसे भनाभन सिद्ध्यालय सरकारसँगै माग कर्ल रह। बैठक अग्नि 15 मिनटका लागि रोक्ल रहेछ। अर्थविद लखक अर्थतन्त्र बलियो बान्याले नैचैदो खर्च घटाएको पुँजीगत खर्च बढ्या पर्लार सुझाव दिल रछिक। प्रतिनिधि सभाभित्र अर्थ समिति आज सिंह दरबारमा बस्ला बैठकमा अर्थविद लखे नैचैदो परियोजना खारेज गरेको नैचैदो खर्च कट्या पर्लार तसु बजेट छुट्टाते काम सिद्धलार सिस्टम अपन्या पर्लार बाजिरेला। छलफलमा अर्थविद लखे भाउ पर्ल कर भ्याट सिस्टमलाई सोलारी बान्याले संरचनागत सुधार गरे पर्ला तसो बिचौलिया बेहोरा अंशकार्दो बजारी रोकेले कर सिस्टमले स्पष्ट बान्या पर्ला सुझाव सुरा दिलर छात। अर्थ समिति बैठकमा अर्थ मन्त्रालय सचिव डाक्टर घनश्याम उपाध्याय विज्ञ लखक सुझावलाई लिएको संरचनात्मक तसो नीतिगत सुधारसँगै बजेट सिस्टमक सोलारीपन बढ्याले मन्त्रालय कट्टर रहल बाजल रहेस। सरकारी सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष तसु गोर्खापत्र संस्थानक महाप्रबन्धक अंशु प्रेस काउन्सिल नेपालक अध्यक्ष पदक लागि दरखास्त खुलारेलिक। सरकारले आज सार्वजनिक सूचना निकाल्ती घमसाघमसिक सिस्टमकबाट सार्वजनिक सेवा प्रसारण संस्थाक अध्यक्ष गोर्खापत्र संस्थानक महाप्रबन्धक तसु प्रेस काउन्सिल नेपालक अध्यक्ष पद सुराग करै लाग्ल हो जनाल रचिक। उचीमा इच्छुक तसु योग्यता पुग्ल सक्षम मानुषे आजसोको ये जेठ 18 गते म कार्यालय समयभित्र दरखास्त बुझ्या पार्लार सूचनामा उल्लेख गर्ल रहेछिक। दरखास्त फारम चैलार योग्यता धरे पर्लार कागजपत्र तसो अर्को सिर्फ जानकारी सूचना तसो सञ्चार मन्त्रालय वेबसाइटमा रहल मन्त्रालय जनाल रहेछिक। सर्वोच्च अदालतक पहिला न्यायाधीश हरगोविन्द सिंह प्रधान जैलकानो बित्ल अखीको आज शोक विदा दिल रछिक। शोक विदाक समयमा इजलास नै चल्लार जनाल हो। सर्वोच्च अदालतमा प्रवक्ता अर्जुन प्रसाद कोइरालाई सर्वोच्च अदालतमा पहिला न्यायाधीश प्रधान बित्ल शोक व्यक्त गर्दै आज विदा दिएको हकीको इजलास नै चल्लार जानकारी दिल रछाट। उसे 97 वर्ष उमेरमा इए जेठ 6 गते वा जैलकानो बित्ल हो। कानुन बनालार प्रक्रियामा मानुषक सहभागिता बढ्याले डिजिटल प्लेटफर्म सार्वजनिक गर्ल रहेछिक। जैल वैशाख 27 गते कानुन दिवसक अवसरमा घोषणा आख्ल उसे प्लेटफर्मकबाट मानुषे ऐन तसु विधेयकक मस्यौदामा आफ्नै सुझाव तसु नैमानलाई सिधा पाठ्या पार्छत्। कानुन न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमे कानुन बनालार प्रक्रियामा मानुषलाई सिधा सहभागी कार्यालार उद्देश्य डिजिटल प्लेटफर्म सार्वजनिक गर्ल बाजिरेले। मन्त्री गौतमे कानुन मानुषक लागि बन्ला राख्नु पनि इच्छिमा जनता सहभागिता त्यति नै अख्ल औलाती यी पहले कानुनी सचेतना पढालार तसो मानुष सहभागिता दुईटा पक्का गर्लार जानकारी दिल र छाट। कानुन मन्त्रालय आधिकारिक वेबसाइटमा जैको उयो सङ्गिक ट्याबमा क्लिक गरेको मानुषे कुनै पनि विधेयक वा कानुनक दफामा संशोधन वा सुझाव दिए पार्लार जनाल रहेछ। यसनिके भाषागत अप्ठ्यारो अख्नु पनि मन्त्रालय सुझावले कानुनी भाषामा फेर्लार बाजल रहेछ। सरकारी चालाल राष्ट्रिय पोषण लेखाजोखा अभियानमा कुपोषण हकल छोराटेक संख्या बढ्ल पाइल रहेछ। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय छोराटेक पोषणक अवस्था थाहा पाएले चालाल अभियानमा छोराटेमा बित्ल समयभन्दा बढी संख्यामा कुपोषण देखन्जैल हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा मुख्य लीला विक्रम थापै अभियानक सुरु प्रतिवेदनमा बित्ल समयभन्दा यी पल्टा कुपोषण हकल छोराटेक संख्या बढ्ल बाजिरहेलक। ओखरागन्सार कडा शीघ्र पोषण कुपोषण वा 5 वर्ष एठक छोराटेमा उचाइ लम्बाइ अनुसारक तौल स्कोर भन्दा चुट्टेक अख्ल कुपोषण 4% छोराटेले देखन्चरे लिग। यसै आगु ओटका संख्या 1% मा रहल र लिग।
भिन्ने भिन्नै विश्वविद्यालय खाली अग्लो उपकुलपति पदक लागि पर्ल कुल 218 उम्मेद्वार निवेदनमा छनौट तसु सिफारिस समिति छानबिन सुरु गरिरहेक। उपकुलपति नियुक्ति लागि शिक्षा तसु खेलकुद मन्त्रालयमा रहल छनौट तसु सिफारिस समिति इच्छुक तसु योग्य उम्मेद्वारलाई 10 दिन भित्र दरखास्त दिलै जैल वैशाख 25 गते बोलरलिक। उयो सूचना अनुसार सेबी भन्दा बढी त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा 50 जनै निवेदन दिल रहेछ। नेपाल सरकारक सिफारिसमा राष्ट्रपति बाटे जारी अग्लो सार्वजनिक निकाय पदाधिकारी उप पदमुक्तिबारे विशेष अध्यादेशक भिन्न भिन्न विश्वविद्यालय पदाधिकारी पदमुक्त अख्नेसु नयाँ नियुक्ति प्रक्रिया सुरु अख्ल हो। छानेले शिक्षा मन्त्री सस्मित पोखरेल, शिक्षा तसु खेलकुद मन्त्रालय सचिव चुडामणि पौडेलसहित विश्वविद्यालय लागि उयो सँगै विज्ञ रहल समिति गठन गर्ल रछिक। काठमाडौँ तोखा नगरपालिका साथक ढापासी ग्रिनल्यान्ड एर्सा ओर्सा घडपीको बानालक घर टहरा हटाल रहेछ। उसे नगरपालिकै उनको संरचना हटियालै अटेरी कर्लारक डोजर जालाको घर टहरा हटाल हो। इसे आगो 15 दिने सूचना निकालेको उनीको बस्ल घर टहरा हटियालै नगरपालिकै उछिको सेब्यले अनुरोध कर्ल रलिक। नगरपालिका मुख्य प्रशासकीय अधिकृत कमल भट्टराई आज बिहानीसो ढापासीमा बाटक छेउ अन्सो सरकारी जग्गामा बानालक घटहरा कम्पाउन्ड तसु अस्थायी संरचना हटालार काम सुरु गर्ल जानकारी दिल र चाट। नगरपालिकै सार्वजनिक जग्गा नै हडपेले तसु कानुनी व्यवस्था मानेले सेब्बेले अनुरोध गर्ल र चाट। ओस्निके कञ्चनपुरक बेलौरी नगरपालिकै धार्मिक तसु सार्वजनिक जग्गा हडपीको बानाल अधिकारभन्दा 12 ग्रहल भौतिक संरचना हटालार भैरेलिक। नगरपालिकै वडा नम्बर 6 रिचाहाग भुइयान मन्दिरक नाममा दर्ता श्रेष्ठा रहल जग्गामा चल्ल कानुन उल्टो व्यक्तिगत रूपमा चाल्यालाई बानाल उनको संरचनालाई हट्या लाग्लो हो। एकरक लागि 7 दिनक समयसीमा तोक दिल रहे। बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका कोल्टीमा रहल कोल्टी आधारभूत अस्पतालमा सुत्केरी अखैजैल हुम्लाग एकजना पाइलानीले नेपाली सेना हेलिकप्टरबाट उद्धार गरिरहेक। हुम्लाग सर्केगाड गाउँपालिका एकक 19 वर्षक ललिता नेपाली 6 दिनसो सुत्केरी बेथा लागेको छ्याब्याग पाए नै पार्नेसो ओखलाई आज सेना हेलिकप्टरबाट उद्धार गरेको कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पाठाल जिल्ला प्रशासन कार्यालय बाजुरै जनाल रहेछ। इएमआज नेपाली सेना बित्ल वर्षमा चालाल उद्धार तसु राहत अभियानबाट पाइल अनुभव तसु सिकाइका आधारमा यी वर्ष बर्खामा पहिला कर्लार तयारी तसु उद्धार कर्लार योजना ठिक गरेको व्यवहारमा आन्लार भैरेलिक। यी अभियानमा संघीय प्रदेश तसु स्थानीय सरकार निकाय अर्को सुरक्षा निकाय गैर सरकारी संस्था तसु स्थानीय समुदाय सँगै मिलेको कर्लार काम अन्सो समन्वयले विशेष मान्ल रहेछ। सेनाको अनुसार विपदक समयमा चाँडो खटै पार्लारको जिल्ला गण तसु गुल्ममा चैदो संख्यामा फौज तयारी अवस्थामा धर्ल रहेछ। तनहुङ आबुखैरेनी गाउँपालिका 2 मार्कीचोकमा रहल सब स्टेसनक ट्रान्सफर्मरमा प्राविधिक समस्या निस्कते बत्तीक लाइन रोकन जैरेलिक। नेपाल बत्तीक प्राधिकरण तनहुँ दिलार केन्द्र अनुसार ट्रान्सफर्मर र अर्थिङ सिस्टममा समस्या आएको धेरै करन्टा जैनेसो जैल कानु प्यारको सो लाइन रोकन जैल हो। उसे सब स्टेसनकबाट तनहुँ आबुखैरेनी गोर्खा तसु मुगली नख्ती चितवनक किचु ठाउँमा बत्तीक लाइन जैछिक। समस्या हट्यालाई पोखरा ग्रिड महाशाखा प्राविधिक टोली खटाकु रातिसो फेरि चालानु पनि अर्थिङ सिस्टममै समस्या देख्नेछु। आज बिहानी ट्रान्सफर्मर फेरि बन्द गर्ल तनहु वितरण केन्द्र सूचना अधिकारी बेनी नेपाली जानकारी दिल रहेछ। अख्नि नेपालमा पश्चिमी हावा तसु स्थानीय हावा प्रभाव रहल अखिको। देशक पहाडी तसु हिमाली भागमा धेरैजसो बादल लाग्छ भने तराई भागमा मौसम मुख्य रूपमा सफा रहल। पानी तसु मौसम विज्ञान विभाग मौसम पहिला कर्लार अनुमान महाशाखै जनाल रहेछ। महाशाखाको अनुसार आज दिनखनी कोशीसहित बागमती गण्डकी मधेश लुम्बिनी अंश कर्णाली प्रदेशक 1-2 ठाउँमा मनमनेक पानी तसु हिमपात परे पार्छि। यसनिकै आज राति कोशी बागमती तसु गण्डकीसहित मधेस प्रदेशक 1-2 ठाउँमा गड्याङगुडुङ चट्याङसहित हल्का पानी तसु हिमपात परे पार्लार महाशाखै जनाल रहेछ। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुरुमा सुनौँ भोजपुरी भाषामा दिनेशराज भट्टको स्वर तथा सङ्कलनमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ। जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुन्नुभयो भाइ राज महर्जनको स्वर तथा सङ्कलनमा यो अर्को गीत नेपाल भाषामा. अब सुनाउँदैछौँ तामाङ भाषामा भाइ राजा लामाको स्वर रहेको छ भने सङ्कलन गायक स्वयंकै.

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं सतार भाषामा रुद्र चुडाल र तीर्थकुमारीको स्वरमा रुद्र चुडालको संकलन रहेको थियो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ राष्ट्रभाषाका गीतहरू। यो क्रम निरन्तर रूपमा चलिरहनेछ करिब 4 बजेसम्म। अबको पालोमा सुनाउँदैछौ थारू भाषामा यो अर्को गीत चेतमान गुरुङ र नारायण राय माझीको स्वरमा नारायणी कला मन्दिरको संकलन रहेको छ।

अहिले सुनायौँ मनाङ भाषामा यो अर्को गीत धर्मा गुरुङको सुर तथा सङ्कलनमा. अब सुनाउँदैछौँ चेपाङ भाषामा रविन कुमार प्रजाको सुर रहेको शिशु गीतमा सङ्कलन जसवीर चेपाङको.

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ अवधि भाषामा चन्द्रकला शाहको स्वर यस गीतमा सङ्कलन हो मधुबाबु थापाको। यो गीतपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम सर्वे डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2000

हरूले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बर्खाको समयमा सिंचाइको भरपर्दो व्यवस्था तथा मल बिउको प्रबन्ध, करको दायरा वृद्धि, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण लगायत विषयमा सरकारको ध्यान आकृष्ट गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सरदरभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरू प्रभावित हुने अवस्था आउन सक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली काङ्ग्रेसका सांसद प्रकाश सिंह कार्कीले करको दर बढाउने मात्र नभई करको दायरा वृद्धि गरी अर्थतन्त्रलाई फराकिलो बनाउन सुझाव दिनुभयो। उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, विकास निर्माणलाई दिगो बनाउन र पर्यटन प्रवर्धन गर्न माग गर्नुभयो। रासोपा सांसद हरि ढकालले जेएनजी आन्दोलनका घाइतेको उपचारका लागि कुनै कन्जुसाई नगर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सीमान्तकृत चेपाङ समुदाय, भूमिहीन किसान तथा सुकुम्बासी श्रमिक मजदुरका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यान आकर्षण गराउँदै उहाँले सरकारले जनप्रतिनिधिका अगाडि झुट बोल्न नहुने बताउनुभयो। सोही पार्टीका सांसद उत्तम प्रसाद पौडेलले डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपा सांसद आशिका तामाङले मानव वन्यजन्तु द्वन्द कम गर्न तथा बाँदर आतंक न्यूनीकरण गर्न, अदुवा बेसार लगायत खेती गर्न किसानलाई प्रेरित गर्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन सुरु गर्ने जनाएको छ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 1 महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट सुरु गर्ने निर्णय गरेको हो। सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एसईईको नतिजा कहिले प्रकाशन हुने र कक्षा 11 को पठन पाठन सुरु हुने भन्ने अन्यलता रहेको थियो। विद्यार्थी र अभिभावकको अन्यलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसईईको नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै सुरु गर्न लागेको हो। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी तथा खानेपानी, खाना, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको ई चङ्गु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वास्थ्य, पिउने पानी, खाना तथा बस्नुको सहज व्यवस्था गरिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनु

0: प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणाली
1: यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको म त 15 वर्ष भयो यार देशबाट टाढा भएको सजेस्ट गर न यार कुन राम्रो होला
2: ए इन्टरनेट टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ ढुक्क भएर लिँदा हुन्छ
1: ल गजब भएछ मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि थ्याङ्क यू यार
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन जनतालाई निरन्तर
3: नेपाल टेलिकम राष्ट्रको संचार
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग इरानको रेभोल्युसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा मध्यपूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलने चेतावनी दिँदै कडा प्रतिक्रिया दिएको छ सम्भावित पुनः सङ्घर्षबारे बढ्दो आशंकाबीच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो रेभोल्युसनरी गार्ड्सले आफ्नो वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरान विरुद्ध आक्रमण दोहोरियो भने यसपटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ र प्रतिशोधात्मक कारवाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ विज्ञप्तिमा अमेरिकालाई लक्षित गर्दै कठोर शब्दमा चेतावनी दिएको छ रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ हवस् त नमस्कार

दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेन्डोनाङ छोक्सो ढोल प्रसाद अर्यालकी प्रतिनिधि सभाकी आकस्मिक तुसो कोर्ला लाकी टडिक लाकी छोकपला टुङ्गु क्यानेक जुक्थम्बला मङ टडिको दुब्जप खेन्तोक नाङवाए हारिङ सक्दुला सोकमितुई कोर ना छोकला सुङ्लप नङ्गु प्रिमाला आकस्मिक तुसो सिन्सिमासङ सोकमितुई तमियाजोकु रिम्बा मासिन्सिमा छोक्सो अर्यालकी तुकै सुङ्लप नङ्गु यिन छोकदुला श्रम संस्कृति सोखी चिखा फर्क साम्पाङकी हारिङ सङ सिलोन बालेन्द्र शाह कि सकदुला सक्सुक के गो किसी मुकुल क्यान वाय सोक्मी हर्क साम्पाङकी टसोक्ला सिलोन तङ सुङकी सङ लेगेन लङ्गौसी नियमावली च्याङाकी उपनियम नि नङसिन सिलोन कि खोङतुई जगु टिवाकी लेन ग्यागो सुङसुङ हारिङ सकदुला सोक्मी तुई हुम्ला तङ बाजुराकी सन्सम कि कोर्ला सुङ सुङला सु नङ्गिन सर्क्याक सन्सम कलेमेता जोगौला सुङला सुवा जगु सेनवाए तुङ्ग ज्ञाने सोक्मी तुई तन्दा यर्बी तुसो गोसु तपकी रङजुङ कल्यातेमा सुङचुप कि तुप्ला गोमाला रङ टडिक्की गो पेट्रोलियम पदार्थला लङ्गिन वाउ ग्याठाल्ला युङमो जोगो तङ यम्बी मितिवाला इन्धन तङ ग्यास टडिक्की गोला सुङला सु नाङसुङ सक्दुला सोक्मी तुई जाजरकोटला सहितमा कलेला सुरुप्तेवाला खाङबी टडिक्की गो तङ ससिङ लाका कि तुप्तेवाला नाटुङकी सेमजेन तुई तेरिन वाउ कलेकी कोर्ला चुङला सु नाङवाए हारिङ सक्दुला सोक्सो ढोल प्रसाद अर्यालकी सोकमितुई जकु टिवाकी कोरला चुङला सु नाङु सेनवाए पल्जोर कोर कि ख्यापातुई पल्जोर सखुल यार्गे जोप्ला काङथेप डोसुङ तोङ्गुप लुक्सो मेता जोगु टोङ्गु नाङवाए प्रतिनिधि सभा नङ्गी पल्जोर सकपी सकदुकी हारिङ सिंह दरबारला जेउ देउ सक्दुला नोर कोर कि ख्यापातुई फेन्सन पो मेतु परियोजना तिय मेता जोने मङ्गौ डोसुङ तिय न्युङमो जोइ बजेट जोप पर्ला नासम तोङ्गु सुङसुङ पल्जोर लुङितोङ गेचुग्या सुमताङ गेचुग्या जेकी बजेटला जोगौ सिचु कोर कि टोङ्गुला पल्जोर ख्यापातुई ब्याट सिचुला फेन्सन पो जोगौ ताङ बिसौ उलिया तङ कालो बजारी न्युङमो जोब्ला ग्याठल सिचुला ट्याङबु तङ इसे कि थोपु जोगो टोङ्गु नाङसुङ सक्दुरा नोर लोनखाङकी टुङ्गी डाक्टर गणश्याम उपाध्याय कि ख्यापातुई टोङ्गुला ज्याङने सिचुतिय गिरुवा जोइ बजेट प्रणाली पेन्सन पो जोब्ला सुङकी खेलेन होतुप सुङसुङ राष्ट्रिय सभा सङ्घीयता सबलीकरण तेजिन राष्ट्रिय सरोकार छोकपी तेजिन सार्वजनिक सिचु तेजिन प्रत्यायोजित विधायन छोकपी हारिङ देउ पिर्मी छोकदुला छोकमी तुई सुकुम्बासी तेजिन टडिक मेतुप मितिवी कले मेता जोप्ला सुङकी लाका गोजुगो सुङवाए छोकदुला छोकमी तुई होल्डिङ सेन्टरला थोङ्गुप थुङ्गुप्छु समाताङ छाखाङ कोर्की कले सर्केक मेता जोगौला सुङला सुहजकु सेनवाए वैशाख लाकी गते निसुगुकी छेर्मु छोकपाङी कर्की पिर्मी शिला नङ नागार्जुन टङ्केर्ला ओतुप इसङ्गु नारे कि होल्डिङ सेन्टर कि न्यामसिप क्याउ तङ त्या ओतुप मितुई कले कि नेताङ लौतुप सुङिन थुङ्गुप सु च्याङे साफ समा ल्यामु तङ जोलोमु क्याने देतुप दासा कि टडिकी गोला सुङला सु नाङसुङ सोकमितुई रङजुङ कले कि नेताङला सुङकी मिमाङतिवला सुङक्युप कि गो पर्ला मितिवला रङ कलेलाई क्योलुप क्याने क्योन सु नाङसुङ सुङकी

आह्वान क्यान वाय सुङकी आरिङ सार्वजनिक लेनदेनिन ती कोसा तुई तोन्दोकला दरखास्त आह्वान क्याउ सेन वाय सोकपी जेठ लाकी गते च्याप गेसेकला ल्याकुङकी तुसो नाङला ती कोसा त्योला लाकाकी तुप नासा मोतुप मितिवी निवेदन तीर्थपु सेन वाय दरखास्त फारम लोभजुङकी कोर्ला तङ दि कोर्ला ग्याछाला ग्याङसिङ तेजिन दलेन लक्सिलोन खाङकी वेबसाइट तेमासङ खेन्तोक लङथपु सेन वाय टोखा टोङ्केर ओडा आङ दिनला उतुप दापासी ग्रिनल्यान्ड सिप्की सुङकी सशिङखला जो खाङबातियो मेता जोन वाय टोङ्केरकी निमा च्याङा गोमालारङ लेन खेफेल क्याने खाङबातियो रम्बुला डेलो उतुप मितिवाला लेन तङ्गुप इन्सिनाङ खाङबा मारामसिमा डोजर थोने खाङबा रम्बुलाका गोसु सेन वाय टोङ्केरकी सिएओ कमल भट्टराईकी आरिङ टोप्ने जुन दापासी सकुल्ला लाम्की गाडीगुरीला तङ सुङकी सशिङखला जो खाङबा तङ टहरतिय सिकुलाका गोजु खेन्थक नाङसुङ टोङ्केरकी सुङकी सशिङखला जो खाङबा जब म्याङ्गुला तङ टिम सिगोलासङ मिमाङतिओ तेरिला सु सेन वाय दुग्रङ क्याने बेलौरी टोङ्केरकी सङ सार्वजनिक सिङ्खला जो खाङबातियो रोम्बुलाका गोजुन वाय टोङ्केरकी ओडा आङ टुक्ला थाखाङकी मिङला उतुप सिङतियो मितुई थोकिन वाउङेसीमा खाङबातियो रोम्बुलाका गोजु सेन वाय एमबी मकमिकी गोमी लोला जिन्क्यङ क्याउ सुङक्योप तङ राहत ल्यारिङ तेमा न्यु यमयुङ तङ लोबजुङकी शिला दिलोला यर्बी तुसोला उङथोपु रङजुङ कल्या तेमा सुङक्योप कितुबला छर्सी जोने लगलेन कितुब गनवाए दि ल्यारिमला सङ प्रदेश तेजिन सानेदेशन सुङकी छोकपा यम्बा सुङक्योप छोकपा सुङतङ डेलो मेतुप छोकपा तङ सानेदेशन छोकपा तिवाताङ ग्यान सिग्डिल क्याने लाका कितुप सुङवाए मकमिकी सेतुप नङसिन रङजुङकी कलेकी तुसोला सर्केक लगलेन कितोपु क्याने जोङखाला मकमी ल्याखुङ तिवाला ओतुप मकमी छोकपातिओ टरिक्यान ओतुप सेनवाए लोबजुङ तेजिन सिरमुलन खाङकी तङगुप असार गते ताङबोने जुन जिन्टा सिङिकी लोबजुङ गोजुटुप गनवाए माध्यमिक शिक्षा परीक्षा एसइईकी रिजल्ट ला चिकी नाङला रङ तेन्सीमा लोन खाङकी जिन्टा चुचिकी लोबजुङ असार लाकी गते ताङबोने जुन गोजुटुप थाक्सोत क्याउन दि थाक्सोत नङसिन लेन खेपेल कितुपला लोपटा तिओ तेरी तङ सानेदेशन तह तिओला लेन तोङगुपला सङ लोबजुङ तेजिन मानव स्रोत विकास केन्द्रला लोन खाङकी निर्देशन बिन्दु सेनवाए आरिङ्गिनमो कोसी बागमती तङ गण्डकी प्रदेशकी खाङरी तङ फु सकुलकी दासा तिओला नाम न्यु सेनवाए दुग्राङ क्याने मधेस प्रदेश बागमती तङ गण्डकी प्रदेशकी तराई सकुल्ला तङ एम्बा प्रदेशकी खाङरी तङ फु सकुलकी दासा तिओलासँग नाम न्यु जल तेजिन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माछाका कि सेनवाए दुग्राङ क्याने आरिङ्गिनमो कोसी बागमती गण्डकी लुम्बिनी तङ कर्णाली प्रदेशकी खाङरी तङ फु सकुलकी दासा चिक्सोङी चोला छरो तङ खागे थुपुन्या तङ उतुपसङ मासाकाकी सेतुबिन रेडियो नेपालले आरिङकी सेरिकेकी साङ्गी डुप्सुङ लासे तल्याङ्गे तुई सनाङ थोपकी सेरी रोलोकी ल्यारिम

0: लुङबा छिकेल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गियार गेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो साम्बा कि लाक्षे ओदो ग्याङसिङ सब्जी निरी खेलेन चिक्राहीन थाङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन
1: नेपाल टेलिकम
2: जमुलिङकि दासाना छक्ने रेडियो नेपालले तङ्गिन ओतुप सेरिकेकी ल्यारिम सेरी डोलुकी ल्यारिम सेन्दुला जुनो तुप सेर अचुनुप इजिनुम तङ छ्याङासाली तेरिला टासिदेलेक नामसङ जफुरी सेर्मु रेडियो नेपालले तुसो दिपालारङ तङ्गिन ओतुप सेरिकेकी ल्यारिम सेरी डोलुकी ल्यारिम तङ्गुप्ला लक्ष्यपा दल्जाताङ ल्यारिम जिङक्योङमा आङसिरिङ लामा शेर्पासाङ दे स्टुडियोला वान वाय दिल्यारिम लेङ्गेतु रेडियो नेपालकि एफएम ब्यान्ड थियो गुप्चुगो आगे शैक्षिक ताङ सुम मेगाहर्सला सेनाङ थुप्की सिसी रेडियो नेपालकी वेबसाइट www रेडियो नेपाल .gov.np ताङ रेडियो नेपालकी अनलाइन www रेडियो नेपाल .com ताङ तुक्राङक्याने रेडियो नेपालकी फेसबुक पेज नेसाङ जम्बुलिङकि सुकै दासलाई जुनुहोस् नाङ लाइभ सेनाङ थुप्की सेरी डोलुकी ल्यारिमला सेरी चिसोक नाङला जुने छाक्लेन फेन्सन पोनङ्गो कुसब थियो सेरी चिसोकला सब्जी बुलुक थियो ला फेप शून्य अरोरा किरूप सकुल नासोकला छाक्लेन नङ्गिन नोतुप सेरो अचुनुप तङ इजुनुम त्योला फेप शून्य अरोरा किरूप तङ सेरो तङ क्यान डेलो तुप लेन त्यो जोकु तङ सेरी केकी लुङिङ बताङ सम्बा थियो फ्याङ्गे त्योला सेनाङ सुमी वान वाय लसे आरिङकी ल्यारिमला हिमालयन बुद्धिस्ट एजुकेसन नेपालकी मूल नेर्पा आचार्य सार्की शेर्पाला दक्पी सेरी केही छो तङ रिक्सुङ यर्गे तुङ्गुप्ला खोङथुई काङकाङ छाक्लेन त्यो नङ्गिन वाय सिरुप कोर्ला अरोरा किरुपकी टरिख्यान वाय लसे तारिङकी ल्यारिमकी डेन्पो हिमालयन बुद्धिस्ट एजुकेसन नेपालकी मूल नेर्पा आचार्य सार्की शेर्पाला द्या ल्यारिमला फेप्सो टासिदेलेक लस आचार्यला लसे थाङबुरङ जुन वाय लस तान्दा छाक्लेन बिजी बिजी रङ जुन छु
3: होइन
2: लसे तेरिसँग गमसोकला आचार्यलाई काङ सप्सिसी यम्बुला याङ नेपाललाई ती देख्पी नाङबिकी छु तिसु क्याने तरुन लस
3: नेपाललाई नाङबिकी छु ती तरु नेपाल पहिला रचेको छु पहिलो कुटुङ्चीमा चङ्गे ती तान्दा जेपा मङ्चवती जेकारला नङ्गु छौँ च्यासी नङ सङ्घे कुठुङ्गु कि इन्टरनेसिटी नेपाललाई नङ्छु कि सङ्घे कि कप्ने जुन तार्नु त्यति थाउँछौँ त्यति माथि त मौर्य काल चिने त अशोक कि पाला कि त्यहाँ मङ्गी दुई पाला तार्नु अशोक मिनिला ईसा पूर्व कि 249 कि पाला त्यही त अशोक स्तम्भ उत्खनन के भने त्यहाँ प्रमाणित त्यहाँ ती अशोक स्तम्भ चुने थोरा के भने अशोक कि त दुवै छर्त्यान्त सेवा मङ्गु च्याङको
2: मङ्गु
3: छन् सिधा मङ्गुला तन्त अशोक कि त्यहाँ म चारुमती स्थिति तन्त्रे यम्बुला फेर्ने थोरा जाने यम्बु त त्योला नङ्बिकी छर्त्यान्त त्योवा मङ्गु ज्याङ हो कि तन्त डाक्टर लोजिङ होत छन् थोरा जाने त डाक्टर थासँग स्थिति त्यहाँ म चा बेल्ला हो कि अशोक स्यामुकी ज्याउ छन् तन्त पाँचजनासिन छर्त्यान मङ्गु अशोक कि छर्त्यान मङ्गु हुन्छन् थोरै जाने ती कप सुति छोटी अशोक कपला रङ गुरु रिम्बुचेला दिन्दिसु छन् म दिन्दिसु पछि तर गुरु

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
4: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
3: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
4: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
3: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
4: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अहिले हामी छौँ प्रविधि संयोजन तर्फ रामकृष्ण शाहसँगै उद्घोषण तर्फ मनुका कुँवर। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको विषय बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 एकमा व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्तापक्षले समेत सोध्न सक्ने प्रश्न प्रकट हुन नपाएको बताउनुभयो। प्रधानमन्त्री महिनाको एकपटक आउनुपर्ने भनेर नियमावलीमा लेखिएको नियम पालना गराउन सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने प्रतिपक्षको माग रहेको छ। सभामुख प्रतिपक्षको विरोधका बीच सभामुखले बैठक अगाडि बढाउन खोजे पनि सांसदहरूले उठेर विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले 15 मिनटपछि बस्ने गरी बैठक स्थगित गर्नुभएको थियो। अहिले भने बैठक सुरु भएको छ, यद्यपि विपक्षी दलका सांसदहरूले विरोध जनाइराख्नु भएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव सङ्कलनका लागि राजनीतिक व्यक्तित्वसँग छलफल गरिरहेको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँगै विपक्षी दलका नेता र विज्ञहरू सहभागी रहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 पठन पाठन सुरु गर्ने जनाएको छ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 1 महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 पठन पाठन असार 1 गतेबाट सुरु गर्ने निर्णय गरेको हो। सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्रचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एसईईको नतिजा कहिले प्रकाशन हुने र कक्षा 11 पठन पाठन सुरु हुने भन्ने अन्यलता रहेको थियो। विद्यार्थी र अभिभावकको अन्यलता छिर्दै शैक्षिक सुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसईको नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै सुरु गर्न लागेको हो। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनु भएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, खाना, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको इचङ्गु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वस्थ पिउने पानी, खाना तथा बस्नको सहज व्यवस्था गरिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चिनको राजधानी बेजिङको औपचारिक भ्रमणमा जाने हुनुभएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
5: भ्लाप भ्लाप ज्ञान सावधान तागे सापु खारङबा ह्याम हिन्ना
6: सापु गुर्किक मिमराङमा रियाखम्मा ह्याम हिन्ना विशेषलासी नेपालला मध्य पहाड डिक्यार सापु ह्याम महामारी लरुप्री मङमन मुला चु ह्यामला लक्षण गदे मङमला ब्लीचिसि ब्रेनसे निश्चिसि नि घण्टा दोनामा मानला बरे आखम सम ह्याङला मिसे तिलाइन

0: लसो फ्याफुल्ला तिनी मजुश्री सम्मत 2862 तालु ड्वाफ्रेला छेपाङ्गा विक्रम सम्मत 2083 साल जेठलालाङ्गी सुन्नारे बिहिबार चु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी रङ्ग डेन्मुला ङा सूर्य मोक्तान सुङ्गुन डोलप्रसाद अरियाल छ प्रतिनिधि सभालाई आकस्मिक दुईला फेरि गे व्यवस्था परामर्श समिति रि काठुइला बाली छ खाबर रेडी खाम्दे दोना व्यवस्थित सुबारी बाङ्ला सेलमला विशेष संक्षेप मला तिनीलाई चाहिँ साङ्ग्री सांसद गदेशै समसामयिक ताम थानबाली छ आकस्मिक दुई थुम्सी शून्य दुई तिबारी माइमा श्यान सांसद गदेशै राङराङला ताम थानबारी राङ टिबन मुबा ग्लाग्याम रेबली छ सुङ्गुन अरियाल छ राङला दाण्डी तिबारी मोइजेला बुबा चिसाङ्री श्रम संस्कृति पार्टीलाई छु हर्क साम्पाङ से सदन्डी तिनीनुन काइब्लोन बालेन्द्र शाह आँखा बिमान प्ले कार्ड हुन् से विरोध लाभमला चोहो राई से संसदलाई फेरि काइब्लोन तिन सरकार उत्तरदायिताबारे खाम्तोला विशेष सुङमान प्रतिनिधि सभाला नियमावली चुइसे घाला उपनियम यी अनुसार काइब्लोन से संसद रिङेब प्रश्नलाई जवाब फिनबारी माग लाभमबा चुरानुलासी सांसद गदेशे हुम्ला थिन बाजुरा जुङरी मुरला तान्ताबा विवाद से ठुङ्न लाभा घटनालाई फेरि सरकारलाई ध्यान छेक्न लाभा योना बिमा योना थिरला मूल विवादलाई छाङ्नला सिपिनमारी सरकार द मागला बमुला चुरानुलासी सांसद गदेशे सडक दुर्घटना द च्याङ्नला दोबा विपद जोखिम द च्याङ्नला बारी बाङ्ला दोबा थिन साङ्गुल पीडित तटीबारी दिम्सो सिपिन द बराङमा ताम्री सरकारलाई ध्यान छेक्नला बमुला चिसाङ्री सुङ्गुन डोलप्रसाद अरियाल चाहिँ सांसद गदेशे तिनीलाई चिसाङ्री थानमा ताम गदेरी सरकारलाई ध्यान छेक्नला बमुला चुनन ताङ्री संसदरी काइब्लोन बालेन्द्र शाहलाई जवाफ रिबन प्रतिपक्षी दल गदेशे प्रतिनिधि सभा दसङमारी आपिन्ना काबली छ चुइसे घा मिनट त का बचेसाङ दन्दे देपेन टिबारी वाङ भमुला नोर्खेत पोकादेश नोर्थुम्दा कोङमा सुबारी आलासै तबा खर्च द च्याङ्नलासी पुँजीगत खर्च लिनला बारी सुझाव दोन्छे बमुला प्रतिनिधि सभालाई नोर समितिलाई तिनी टिपेपछि साङ्ने नोर्खेन पोकादेश उत्पादनलाई बारी आखाम्बा परियोजनाका दिँदा खारेजलासै खर्च च्याङ्नला लादोबा थिएन बजेट फेबा दुईरी गे सम्पादन द आधार सो सिठिम सुबारी खाम्दो विषय सुङबा हिन्ना नोर्दिङ 2083-84 बजेट बाबा दुईरी थिम ज्याबा बाबारी खाम्दोबा ताम्रे काठुइलामा नोर्खेन पोकादेश भ्याट थिम प्रभावकारी सुबारी संरचनागत सुधार लबारी खाम्तोबा थेन बिचौलिया थेन मलाङ बजार द नियन्त्रण लबारी क ठिम द पारदर्शी सुबारी खाम्तोबा नन् सुझाव दोन्छु बमला नोर समितिलाई चिसाङ्री नोर ब्लोनखाङ लुन्छेन डाक्टर घनश्याम उपाध्याय से खेनपका देशे दोन्छु बा सुझाव द किन्छे ज्याबा थिम सुबारी थेन बजेट द प्रभावकारी सुबारी ब्लोनखाङ से बाङ्ला सलमला विषय सुङ्छु बमला सांसद गदेशे सुकुम्बासी थिएन अव्यवस्थित रूपले टिबान खाबा गदेला समस्या द छाङ्नला बारी सरकार से बाङ्ला सिपिनबारी मागला बुमला राष्ट्रिय सभा संघीय सबलीकरण थिएन राष्ट्रिय सरोकार समिति सार्वजनिक टिम थिएन प्रत्यायोजित विधान समितिलाई तिनी टिपच्ची साङ्ग्रे सांसद गदेशे होल्डिङ सेन्टर रि थुङमकी चाबा टिबा थिएन टोयलेट रङमा समस्या द छाङ्नला सिपिनबारी मागला बहिन्न निब बैशाखलाई लागि चुसे कुकुनु गोर्मिन समिति से नागार्जुन नगरपालिका रि मुबा इचङ्गु नारायण होल्डिङ सेन्टर रि अनुगमन लाबा दुहेरी थेरी टिबन खाबा गादेला अवस्था ज्याबा आरे बिबन स्वस्थ थुङमा कि चाबा थिन टिबारी ज्यानला से पिनबारी नन् सरकारलाई ध्यान छेङ्नला बुमला सांसद गदेशे प्राकृतिक विपत्ति रि सरकार से राङला हिलबा सोनाला दोबारी झन दुङ्गाल आपिनमा बिबन थेनाङमा दुङ्गाल आपिनमारी मोहिचेनला बुमला स्यार्थिन क्लाङमा ब्लोनखाङ से खाबा असारला गिकुन हेन्से कक्षा चुइसे गिकला ब्रिबोडोबल परिथि सेला थापा मलाई माध्यमिक शिक्षा परीक्षा एसइई ला रिजल्ट खाबा लिसा छिबा ब्लोनखाङसे कक्षा चुइसे गिकला ब्रिबोडोबा लोप असार गिकुन हेन्से तिबारी निर्णय लाभ मलाई ब्लोनखाङसे लाभ निर्णय अनुसार बिना लोपखाङका देथेन स्थानीय तहका देता सूचना पिनबारी स्यार्थेन मानव स्रोत विकास केन्द्र द निर्देशन पिनमा मलाई नेपाली सेना से निबत दिङ्गदेरी सेङ्बा उद्धार थिएन राहत जुबा गेखोर गदी ग्याम लोपतामदा आधार सोचे चुपाल छैनन् मनसुन ग्याम ठुङ्बा रेखाम्बा विपद ग्याम सोनाला बारी पूर्व तयारी थिएन प्रतिकार्य योजना सोचे गेला सेला तापमला अभियान से सङ्घीय प्रदेश थिएन स्थानीय सरकारलाई निकाय स्यान सुरक्षा निकाय गैर सरकारी गेन्दुन थिएन स्थानीय हिर्बाका थिएन डिक्से गेला बत्तामदा विशेष प्राथमिकता रि थाम्बा मला सेनालाई अनुसार विपदलाई दुईरी योन बेमा योना गेला बारी खाम्बाला से जोङजोङ रिमुबा गन्थेन गुलमारी छोदे फौज तयारी अवस्थारी थान्पा मला संयुक्त राष्ट्रसँग ग्रिनलोन्छेन एन्टोनियो गुटरेस जीवाश्म इन्धन से मुख्युली जलवायु संकट तानालाबारी खाम्बासी जाने मुख्युलिन्छेन नवीकरणीय ऊर्जा तेब होना गे लादोबा बेनान हुलबासे न्याय याङबारी खाम्बा थेन मुख्युलिन पोबाबारी खाम्दोबा म्याङमा मला विशेष सुन्छु मला संयुक्त राष्ट्रसँग ग्रिन हल्से जलवायु पो सम्बन्धी लाभ प्रस्ताव पारित लाभ लिचा छिब कागुरी ग्रिनलोन्छेन गुटरेस जलवायु न्याय सुनिश्चित लाबारी जीवाश्म इन्धनला प्रयोग ताङ्न लसी च्याङ्न लसी स्वच्छ थेन दिगो ऊर्जा द प्राथमिकता पिनबारी खाम्दोल विषय सुङसिपा हिन्न ग्रेन लोन्छेनला अनुसार जलवायु पोल थुम्रे च्याङ्ना जिम्मेवार मुबा हुल्गदे विशेष लसी विकास तामन मुबा थेन जाजा टापु हुल्गदे से खाप बिमा लामा असर नाबन खाप मुला याम्बु जोङला टोखा नगरपालिका निस धापासी ग्रिन ल्यान ख्यार्खुर सार्वजनिक सानाङसी सोभा दिम थेन ब्राङ्गदे तिनी फुप्सी पिनबा मुला टोखा नगरपालिका से सार्वजनिक सानाङसी सोभा दिम थेन ब्राङ्गदे फुप्परे मोइजेनलामा सुताइन फुप्सी आपिन भसे डोजर प्रयोग लसी तिनी थे दिम थेन ब्राङ्गदे फुप्सी पिनबा हिन्न सरकार से सार्वजनिक सेवा प्रसारण गेन्दुनला चोहु गोर्खापत्र संस्थानला महाप्रबन्धक थेन प्रेस काउन्सिल नेपालला चोहोला दाण्डे दरखास्त रिबोला सरकार से तिनी सार्वजनिक सूचना सिसी प्रतिस्पर्धा ज्ञान सार्वजनिक सेवा प्रसारण गेन्दुनला चोहु गोर्खापत्र संस्थानला महाप्रबन्धक थेन प्रेस काउन्सिल नेपालला चोहोला दाण्डे खाली मुबासे छार दरखास्त रिबहिन्न सेम मुबा थेन योग्य नेपाली हुलबासे तिनी हेन्से जेठलाला चुइसे ब्रेक हुनु दोनामा दरखास्त पिनमारी खाम्बाताम सूचना ओसेम ग्रेन थिमखाङला ङाछला थिम्पोन छेन्पो हरिगोविन्द सिंह प्रधान डोङमासे तिनी सुक विदा पिनबा मुला ग्रेन थिमखाङला सुङबोन अर्जुन प्रसाद कोइरालासे ग्रेन थिमखाङ रे ङाछला ग्रेन थिम्पोन छेन्पो प्रधान डोङमासे दुङ्गाल प्रसलवान तिनी विदा पिनमासे इजाला सुसेङमा आरे बिसे सुङसे बहिना ङाछला थिम्पोन छेन्पो प्रधान कुचुइसे निस दिग्री तेलमा डोङबा मुबा चुनन सानगुर गदेला छ्याब्री तिनी द तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमन लसुको लसो फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: विद्यार्थी भाइ बहिनीहरू आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको 21 बल्ट चाल अन्तर्गत वस्तुको अवस्था र वस्तुका विभिन्न किसिमका चालहरूका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
5: सर नमस्कार
6: नमस्कार लौ कताबाट आइपुग्यो रमिला पक्का आजको कक्षामा पढाएको बल र चाल तिमीले राम्ररी नबुझेर सोध्न आएको जस्तै छौ हो
5: सरले ठ्याक्कै थाहा पाउनुभयो
6: ठिक छ ल म हातमुख धोएर आउँदैछु माथि बैठकमा बस्दै गर है
7: को
5: पुष्प दाई म हुँ रमिला
7: ए पह है के छ रमिला सन्चै छौ
5: सन्चै छु दाई
7: आज कताबाट आयो
5: आज सरले क्लासमा पढाएको वस्तुको चाल बारे राम्ररी बुझ्नै सकिन र सरसँग सिकौँ कि भनेर आएकी
7: ए वस्तुको चालबारे बुझेन भनेपछि चालको समीकरण बुझ्न र हिसाब गर्न पनि गाह्रो हुन्छ नि
5: साँच्चै दाई त इन्जिनियरिङ पढ्दै हुनुहुन्छ दाईलाई पनि यो सबै आउँछ नि सर नआउन्जेल मलाई बुझाइदिनुहोस् न
7: ठिक छ बस अनि सोध के बुझेनौ
5: यो चाल र विश्राम भनेकै के हो
7: ल सुन है त यदि कुनै वस्तुले आफ्नो वरिपरि रहेको अन्य वस्तुहरूको तुलनामा आफ्नो स्थान परिवर्तन गर्दैन भने त्यसलाई वस्तुको विश्राम अवस्था भनिन्छ
5: सरले भनेको याद आयो हाम्रो घरको तुलनामा घरको अगाडि बाटो छेउमा रहेको बिजुलीको खम्बा विश्राम अवस्थामा हुन्छ
7: किनकि ती दुई बीचको दूरी कहिले परिवर्तन हुँदैन
5: तर दाई सरले त चलिरहेको गाडी पनि विश्राम अवस्थामा हुन्छ भन्नुभएको थियो
7: ए तिमीलाई कन्फ्युजन भएको कुरा बुझे चलिरहेको गाडी र त्यसमा चढेको यात्रु बीचको दूरी परिवर्तन आउँदैन नि
5: मतलब
7: गाडी चलिरहे पनि गाडी र त्यसमा बसेको यात्रु बीचको दूरी परिवर्तन हुन्छ त
5: हुँदैन
7: त्यसैले गाडीको तुलनामा यात्रु वा यात्रुको तुलनामा गाडी विश्राममा रहेको हुन्छ भनेर क्लासमा पढाएको हुनुपर्छ।
5: ए, मैले छर्लङ्गै बुझेँ। मेरो दिमागमा चलिरहेको गाडी कसरी विश्राममा हुन्छ भन्ने परेछ, तर यात्रुको तुलनामा त विश्राममै हो नि।
7: आफ्नो वरिपरि रहेको अन्य वस्तुहरूको तुलनामा यदि कुनै वस्तुले आफ्नो स्थान फेर्दछ भने त्यसलाई चाल अवस्थामा रहेको वस्तु भनिन्छ।
5: गुडी रहेको गाडी चाल अवस्थामा हुन्छ किनकि यसले बाटो छेउका घरहरू र बिजुलीको खम्बाहरूको तुलनामा निरन्तर आफ्नो स्थान फेरिरहेको हुन्छ।
7: ठिक भन्यौ। लौ बुवा आउनुभयो, अब बुवासँगै सिक है।
5: हुन्छ दाई, धन्यवाद।
6: पुष्पसँग के सिक्यौ?
5: चाल र विश्राम अवस्था भनेको के हो भन्ने सिके सर।
6: ए
5: सर, अब दूरी र स्थानान्तरण बीचको फरक बताइदिनु न, मलाई यो दुईवटा कुरामा ठुलो कन्फ्युज भएको छ।
6: कुनै पनि वस्तुले पार गरेको बाटोको लम्बाइलाई त्यो वस्तुले पार गरेको दूरी भनिन्छ।
5: अब स्थानान्तरणको कुरा गरौँ न सर।
6: वस्तुको सुरुको र अन्तिमको स्थान बीचको सबैभन्दा छोटो दूरीलाई स्थानान्तरण भनिन्छ।
5: त्यसो भए गाडीले पार गरेको दूरीलाई स्थानान्तरण भन्न मिल्दैन, दूरी पार गर्यो भन्नुपर्छ किनकि गाडी सिधा रेखामा मात्र चल्दैन।
6: तर 100 मिटरको दौडमा मानिसले सिधा रेखामा दूरी पार गर्दछ, यसलाई उसको स्थानान्तरण भन्न सकिन्छ नि।
5: सर, दूरी र स्थानान्तरण बीचको फरक यही एउटा दिशाको फरक मात्र हो?
6: होइन, यही निश्चित दिशा भएको कारणले गर्दा नै स्थानान्तरण एक भेक्टर संख्या हो भने दूरी स्केलर संख्या हो।
5: ए, अरू फरक पनि रहेछ, भेक्टर र स्केलरको कुरा गरौँ न सर।
6: हुन्छ, मान मात्र भएको भौतिक परिमाणलाई स्केलर संख्या भनिन्छ भने मान र दिशा दुवै भएको भौतिक परिमाणलाई भेक्टर संख्या भनिन्छ।
5: यसको सजिलो उदाहरण पनि बताइदिनुहोस् न सर।
6: जस्तै 2 केजी चिनी भनियो भने चिनीको पिण्डको मान 2 केजी रहेछ भन्ने बुझिन्छ, तर 2 केजी चिनीको दिशा कता हुन्छ भनेर सोध्यो भने तिमी के उत्तर दिन्छौ?
5: पिण्ड भनेको त पदार्थको परिमाण हो, यसको दिशा हुन्छ र?
6: हो, यही भनेको मैले, पदार्थको परिमाणको दिशा हुँदैन, त्यसैले पिण्ड एक स्केलर संख्या हो। तर कुनै वस्तुको तौल 20 न्युटन भनियो भने यसको त मान र दिशा दुवै छ त।
5: कसरी सर?
6: 20 न्युटन भनेको तौलको मान हो भने तौल भनेको पृथ्वीले वस्तुलाई आफ्नो केन्द्रतिर तान्न लगाउने बल भएकोले यसको दिशा पृथ्वीको केन्द्रतिर हुन्छ।
5: त्यसैले तौलको मान र दिशा दुवै छ र यो एक भेक्टर संख्या हो।
6: एउटा अर्को कुरो याद गर, भेक्टर संख्याको मान ऋणात्मक, धनात्मक वा शून्य जे पनि हुन सक्छ।
5: यो कुरा बुझिएन, उदाहरण सहित भनिदिनु न सर।
6: मानौ एउटा कार कुनै स्थानबाट पूर्वतिर 2 किलोमिटर गुड्यो भने त्यसको स्थानान्तरण 2 किलोमिटर हुन्छ, होइन?
5: हो, किनकि सुरुको र अन्तिमको स्थान बीचको सबैभन्दा छोटो दूरी 2 किलोमिटर छ।
6: अनि दूरी चाहिँ कति हुन्छ?
5: त्यही 2 किलोमिटर हुन्छ।
6: ठिक, अब फेरि त्यो कारलाई गुडाएर त्यही ठाउँमा ल्याइयो भने यसले कति दूरी पार गर्यो र स्थानान्तरण कति भयो?
5: पार गरेको दूरी जम्मा 4 किलोमिटर हुन्छ, तर स्थानान्तरण शून्य हुन्छ कि के हो?
6: ल, किन अकमकिएको? सुरुमा पनि त्यही ठाउँमा थियो र अन्त्यमा पनि त्यही ठाउँमा छ भने सुरुको र अन्तिमको स्थान बीचको दूरी अर्थात् स्थानान्तरण शून्य भएन।
5: हो सर, अब स्पष्ट भयो, स्थानान्तरणको मान 0 हुन सक्छ तर दूरीको मान 0 हुन सक्दैन।
6: भेरी गुड, अब फेरि सुन है त, यदि त्यो कार फेरि पश्चिमतिर 2 किलोमिटर चल्यो भने स्थानान्तरण कति र जम्मा दूरी कति हुन्छ?
5: सुरुको स्थानबाट 2 किलोमिटर चल्यो तर पूर्व होइन पश्चिम।
6: हो, सन्दर्भ दिशा अर्थात् रेफरेन्स डिरेक्सनको विपरीत पश्चिमतिर 2 किलोमिटर चलेकोले यसको स्थानान्तरण -2 किलोमिटर हुन्छ।
5: ए, त्यसो भए पार गरेको दूरी जम्मा 6 किलोमिटर भयो तर जम्मा स्थानान्तरण -2 किलोमिटर भयो।
6: अब स्पष्ट भयो नि, दूरी जहिले पनि धनात्मक हुन्छ तर स्थानान्तरण धनात्मक, ऋणात्मक वा 0 पनि हुन सक्छ।
5: सर, मैले दूरी र स्थानान्तरण बीचको 3 फरकहरू स्पष्ट बुझे।
6: ल, के भन त?
5: एउटा परिभाषाको फरक, दोस्रो स्केलर र भेक्टर सङ्ख्याको हिसाबले फरक र स्थानान्तरण भेक्टर भएकोले यसको मान नेगेटिभ, पोजिटिभ वा जिरो हुन सक्छ, तर दूरी जहिले पनि धनात्मक हुन्छ।
6: ठिक, अनि दुवैको एसआई एकाइ चाहिँ मिटर हो नि।
5: हो सर।
4: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले चाल र विश्रामको अवस्थाको बारेमा जानकारी हासिल गरिसक्नु भएको छ। त्यसै गरी तपाईँहरूले दूरी, स्थानान्तरण, स्केलर र भेक्टरको बारेमा पनि जानकारी लिइसक्नु भएको छ। विद्यार्थी भाइ बहिनीहरू, अब हामी वेग, गति, समान गति, असमान गति, प्रवेग र त्यसै गरी गतिह्रासका बारेमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त भाइ बहिनीहरू।
5: अब सर, त्यो वेग भनेको के हो बताइदिनुहोस् न, त्यसको त सूत्र पनि छ क्यारे।
6: ल सुन है त, एकाइ समयमा वस्तुले पार गरेको दूरीलाई त्यस वस्तुको वेग भनिन्छ। तर तिमीलाई थाहा छ एकाइ समय भनेको के हो?
5: थाहा छ सर, एक सेकेन्ड वा एक मिनेट वा एक घन्टा भनेको एकाइ समय हो। एसआई प्रणाली अनुसार चाहिँ एक सेकेन्ड हुन्छ।
6: ठिक भन्यो। यसको सूत्र लेख्नु पर्दा वेग अर्थात स्पीड बराबर पार गरेको दूरीको मुनि लागेको समय हुन्छ।
5: वेग र गति त मलाई उस्तै लागेको छ, एउटै त होइन नि के? एउटै हो सर।
6: होइन होइन, एकाइ समयमा वस्तुले सरल रेखामा वा कुनै निश्चित दिशामा पार गरेको दूरीलाई त्यस वस्तुको गति अर्थात भेलोसिटी भनिन्छ।
5: ए, फेरि दिशाको फरक रहेछ।
6: हो, एकाइ समयमा वस्तुले जुनसुकै दिशामा पार गरेको दूरी त्यस वस्तुको वेग हो भने एकाइ समयमा कुनै निश्चित दिशामा वा सरल रेखामा पार गरेको दूरी त्यस वस्तुको गति हो।
5: बुझे सर, त्यसो हो भने गति र वेग दुवैको एकाइ एउटै हुन्छ।
6: हो, एसआई प्रणाली अनुसार मिटर प्रति सेकेन्ड हुन्छ, तर गति एउटा भेक्टर परिमाण हो भने वेग स्केलर परिमाण हो।
5: यसको मतलब साइकलको वेग 5 मिटर प्रति सेकेन्ड छ भने 5 मिटर प्रति सेकेन्ड भनेको वेगको मान हो, तर साइकल कुन दिशामा गुड्यो भन्ने यकिन नहुँदा यसको दिशा छैन, त्यसैले वेग स्केलर परिमाण हो।
6: त्यसै गरी प्रकाशको गति 300,000 किलोमिटर प्रति सेकेन्ड हुन्छ। यहाँ 300,000 किलोमिटर प्रति सेकेन्ड भनेको गतिको मान भयो भने प्रकाशले सरल रेखामा दूरी पार गर्ने भएकोले यसको मान र दिशा दुवै हुन्छ, त्यसैले गति एउटा भेक्टर परिमाण हो।
5: साँच्ची सरले गतिको सूत्र v=s/t लेख्नु भएको थियो नि, यसबारे स्पष्ट गरिदिनुहोस् न सर।
6: v=s/t, यहाँ भी भनेको गति हो, एस भनेको निश्चित दिशातिर पार गरेको दूरी हो जसलाई स्थानान्तरण अर्थात डिस्प्लेसमेन्ट भनिन्छ, भने टी भनेको समय हो।
5: एसआई प्रणाली अनुसार गतिको एकाइ मिटर प्रति सेकेन्ड हो, स्थानान्तरणको एकाइ मिटर हो भने समयको एकाइ सेकेन्ड हो।
6: ठिक भन्यो। यदि कुनै वस्तुको गति निकाल्नु छ भने v=s/t सूत्र लगाउने।
5: सरले गति दुई प्रकारका हुन्छन् भनेर पढाउनु भएको थियो, एउटा समान गति र अर्को असमान गति, यसबारे फेरि बताइदिनु न।
6: कुनै पनि वस्तुले कुनै निश्चित दिशामा बराबर समयको अन्तरमा बराबर दूरी पार गर्दछ भने त्यस वस्तुको गतिलाई समान गति भनिन्छ।
5: यो त उदाहरण नदी नबुझिने रहेछ।
6: यो परिभाषामा मैले 3 कुरा भने नि, 1 निश्चित दिशा, 2 बराबर समय, 3 बराबर दूरी।
5: उदाहरण दिनु न सर।
6: पूर्वतर्फ गुडिरहेको कुनै गाडी छ भने यहाँ दिशा निश्चित भयो पूर्वतर्फ। यदि त्यो गाडीले प्रत्येक 1 सेकेन्डमा 5 मिटर दूरी पार गर्दछ भने बराबर 1 सेकेन्डमा बराबर दूरी 5 मिटर पार गरिरहेको त्यो गाडी समान गतिमा छ।
5: दिशा परिवर्तन भयो भने समान गति हुँदैन?
6: हुँदैन। एउटा गाडी वृत्ताकार बाटोमा गुडिरहेको छ र प्रत्येक सेकेन्ड 5 मिटर नै दूरी पार गर्दैछ भने पनि त्यो समान गतिमा नरहेको मानिन्छ, त्यो समान वेगमा छ तर समान गतिमा छैन।
5: त्यसो भए बराबर समयको अन्तरमा वस्तुले बराबर दूरी पार गर्दैन वा दिशा परिवर्तन गर्दछ भने त्यस्तो गतिलाई असमान गति मानिन्छ।
6: ठिक भन्यो। एउटा गाडीले पहिलो सेकेन्डमा 5 मिटर, दोस्रो सेकेन्डमा 4 मिटर, तेस्रो सेकेन्डमा 6 मिटर दूरी पार गर्दै चल्दछ भने त्यो असमान गतिमा छ।
5: प्रत्येक सेकेन्डमा 5 मिटर नै दूरी पार गरे पनि दिशा परिवर्तन भइरहन्छ भने असमान गति हुन्छ, होइन सर?
6: हो
5: सर, प्रवेग भनेको के हो?
6: लौ सुन है त, एकै समयमा वस्तुको गतिमा हुने परिवर्तनलाई त्यस वस्तुको प्रवेग भनिन्छ। सूत्रमा लेख्दा प्रवेग बराबर गतिमा हुने परिवर्तन अपन लागेको समय, अर्थात् संकेतमा लेख्नु पर्दा चाहिँ A इक्वल टु V माइनस U बाई T।
5: यहाँ प्रयोग भएको संकेतको अर्थ र एकाइ पनि बताइदिनुहोस् न सर।
6: ए भनेको एक्सेलरेसन वा प्रवेग, जसको एकाइ मिटर प्रति वर्ग सेकेन्ड हो। भी भनेको अन्तिम गति, यु भनेको सुरुको गति, र दुवैको एकाइ मिटर प्रति सेकेन्ड हुन्छ। टी तिमीलाई थाहा छ?
5: टी समय हो, जसको एकाइ सेकेन्ड हो। हामीले सबै एकाइहरू एसआई प्रणाली अनुसार भन्दैछौँ, होइन सर?
6: हो
5: सर, यसलाई उदाहरण सहित अझ प्रष्ट पारिदिनुहोस् न।
6: ल सुन है त, यो पनि कुनै वस्तुको गति प्रत्येक सेकेन्ड बढ्दै जान्छ भने त्यसमा प्रवेग उत्पन्न हुन्छ। जस्तै उचाइबाट खसालिएको ढुङ्गाको गति प्रत्येक सेकेन्ड बढ्दै जान्छ, यसमा प्रवेग हुन्छ।
5: वस्तुको गति बढ्दै जाँदा मात्र प्रवेग हुने हो सर?
6: होइन होइन, यदि वस्तुको गति प्रत्येक सेकेन्ड घट्दै जान्छ भने पनि त्यसमा प्रवेग उत्पन्न हुन्छ। प्रवेग उत्पन्न हुन गतिमा निरन्तर परिवर्तन हुनुपर्छ, गति घट्दै जाओस् वा बढ्दै जाओस्।
5: सर, तर गति घट्दै जाने वस्तुको अन्तिम गति भन्दा सुरुको गति बढी हुन्छ, अनि प्रवेग त ऋणात्मक हुन पुग्यो नि।
6: हो त, ऋणात्मक प्रवेगलाई गति ह्रास भनिन्छ। एकै समयमा वस्तुको गतिमा हुने ह्रासलाई गति ह्रास वा अङ्ग्रेजीमा रिटार्डेसन भनिन्छ। जस्तै गाडीमा ब्रेक लगाएपछि गति ह्रास उत्पन्न हुन्छ।
5: त्यसै गरी एयरपोर्टमा प्लेन अवतरण गर्दा पनि गति ह्रास उत्पन्न हुन्छ, होइन सर?
6: हो
5: सरले आज पढाउनु भएको सबै कुराहरू सिद्धियो सर, मैले बुझे। साँझ पनि परेछ, अब म घर जान्छु है सर।
6: हुन्छ हुन्छ, जाऊ अब है।
5: बाई बाई सर।
6: बाई।
3: हस्त श्रोता बृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 2 विकासका पूर्वाधार अन्तर्गत पाठ 3 रहेको विकासका पूर्वाधार विद्युत खानेपानी यातायात र जनशक्ति भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: नमस्कार सर, हजुरहरूलाई आजको हाम्रो यस कार्यक्रममा स्वागत छ। बस्नुहोस् न सर सबैजना।
3: हस् हस् म्याम, मैले विद्यालयबाट विद्यार्थीहरू पनि लिएर आएको छु।
4: ओहो, एकदम राम्रो गर्नुभयो सर। हामीले आज विकासका पूर्वाधार विद्युत खानेपानी यातायात र जनशक्ति सम्बन्धमा विद्यार्थीहरूसँग नै अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ।
3: हाम्रा विद्यार्थीहरू पनि निकै खुसी छन् आजको यस अन्तर्क्रिया कार्यक्रममा आउन पाएकोमा। म्याम, यिनीहरू याख्या र ललिता हुन्। दुवै 9 कक्षामा अध्ययन गर्छन्।
5: नमस्कार म्याम।
4: नमस्कार बाबु नानी।
5: म्याम, आज त हामीले धेरै कुरा सिक्न पाउने भयौँ।
4: हो नि बाबु नानी, ल बस्नुहोस् है त, हामी आजको कार्यक्रम सुरु गर्छौँ र सबैभन्दा पहिले एउटा भिडियो हेरौँ है।
5: हस् म्याम।
4: यो भिडियोमा के देख्नु भयो त नानी बाबु?
6: म्याम, कति व्यवस्थित छ है, तरकारी खेती, धान खेती, गाई पालन कति राम्रोसँग गरेको है। यो हाम्रो देशको हो त म्याम?
4: होइन नानी, यो त अमेरिकाको गाउँको अवस्था हो। साँच्चै नै कति राम्रो छ है
5: म्याम। अमेरिकाको त गाउँमा पनि हाम्रो देशको सहरमा भन्दा विकास भएको रहेछ है।
4: हो नि, अमेरिका लगायत अन्य सबै विकसित देशहरूमा यसरी नै विकास भएको छ।
6: म्याम, हाम्रो देशमा पनि यसरी नै विकास गर्न के गर्नुपर्छ?
4: कति राम्रो प्रश्न गर्नुभयो नानु तपाईँले। सबैभन्दा मुख्य कुरा त विकासका पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्य, संचार, विद्युत, खाने पानी, यातायात र जनशक्ति जस्ता कुराको विकास हुनुपर्छ।
5: हो हो, यो कुरा त हामीले अघिल्लो पाठमा पनि सिकेका थियौँ।
4: त्यसो भए त तपाईँहरूलाई विकासको पूर्वाधार भनेको के हो थाहा छ होला त?
6: थाहा छ म्याम, मुलुकको आर्थिक तथा सामाजिक विकासका निम्ति आधारभूत सेवा सुविधाहरू आवश्यक पर्छन्। ती सेवा सुविधा उपलब्ध गराउन मद्दत गर्ने आधारहरूलाई नै विकासका पूर्वाधार भनिन्छ।
4: स्याबास, कति राम्रो जवाफ दिनुभयो। हो, तिनै विकासका विभिन्न पूर्वाधारहरू मध्ये विद्युत, खाने पानी, यातायात र जनशक्ति पनि हुन्।
5: म्याम, विद्युत भनेको बिजुली बत्ती होइन त?
4: हो, विद्युत भनेको ऊर्जाको मुख्य स्रोत हो। खासमा बिजुली बत्ती बाल्ने भनेको त विद्युतको एउटा उपयोगिता मात्र हो।
6: साँच्ची नै म्याम, आजको युगमा त विद्युतको प्रयोग हरेक कामका लागि उपयोगी हुन्छ जस्तो लाग्छ, होइन त?
4: हो नि, मेसिनरी औजारहरूको सञ्चालनदेखि लिएर हाम्रा दैनिक घरायसी प्रयोजनका लागि समेत विद्युतीय ऊर्जाको महत्वपूर्ण भूमिका रहन्छ।
5: म्याम, यदि विद्युतको उत्पादन धेरै गर्न सकियो भने त देशमै प्रशस्त मात्रामा उद्योग धन्दा, कल कारखानाहरू खोल्न सकिन्छ है।
4: हो त, कति राम्रो कुरा गर्नुभयो। एकपटक यता हेर्नुहोस् त, विद्युतको उपयोगिता सम्बन्धी म एउटा भिडियो देखाउँदैछु। ल, भिडियोमा के देख्नुभयो त?
6: म्याम, विद्युतबाट यातायातका साधनहरू चलेको, उद्योगमा मेसिनहरू चलेको देखे।
5: घरायसी प्रयोगमा पनि धेरै सामानहरू विद्युतबाट चलेको देखिएको छ। कतिपय त मैले कहिले नदेखेको सामानहरू पो रहेछन्।
4: हो नि, अर्को मुख्य कुरा त तपाईँहरूले छुटाउनु भयो, देख्नु भएन, विद्युतकै कारणले कति धेरै मानिसहरूले रोजगारी पाएका छन् त त्यहाँ।
6: हो त, याद नै नगरेको म्याम। आधुनिक सञ्चारका माध्यमहरू जस्तै इन्टरनेट, टेलिभिजन आदि पनि विद्युतीय ऊर्जाबाट नै चलेका त हुन्छन् नि, होइन त?
4: त्यो पनि अघि भिडियोमा थियो त, याद गर्नु भएन र?
6: गरेको थिएँ, त्यसैले त भनेको नि म्याम।
5: म्याम, साँच्चै यो विद्युत पानीबाट मात्र उत्पादन हुने हो र?
4: मैले भन्न खोज्दै थिएँ, तपाईँले प्रश्न गरिहाल्नु भयो। ल, यहाँ स्लाइडमा छ, हेरेर सबैले सुन्ने गरी पढ्नुहोस् त।
5: हस् म्याम, विद्युतीय ऊर्जाका स्रोतहरू पानी, हावा, कोइला, जैविक ग्यास, सूर्यको प्रकाश आदि।
6: म्याम, विद्युतीय ऊर्जाका यति धेरै स्रोतहरू रहेछन् है, अनि हाम्रो देशमा चाहिँ पानीबाट मात्र विद्युत उत्पादन भएको छ हो?
4: हाम्रो देशमा धेरै त जल विद्युत नै उत्पादन भएको छ। त्यो बाहेक गोबर ग्यासबाट, हिमाली क्षेत्रमा हावाबाट र सूर्यको प्रकाशबाट पनि विद्युत उत्पादन भई प्रयोगमा ल्याइएको छ।
5: ए हो हो म्याम, हाम्रो घरमा गोबर ग्यासबाट खाना बनाउने र बत्ती बाल्ने गरेको छ।
6: मेरो मामा घरमा पनि सोलरबाट नै खाना बनाउने र बत्ती बाल्ने गरेको छ। त्यो पनि विद्युतीय ऊर्जा पो रहेछ है।
4: भाइ बहिनीहरू त धेरै बाठो हुनुहुँदो रहेछ, कति राम्रा राम्रा कुराहरू गरिरहनु भएको छ।
5: म्याम, विद्युतीय ऊर्जाका यति धेरै स्रोतहरू भए तापनि हाम्रो देशमा त जलविद्युतको नै धेरै सम्भावना छ है।
4: हो, हुन त अरू स्रोतहरूबाट पनि उत्पादन गर्यो भने त नहुने होइन, तर प्रशस्त मात्रामा सम्भावना चाहिँ जल विद्युतको नै छ।
6: म्याम, हामीलाई 8 कक्षामा पढ्दा सरले भन्नुभएको थियो नेपालमा 83,000 मेगावाट जल विद्युतको सम्भावना छ अरे नि त, हो?
4: हो नानु, कुल सम्भावना चाहिँ 83,000 मेगावाट हो, तर प्राविधिक दृष्टिकोणले चाहिँ 42,000 मेगावाट छ। भन्न खोजेको मतलब, कोसिस गर्यो भने 42,000 मेगावाट चाहिँ जल विद्युत सजिलै उत्पादन गर्न सकिन्छ भनेको हो।
5: नेपालमा हाल कति मेगावाट जल विद्युत उत्पादन भएको छ?
4: सन् 2022 तथ्याङ्क अनुसार 2050 मेगावाट उत्पादन भएको छ।
6: त्यति धेरै क्षमता हुँदा पनि जम्मा 2050 मेगावाट उत्पादन भएको रहेछ है, किन हो?
4: यस्तो हो, मुख्य त जल विद्युत उत्पादनका लागि प्रशस्त पुँजीको आवश्यकता पर्छ। नेपालमा प्रशस्त पुँजीको नै अभाव छ।
5: जल विद्युत उत्पादन सम्बन्धी दक्ष जनशक्तिको अभाव हुनु पनि एउटा कारण हो है म्याम।
6: म्याम, मेरो मामा घर काभ्रेमा हो, त्यहाँ काभ्रे भैँसे दोवान खोला जल विद्युत आयोजना स्थानीय स्तरबाट उत्पादन गरेर गाउँभरि बत्ती बालेका छन्।
4: हो, कति राम्रो उदाहरण भन्नुभयो ललिता। यदि नेपालका सबै ठाउँमा यसरी नै स्थानीय स्तरबाट जल विद्युत उत्पादन गर्ने हो भने त भइहाल्थ्यो नि। त्यसका लागि प्रशस्त मात्रामा खोला नदीहरू छँदैछन् के रे।
5: नेपालीले मात्र गर्न नसके तापनि विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न दिए पनि हुन्थ्यो नि है म्याम।
4: यसका लागि सरकारले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने खालको नीति लिनुपर्छ।
6: म्याम, विद्युतको बारेमा त धेरै कुरा थाहा भयो, अब खानेपानीको बारेमा छलफल गरौँ न है।
4: हुन्छ, ल एकछिन सबैजनाले यहाँ स्लाइडतिर हेरौँ है। यहाँ देखिएका चित्रहरू के हुन् भन्नुहोस् त।
5: धारा, कुवा, इनार, नदी, झरना, यिनीहरू पानीका स्रोतहरू होइनन् र म्याम?
4: स्याबास, हो, यिनीहरू सबै पानीका स्रोतहरू हुन्। पानीलाई किन विकासको पूर्वाधार भनिएको होला, भन्न सक्नुहुन्छ त ललिता?
6: म्याम, पानी त हाम्रो जीवनको आधार हो। पानी बिना त न हामी बाँच्न सक्छौँ, न खेतीपाती नै हुन्छ, न त विकासका कामहरू नै गर्न सकिन्छ, होइन त म्याम?
4: भेरी नाइस, हो, हामी सबै जीवित प्राणीको अस्तित्व नै स्वच्छ, सफा र पिउन योग्य पानीमा निर्भर रहन्छ।
5: म्याम, हाम्रो देशका सबै ठाउँका जनताले पिउने पानी शुद्ध छ त?
4: पहिले तपाईँहरू आफ्नो भन्नुहोस् त, तपाईँहरूको पिउने पानीको स्रोत के हो अनि कस्तो पानी पिउने गर्नुभएको छ?
6: मेरो घरमा हप्तामा 2 दिन सरकारी धारामा पानी आउँछ, त्यसलाई उमालेर मात्रै पिउँछौँ म्याम।
5: मेरो घरमा इनार छ म्याम, इनारको पानी पहेँलो भएकाले फिल्टर गरेर पिउने गरेका छौँ।
4: हो, कति राम्रो, दुवैको घरमा पानी शुद्धिकरण गरेर मात्र पिउने गर्नुभएको रहेछ। यस्तै गरी सबैले पानी शुद्धिकरण गरेर मात्र पिउने हो भने पनि धेरै राम्रो हुने थियो।
6: हो नि म्याम, यसका लागि त पानी शुद्धिकरण गर्ने उपायहरूको सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनुपर्छ होला नि।
4: हो नि, यस्तै जनचेतनामूलक कार्यक्रमको अभाव, पर्याप्त मात्रामा पानी उपलब्ध हुन नसक्नु, उपलब्ध पानी पनि शुद्ध नहुनु आदि जस्ता खानेपानीका समस्याहरू हाम्रो देशको पानीको क्षेत्रमा देखिएको मुख्य समस्याहरू हुन्।
5: म्याम, यसरी पानी अशुद्ध हुनुका कारणहरू के हुन् त?
4: सहरी क्षेत्रमा खोला नदीमा ढल मिसाइने र जथाभावी फोहोर फालेको कारणले पानी अशुद्ध भएको हो।
6: म्याम, खानेपानीको समस्या पनि ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा फरक फरक छन् र?
4: हो नि, सहरी क्षेत्रमा जनसङ्ख्या बढी भएकाले ग्रामीण क्षेत्रमा जनचेतनाको अभावका कारणले अशुद्ध पानी प्रयोग हुने गरेको पाइन्छ।
5: हो, गाउँमा त खोला पोखरीमा गाई वस्तु आहाल खेलाउने, जथाभावी दिसा पिसाब गर्ने गरेको पाइन्छ।
6: म्याम, मेरो फुपूको घर पनि गाउँमा नै छ, उहाँहरू पनि पानी लिन कति टाढा जानुपर्छ।
4: हो, यस्ता किसिमका समस्याहरू समाधान गर्नका लागि हिमाली तथा पहाडी क्षेत्रमा भएका पानीका स्रोतहरूलाई प्रयोगमा ल्याउनु पर्छ। त्यस्तै गरी तराईमा पनि जमिन मुनिको पानी नै धेरै ठाउँमा पिउनको लागि योग्य छन्, त्यसको प्रयोग गरिनुपर्छ।
5: म्याम, अनि प्रशस्त मात्रामा पानीको स्रोतहरू भए पनि किन अझै पनि पिउने पानीको समस्या समाधान नभएको हो त?
4: यसका लागि स्थानीय सरकारले मुख्य प्राथमिकता क्रममा राखेर काम गर्नु पर्यो, अनि जनताहरूले पनि त्यसमा चासो दिएर सहयोग गर्नु पर्यो नि।
6: म्याम, अब यातायातको बारेमा छलफल गरौँ है।
4: हुन्छ, अब यातायातकै बारेमा छलफल गर्ने हो। ल ललिता, यातायात भनेको के हो तपाईँको विचारमा भन्नुहोस् त।
6: कुनै एक ठाउँको वस्तु वा व्यक्तिलाई विभिन्न साधनको माध्यमबाट अर्को ठाउँमा ओसार पोसार गर्ने कार्यलाई यातायात भनिन्छ।
4: साह्रै राम्रोसँग भन्नुभयो नानु तपाईँले। अब एकछिन फेरि स्लाइडमा हेरौँ है, यहाँ देखिएका चित्रहरू चिन्नुहोस् त।
5: सडक यातायात, हवाई यातायात, जल यातायात, रेल यातायात, विद्युतीय यातायात होइनन् त म्याम?
4: ल हेर्नुहोस् त, यी यातायातका साधनहरू हुन्। यिनीहरूका माध्यमहरू पनि फरक फरक छन् नि।
6: सडक यातायातका लागि सडक मार्ग, हवाई यातायातका लागि आकाश भयो, त्यस्तै गरी रेल यातायातका लागि रेल मार्ग जसलाई लिक पनि भनिन्छ, विद्युतीय यातायातका लागि विद्युतीय मार्ग जसलाई केबल कार पनि भनिन्छ, यिनीहरू माध्यम होइन त म्याम?
4: एकदम सही भन्नुभयो। ल कसले भन्न सक्छ यातायातलाई किन विकासको पूर्वाधार भनिएको होला त?
5: यसो सोच्दा त म्याम, मलाई सबैभन्दा महत्त्वपूर्ण विकासको पूर्वाधार नै सडक यातायात हो कि जस्तो लाग्छ।
6: मलाई पनि त्यस्तै लाग्छ। यातायात बिना त उद्योग, व्यापार, कृषि कुनै पनि क्षेत्रको विकास हुँदैन जस्तो लाग्छ।
4: दुवैजनाले भनेको एकदम सही छ। यातायात बिना उद्योगका लागि कच्चा पदार्थ, मेसिन, यन्त्र, उपकरण आदि केही पनि ओसार पसार गर्न सकिँदैन।
5: हाम्रा दैनिक जीवनका लागि अति आवश्यक सामग्रीहरू पनि एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिँदैन है।
6: गाउँमा उत्पादित सामग्री सहरमा र सहरमा उत्पादित सामग्रीहरू गाउँमा लैजान पनि त यातायात नै चाहिन्छ, होइन र म्याम?
4: हो नि, अघि ललिताले भने जस्तै उद्योग, व्यापार, कृषि कुनै पनि क्षेत्रको विकास यातायात बिना सम्भव नै छैन।
5: म्याम, देशमा कतिपय हिमाली तथा पहाडी क्षेत्रमा विकास नहुनुको मुख्य कारण पनि यातायात नै होइन त?
4: हो, हाम्रो देशको भौगोलिक अवस्था, आर्थिक अवस्था, भूपरिवेष्टित अवस्थिति आदि कारणले सडक यातायात नै महत्त्वपूर्ण माध्यम बनेको छ।
6: म्याम, हाम्रो देशमा सडक यातायात बाहेक अन्य कुन कुन यातायातका माध्यमहरू प्रयोगमा आएका छन्?
4: ल त्यो सँगै सम्बन्धित यहाँ एउटा भिडियो छ, ल भिडियो हेर्नुहोस् त। अनि के देख्नु भयो त्यो भिडियोमा?
5: यो त मनोकामनाको केबल कार हो म्याम, म त्यहाँ गएको छु।
4: स्याबास, चिन्नुभयो। नेपालमा अहिले यस्ता विद्युतीय यातायात पनि प्रयोगमा आएका छन्। अब अर्को भिडियोमा यातायातको कुन माध्यम हो ल चिन्नुहोस् त।
6: यहाँ पोखराको फेवातालमा डुङ्गा जस्तो लाग्छ, होइन त म्याम?
4: हो, डुङ्गा, पानी जहाज सबै नै जल यातायात हुन्। यस्ता जल यातायातहरू नारायणी नदी, त्रिशुली नदी, कोशी लगायतका नदीहरूमा चल्ने गरेका छन्।
5: म्याम, हाम्रै देशभित्र र देश बाहिर दुवै ठाउँमा हवाई यातायात पनि चल्ने गरेका छन्, होइन त?
4: हो बाबु, यो भिडियोमा हेर्नुहोस् त, यो के को भिडियो हो?
6: हवाई यातायात हो म्याम।
4: हो, सही भन्नुभयो। हामीले भर्खर मात्र भिडियोमा हेर्यौँ नि, ती सबै नेपालमा प्रयोगमा आएका यातायातका माध्यम हुन्।
5: म्याम, अझै पनि हाम्रो देशका कतिपय ठाउँहरूमा यातायातको सुविधा पुगेको देखिँदैन है, के कारणले हो?
4: मुख्यत मापदण्ड बिना आयोजना पहिचान र छनौट हुनु, आवश्यक पूर्व तयारी बिना नै आयोजना सञ्चालन हुनु जस्ता समस्याहरू रहेका छन्।
6: दक्ष जनशक्तिको कमी र सर्वसाधारण जनताको सडकप्रति चासो कम हुनु पनि समस्या होइन त म्याम?
4: धरातलीय स्वरूपको कारणले कतिपय ठाउँमा सडक यातायातको विकास हुन नसक्नु, पुँजीको अभाव आदि पनि यातायातका समस्याहरू हुन्।
5: म्याम, हाम्रो देशमा अन्य यातायातको भन्दा त सडक यातायातको नै बढी सम्भावना छ कि जस्तो लाग्छ, होइन त?
4: हो, तपाईँले ठिक भन्नुभयो। हवाई यातायात महँगो छ, त्यस्तै गरी जल यातायात सबै नदी तथा तालहरूमा सम्भव नै छैन, त्यसैले सडक यातायातको नै बढी सम्भावना रहेको छ।
6: म्याम, यी यातायातको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका उपायहरू के हुन सक्छन्?
4: लोकमार्ग, कृषि सडक, भूमिगत मार्ग आदिको विकास तथा विस्तार गर्यो भने यस्ता समस्याहरू केही हदसम्म समाधान हुन्छन्।
5: म्याम, स्थानीय जनताहरूलाई पनि सहभागी गराए हुन्थ्यो होला नि सडक विस्तारका लागि।
4: हो नि, कति राम्रो कुरा गर्नुभयो याक्खा तपाईँले त।
5: मैले मेरो फुपूको घर भएको ठाउँमा स्थानीय जनताले मिलेर नै सडक बनाएको देखेको छु।
4: अरू सुन्नुहोस् है त, निर्माण मर्मत सम्भार तथा सडक सुधारका लागि आधुनिक प्रविधिको उपयोग र यान्त्रिकरणमा पनि जोड दिनुपर्छ।
6: म्याम, यी विद्युत, खानेपानी र यातायात लगायतका पूर्वाधारहरूका विकासका लागि जनशक्ति नभई नहुँदो रहेछ है म्याम?
4: हो, ललिताले सही भन्नुभयो। सम्पूर्ण विकास निर्माणका कार्य, विकासका पूर्वाधारको विकास, केही पनि जनशक्ति बिना सम्भव नै छैन।
5: जनशक्तिलाई किन विकासको पूर्वाधार भनिएको हो?
4: अन्य सबै विकासका पूर्वाधारहरूको विकास गर्ने, देशमा उपलब्ध स्रोत साधनको परिचालन गर्ने आदि सबैको माध्यम नै जनशक्ति भएकोले हो नि।
6: जनशक्ति त दक्ष, अर्धदक्ष र अदक्ष गरी तीन किसिमका हुँदा रहेछन् है?
4: हो नि, देश विकासका लागि यी तीनै किसिमका जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ।
5: जनशक्ति यति महत्त्वपूर्ण हुँदा पनि किन सरकारले विदेश जाने युवा जनशक्तिलाई रोक्न नसकेको हो?
4: हो, तपाईँले ठिक प्रश्न गर्नुभयो। सरकारले नेपालमा नै उचित शिक्षा र रोजगारीको व्यवस्था गरेर युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ।
6: हामी जनतामा पनि आफ्नै देश बनाऊ, विदेश नजाऊ भन्ने भावना हुनु पर्दैन त म्याम? कति सरकारलाई मात्र दोष दिने हो?
4: स्याबास, अहिले त ठुला मानिसले जस्तो पो कुरा गर्नुभयो त ललिता।
5: म्याम, मलाई यी विदेश पलायन भएका जनतालाई नेपालमा नै बोलाएर रोजगारीको अवसर दिने हो भने पनि देशको विकास हुन्छ कि जस्तो लाग्छ।
4: हो नि, तपाईँले एकदम सही भन्नुभयो।
6: देशमै प्रशस्त मात्रामा उद्योग धन्दा कल कारखानाहरू खोल्ने हो भने पनि धेरै जनतालाई रोजगारी दिन सकिहालिन्छ नि, होइन त म्याम?
4: हो, विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गर्ने, कृषिमा आधुनिकीकरण गर्ने गरेमा पनि स्वरोजगार र रोजगार दुवैको अवसर प्रदान गर्न सकिन्छ।
3: म्याम, आजको कार्यक्रम त हाम्रा विद्यार्थीहरूका लागि निकै नै फलदायी भयो। हजुरलाई धेरै धेरै धन्यवाद।
6: हो नि सर, धेरै राम्रा राम्रा कुराहरू सिक्ने अवसर पायौँ। फेरि पनि यस्ता कार्यक्रमहरूमा हामीलाई भाग लिने अवसर प्रदान गर्नुहोस् है।
4: हामी यस्ता कार्यक्रमहरू बेला बेलामा सञ्चालन गरिरहन्छौँ, तपाईँहरूलाई बोलाइहाल्छौ नि।
3: ल त म्याम, अब हामी विद्यालयतिर लाग्छौँ, फेरि भेटौँला है त।
4: हुन्छ सर, नमस्कार।
3: नमस्कार।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको छ बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ। म रमेश ठमट्टा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने गरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताउनु भएको छ। मानव सेवा आश्रमले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यकामा छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सही सडक र सही संगत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडक आश्रित र बेसहारा मानवहरूको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राख्नुभयो। मानव सेवा आश्रमले वैशाख 27 गतेदेखि सुरु गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ 22 गतेसम्म सञ्चालन हुने जनाएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। प्रदेश सरकार आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपूर्वक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नुभएको छ। चालु आर्थिक वर्ष 2082-83 दस महिनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी सो संख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दस महिनामा 420,086 आन्तरिक र 153,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। पूर्वी नेपालको मुख्य प्रवेशद्वार काकटभिट्टा स्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न घण्टाघरको निर्माण सुरु गरिएको छ। रोटरी क्लब अफ काकटभिट्टाको पहल कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गाल स्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो। त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। नेपाल स्थित युनेस्को कार्यालय चिनिया कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागि हो। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्यले सो जानकारी दिनुभएको हो। काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र वृहत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। खानेपानीको चरम अभाव झेलिरहेका मण्डन देवपुर नगरका घर घरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याउने प्रक्रिया थालिएको हो। लिफ्टिङ प्रविधिको सो आयोजनाले हाल विभिन्न ट्याङ्कीमा पानी तानेर परीक्षण कार्य भइरहेको छ। बाँकेको नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरूले सहज, व्यवस्थित र सुविधा सम्पन्न सेवा पाउन थालेका छन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको नयाँ टर्मिनलले पश्चिम तराई र कर्णाली क्षेत्रको हवाई सेवा विस्तारसँगै पर्यटन प्रवर्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। वैशाख 15 गतेदेखि सञ्चालनमा आएको नयाँ टर्मिनल भवनबाट अहिले दैनिक उडानका यात्रुहरूले सेवा लिइरहेका छन्। यस्तै शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज नेपालगञ्जमा सञ्चार संस्था तथा सञ्चारकर्मीसँग सहकार्य एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा केन्द्रले शिक्षा क्षेत्रमा गरिरहेको अनुसन्धान, सिकाइ उपलब्धि, परीक्षण तथा आगामी योजनाबारे जानकारी गराएको थियो। कार्यक्रममा केन्द्रकी निर्देशक प्रमिला बखतीले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थीहरूको सिकाइ उपलब्धि, परीक्षण पठन पाठन तथा गणितीय सिप मूल्याङ्कन, सामुदायिक विद्यालयको कार्य सम्पादन परीक्षण, शिक्षा सम्बन्धी समसामयिक विषयमा अनुसन्धान तथा प्रारम्भिक सिकाइ र विकास स्तरमा आधारित परीक्षण जस्ता अनुसन्धानात्मक कार्य गरिरहेको जानकारी दिनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमा नै बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ सञ्चालक बिमला राईको साथमा। 6:40 कृषि कार्यक्रम प्रसारण हुनेछ। 7:00 समाचार, समाचारपछि घटना र विचार कार्यक्रम प्रसारण हुनेछ। 7:45 भने प्रहरी प्रधान कार्यालयको कार्यक्रम प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार, समाचारपछि समानता कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:25 भने विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9:00 समाचार, समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ अर्जुन श्रेष्ठको साथमा। अनि केही लोकगीत सुनाउनेछौँ करिब 10:00। 10:00 हिन्दीमा समाचार, समाचारपछि मधुरीमा कार्यक्रम सुन्न सक्नुहुनेछ प्रत्यक्ष मुकेश कुमार मिश्रका साथमा। राति 11:00 समाचार, समाचारपछि भने आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण 11:00 समाचारपछि भने निरन्तर सुन्न सक्नुहुन्छ नै। समाचारपछिको समय रात्रिकालीन समयमा भने निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
2: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
3: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
4: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
5: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
3: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
6: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
7: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
8: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
9: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
10: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
3: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
11: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज दूषित खानेकुराबाट बचौँ शीर्षकमा उपयोगीमूलक सामग्री, हाँस र कछुवा शीर्षकमा कथा सुन्नेछौँ। भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा कहिलेकाहीँ उपयोगीमूलक सामग्रीहरू समावेश गर्ने क्रममा आज दूषित खानेकुराबाट बचौँ शीर्षकको सामग्री छ यति बेला मसँग। यसलाई लेख्नु भएको हो दिदी कुन्ता थापाले। भाइ बहिनी, दिदी कुन्ता थापाले आफ्नो लेख यसरी सुरु गर्नुभएको छ। श्रेया र सम्पदाले विद्यालयबाट फर्किँदा पानीपुरी खाए। घर पुग्दा नपुग्दै श्रेयालाई पेट दुख्न थाल्यो। सम्पदालाई त पखाला नै चल्यो। खासमा पानीपुरी पसलेले खाद्य स्वच्छता अर्थात् खानेकुराको स्वच्छ र सफा राख्ने प्रक्रिया पुरा नगर्दा उनीहरूले त्यस्तो समस्या भोग्नु पर्यो। खाना हाम्रो जीवनको आधार हो भाइ बहिनी। हामीले खाएका खानेकुराले नै शरीरलाई ऊर्जा र पोषण दिन्छ, हामीलाई स्वस्थ राख्छ। हामीले खाने खाना सफा र सुरक्षित छैन भने हाम्रो शरीरका लागि विष बन्न सक्छ। त्यसैले हामीले के खाँदैछौँ भन्दा पनि त्यो खाना कति सफा छ भन्ने कुरामा ध्यान दिनु एकदमै जरुरी छ। खाद्य स्वच्छता भनेको खानालाई खेतदेखि भान्सासम्म पुर्याउँदा र पकाउँदा सफा राख्ने एउटा महत्त्वपूर्ण तरिका हो। दिदी अगाडि लेख्नुहुन्छ, दूषित खाना भनेको त्यस्तो खाना हो जसमा हानिकारक जीवाणु, कीटाणु वा रासायनिक पदार्थ मिसिएको हुन्छ। यस्ता खानाले बिरामी पार्न सक्छ। दूषित खाना झट्ट हेर्दा फोहोर देखिँदैन। सडकमा बेचिने खानेकुरालाई ढाकेर राखिएको छैन भने झिङ्गा भन्किने, धुलो वा फोहोर मिसिन सक्छ। कहिलेकाहीँ एकदमै राम्रो र मिठो देखिएको खाना पनि निकै हानिकारक कीटाणु लुकेका हुन सक्छन्। त्यसैले बाहिरबाट सफा देखिए पनि खाना बनाउने तरिका र राख्ने ठाउँ सुरक्षित छैन भने त्यो खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ। दिदी कुन्ता थापा अगाडि लेख्नुहुन्छ फेरि पनि, दूषित खाना खाँदा आफ्नो शरीरमा तत्कालै र पछिसम्म पनि नराम्रा असर देखिन सक्छन्। खाना खाएको केही बेरमै पेट दुख्ने, पखाला लाग्ने, बान्ता हुने वा ज्वरो आउने हुन सक्छ। यसलाई हामी फुड पोइजनिङ भन्छौँ। नेपालमा विशेष गरी बर्खाको समयमा हैजा, टाइफाइड र जन्डिस जस्ता रोग दूषित खाना र पानीकै कारण फैलिन्छ। हाम्रो वरपर धेरै साना जीव हुन्छन् जसलाई हामीले खाली आँखाले देख्न सक्दैनौँ। यिनलाई सूक्ष्म जीव भनिन्छ। यो जीव 3 प्रकारका हुन्छन् जसले हाम्रो खानालाई दूषित बनाउँछन्। पहिलो जैविक प्रदूषण हो। यस अन्तर्गत ब्याक्टेरिया, भाइरस र ढुसी जस्ता कीटाणु पर्दछन्। यी कीटाणुले न्यानो र ओसिलो ठाउँ पाए भने एकदमै चाँडो आफ्नो सङ्ख्या बढाउँछन् र खानालाई विषाक्त बनाउँछन्। दोस्रो हो रासायनिक प्रदूषण। यस अन्तर्गत किसानले प्रयोग गर्ने कडा कीटनाशक औषधि वा खानामा मिसाइने अखाद्य रङ पर्दछन्। त्यसै गरी तेस्रो हो भौतिक प्रदूषण। यस अन्तर्गत खानामा झुकिएर मसिनो ढुङ्गा, बालुवा, कपाल वा प्लास्टिकका टुक्रा पर्दछन्। भाइ बहिनी, खानेकुरा कसरी दूषित हुन्छन् भन्ने कुरा बुझ्नु अत्यन्तै जरुरी छ। यसको मुख्य कारण भनेको हात सफा नगर्नु हो। खाना बनाउँदा वा खानु अघि हात नधुँदा हाम्रा औलामा भएका जीवाणु र फोहोर सजिलै खानामा सर्छन्। त्यो खानाले पेट दुख्ने, पखाला चल्ने र उल्टी हुने जस्ता समस्या ल्याउन सक्छ। भान्सा र भाँडाकुँडा सफा नराख्नु पनि ठुलो कारण हो। भान्सामा धुलो, साङ्ला वा अन्य किरा वा मुसा छुचुन्द्रा आउने
र भाँडा ठिकसँग नधुँदा पनि खानेकुरा दूषित हुन्छ। खाना पुरा नपकाउँदा पनि हानि गर्न सक्छ, किनकि केही जीवाणु पकाउँदा मात्र मर्ने गर्दछन्। त्यसैले मासु लगायतका खानेकुरालाई राम्रोसँग पकाउनु पर्छ। पानी सफा नभएमा पनि खाना दूषित हुन्छ। पकाएको खाना धेरै समय खुला राखेर छोड्दा हावामा रहेका जीवाणुले दूषित बनाउँछ। खानेकुरा गनाएको छ, रङ अर्कै देखिएको छ, स्वाद पनि भिन्न छ भने त्यस्तो खाना खानु हुँदैन। कुनै खानेकुरा लामो समयसम्म नढाकेर राखिएको छ भने खानु हुँदैन। भाइ बहिनी, विश्व स्वास्थ्य संगठनले खानालाई सुरक्षित राख्न 5 मुख्य नियम बनाएको छ। पहिलो नियम हो, खाना सधैँ सफा राख्नुपर्छ। खाना बनाउनु र खानु अघि साबुन पानीले 20 सेकेन्डसम्म हात धुने र भान्सालाई सफा राख्नुपर्छ। दोस्रो नियम हो, काँचो र पाकेको खानालाई छुट्टै राख्नुपर्छ। काँचो खानेकुरामा भएका कीटाणु पाकेको खानामा नसरुन् भनेर छुट्टै राख्नु भनिएको हो। तेस्रो नियम हो, खानालाई राम्ररी पकाउनुपर्छ। खानाको भित्री भागसम्म तापक्रम पुग्ने गरी पकाउँदा कीटाणु मर्छन्। चौथो नियम हो, खानालाई सुरक्षित तापक्रममा राख्नुपर्छ। पकाएको खानालाई धेरै बेरसम्म बाहिर खुला नछोडी फ्रिजमा राख्नुपर्छ र फेरि खाँदा राम्ररी तताएर मात्र खाने गर्नुपर्छ। पाँचौँ नियम हो, सधैँ सफा पानी र सुरक्षित कच्चा पदार्थ प्रयोग गर्नुपर्छ। फलफुल र तरकारीलाई सधैँ सफा पानीले धोएर मात्र प्रयोग गर्नुपर्छ। भाइ बहिनी, हामीले सडकमा खुल्ला राखिएका झिङ्गा भन्केका र धेरै रङ हालिएका खानेकुरा खानु हुँदैन। खानेकुरा किन्दा ताजा छ कि छैन हेर्नुपर्छ। उपभोगको मिति सकिएको, ढुसी परेको, बासी खानेकुरा खानु हुँदैन। विद्यालयमा खाजा खाँदा होस् वा घरमा आमा बुवालाई सघाउँदा सधैँ हात धुने र खाना छोपेर राख्ने बानी बसाल्नु पर्छ। दिदी कुन्ता थापाले लेख्नु भएको दूषित खानेकुराबाट बचौँ शीर्षकको सामग्री पछि अब कार्यक्रममा कथा सुन्ने है त। आज सुन्ने कथाको शीर्षक रहेको छ हाँस र कछुवा। कथा यस्तो छ, भाइ बहिनी, धेरै वर्ष पहिलेको कुरा हो, एउटा जङ्गलको पोखरीमा एउटा कछुवा बस्थ्यो। एक दिन पानी खान 2 हाँस पोखरीमा आए। उनीहरूको कछुवासँग भेट भयो। हाँस र कछुवा मिल्ने साथी बने। हाँसहरूसँग कछुवा वन जङ्गलको धेरै ठाउँहरूमा सँगसँगै घुम्न जान्थ्यो। केही महिना पानी नपरेकाले रुख बिरुवा सुक्न थाले। पोखरीमा पानी पनि सुकेर कम हुन थाल्यो। जङ्गलका जनावर र चरा पानीको अभावमा मर्न थाले। हाँसहरूले गाउँ छोड्ने निर्णय गरे। भाइ बहिनी, बिदा माग्न हाँसहरू आफ्नो प्रिय मित्र कछुवालाई भेट्न गए। हाँसहरूले कछुवालाई सम्झाएर भने, अब हामी यो गाउँमा नबस्ने भयौँ, हामी अर्को ठाउँमा बसाइ सर्न लागेका छौँ। खडेरीले यो गाउँ सखा हुँदैछ, तिमी पनि समयमै विचार गर्नु। सँगै बस्ने, सँगै डुल्ने प्रिय मित्रले सुनाएको दुःखद कुरा सुनेर कछुवाले रुँदै बिलौना गर्यो। प्रिय मित्रहरू, तिमीहरू बिना म कसरी बाँच्न सक्छु? बरु म पनि तिमीहरूसँगै आउँछु, मलाई पनि सँगै लैजाऊ भनेर कछुवाले भन्यो। हाँसहरूले भने, तिमी उड्न पनि सक्दैनौ, कसरी हामीसँग लानु र? तिमी हामीसँगै आउने कुनै उपाय भए सोच न त। त्यसपछि कछुवाले भन्यो, भाइ बहिनी, मसँग एउटा उपाय छ, तिमीहरू एउटा बलियो लामो लौरो खोजेर ल्याऊ। कछुवाले सोचेको उपाय अनुसार दुवै हाँस एउटा लामो र बलियो लौरो खोज्नतिर लागे। कछुवाको उपाय अनुसार लौरोको दुवैतिर हाँसको चुच्चोले च्यापे, अनि बीचमा कछुवाले पनि मुखले लौरोमा टोकेर झुन्डिँदै आकाशतिर उडे। भाइ बहिनी, यात्रा लामो छ, कठिन पनि छ, मुख नखोल्नु, होस गरेर बस्नु भनी हाँसहरूले कछुवालाई अनुरोध गरे। कछुवाले पनि, हुन्छ म याद राख्छु भन्यो। उनीहरू उडेर पहाड, उपत्यका, खोल्सा हुँदै अर्को गाउँतिर प्रवेश गरे। भाइ बहिनी, हाँसहरूले लौरोमा कछुवा उडाएको देखेर बालबालिका छक्क
छक्क परी हेर्न थाले। ठुला मान्छेहरू पनि होहल्ला गर्न थाले। कोही ताली बजाउने, कोही सिठी बजाउने भए। धेरै बेर चुप लागेको कछुवा तलको आवाज सुनेर नबोलिकन बस्नै सकेन। तल के हुँदैछ हँ भनी सोध्नलाई मुख मात्र के खोलेको थियो, कछुवा लौरोबाट फुस्कियो। भाइ बहिनी, कछुवा बेसरी हुतिएर तल भुइँमा बजारियो। यसरी बेला न कुबेला नसोचिकन बोल्न खोज्दा कछुवाको ज्यानै गयो। उनका साथी हाँसहरू दुखी भए। भाइ बहिनी, आजको कार्यक्रममा दिदी कुन्ता थापाले लेख्नुभएको दूषित खानेकुराबाट बचौँ शीर्षकको सामग्री, यसै गरी हाँस र कछुवा शीर्षकको कथा पनि सुन्यौ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसकेछ। कार्यक्रम सुन्नुभयो यहाँहरूलाई धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी मिनर्भा बज्रचारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
6: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, SMS, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीमा देखिने रोग किरासँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्दछौँ। सम्बोधन गर्नका लागि विज्ञको रूपमा हुनुहुन्छ व्यावसायिक किट विकास केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत याम कुमार श्रेष्ठ। यहाँलाई कार्यक्रम
7: खराने रोग लागेको हुनुपर्छ यसमा, जुन पातमा खास गरी यो जेठ असारको बेला जुन चाहिँ हावामा पनि आर्द्रता बढी हुन्छ र तापक्रम न्यानो अवस्था भएको बेलामा चाहिँ यो खराने रोगको ढुसी, एक प्रकारको ढुसी चाहिँ बढी सक्रिय हुन्छ। खास गरी चिचिलामा पनि लाग्नु त लाग्छ, नलाग्ने होइन, तर बढी मात्रामा यो कलिलो पालुवा मुना भन्छ हाम्रो, कलिलो पातमा नयाँ आउने पात जुन पालुवा छ यसमा बढी लाग्ने गर्छ र सँगसँगै अब बढी भयो भने यो फलहरूमा पनि, अब अहिलेको प्रश्न अनुसार यति बेला चिचिले लागेको सानो अवस्थामा भएको छ सुन्तला जातका फलफुलहरूको वृद्धि हुँदाखेरि त्यसमा ढुसी रोग नै लाग्ने हो। अब यो लागिसकेपछि कसरी यसलाई रोकथाम गर्ने भन्ने कुरोमा चाहिँ सबभन्दा बढी चाहिँ अघि नै भने आर्द्रता बढी हुने भए हिसाबले गर्दाखेरि अलिकति खुल्ला ठाउँ भयो भने बोट बिरुवाहरूको चाहिँ काटछाँट गरेर अलिक खुल्ला गरियो, हावाको चाहिँ आदान प्रदान राम्रो हुने, घामको प्रकाश पनि राम्रोसँग लाग्ने बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ अब पहिलेदेखि नै गर्नुपर्ने हुन्छ, यो किनभने सुन्तला जात फलफुलको व्यवस्थापनकोमा चाहिँ वर्षैभरि गर्ने प्रक्रियामा चाहिँ यसलाई गरिराख्यो भने यो कम हुन्छ। भने अब लागिहाल्यो भने के गर्ने भन्ने सिलसिलामा चाहिँ यो नयाँ आएको पालुवाहरूमा चाहिँ भर्खर भर्खर सुरु देखिएको छ भने यो स्पष्टमा देखिन्छ, किनभने अब फलमा पनि पातमा पनि खरानी छरेको जस्तै नामै हामी खरानी धुले ढुसी भनेछौँ। यसलाई चाहिँ सुरुमा केही भर्खर लागेका मुनाहरू पालुवा छ भने यसलाई सुरुमा हटाइदिने हो भने, काटेर हटाइदिने, नष्ट गरिदिने हो भने पनि अरू नयाँ पालुवा अरू फलहरूमा सर्न पाउँदैन। अब योभन्दा बढी नै भइसक्यो भने चाहिँ अब गर्ने भनेको सबभन्दा मुख्य कुरो चाहिँ सरसफाई हो। सरसफाइमा चाहिँ यसरी नै रोग लागेका पातहरू हटाउने, भाँगाहरू पालुवाहरू हटाउने भयो, फलै पनि त्यसै छ भने दुई चार सुरु चाहिँ हटाउने गर्न सकिन्छ। र अब यसलाई अलि बढी नै लाग्यो, अलि व्यवस्था पनि गर्ने भन्ने हो भने चाहिँ एउटा त यो बोडो मिक्सर भन्ने छर्ने चलन छ, यो चाहिँ सुन्तला जात फलफुलमा चाहिँ रेगुलर एउटा चाहिँ तालिका बनाएर छर्यो भने यसले चाहिँ अब यो बाहेक अरू थुप्रै ढुसीहरूलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ। भने यो सँगसँगै अब सबभन्दा बढी प्रभावकारी अहिलेसम्म चलेको विषादी यो केराथेन भन्ने विषादी पाइन्छ, यो चाहिँ 1-2 ml प्रति लिटर पानीको दरमा राखेर अब यो ढुसी रोगको प्रकोप हेरेर 10-15 दिनको फरकमा कति हुन्छ त्यसरी स्प्रे गर्ने गरियो भने चाहिँ यो रोगबाट ढुसी चाहिँ सुन्तलाको चिचिला अथवा अरू पातहरूबाट पनि हटाउन सकिन्छ। तर यो विषादीहरू स्प्रे गर्दा चाहिँ खास गरी नयाँ पालुवा आएपछि भनेछौँ, पालुवा आइसकेपछि र बिरुवामा सबै भागमा पर्ने गरेर पात होइन मुरु पालुवा अरू भागमा पनि पर्ने गरेर राम्रोसँग भिज्ने गरेर स्प्रे गर्यो भने चाहिँ ढुसीलाई फैलिन गाह्रो हुन्छ र हामी बचाउन सक्छौँ।
6: महोत्तरीबाट राम प्रसाद शाहले अम्बाको फलमा किरा लाग्छ, कसरी समाधान गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
7: फलको भने औसा भनेर भन्छौँ हामी, र अम्बाको अर्कै किसिमको प्रजाति चाहिँ औसा किरा, फ्रुट फ्लाई भनेर बढी चिनिन्छ। यो झिङ्गा हो एक किसिमको, यो झिङ्गाले जब अम्बा पाक्ने बेला हुन्छ अथवा पाकिसकेको हुन्छ र त्यति बेला चाहिँ यसले झिङ्गाको पोथीले यसको अम्बाको बोक्राभित्र अन्डा पार्ने, यसले चाहिँ अब सेता मसिना अन्डाहरू धेरै नै 8-10 चाहिँ एकठामा पार्ने, ग्रुपमा पार्ने हुन्छ। र अन्डा पारिसकेपछि यो अन्डा चाहिँ 2-3 दिनमै यसको लार्वा अथवा हामी औँसा भन्छौँ, जुन औँसा डेभलप हुने र भित्र अम्बाको चाहिँ गुदी भागमा छिरेर सुरुङ बनाएर खाइदिने गर्छ। र अब यसपछि यसले चाहिँ अब सेकेन्डरी इन्फेक्टर अर्को चाहिँ यो ब्याक्टेरियल ग्रोथहरू पनि गर्ने बढाउँदै जाँदा र अम्बा कुहिन जान्छ, अनि त्यसपछि मात्रै हामी चाहिँ यसलाई कुहिएको देख्छौँ अनि खाने बेला मात्रै थाहा पाउँछौँ हामी। यो किसिमले चाहिँ अम्बाको अहिले फलको आउने औँसाको कारणले नै अम्बा कुहिने गरिरहेको छ। अब यसलाई कसरी चाहिँ यसको चाहिँ रोकथाम गर्ने भन्ने कुरामा सामान्य प्रक्रियाले विषादीहरूबाट भन्दा पनि यसलाई चाहिँ प्रभावकारी बनाउनलाई चाहिँ सबभन्दा राम्रो कुरो चाहिँ सरसफाई गर्ने हो। सरसफाई गर्ने भने चाहिँ अब यो जति कुहिएका किरा लागेका भेटाइएका छन् यी चाहिँ फलहरूलाई जम्मा गर्नु पर्यो र नष्ट गर्नु पर्यो। नष्ट गर्ने भन्दा त्यो फलभित्र किराहरू पनि हुनसक्ने, किराको चाहिँ औँसा हुनसक्ने, अब फुल त्यो किराको चाहिँ झिङ्गाको फुल पनि हुनसक्ने भावर ती कुराहरूलाई चाहिँ नष्ट गर्नलाई कि चाहिँ ती सबै जम्मा गरेर झन्डै 50-60 सेन्टिमिटर गहिरो खाडल खनेर पुर्नु पर्यो कि त्यसलाई नष्ट गर्नु पर्यो अथवा डढाउनु पर्यो, जसले गर्दा त्यहाँबाट फेरि पुनः चाहिँ त्यो झिङ्गा चाहिँ विकास हुन नसकोस् भन्ने हिसाबले चाहिँ गर्नुपर्ने हुन्छ। र यो कुरा चाहिँ हाम्रो कृषक दाजुभाइ दिदीहरूमा सबैमा चाहिँ के हुन्छ हटाउने भनेर हामी खालि बाहिर वरिपरि मात्रै फाल्छौँ, तर त्यो सँगसँगै त्यसको चाहिँ म्यागोटहरू औँसाहरू चाहिँ झन् वृद्धि भइरहेको अवस्था हुन्छ। त्यस कारण यो कुरालाई बढी ख्याल गर्नुपर्ने हुन्छ भने अब यो किरा आयो कि आएन भन्ने कुरो पनि यसको चाहिँ अनुगमन गर्नुपर्ने, अवलोकन गर्न सकिने भएको हिसाबले गर्दाखेरिमा यो किरालाई फ्रुट फ्लाई जुन छ झिङ्गा छ यो चाहिँ झिङ्गाकोलाई आकर्षण हुने चाहिँ हामी फेरोमेन भनेछौँ, फेरोमेन ट्र्याप आकर्षक चाहिँ नि ट्र्यापमा चाहिँ पासोमा पारेर खास गरी अब यो मिथाली उजिनेल भनेर चाहिँ प्रयोग गरिन्छ। यो मिथाली उजिनेल चाहिँ आकर्षक फेरोमेनको ट्र्यापमा राखेर गरेपछि यसका भाले झिङ्गाहरू चाहिँ यो प्रति चाहिँ आकर्षित हुन्छ र यो आकर्षित भएपछि हामीले थाहा पाउँछौँ यो झिङ्गा चाहिँ हाम्रो अम्बाबारीमा सुरु भयो भन्ने कुरा पनि देख्न सक्छौँ। त्यसमै चाहिँ मालाथेन पनि मिसाएर जुन ट्र्याप बनाइन्छ त्यो फेरोमेन ट्र्याप बनाउँदाखेरि यसले चाहिँ भाले झिङ्गा त्यसमा पर्छ आकर्षित भएर आउँछ, त्यो मालाथेनको सम्पर्क भएपछि त्यो मर्छ, मरेपछि त्यो पोथी झिङ्गाहरूबाट बनेको जुन पारेका फुलहरू छ अन्डाहरूबाट चाहिँ औँसा बन्द नसक्ने हुँदाखेरिमा चाहिँ यसको चाहिँ लाइफ साइकल जीवन चक्रमा ब्रेक हुँदै जाँदाखेरिमा यो उसाकोबाट चाहिँ कम क्षति पुर्याउन गराउन चाहिँ सफल भन्न सकिन्छ। त्यसकारण तर यो चाहिँ सामूहिक रूपमा गर्नुपर्ने हुन्छ, त्यसै सकिने एकै ठाउँ मात्रै गर्नुभन्दा अम्बा भएका बालीहरूमा जब चाहिँ यसको सुरुवात हुने अवस्था आउँछ यो बेलामा चाहिँ धेरैजनाले एकचोटि गर्न सकियो भने चाहिँ प्रभावकारी हुन्छ।
6: शिवपुरी नुवाकोटबाट प्रेम बहादुर तामाङले खुर्सानीको जरा भन्दा माथिको भाग कालो हुने कुहिने र मर्ने समस्या देखियो, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
7: यो पनि एक किसिमको ढुसीले राख्छ, यो ढुसीको कारणले लाग्ने हो र यो चाहिँ जब चाहिँ तापक्रम बढी हुने मोइस्चर चिस्यान बढी हुने आर्द्रता बढी हुने हुँदाखेरि ढुसीको चाहिँ सक्रियता बढ्ने भएको हिसाबले गर्दाखेरिमा अब यसलाई चाहिँ हामी रोकथाम गर्ने तरिका अघि नै भने सरसफाई गर्ने कुरा सबै ठाउँमा लागु हुन्छ, यसलाई चाहिँ हामी रोगी लागेका रोग लागेका यसलाई चाहिँ अब हाम्रो खेतबारीबाट टाढा लगेर नष्ट गर्ने भने अब अहिले चाहिँ अघि मैले भने जस्तै ट्राइकोडरमा यो चाहिँ माटोमा हुने ढुसीहरू छन् त्यही भएर चाहिँ बचाउनलाई अघि नै जसरी चाहिँ यो कम्पोस्ट बनाएर प्रयोग गर्ने त्यसपछि ट्राइकोडरमाको चाहिँ घोल बनाएर चाहिँ ड्रेन्चिङ गर्ने यो गर्दा गर्न सकिन्छ भने अब अहिले अब यो कार्बन डाजिम भन्ने छ, यो कार्बन डाजिम चाहिँ 2 ग्राम प्रति केजी बिउ भन्छ, उपचार गरेको बिउ पनि पाइन्छ किन्न, यसरी चाहिँ उपचार गरेर बिउ रोप्ने भने लागिसकेको ठाउँमा चाहिँ म्यानकोजेप इसादी 2-3 ग्राम 1 लिटर पानीमा मिसाएको झोल घोल हुन्छ त्यो चाहिँ नि स्प्रे गरिदियो र ड्रेन्चिङ पनि गरियो भने यसबाट चाहिँ यी डिसीहरूलाई चाहिँ बचाउनबाट चाहिँ हामी बचाउन सक्छौँ।
6: देव बहादुर विष्टले कमला बजार अछामबाट बन्दागोभीमा पत्ता खाने र झिगो बनाइदिने किरा लाग्यो, नियन्त्रण गर्नका लागि के गर्नुपर्छ भनी जिज्ञासा राख्नु भएको छ।
7: त्यसमा यो बन्दाको पुतली भन्ने किरा हामी देख्छौँ सक्छौँ शैलीसँग अहिले उडेको पनि हुन्छ, अब सेतो सेतो रङ्गको बङ्गाको पुतलीहरू थुप्रै उडेका हुन्छन्, यसका भालेर पोथी फरक फरक हुन्छ भनेर, अब सेतो त सेतै हुन्छ तर पोथीमा चाहिँ यसको पखेटाको अघिल्लो पखेटाको टुप्पाहरू अलिक कालो कालो धब्बा हुन्छ भने बिचतिर 2-2 थोप्लाहरू धब्बा नै भन्छौँ हामी, त्यस्तो किसिमले हुन्छ र भालेमा चाहिँ खासै त्यस्तो चाहिँ देखिँदैन। र यसको समस्या भनेको यो बन्दाको पुतली एउटा र अर्को चाहिँ हामी इटबुट्टे पुतली भन्छौँ, अब यसले पनि गर्न सक्छ, यसको खाने प्रक्रिया अलिक फरक छ। बन्दाको पुतलीले चाहिँ धेरै अन्डा एकै ठाउँमा पातको तल्लोपट्टि झन्डै अब एकै ठाउँमा पहेँला पोते जस्ता हामीले मान्छेको लगाउने पोते हुन्छ त्यो पोते जस्तै आकारका लाम्चा आकारका चाहिँ झन्डै अब धेरै 200 पनि पार्न सक्छ भन्छ एउटा पुतलीले एकै ठाउँमा त्यो अन्डा पारेको हुन्छ भने यो इटबुटे पुतली बस्दाखेरिमा यसको पखेटाहरू भएको चाहिँ बुट्टा चिन्ह छ, त्यो चाहिँ इँटको आकारको बन्ने, अब डायमन्ड मथ ब्याग भनेर अङ्ग्रेजीमा भन्छ, त्यस्तो चाहिँ चित्र बन्यो भने यसलाई चाहिँ इटबुटे पुतली भन्छ। अब यो चाहिँ यसले चाहिँ फेरि अन्डा पार्दा सिङ्गल सिङ्गल एक्लै एक्लै पार्ने र लाएर पनि बेग्लै एउटा एउटा हुने गर्छ भने अब यो बन्दाको पुतलीले यो पनि एकदमै त्यो अन्डाबाट चार पाँच दिनमै चाहिँ लार्भा निस्किसक्छ। भनेपछि यो निस्केपछि यो चाहिँ समूहमा हुन्छ, यो समूह भएर एकदम एकैचोटि अब यो लार्भाहरू चाहिँ एकदम शरीरभरि नै झुस भएको काला काला थोप्ला भएका र अब हरियो अथवा चाहिँ निलो रङ्गको गाढा चाहिँ हरियो गाढा निलो रङ्गको हुन्छ र पहेँला धर्साहरू पनि हुन्छ त्यो लार्भा चिन्ने। तर बन्दाको पुतली या बन्दामा भएको लार्भा सामान्यतया एकदम स्पष्ट चिनिन्छ किनभने एकदम धेरै मासमा हुन्छ, गिजिङ गिजिङ भन्छौँ हामी, र यसले चाहिँ एकैचोटि पातहरू सबै खाइदिने भएपछि बन्दाको कहिलेकाहीँ भित्रसम्म पनि खान्छ, सुरुङ बनाएर खाइदिने हुने गर्छ, त्यसले गर्दा नोक्सान पुर्याउँछ। त्यो इटबुटे पुतली पनि यसले यो चाहिँ खास गरी छिपिएको भन्दा पनि बेर्ना अवस्थामा चाहिँ बढी लाग्ने हो, यसले गर्दाखेरिमा यो बन्दाको पातहरूमा नयाँ कलिलो छ भनेदेखि यसले चाहिँ पालै पारेर सबै खाइदिन्छ, जसले गर्दाखेरिमा पालहरू ठुलो ठुलो पालहरू पनि देखिन्छ, तर पाल एउटै किसिमको हुन्छ भन्ने हुँदैन। अब अलि छिपिएको पातहरू छ भने चाहिँ यसले कोतारेर खाने गर्दाखेरिमा जुन हामी झ्याल जस्तो भन्छौँ पारदर्शी चाहिँ एउटा देखिने त्यस्तै किसिमले चाहिँ नोक्सान पुर्याएको हुन्छ। त्यस कारण मुख्य गरेर यो बन्दाको पातमा नोक्सानी गर्ने किराहरूमा चाहिँ यो बढी मात्रामा चाहिँ यो बन्दाको पुतली नै हो भने अर्को इटबुटे पुतली पनि छ। अब यी किराहरूलाई कसरी चाहिँ यसकोबाट चाहिँ समाधान गर्ने भन्ने कुरामा पातको तल्लोपट्टि पछाडिपट्टिको भागमा अन्डा छ कि छैन भनेर हेर्ने। अब यो अन्डा हेर्दै अघि नै भने जस्तै अब क्याबेज बटरफ्लाई भन्छौँ हामी जुन बन्दाको पुतलीको धेरै हुन्छ, अब ती अन्डाहरूलाई हामीले हातले पनि नष्ट गर्न सकिन्छ, जसले गर्दाखेरिमा एकैचोटि 200-300 नै लार्भाहरू नष्ट हुन्छ र सजिलोसँग हुन्छ। र अर्को चाहिँ बुटर पुतलीको पनि त्यसरी नै गर्न सकिन्छ भने सरसफाइ गर्ने कुरा भयो एकदम, अब यसरी चाहिँ किराहरू देखेको छ भने त्यसलाई चाहिँ मारेर नष्ट गर्ने, त्यो फेरि चाहिँ त्यो चाहिँ लार्भाबाट चाहिँ प्युपा अथवा एडल्ट बन्न नसक्ने अवस्था गर्नलाई चाहिँ त्यसलाई नष्ट गर्न सक्नु गर्नु पर्यो भने अब यसलाई अब बढी नै लागेको छ, अब यसलाई चाहिँ लागिसकेको छ, यसलाई चाहिँ कन्ट्रोल गर्न चाहिँ रोकथामको लागि हामी अहिले चाहिँ विषादीको प्रयोग गर्ने कुरा छ। विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित विषादीको प्रयोग गर्ने, सुरक्षित भनेको अब निमजन्य विषादी, निमबाट बनेका विषादीहरू 1 लिटर पानीमा 5 ml विषादी हालेर त्यसमा बनाएको झोल चाहिँ घोललाई स्प्रे गर्यो भने र त्यसको प्रकोप हेरेर 7-10 दिनको फरकमा पनि प्रयोग गर्न सकिन्छ भने अब यो अर्को चाहिँ इटबुटे पुतलीको लागि चाहिँ यसको लागि चाहिँ एउटा पासोहरू पनि फेरोमेनहरू पनि पाइन्छ, यो हाल्दाखेरिमा त्यसबाट चाहिँ यसका पुतलीहरूलाई नष्ट गर्न सकिन्छ।
6: अदुवामा ओइलाउने रोग लाग्यो, यसको लागि प्राकृतिक उपचार के हुन्छ भनी श्रीजङ्गा ताप्लेजुङबाट तोयानाथ भट्टराईले जिज्ञासा राख्नु भएको छ।
7: अदुवामा चाहिँ बढी समस्या देखेको अहिले सबैजना भनेको अदुवाको गानु कुहिने रोग हो, यो गानु नै कुहिने कारणले गर्दाखेरिमा यसको पातहरू पनि सुक्दै जाने, छेउछाउ सुक्दै पछि चाहिँ माथिबाट सुक्दै आएर तल पातको जोर्ने भाषामा जोडिँदाखेरिमा अब अदुवा चाहिँ सुत्त तान्दाखेरि फुत्त निस्किने गर्दाखेरि अब अदुवा कुहिएको ओइलाएको भन्छ। तर यसको मुख्य कारण चाहिँ बढी चाहिँ गानु कुहिने छ, रोग नै छ, त्यस कारणले गर्दाखेरिमा हामी यो गानु कुहिने रोगको उपचार गर्नुपर्ने अवस्था हुन्छ, गर्नु नै पर्छ। त्यस कारणले गर्दाखेरि गानु कुहिने रोग चाहिँ यो दुई किसिमको, एउटा ढुसीले पनि कुहिन्छ भने अर्को अब ब्याक्टेरियाले पनि कुहिन्छ। त्यो चाहिँ कसरी थाहा पाउन सकिन्छ भन्दाखेरि गानुलाई कुहिएको गानु चाहिँ अब गनाएको छैन, अफिसमा नराम्रो गन्ध आएको छैन भने ढुसीको कारणले हुन्छ भने अब गानु चाहिँ एकदम प्याचे प्याचो हुने, पानी जस्तो देखिने, निचार्दाखेरि पानी निस्किने अनि अलिक गनाउने छ भने त्यो चाहिँ ब्याक्टेरियाको कारणले हुन्छ। अब यी दुवै रोगहरूको लागि रोकथाम गर्नको लागि हामीले सबभन्दा पहिला चाहिँ अब रोग नलागेको बिउ गानु हुन्छ, हामी त्यो रोग रहित बिउ चाहिँ लगाउनु पर्ने हुन्छ। त्यो लगाउनुलाई चाहिँ अब रोग नलागेको ठाउँबाट यसको चाहिँ अदुवाको गानु बिउको रूप प्रयोग गर्ने गानु चाहिँ जम्मा गरेर ल्याउनुपर्ने हुन्छ, सङ्कलन गर्नुपर्ने हुन्छ, त्यो गर्न सकिन्छ। विषादी बाहेकको कुरा गर्ने हो भने चाहिँ एउटा सरसफाइ अघि नै भन्यो, लगाउने ठाउँ सफाइ हुनु पर्यो, पानी जम्न हुँदैन, यसमा पानी जम्यो बढी कुहिन सक्छ भने यसलाई चाहिँ हामी अब अहिले ट्राइकोडर्मा भन्ने चाहिँ अब एक किसिमको विषय तर जैविक हो, यसलाई हामी सुरक्षित मान्छौँ। यो ट्राइकोडर्मा भन्ने चाहिँ किन्न पाइन्छ अहिले बजारमा, अब यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ। एउटा बिउ उपचार गर्दाखेरिमा सामान्यतया ट्राइकोडर्मा चाहिँ धुलो रूपमा पाउडरको रूपमा पाइन्छ, यो चाहिँ 10 ग्राम धुलोलाई 1 लिटर पानीमा बनाएको लेपमा चाहिँ हामीले अदुवाको गाना रोप्ने बेला गानालाई चाहिँ 20-30 मिनट चाहिँ यसलाई डुबाएर त्यसपछि घाममा उभाएर रोपियो भने यो रोगको जीवाणुहरू जुन अदुवामा सँगसँगै आउने जीवाणु हुन्छ ढुसीका जीवाणुहरू यसलाई चाहिँ हामी रोकथाम गर्न सक्छौँ भने यसलाई अब ट्राइकोडर्मको प्रयोग चाहिँ रोग लागिसकेको ठाउँमा अथवा अदुवा रोपिसकेको ठाउँमा छ भने यसलाई चाहिँ यो चाहिँ ट्राइकोडर्माको चाहिँ झोल बनाएर घोल बनाएर त्यो बिरुवाको वरिपरि ड्रेन चाहिँ गर्ने भिजाइ माटो भिजाउनु पनि सकिन्छ भने एउटा कम्पोस्टमा रूपमा प्रयोग अझ बढी प्रभावकारी हुन्छ। ट्राइकोडर्मालाई चाहिँ झन्डै अब 500 ग्राम आधी किलो जति कम ट्राइकोडर्मा भयो भने यो 1 टन जति 100 किलो जति चाहिँ कम्पोस्ट मल राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोस्ट मलमा चाहिँ त्यसलाई राख्यो र मिसाएर कालो पाठले छोप्यो भने त्योभित्र चाहिँ ट्राइकोडर्माको चाहिँ वृद्धि विकास हुन्छ, जसले गर्दा त्यो मल सबैमा चाहिँ ट्राइकोडर्मा हुन्छ। त्यस्तो खालको मल चाहिँ हामीले भारीमा प्रयोग गर्यो भने चाहिँ त्यो माटोमा भएका चाहिँ यो ढुसीका जीवाणुहरू पनि यो अदुवामा सर्न पाउँदैन र रोक्न सकिन्छ।
6: प्रकाश कर्णले जनकपुरबाट भिन्डी रोपेको करिब 1 महिना भयो, पातमा प्वाल पर्ने र झर्ने समस्या देखियो, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
7: खास गरी भिन्डीमा चाहिँ यो प्वाल पार्नेको लागि चाहिँ किसिमको हामी लुपर भन्छौँ, यो बित्ते किराहरू है सिङ्गल सिङ्गल पनि हुन्छ, यो बित्ते किराहरूले चाहिँ त्यसलाई खाइदिन्छ। अर्को अब फिली बिटल भनेर चाहिँ यो पिया बिटल भन्छ हामी, यो पनि खास गरी बढी अरू बाली देखे पनि सबै फाटफुट देखिन्छ, यिनीहरूले पनि त्यो प्वाल पारेर खाने भएको हिसाबले गर्दाखेरि अब हामीले यी किराहरूकै व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब वरिपरि चाहिँ सरसफाइ हुनु पर्यो, हाम्रो खेतमा चाहिँ बारीमा सरसफाइ हुनु पर्यो भने अब अहिले यो निमजन्य विषयादीहरू मैले भने निमजन्य विषयादीहरू जति छन् त्यसै चाहिँ 1 लिटर पानीमा 5 ml को दरले हाल्नुपर्ने हुन्छ भने अब अहिले एउटा यो चलेको पनि छ यो अब इमाबेक्टिन बेन्जोइड भन्ने विषयादी पाइन्छ, 5 ग्रामकै प्याकेटमा पनि पाइन्छ। यो चाहिँ अब 1 लिटरमा 0.3 ml भन्छौँ अथवा त्यो 5 ग्रामको प्याकेट चाहिँ इमाबेक्टिन बेन्जोइड चाहिँ 16 लिटरको चाहिँ यो स्प्रेयरमा प्याकेट चाहिँ खोलेर स्प्रे गर्दाखेरिमा यो किराहरूबाट चाहिँ बचाउन सकिन्छ र अब यसको प्रकोप हेरेर 5-7 दिनको फरकमा हाल्ने र तर भिडीकोमा चाहिँ के भने छिटो छिटो टिपेर यो फल्न थालेको छ भने फेरि छिटो छिटो बेच्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरिमा यो स्प्रे गरिसकेपछि कम्तीमा 10-12 दिन चाहिँ यसलाई चाहिँ पर्खनु पर्ने भएर अलिक ख्याल गरेर चाहिँ यो विषयादी प्रयोग गर्न सकिन्छ, नभए निमजन्य विषयादी नै प्रयोग गर्नु चाहिँ बढी सुरक्षित रहन्छ।
6: किसानहरूले राख्नु भएको समस्याहरूको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
7: धन्यवाद।
6: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याहरूको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सेतो पुतलीदेखि सावधान रहौ।
5: सापु कस्तो रोग हो?
4: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
5: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
4: सापु रोग के कारणले लाग्छ?
5: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
4: सापु रोगका लक्षणहरू के हुन्?
5: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
4: उज्यालोमा हेर्न नसक्नु,
5: आँखा दुख्नु,
4: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
5: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
4: सापुको रोकथाम कसरी गर्ने?
5: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
4: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
5: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
4: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
5: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
4: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
5: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 31 दिन बाँकी।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
12: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
11: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
12: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
11: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
12: ल, राम्ररी सुन्न छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
11: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,
13: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2022

0: And issues of common concern. Pakistan has emerged as a central mediator between the US and Iran, hosting talks last month. Tehran says it is reviewing the latest US response to its proposal aimed at ending the nearly three-month US-Israel war on Iran as Pakistan intensifies mediation efforts amid warnings from US President Donald Trump that talks are at a borderline stage between a deal and a renewed strikes. According to Al Jazeera, Iranian Foreign Ministry spokesperson Ismail Baghai said, Iran has received and is assessing Washington's views. Meanwhile, Pakistan's Army Chief Asim Munir is scheduled to visit Tehran for consultations with Iranian officials, while Interior Minister Mohsin Naqvi arrived in Iran on Wednesday for further discussions on the US proposal. Now, the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy over Koshi, Madhes, Bagmati and Gandaki provinces, partly cloudy in the remaining hilly and Himalayan regions, and mainly fair over the remaining Tarai regions. There is also a possibility of light to moderate rainfall and snowfall, accompanied by thunder and lightning at a few places of Koshi, Madhes, Bagmati and Gandaki provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. House of Representatives passes the Alternative Development Finance Mobilization Bill by a majority vote. Opposition parties obstruct House proceedings demanding Prime Minister's attendance. Former Finance Minister's suggestions range from economic reforms to austerity measures. And Pakistan Prime Minister Sharif to visit China from Saturday. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: Hey, chora. के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
5: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
4: अनि म मनुका कुमार।
5: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बिहिबार बेलुका यसै समयमा प्रसारण हुने कार्यक्रम समानता एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जका साथै मिडियम वेभका विभिन्न फ्रिक्वेन्सी र इन्टरनेट मार्फत रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा सुनेर हामीलाई साथ दिनुभएको छ भन्ने विश्वासका साथ प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्यूज पोर्टलमा गएर अडियो सङ्ग्रहबाट आफूलाई अनुकूल भएको जुनसुकै समयमा पनि डाउनलोड गरेर सुन्न सकिनेछ।
4: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मलाई आधार बनाएर मान्छे मान्छे बीचमा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले प्रगतिशील सोचको विकास गरी अघि बढ्न हरेक व्यक्तिले छुवाछुतका विरुद्धमा अभियान चलाउन जरुरी छ भन्दै आजको यस श्रृङ्खलामा समाचारमूलक सामग्रीका साथै नेपाली समाजमा विद्यमान जातीय विभेदले दलित युवाहरूमा पारेको मनोसामाजिक प्रभाव र समाज रूपान्तरणका लागि जेनजी समूह, राजनीतिक दल, सांसद र समाजका सबै सरोकारवाला निकायहरूले खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रित भई जेनजी अलायन्सका अध्यक्ष जीवन तिरुवासँग गरिएको विशेष कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनेर साथ दिनुहोला।
5: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
4: प्रतिनिधि सभा सदस्य नीता घतानीले दलित समुदायमाथि डेरा खोज्दादेखि सार्वजनिक जीवनका हरेक क्षेत्रमा हुँदै आएको जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद घतानीले संविधानमा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारमा कार्यान्वयन फितल भएको बताउनुभयो। काठमाडौँको माइतीघर मण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार भन्दै थालेको सत्याग्रह धरनाको प्रसंग उल्लेख गर्नुहुँदै सांसद घतानीले यो कोठाको मात्र नभई वर्षौंदेखिको निषेध र बहिष्कार विरूद्धको साझा प्रश्न भएको बताउनुभयो। त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रीमा विश्वकर्माले दलित समुदायलाई हेर्ने समाजको दोषी चस्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद विश्वकर्माले देशबाट जातीय विभेद र छुवाछुतको पूर्ण अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठानेर नसुने झैं र नदेखे झैं गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने उहाँको भनाइ थियो। संसदमा बोल्नुहुँदै सांसद विश्वकर्माले सदियौंदेखि उत्पीडनमा पिल्सिएका दलित समुदायमाथि गरिएको अन्यायको क्षमा याचना ठोस क्षतिपूर्ति सहित आउनुपर्ने माग गर्नुभयो।
6: समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
4: विगतको पुस्ताले लामो संघर्ष गरेर संविधानको धारा 24 र 40 दलित हक त सुरक्षित भयो, तर व्यावहारिक कार्यान्वयन फितल हुँदा आज जेनजी अर्थात युवा पुस्ताले अझै पनि जातीय विभेद भोग्नु परिरहेको छ। यसले उनीहरूको सामाजिक हैसियत, वृत्ति विकास र मनोविज्ञानमा गहिरो चोट पुर्याएको छ। तसर्थ जातीय विभेद अन्त्य गर्ने पहिलो दायित्व राज्यकै हो। यही सन्दर्भमा सरकारले आफ्नो 100 दिने कार्ययोजनामा दलित समुदायसँग माफी माग्ने र क्षतिपूर्ति दिने विषय त ल्याएको छ, तर के यो व्यवहारमा लागू होला? यो नीतिगत परिवेशबीच समाज रूपान्तरणका लागि जेनजी समूह, राजनीतिक दल, सांसद र सरकारवाला निकायको भूमिका कस्तो हुनुपर्छ भन्ने सवालमा आज हामीसँग संवाद गर्न जेनजी अलायन्सका अध्यक्ष युवा अभियन्ता जीवन तिरुवा स्टुडियोमा हुनुहुन्छ। सुनौ उहाँसँग गरिएको कुराकानी।
7: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
8: धन्यवाद सर।
7: जीवनजी, हाम्रो पूर्वजहरूले ठूलो संघर्ष गरेर संविधानमा दलित अधिकार त सुरक्षित गरे, तर आजको यो जेनजी पुस्ताले अझै पनि डेरा खोज्दा वा रोजगारीका क्षेत्रमा विभेद भोगिरहनु परेको छ। यो निरन्तरको जातीय विभेदले आजको शिक्षित र सचेत दलित युवाहरूको मनोविज्ञान र आत्मसम्मानमा कस्तो प्रभाव पारिरहेको पाउनुहुन्छ?
8: जातीय अन्तर्विरोध लामो समयदेखि एउटै समाजमा मान्छे जन्मिँदा एउटै प्रकृतिबाट जन्मेर जो बाँच्दा फरक दृष्टिकोणबाट अथवा फरक प्रकृतिबाट बाँचिरहेको छ। यसले गर्दा दलित समुदायलाई मात्र होइन गैर दलित समुदाय र सिङ्गो नेपालको विकास निर्माणमा अवरोध भइरहेको हामीलाई अनुभूति भइरहेको छ। यसो झट्ट हेर्दा त मान्छेलाई के लाग्छ भने यो दलित कम्युनिटीको समस्या हो, यो दलितहरूको समस्या हो विभेद भन्ने छ। तर जोसँग सिप थियो, जोसँग श्रम थियो, जोसँग स्किल थियो, सिप भएको जो समुदाय थियो त्यो बिस्तारै बिस्तारै पछाडि पारिनेर जोसँग बोल्ने बाहेक अरू कला केही पनि थिएन, त्यो मान्छे राज्य सञ्चालनको तहमा जाने कुराले दलितहरूलाई मात्र होइन सिङ्गो राज्यको विकासको जो निर्माणको प्रक्रियामा अवरोध परिराखेको छ। तर पनि हाम्रो बुझाइ के हो भने नेपालमा ठुला ठुला राजनीतिक परिवर्तनहरू हुन्छन्, राजनीतिक परिवर्तनसँगै समाजमा रहेका अन्तर्विरोधहरूको हल्लुनु पर्थ्यो भन्ने त हो। यद्यपि अहिलेको जेनजी आन्दोलनसम्म आइपुग्दा हिजोका राजनीतिक रूपान्तरण र घटनाक्रमहरूले केही पनि गरेन भन्न त सकिँदैन, केही त भयो। तर समय सापेक्ष दलितहरूको मुक्ति र अन्त भएको हामी निष्कर्षमा छौँ। यद्यपि यो अहिलेको सरकारले पनि आशा गरौँ तर दलित समुदायको लागि ठ्याक्कै तपाईँ चाहिँ इफेक्टिभ प्रोग्रामहरू ल्याउँछ भन्ने उसमा हामी त्यति चाहिँ विश्वस्त त छैनौँ।
7: यहाँले भने जस्तै वास्तवमा विगतमा संविधानमा उल्लेख भएकै कुराहरू पनि कार्यान्वयन भइरहेको छैन। जातीय विभेद अन्त्य गर्ने पहिलो र मुख्य कर्तव्य राज्यकै हो। दलित समुदायसँग माफी माग्ने र क्षतिपूर्ति दिने भनेर विषय चाहिँ आफ्नो 100 दिनको कार्यकालमा समेटेको छ। यो कदमलाई भुइँ तहमा व्यावहारिक रूपमै कार्यान्वयन गराउन जेनजी समूहले सरकार र सरकारवाला निकायहरूलाई कसरी जवाबदेही बनाउन सक्नुहुन्छ?
8: संविधानमा लेखेको कुरा ठिक साँचो, दलितका केही मौलिक अधिकारहरू र हकहरू छन्, तर त्यो ठ्याक्कै कार्यान्वयन नहुने कुरामा काहीँ न काहीँ नीति निर्माण तहमा समस्या छ कि दलितहरूको नीति निर्माण तहमा प्रतित्व नहुने यसको प्रमुख समस्या हो। तपाईँ अहिलेसम्म आउनुभयो भने संविधानका तपाईँ चाहिँ मौलिकहरूको ठिक ढङ्गले कार्यान्वयन भएको देखिँदैन, यो स्पष्ट कुरा छ। तर आजसम्म आइपुग्दा तपाईँले भने जस्तो राज्यसभाले आफ्नो पार्टीको घोषणा पत्रमा 1 नम्बरमै दलित समुदायसँग माफी माग्ने लेख्यो, तर सरकारको 100 दिनको कार्यसूचीमा आउँदा तपाईँ जाने दलितको मुद्दा 5 नम्बरमा आयो, तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आउँदा तपाईँ चाहिँ दलित समुदायको विषय त्यहाँ समेटिएको कहीँ पनि देखिँदैन। त्यसकारण सरकार दलितहरूप्रति उत्तरदायी र जवाबदेही छैन कि भन्ने हामीलाई आशंका लागेको छ। यद्यपि जेठ 15 आउने रातो बुकले कस्तो खालको तपाईँ चाहिँ नीति कार्यक्रम प्रस्तुत गर्छ त्यो हेर्न बाँकी छ। माफीको कुरा जब तपाईँले गर्नुभयो, राष्ट्रसभाको पार्टी सभापतिले सदनमा उभिएर दलित समुदायसँग म माफी माग्छु भनेर उहाँले हात जोड्नुभयो, त्यो त एउटा त्यो पार्टीको कुरा हो, राष्ट्रसभाले माफी मागेको हुन सक्दछ। यद्यपि फेरि त्यो पुष्टि कहाँबाट हुन्छ भने राष्ट्रसभाको पार्टीको संरचनामा, केन्द्रीय संरचनामा, सचिवालयमा, प्रदेश कमिटीमा, स्थानीय तहमा, निर्णायक तहमा त्यसो भए दलितहरूको माफीसँगै प्रतिनिधित्व कति छ भन्ने कुरा पनि फेरि प्रश्न हुन्छ। हेर्नुभयो भने तपाईँले चाहिँ पदाधिकारी लेभलमा दलितहरू एउटा पनि भेटिँदैन। अस्ति मात्रै राष्ट्रसभाले एउटा सचिवालय टिम गठन गर्यो, त्यहाँ पनि भेटिँदैन। प्रदेश या तल्लो लेभलसम्म जाँदा नेतृत्वमा त्यहाँ पार्टीभित्र भेटिँदैन, त्यो माफी कस्तो खालको त्यो अलिकति अस्पष्ट छ। र अर्को कुरा, सरकारले माफी माग्ने कुरा तपाईँले गर्नुभयो, सरकार नीति तथा कार्यक्रम हेर्दा त अस्ति जेरो छ, तर हामीले के भनिराखेका छौँ भने अहिले सरकारसँग स्पष्ट कुरा गरेका छौँ, हामी समन्वयमै छौँ कि सरकारसँग छलफल पनि गर्ने पक्षमा छौँ र सडकबाट पनि आन्दोलन गर्ने पक्षमा छौँ। हामीले स्पष्ट भनेका छौँ कि दलितहरूलाई तपाईँहरूले मुक्ति चाहनुहुन्छ, दलितहरूको विभेदलाई तपाईँ चाहिँ अन्त गर्न चाहनुहुन्छ भने 4-5 वटा कुरामा राज्य क्लियर हुनुपर्छ भनेको छु। नम्बर 1, जातीय विभेद छुवाछुतलाई अन्त गर्ने तपाईँ चाहिँ स्पष्ट तपाईँ चाहिँ कार्यदिशा सहितको सम्बन्धित मन्त्रालय हुनु पर्यो। नम्बर 2, दलित विकास प्राधिकरण गठन गरिनु पर्यो सरकारले। आजसम्म दलितहरू आर्थिक हिसाबले, भौतिक हिसाबले र विकास सबै हिसाबले पछि परेको कारणले त्यसलाई व्यवस्थापन गर्ने कुराले। र अर्को कुरा, तपाईँ चाहिँ राष्ट्रिय दलित आयोगलाई सिफारिस मात्रै गर्ने होइन, यसलाई कारवाही गर्न सक्ने क्षेत्र अधिकार सहितको दायरा विस्तार गर्नु पर्यो भनेको छौँ। र अर्को कुरा, तपाईँ चाहिँ जातीय विभेदका घटनाहरू घट्यो भने एउटा त मान्छे विभेदको कारणले घटना घटेर पीडित बनिराखेका हुन्छ, र अर्को कुरा, न्याय पाउने आशमा अदालतमा मुद्दा लड्दा लड्दा पीडित बनिराखेका हुन्छ। यो 2 कुराले पीडित छ। त्यस कारण राज्यलाई के भनेको छौँ भने हामीले कि जातीय छुवाछुतको केसमा यस्तो मुद्दामा आइहाल्यो भनेपछि यसलाई फैसला गर्ने एउटा फास्ट ट्र्याक न्याय प्रणाली संयन्त्र राज्यले गठन गरिनु पर्दछ। अब यदि यो कार्य गर्न राज्य तयार हो भनेपछि त दलितहरूप्रति उत्तरदायी छ भन्नु पर्यो। यदि यो गर्न तयार होइन भनेपछि त फेरि हामीले पनि हाम्रो सरकारका अगेन्स्टमा हामीले गतिविधि गर्नुपर्ने स्थिति बन्न सक्छ।
7: संसदमा पनि हालै समयचनाको कुरामा चाहिँ ठोस क्षतिपूर्ति र कानुनी सुनिश्चितता सहित आउनुपर्छ भनेर आवाज उठिरहेका छन्। र सरकारले अघि सारेको यस्ता नीतिहरूलाई केवल कागजमा सीमित हुन नदिन युवा सांसदहरू र राजनीतिक दलहरूले सदनभित्र र बाहिर कस्तो भूमिका खेल्नु पर्ला कि त्यसलाई निर्णायक तहमा पुर्याउन पनि उहाँहरूले भूमिका खेल्नु पर्छ।
8: तपाईँले भने जस्तो सांसदहरूले आफ्ना विषयवस्तु हाउसमा दर्जा गर्ने कुरा, त्यसको जवाब दिने, त्यसको तपाईँ चाहिँ नीति निर्माण तहमा त्यसलाई लिएर निर्णय गर्ने कुरा फेरि सरकार हो, सरकार र सदन फरक कुरा हो। तपाईँ अहिले मात्र लेटेस्ट घटना हेर्नुहुन्छ भने राज्यको संयन्त्रमा, संवेदनशील क्षेत्रमा, हिरासत जस्तो एकदम सुरक्षित स्थानमा श्रीकृष्ण विकको मृत्यु भएको, त मृत्यु गराउने पीडित परिवारहरू अहिले पनि माइती घरमा आन्दोलन गरिरहेका छ। भोलि को दोषी हुने हो, को निर्दोष हुने हो, त्यो त छानबिन प्रक्रियाले देखाउने कुरा हो। तर राज्य अहिलेसम्म त्यो मुद्दा दर्ता गर्न तयार छैन भनेपछि तपाईँहरू यहीँबाट स्पष्ट हुनुपर्छ सरकार कता जाँदैछ भन्ने। नम्बर 1। नम्बर 2, मान्य रिमु विश्वकर्मा लगायतका केही सांसदहरूले हाउसमा बेला बेला तपाईँ चाहिँ विषयवस्तु उठाइराख्नु भएको छ, तर फेरि सरकार हो, जवाबै दिइरहेको छैन। प्रधानमन्त्री अहिलेसम्म बोल्नै मान्नु हुँदैन, मन्त्रीहरू त्यो बारेमा छलफलै गर्नु हुँदैन, कानुन मन्त्रीले त्यो बारेमा भन्नै हुँदैन, अर्थमन्त्रीले दलितहरूको बारेमा नीति तथा कार्यक्रम छ हाम्रो यस्तो भन्नै हुँदैन, गृह मन्त्रालयले हामीले तपाईँ चाहिँ यस्तो इनिसिएसन लिएको छ भन्दै भन्दैन। त्यसैले यो कस्तो, हामी पनि आशंकाको बीचबाट अगाडि बढिराखेका छौँ।
7: विगतको पुस्ताको आन्दोलनले नीति र कानुन निर्माणको जग बसाइदियो, अब यो नयाँ जेन्जी पुस्ताले प्रविधि, सचेतना र संवादको माध्यमबाट समाजको सोच बदल्न र जातमुक्त समाज निर्माणका लागि कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
8: तपाईँले भनेको कुरा फेरि ठिक छ, त्यो तरिकाले टेक्नोलोजीको माध्यमबाट अहिलेको संसारलाई तपाईँ चाहिँ इनोभेसन तरिकाले तपाईँहरू के गर्दै हुनुहुन्छ भन्ने कुरा त हो। फेरि शासकहरूलाई के लाग्छ भनेपछि, जस्तो सुकै क्रान्तिकारी, जस्तो सुकै उत्तरदायी सरकार आए पनि, त्यस्ता मान्छेहरू सरकारमा भए पनि, फेरि उनीहरूले यो कमजोर वर्गहरूको, पुरै सीमान्तकृत समुदायको जो मुद्दालाई पुरै तपाईँ चाहिँ मुक्त गर्न चाहँदैनन्। किन चाहँदैनन् भनेपछि, टोटल्ली मुक्त गरिदिने हो भने फेरि भोलि नेतृत्वमा तिनी जो कमजोर भनेका, जो पिछडिएका भनेका छन्, उनीहरू जान चाहन्छन्, उनीहरू जान सक्दछन्, र शासकहरू त्यसमा शासन गर्ने ठाउँ छोड्नुपर्ने स्थिति बन्न सक्दछ। त्यसकारण शासकहरू टोटल्ली मुक्ति गर्न चाहँदैनन्। लोकप्रियतावादका लागि केही अलिअलि काम गर्ने कुरा ठिकै छ। तपाईँ चाहिँ 2/3 सरकार छ कि यसले आजसम्म रहेको नेपाली समाज, हामी वर्षौंदेखि मान्छे बन्न नपाएको पीडालाई सम्बोधन गर्छ कि भन्ने कुरा त आशा गरेका छौँ। र गर्ने कुरामा हामीले बेला बेला सामाजिक सञ्जालबाट, तपाईँले भने जस्तो विभिन्न इभेन्टहरूबाट सरकारलाई ज्ञापन पत्र दिएर वा विभिन्न माध्यमहरू गरिराखेका छौँ। अब केही दिनमा हामी शान्तिपूर्ण आन्दोलनका रूपमा पनि अगाडि बढ्ने तयारी गरिराखेका छौँ, केही दिनपछि त्यो पनि हुन्छ। यद्यपि राज्यले गरिहाल्यो भने ठिक छ, यदि गरेन भनेपछि हामी अब तपाईँले भने जस्तो त्यो माध्यमभन्दा पनि अब सरकारसँग टोटल्ली प्रतिक्रियात्मक ढङ्गबाट हामी तपाईँ चाहिँ दलितहरूको लडाइँमा हुन तयार हुनुपर्छ। यदि त्यो नहुने हो भनेपछि फेरि सजिलै कसैले मुक्ति गर्दालान् जस्तो छैन। यद्यपि सजिलै गरेपछि 2/3 सरकार छ, अब यसले गर्न सक्ने हो गरेपछि हेरौँ के हुन्छ।
7: अन्तमा, कानुनी रूपमा सुरक्षित तर व्यवहारिक रूपमा कार्यान्वयनमा नआएको दलित हकहरूलाई पूर्ण रूपमा कार्यान्वयन गराई समतामूलक समाज निर्माण गर्न समग्र सामाजिक क्षेत्र, राजनीतिक नेतृत्व र युवा पुस्ताले तत्कालै चाल्नुपर्ने कदमहरू के हुन्?
8: अब चाल्नुपर्ने कदम त तपाईँले भने जस्तो अस्ति सरकारले 2-3 ऐनहरू अध्यादेश मार्फत ल्यायो, तर हाम्रा दलितहरूका विषय जो उत्पीडितहरूका विषय थिए ती फेरि अध्यादेशका प्राथमिकताभित्र पनि परेनन्। तपाईँले भने जस्तो संविधानमा हकहरू लेखेका छन्, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा कहीँ न कहीँ ऐन र कानुन निर्माण नभएर तपाईँ जाने समस्या भएका छन्, र सरकारले अस्ति तपाईँ जाने त्यो ऐनहरू निर्माण विधेयकहरू ल्याउँदै गर्दा दलितहरूको विधेयक पनि ल्याउनु पर्थ्यो, त्यो आएन। यद्यपि हामीले सरकारलाई अहिले पनि केही साथीहरू आन्दोलन गरिराख्नु भएको छ, हामीले सरकारलाई दलित ऐन र कानुनलाई प्राथमिकता राखेर कार्यान्वयन गर्नु पर्यो। संविधानमा समता बन्छ तर समाजले फेरि तिम्रो जात के हो भन्छ, यता तपाईँ जाने संविधानमा स्पष्ट जस्तो कानुन देखिन्छ, फेरि ऐन र कानुन निर्माणको प्र्याक्टिकलीमा जाने हो भने त्यो दलितका लागि स्पष्ट जस्तो छैन, त्यस कारण कार्यान्वयन गर्नु पर्ने भन्ने कुरामा छौँ हामी। बेला बेला बात सम्वाद गर्ने शान्तिपूर्ण तरिकाले उहाँहरूलाई ध्यान आकर्षण गराउने कुरा त छ, यद्यपि गरे ठिक छ, यदि गर्नु भएन भनेपछि अब मैले अघि पनि त्यो शब्द दोहोऱ्याएर भने प्रतिकारात्मक ढङ्गबाट हामी अगाडि बढ्ने सोचमा छौँ।
7: हस्, आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
8: धन्यवाद अवसरको लागि।
4: संविधानमा लेखिएका अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्। विगतको पुस्ताले सङ्घर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्ने र सरकारका नीतिहरूलाई जवाफदेही बनाउने जिम्मेवारी अब जेएनजी पुस्ताको काँधमा आएको छ। जाति विभेदले युवाहरूको मनमा पारेको चोट निको पार्न सरकारले प्रतिज्ञा गरेको माफी र क्षतिपूर्ति केवल राजनीतिक नारामा होइन समाजको व्यवहारमा झल्किनुपर्छ। यसका लागि राजनीतिक दल, सांसद, नागरिक समाज र स्वयं जेएनजी समूहले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नै पर्छ भन्दै आजको कार्यक्रमको हामी अन्त्यमा आइसकेका छौँ। यसका साथै समानता कार्यक्रममा आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता, रेडियो नेपाल, सिंहदरबार, काठमाडौँ। साथै इमेल ठेगाना समानता 2074@gmail.com।
5: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।
9: ए दाई पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
9: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
3: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
12: श्रोता विद्यार्थीहरू, आज तपाईँहरू माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको बद्रीनाथ भट्टराईद्वारा लिखित घर झगडा कथामा आधारित भएर विभिन्न क्रियाकलापहरू सुन्दै हुनुहुन्छ। हामी आजको कक्षामा विशेष गरी शब्द भण्डार, बोध र अभिव्यक्ति, घटनाक्रम मिलान, त्यसै गरी तार्किक उत्तर लेखन सम्बन्धी क्रियाकलापमा केन्द्रित हुनेछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
13: त नेपाली घन्टी सुरु भयो। आज पनि गुरुबाले घर झगडा पाठबाट विभिन्न क्रियाकलाप गराउनुहुन्छ।
14: हो त नि रिता, हिजो अस्ति पनि गुरुबाले यही कथा पढाइरहनु भएको छ। मलाई त यो कथा कस्तो राम्रो लाग्यो।
13: मलाई पनि कथा औधी मन पर्यो। कथाले एकातिर इतिहासको महत्त्वपूर्ण घटनालाई चित्रण गरेको छ, अर्कातिर घर झगडाले निम्त्याउने समस्यालाई पनि सङ्केत गरेको छ।
14: ठिक भन्यौ तिमीले, कथाले सत्य तथ्य नबुझी अघि बढ्दा समस्या झन्झन बल्झन्छ। घरमा हुने कलहले पतनतिर लैजान्छ भन्ने सन्देश दिएको छ।
13: ऊ हेर त, गुरुबा आउनुभयो।
15: शुभ प्रभात गुरुबा, हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
16: धन्यवाद विद्यार्थी भाइ बहिनीहरू, सबैजना आफ्नो स्थानमा बस्नुहोस् है त।
15: धन्यवाद गुरुबा।
14: गुरुबा, गाउँ खाने कथा सोध्नुहोस् न। हजुरबाट गाउँ खाने कथा नसुनेको पनि धेरै भयो।
16: हुन्छ हुन्छ, अँ साँच्ची, उत्तर दिन सक्नु भएन भने त गाउँ दिनुपर्छ नि।
13: हुन्छ गुरुबा, सके उत्तर दिन्छौ, नसके गाउँ दिन्छौ।
16: ल, गाउँ खाने कथा सुन्नुहोस् है त। धार्नी न बिसौली दुई हातले उचाली क्या हो?
14: धार्नी न बिसौली दुई हातले उचाली क्या हो? टोपी।
16: सही उत्तर दिनुभयो, एकै पटक उत्तर भन्नुभयो त, तपाईँहरूलाई धन्यवाद छ। अब आजको पाठ्यवस्तुतर्फ लागौ।
13: आज शब्द भण्डार खण्डका अभ्यास गर्ने त होला नि, होइन र गुरुबा?
16: हो हो, आज हामी शब्द भण्डार तथा बोध र अभिव्यक्ति सम्बन्धी विभिन्न क्रियाकलाप गर्नेछौँ। नेपाली पुस्तकको पृष्ठ 17 पल्टाउनुहोस् त।
14: अभ्यास एकमा शब्दकोश प्रयोग गरी शब्दको अर्थ लेख्न दिएको रहेछ।
16: अब म तपाईँहरूलाई शब्दकोश प्रयोग गर्ने तरिका बताउँछु, ध्यानपूर्वक सुन्नुहोस् अनि अभ्यास गर्न सजिलो हुन्छ। शब्दकोश प्रयोग गर्दा सबैभन्दा पहिला कुन वर्ण आउँछ भन्ने कुरालाई ख्याल गर्नुपर्छ। तपाईँहरूलाई थाहा नै छ, शब्दकोशमा पहिला स्वर वर्ण आउँछ अनि त्यसपछि व्यञ्जन वर्ण आउँछ। यो कुरालाई पनि ध्यान दिनुहोस् है, व्यञ्जन वर्णमा पनि चन्द्रबिन्दु लागेको वर्ण पहिला आउँछ अनि त्यसपछि शिरबिन्दुको पालो हुन्छ। मोबाइल एपमा आफूले खोजेका शब्द टाइप गरेर पनि शब्द र तिनका अर्थ भेट्टाउन सकिन्छ। ल, यही तरिका अपनाएर तपाईँहरू शब्द भण्डार खण्डको अभ्यास एक कक्षा कार्य गर्नुहोस् त।
13: गुरुबा, हामीले अभ्यास एक पुरा गर्यौं।
16: ठिक छ ठिक छ, अब पालै पालो शब्द र तिनका अर्थ सुनाउनुहोस्।
14: म सोध्छु है त, पाताल।
13: पाताल शब्दको अर्थ पृथ्वीभन्दा तलको कुनै लोक। अब म सोध्छु, टीका।
14: टीका शब्दको अर्थ शब्दकोशले धेरैवटा दिएको छ। पाठको सन्दर्भमा टीका शब्दको अर्थ चाहिँ निधारमा लगाइने चन्दन, अबिर, सिन्दुर, तिलक हो। तिमी अतीतको अर्थ भन त।
13: अतीत, विगत, पहिलेको समय। अब उत्तर भन्ने तिम्रो पालो। किल्ला।
14: किल्ला शब्दको अर्थ प्रतिरक्षाका लागि चारैतिरबाट घेरी सुरक्षित बनाइएको ठाउँ। अब तिम्रो पालो, घनघोर।
13: घनघोरको अर्थ ज्यादै ठुलो, उत्पातको, भयंकर।
14: गुरुबा, हाम्रो उत्तर मिले त?
16: स्याबास तपाईँहरूलाई, तपाईँहरूले राम्रोसँग कक्षा कार्य गर्नुभयो। अभ्यास एकको बाँकी गृह कार्यका रूपमा गर्नुहोला। अब अभ्यास दुईमा दिइएको निर्देशन पढ्नुहोस् त।
13: प्रश्न दुई, घर झगडा कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।
14: यो अभ्यास पनि सजिलै छ नि, पाठमा प्रयोग भएका टुक्कालाई वाक्यमा प्रयोग गर्ने त हो नि।
16: हो त, कुरा बुझिहाल्नुभयो। केही बेर यो सामग्री हेरेर टुक्काका बारेमा छलफल गर्नुहोस् न।
13: म पढ्छु है त। डाँडाको जुन बनिसकेका रामदासले संसार छोडे, बाँचुन्जेल उनले कम्मर कसेर पसिना बगाए, परिवारको हातमुख जोड्ने व्यवस्था गरे, उनले कहिल्यै अरूसँग हात थापेनन्, जीवनभर कसैको मन दुखाएनन्।
14: अब म टुक्का र तिनका अर्थ भन्छु है त। टुक्का, डाँडाको जुन, अर्थ वृद्ध अवस्था। टुक्का, संसार छोड्नु, अर्थ मृत्यु हुनु। टुक्का, कम्मर कस्नु, अर्थ आँट गर्नु।
13: अब टुक्का र तिनका अर्थ म भन्छु। टुक्का, पसिना बगाउनु, अर्थ मिहिनेत गर्नु। टुक्का, हातमुख जोड्नु, अर्थ खाना खानु। टुक्का, हात थाप्नु, अर्थ माग्नु। टुक्का, मन दुखाउनु, अर्थ नरमाइलो मान्नु।
16: स्याबास, अब कुरा बुझिहाल्नुभयो। घर झगडा कथाको अभ्यास दुईमा दिइएको टुक्कालाई गृह कार्य गरेर ल्याउनुहोस्। अहिलेलाई अभ्यास तीनबाट उखान र तीनका अर्थ पहिचान गरी पाँचवटा उखानलाई वाक्यमा प्रयोग गर्नुपर्छ।
13: कक्षा कार्य पुरा भयो गुरुबा। हामीले उखान र तिनको अर्थ पहिचान गरी पाँचवटा उखानलाई वाक्यमा प्रयोग गर्यौं।
14: रीता त्यसै हतार गर्छिन्। काग कराउँदैछ, पिना सुक्दैछ, यो उखानको अर्थ हामीलाई आएन।
16: ठिक छ नि त नानी बाबुहरू, नआएका कुरा म बताइहाल्छु। काग कराउँदैछ, पिना सुक्दैछ, यो उखानको अर्थ अरूले जे भने पनि आफ्नो काममा निरन्तर लाग्नु हो। अब पालै पालो उखान र तिनका अर्थ सुनाउनुहोस् अनि वाक्य पनि सँगसँगै भन्दै जानुहोस्।
13: पहिला म पढ्छु। अकबरी सुनलाई कसी लगाउनु पर्दैन, यसको अर्थ असल कुराको परीक्षण आवश्यक नपर्नु हो। वाक्य पनि भन्छु है त, अकबरी सुनलाई कसी लगाउनु पर्दैन भने चाहिँ पेम्बाले सिलाएको कपडा लगाएर जाँच्नै पर्दैन।
14: अब मेरो पालो। इन्द्रका अगाडि स्वर्गको बयान, जान्ने मान्छेका अगाडि कम बुझेकाले भनेका कुरा अप्रभावकारी हुनु। अब वाक्य सुन्नुहोस् है त। इन्द्रका अगाडि स्वर्गको बयान भने झैँ सौरभ गुरुलाई हिसाब सिकाउला जस्तो गर्छ।
16: ठिक छ ठिक छ, किन अल्मलिनु भएको, भन्नुहोस् न, पालै पालो भन्नुहोस्।
13: जसले मह काट्छ उसले हात चाट्छ, यसको अर्थ परिश्रम गर्नेले लाभ लिनु। पल्ला घरकी काकीले तरकारी खेतीबाट प्रशस्त कमाई गर्नुभएपछि छिमेकीहरूले भन्न थाले, जसले मह काट्छ उसले हात चाट्छ।
14: नाच्न नजान्ने आँगनटेढोको अर्थ आफू कमजोर भएर पनि अरूलाई दोष दिनु। विनोद आफू पढ्न अल्छी गर्छ तर नाच्न नजान्ने आँगनटेढो भने झैँ शिक्षकले पढाएको बुझिएन भन्छ।
13: मेरो गोरुको बाह्रै टक्काको अर्थ आफ्नो कुरामा जिद्दी गर्नु। मेरो गोरुको बाह्रै टक्का भने झैँ कुलमान काकाले आफ्नो खेतको मूल्य एक पैसा पनि घटाएनन् रे।
14: हामीले त यति मात्रै गर्यौँ गुरुबा।
16: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले छलफल गरेर उखानका अर्थ भन्नुभयो, सँगसँगै वाक्य रचना पनि सुनाउनुभयो। बाँकी अभ्यास घरमा पुरा गर्नुहोस्। अभ्यास चारका आधारमा अनुकरणात्मक शब्द पहिचान गरेर पनि ल्याउनुहोस्। अनुकरणात्मक शब्दका सन्दर्भमा पाठ पढ्दा पनि हामीले छलफल गरेकै छौँ। यो अभ्यास पनि तपाईँहरूका लागि गृह कार्य भयो। अब हामी बोध र अभिव्यक्ति खण्डका क्रियाकलाप गर्छौँ।
13: बोध र अभिव्यक्ति खण्डका उच्चारण र सस्वर वाचन गर्ने अभ्यास त पुरा भइसकेका छन्।
16: हो त, आज हामी बाँकी रहेका केही अभ्यासमा छलफल गरौँ। अभ्यास चारलाई मौन पठन गर्नुहोस् अनि म पालै पालो प्रश्न सोध्छु, तपाईँहरूले उत्तर भन्नुपर्छ।
14: हस् गुरुबा, हामी उत्तर भन्न तयार छौँ।
16: पहिलो प्रश्न कसलाई सोधौँ त? ल, रितालाई सोध्छु। माथिको कथांश कुन सन्दर्भमा आएको हो?
13: माथिको कथांश राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई मेलमिलापको प्रस्ताव राखेपछि पनि राजेन्द्र लक्ष्मीलाई उनको व्यवहार अनुकूल नलागेको सन्दर्भमा आएको हो।
16: आहा, तपाईँले साह्रै स्पष्टसँग उत्तर दिनुभयो। अब अर्को प्रश्न सुनिताका लागि, म पात्र उनका आँखामा बिझाउनुको कारण के हो?
14: म पात्रलाई केही पनि घात प्रतिघात होला कि भन्ने शङ्का नै उनका आँखामा बिझाउनुको कारण हो।
16: तपाईँले पनि सही उत्तर दिनुभयो। अब उत्तर भन्ने पालो रिताको। अमृतको कणमा विष देख्नुको तात्पर्य के हो?
13: मैले पढेको थिएँ। ए, आयो आयो। अमृतको कणमा विष देख्नुको तात्पर्य राम्रो कुराको महत्त्व नबुझ्नु हो।
16: ठिक छ ठिक छ, तपाईँले मिलाएर उत्तर दिनुभयो। अब सुनिताको पालो, कथांशमा घात प्रतिघात किन चल्दै गयो?
14: किन होला त? एकजनाले अर्को व्यक्तिलाई विश्वास नगरेकाले कथांशमा घात प्रतिघात चल्दै गयो। मिल्यो त गुरुबा?
16: गजबसँग मिल्यो, किन नमिल्नु? तपाईँहरूले कथाको अनुच्छेदलाई मौन पठन गरी राम्रोसँग उत्तर दिनुभयो। हामीले कक्षा नौमा पनि यस्तै अभ्यास गरेका थियौँ अनि अभ्यास गरेकै कारणले तपाईँहरूलाई उत्तर दिन सहज भयो।
13: हो नि,
16: तपाईँहरू सबैजनालाई हार्दिक धन्यवाद। तपाईँहरूले सबै प्रश्नको उत्तर मिलाउनु भयो। विद्यार्थी भाइ बहिनीहरू, अब हामी अभ्यास छमा आधारित भएर प्रश्नका संक्षिप्त उत्तर लेख्ने अभ्यास गरौँ है त।
14: हवस् गुरुबा, हामी तयार छौँ।
16: एउटा नमुना उत्तर यहीँ लेख्नुहोस्। बाँकी प्रश्नका उत्तर घरमा लेखेर ल्याउनुहोला।
13: प्रश्न ख, कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्। यसको उत्तर हुन्छ, घर झगडा कथामा वर्णन गरिएको सन्दर्भ अनुसार शाहकालीन समयको राजनीतिक परिवेश चित्रण भएको छ।
14: ओहो, रिताले त संक्षिप्त उत्तर एकै वाक्यमा पुरा गरिन्। गुरुबाले पहिलो पाठमा नमुना देखाइ देखाइ बुझाउनु भएको होइन?
13: म त्यो दिन बिरामी भएकाले विद्यालयमा गयल भएको थिएँ।
16: सुनिताको कुरा ठिक छ रिता, हामीले 6-7 वाक्यमा संक्षिप्त उत्तर लेख्नुपर्छ। पाठ राम्रोसँग बुझेर सफा र शुद्धसँग प्रश्नले मागेको कुरा स्पष्टसँग लेख्नुपर्छ।
14: संक्षिप्त उत्तरको अन्तिम वाक्यलाई हजुरले कुन्नी के भन्नुभएको थियो?
16: तपाईँले राम्रो ठाउँमा जिज्ञासा राख्नुभयो। सामान्यतया संक्षिप्त उत्तरको अन्तिम वाक्य प्रश्नमा आधारित निष्कर्षात्मक हुनुपर्छ। लौ त अब सुनिताबाट उत्तर सुनौ न त।
14: सुन्नुहोस् है त, प्रश्न नम्बर ख, कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्। उत्तर, घर झगडा कथामा शाहवंशीय राजघाट सम्बन्धी ऐतिहासिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ। प्रताप सिंह शाहको अल्पायुमै निधन हुन पुग्छ। त्यसपछि रणबहादुर शाह राजा हुनुपर्ने भए पनि उनी नाबालक भएकाले बहादुर शाहले नायबी चलाउँछन्। राजेन्द्र लक्ष्मीले बहादुर शाहबीच शङ्का उपशङ्का गर्छिन्। कंसुत्लो जस्ता कुरौटेका कारण उनीहरूको सम्बन्ध राम्रो हुन सक्दैन। राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई नजरबन्द गर्छिन्। अन्त्यमा बहादुर शाह भारतको बेतिया पुग्छन्। यसरी कथामा शाहवंशीय पारिवारिक कलहले भरिएको राजनीतिक परिवेश चित्रण भएको छ। मेरो उत्तर कस्तो छ गुरुबा?
16: ठिक छ, तपाईँले प्रश्नले मागेको सबै कुरा समेटेर राम्रोसँग उत्तर भन्नुभयो।
14: गुरुबा, हजुरले हिजो हामीलाई तार्किक उत्तर ल्याउन लगाउनु भएको थियो नि।
16: हो त नि है, अब पालै पालो तपाईँहरूले तयार पार्नुभएको तार्किक उत्तरको नमुना सुनाउनुहोस् न।
13: पहिला म सुनाउँछु है त। प्रश्न क, बहादुर शाह भारतको बेतिया जानु उपयुक्त थियो वा थिएन? तर्क दिनुहोस्। बहादुर शाह नेपाल राज्यको एकीकरणका महानायक पृथ्वीनारायण शाहका कान्छा सुपुत्र हुन्। बहादुर शाहले आफ्ना पिताबाट नेपाल एकीकरणको आवश्यकता बुझेका थिए। पृथ्वीनारायण शाहको निधन पश्चात शासन सत्ता उनका दाजु प्रताप सिंह शाहको हातमा पुग्यो। उनको अल्प आयुमा निधन भएका कारण केही समय बहादुर शाहले भतिजो रणबहादुरको नायबी बनेर शासन चलाए। त्यसै गरी नेपालको एकीकरण अभियानलाई निरन्तरता पनि दिइरहे।
14: अब म सुनाउँछु है त। बहादुर शाहको राष्ट्र र राष्ट्रियताप्रतिको समर्पणको भावनालाई उनकी भाउजू राजेन्द्र लक्ष्मीले बुझ्न सकिनन्। उनले बहादुर शाहलाई शङ्का उपशङ्काको दृष्टिले हेरिन्। शासन सत्ता बहादुर शाहले हत्याउन लागेको ठानिन्। फलस्वरूप बहादुर शाहलाई नजरबन्द गरिदिइन्। राजेन्द्र लक्ष्मीले आफ्नो परिस्थिति प्रतिकूल हुँदा बहादुर शाहलाई नजरबन्द मुक्त गरिदिने र अनुकूल हुँदा पुनः नजरबन्द गरिदिने हुनाले बहादुर शाह आजित भएका थिए।
16: विद्यार्थी भाइ बहिनीहरू, हिजोको छलफलका आधारमा तपाईँहरूले राम्रोसँग तार्किक उत्तर लेखेर ल्याउनु भएछ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। लौ त विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षा यहीँ सकिन्छ। आज छलफल भएका विषयवस्तुलाई घरमा पुनः हेरेर र गृह कार्य गरेर आउनुहोला। बाँकी छलफल भोलि नै गरौँला।
15: हस् गुरुबा, हजुरलाई धेरै धेरै धन्यवाद।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 routerहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
18: Dear students, in today's lesson, we are dealing with exercises and pronunciation of some unfamiliar words based on the reading text Cabbage White given in Unit 4 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
19: Dear students, first, I want to make you recall the story in short. Then, we'll do the exercises, okay?
20: Okay, sir.
19: Dolma, you tell me the half part of the story in short first. Then, Abdul will complete it.
20: Okay, sir. There were two students who went to search a job on their holiday. They got a job in a cabbage farm. Their work was to remove all the caterpillars from each cabbage. When they started working, they found that there was a large number of caterpillars and they were surprised.
19: Good job, Dolma. Now, Abdul will continue.
21: Okay, sir. Sarah had an idea to kill the butterflies as they knew, or that butterflies laid eggs and if they killed the butterflies, there would not be any eggs and caterpillars. So, they took bamboo poles and started hitting the butterflies on the cabbages. With the butterflies, they destroyed all the cabbages and ran away secretly from the farm to be safe from the tall man.
19: Good job. Now, we are going to do the exercises. So, look at exercise A on page number 54. So, the first exercise is...
21: Match the following meanings in the left column.
20: With the correct words in the right.
19: Yes, we are going to do it. Please be ready. Dear students, I want to tell you the meanings in the left column first and you will tell me the words to match, okay?
20: Okay, sir.
19: A. To laugh at somebody in an unkind way.
21: Its right word is given in 7.
20: And that is mock.
19: You are correct. Move on to the next meaning, that is B. Very unpleasant.
20: The correct word is hideous.
21: Yes, sir. It is hideous.
19: Very good. Then C. To twist and turn body or part of it with quick, short movements.
21: The correct word is wriggle.
19: Wow, you are right again. Now D. In a cheerful way.
20: The correct word is given in 6.
21: And that is gaily, sir.
19: Very good. You did a great job. Now, I am going to tell you the meaning given in E, that is, very surprised or shocked.
21: It is given in 3,
20: that is open mouth.
19: Right. Next is F, and the meaning is to ask for something in a serious and emotional way.
20: The correct word is plead, given in 2, sir.
19: Good. And next one is G, that is, to make a facial expression indicating disapproval.
20: It is in 1.
21: That is frown.
19: That's correct. Now, we have the last meaning in this task, that is edge. And the meaning is to argue or disagree strongly with somebody.
21: It is dispute, given in 5.
19: You have done a great job without any difficulty. It means you have got the meanings of the unfamiliar words in the text, haven't you?
20: Yes, sir.
19: Dear students, we have another task in B. Have you seen it?
20: Yes, sir. It's given on page number 55.
19: What instruction is given there?
20: May I read, sir?
21: Then I'll read the given words.
19: You are so smart to divide your roles. Go on, please.
20: The word tiptoe refers to the way of walking with one's heel off the ground in order to make them taller or to move very quietly. consult a dictionary and find the meanings of the following words related to walking.
21: And the words are snake, stroll, lurch, stagger, stride, and stumble.
19: Yes, you are right. In this task, different words are given and they are related to different ways of walking. Now, I want to tell you the meanings from the dictionary and you will write in your notebook, okay?
21: Okay, sir.
19: Get ready. Sneak means move or go in a furtive or stealthy way.
21: Does it mean walk very secretly?
19: Yes, you have got it. Did you write it in your notebook? I want to repeat it once again.
21: Okay, sir.
19: Sneak means move or go in a furtive or stealthy way. What is the next word?
21: Stroll, sir.
19: Do you know it?
21: No idea, sir.
19: Okay, listen to me and write in your notebook. Stroll means walk in a leisurely way. You are not in a hurry while walking. I want to repeat it once again. Stroll means walk in a leisurely way. Did you write it?
21: Yes, sir.
19: What is the next word then?
21: Lurch.
19: Write its meaning again. Lurch means make an abrupt, unsteady, uncontrolled movement or series of movements. Once again, I like to repeat it. Lurch means make an abrupt, unsteady, uncontrolled movement of series of movements.
21: We have got it, sir.
19: Good. Now, another word is
21: stagger.
19: Okay, stagger means walk or move unsteadily, as if about to fall. Have you written it?
21: Yes, sir.
19: What is the next word then? Okay, stride means walk with long, decisive steps in a specified direction. We have the last word related to walking, that is stumble. Stumble means trip or momentarily lose one's balance, almost fall. I hope you have written all the meanings of the words related to walking.
21: Yes, sir.
19: Bravo, you have done a great job. Now, we are going to do the exercise given in C. So, what is it?
21: Question and answer.
19: Yes, another task is answer these questions. What is the first question, Abdul?
21: The first question is A. Why do you think the man frowned his face when Sarah and Jamie gave him their school card?
19: Where do you find its answer?
21: In the first and the second paragraph, sir.
19: Yes, we can find its answer in the first and the second paragraphs. Dolma, will you read the first and the second paragraphs?
20: Sure, sir. Sarah and Jamie stood on their tiptoe and gave the card from their school to the tall man behind the counter of a farm. The man frowned and made a face. So you're looking for some work, and who are you? I'm Sarah, I'm 12. This is my brother, Zemi. He's 11.
19: What is its answer now?
21: Because they were looking for some work.
19: Yes, he frowned and made a face because he knew that they were looking for some work. Question B is, why were Sarah and Zemi looking for a job instead of going to school?
21: Sir, we can find its answer in the third paragraph. It is written like this in the third paragraph. We are on holiday and would like to earn some money and support our parents. The man lifted his hat and scratched his head. Working in the farm is a quite tough job for kids like you. I need somebody big and strong to work here, he said.
19: What is its answer, Dolma?
20: Its answer is because they were on holiday and would like to earn some money to support their parents.
19: Is she right, Abdul?
21: Yes, sir. She is absolutely correct.
19: Good. Next question is C. The question is, why was the man ready to give them work in his farm?
21: Its answer is because Sarah said that they would not be afraid of caterpillars.
20: We can find its answer in these lines.
21: The lines are, aren't you afraid of caterpillars? Asked the man. Not at all, retorted Sarah. All right. So, I think I have a job for you.
19: Yes, you are absolutely correct. Another question is D. What work were they supposed to do at the man's farm? Where do you find the answer?
21: It is clearly given in this line, sir. Oh, thank you very much. And what is the work they said? I want you to check every single cabbage in the garden and eliminate all the caterpillars, replied the man.
20: Its answer is to eliminate all the caterpillars.
19: Right answer. Again, another question is E. Were there really a million or billion caterpillars in the cabbage field? If not, what do Sarah and Jamie mean by a million or billion caterpillars?
20: We can get its answer in these lines. Shortly armed with a pail each, the children approached the cabbage patch. It was so enormous. There must be a million cabbages here, Jamie said. At least Sarah said. And if there are 10 caterpillars on each cabbage, that makes there a billion caterpillars.
21: Its answer is a large number of caterpillars.
19: You have understood the story very well. Then, next question is F. The question is, what were Sarah and Jamie disparate about?
21: We can find its answer in the fourth paragraph of page number 53. The answer can be said from these lines of the paragraph. The insects seem to be mocking them. They seem to be saying, we don't care if you kill our caterpillars. We can lay millions of eggs.
20: Answer is about the number of eggs laid by caterpillars.
19: Very good. And next question is G. That is, what was Sarah's brilliant idea?
20: Answer can be found in these lines. Sarah struck out at a butterfly. She missed, of course. She watched it fly gaily away. Then she had an idea as brilliant in its way as Einstein coming up with E is equals to mc square. Jamie, caterpillars come from eggs, right? He nodded at her remarks. And where do eggs come from? She inquired further. The butterflies lay them. Right so, she reasoned. If we get rid of butterflies, there won't be any more eggs or caterpillars. Right, Jamie agreed. So, why don't we get rid of those butterflies? How? He asked.
21: Its answer is to get rid of or kill the butterflies.
20: He is right, sir.
19: You are right. Another question is H, and the question is, were the children happy with their walk? Give reasons for your answer.
21: Yes, it was like a good game for them.
19: If you write this answer, you are right. You also can write, the children were not happy because they destroyed all the cabbages. So, your answer is based on your reasons, okay?
20: Okay, sir.
19: Now, the last question is I. That is, why did they run away from the farm secretly?
21: We find its answer in the last paragraph. Its answer is, because they destroyed all the cabbages with the butterflies.
19: You have done an excellent job. We have to do one more task again. What is it?
20: It is true, false, or not given.
19: Yes, it is true, false, or not given. I want to tell you the statements and you will tell me true, false, or not given. Okay?
21: Okay, sir.
19: Let's begin. A. Sarah and Jamie's parents were unable to walk to support the family.
21: Not given. This information is not given in the story.
19: You are right. We have information that is only, we are on holiday and would like to earn some money and support our parents. Next statement is B, and that is, Sarah and Jamie have never been to school.
21: False.
20: Yes, it is false, sir. They said, we are on holiday. It means they go to school.
19: Wow, you have understood clearly. And next statement is C. The man decides to pay them upon the completion of their work.
20: True.
21: When Sarah asked, how much will you pay us? He said, let me see how you get on first. If I am happy with your work, I'll not disappoint you with the pay. I'll be in the greenhouse. Get started and I'll see you later.
19: Very good. Now, another statement is D. That is, Sarah and Jamie had not expected to find so many caterpillars in the cabbage field.
21: False. Because they saw a large number of caterpillars.
19: Right. And next statement in E is, Sarah's idea finally worked to finish off their job.
21: False. Because they also destroyed the cabbages.
19: Yes, you are right again. Now, the last statement is F, and that is, they were caught by the farm owner while running away.
20: False, because they ran away from the farm.
19: Good job. Dear students, I hope you might have fully engaged, enjoyed, and learned to do the comprehension exercises in our today's lesson. Thank you for your active participation. This much for today. Have a wonderful time. Goodbye.
20: Goodbye, sir.
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
2: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
22: सेतो पुतलीदेखि सावधान रहौँ।
23: साँपु कस्तो रोग हो?
22: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
23: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
22: साँपु रोग के कारणले लाग्छ?
23: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
22: सापु रोगका लक्षणहरू के हुन्?
23: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
22: उज्यालोमा हेर्न नसक्नु,
23: आँखा दुख्नु,
22: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
23: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
22: सापुको रोकथाम कसरी गर्ने?
23: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
22: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
23: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
22: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
23: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
22: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
23: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
22: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्टम अगाडि उभिएर विरोध र नाराबाजी गरिरहनु भएको थियो। स्वीकृत भएका 3 विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोलप्रसाद अर्यालले सदनमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विधेयकहरू अगाडि बढाउन समय दिए लगतै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले

0: नेपाली कङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका सांसद पद्मा आर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल हटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिनुपर्ने माग गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बितिसक्दा समेत जाजरकोट भूकम्प पीडितको पुनस्थापना हुन नसकेको भन्दै रुकुम पश्चिम लगायतका भूकम्प पीडितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको तथा ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दावी गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले मनसुन सुरु हुन लागेको र यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यान आकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादनका किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिक ठगिएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभएको थियो। बैठकमा सभामुख अरियालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मङ्गलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिनुभएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्रे आयोजना बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने सुझाव दिनुभयो। यस्तै पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्र बीच सहकार्य बढाउनु पर्नेमा जोड दिँदै साना मझौला र ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाशरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्तिलाई लिज मोडलमा सञ्चालन गर्न सकिने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री वर्षमान तुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढाउनु पर्ने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्नु र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न र उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्नेमा साझा धारणा राख्नुभएको थियो। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 सम्म दैनिक पाउनुहोस् 20 भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।

0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही सुरु गरिएको हो। विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 आवेदन दिएका छन्। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 तथा राजर्षि जनक विश्वविद्यालयका लागि 27 आवेदन दिएका मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रिनल्यान्ड आसपासका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्य पूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्य पूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अब आर्थिक समाचार।
3: अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नौ प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालु आर्थिक वर्षको गएको 10 महिनामा 573,000 भन्दा बढी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 420,086 आन्तरिक र 153,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी वैशाख महिनामा 105,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुचेका समाजसेवी निर्झरमान शेरचन्दले बताउनुभयो।
2: उहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
4: आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कटल्यान्ड बीचको यस श्रृङ्खलामा खेलका 3 मध्ये नेपालले 2 खेल जितिसकेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्यान्डलाई पराजित गरेर अङ्क तालिकामा लामो समयपछि 5 स्थानमा आएको छ। नेपालले अब श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अङ्क हुनेछ। जसले नेपालको शीर्ष चार सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्यान्ड्स 24 खेलमा 28 अङ्कका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अङ्क रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्यान्डको समान 38 अङ्क रहेको छ। नेपालले अब यसपछिका श्रृङ्खलामा नेदरल्यान्ड्स र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृङ्खलाको छैठौँ जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृङ्खलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्यान्डसँगको श्रृङ्खलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृङ्खलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ, एक खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका तीनैवटा खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 जुन 5 हुने साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ। बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच टोलीलाई विदाई गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई विदाई गर्नुभयो। नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्दैछ।
2: अब मौसम आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिनिधि प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आइसिसी विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु श्रृङ्खलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। राति 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
6: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले ललितपुर स्थित हस्तकलाका सामग्रीहरू तयारी तथा बजारीकरण गर्दै आएको नयाँ गुठीका संचालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरेको छु। करिब 25 वर्ष हस्तकलाका सामग्री उत्पादनमा लाग्नु भएकी ममताले सञ्चालन गरेको नयाँ गुठीमा हस्तकलाका विभिन्न सामग्रीहरू पाउन सकिन्छ। स्थानीय स्तरमा खेर गइरहेका सामग्रीमा कला भरेर आकर्षक सामग्री उत्पादन गरेर बजारीकरण गर्दै आउनुभएकी ममताले केराको रेसा, मकैको खोस्टा, पतेरो, अलैँची र अम्लिसो जस्ता खेर गइरहेका वस्तुबाट आकर्षक सामग्रीहरू तयार गर्दै आउनु भएको छ। यसका साथै उहाँले विभिन्न ठाउँमा उत्पादित हस्तकलाका सामग्रीहरू समेत संकलन गरेर बजारीकरण गरिरहनु भएको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: तपाईँ निकै लामो समय ह्यान्डिक्राफ्टको क्षेत्रमा काम गरेर आउनु भएको छ। ह्यान्डिक्राफ्टलाई कसरी बुझ्न सकिन्छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हजुर, धन्यवाद। यो ह्यान्डिक्राफ्ट भन्दा साथै हाम्रो वडपर फलिराखेको घाँसपात भनौँ, यिनीहरूको उपयोग गरेर पनि धेरै राम्रो हस्तकलाका सामानहरू बनाउन सकिने कुरामा चाहिँ अब हेर्नुहोस् त, हाम्रो वडपर पतेरो भयो, अम्रिसो भयो, अलैँची भयो, मकै भयो, सिस्नो भयो, मुज भयो, केरा भयो, विभिन्न यस्ता खालको चिजहरू जुन चाहिँ कतिले त कुहिरहेछ भने चाहिँ कति चाहिँ खेरो गइरहेछ।
0: कस्ता कस्ता वस्तुहरूलाई हामीले प्रयोगमा ल्याएर हस्तकलासँग जोड्न सक्छौँ, जानकारी गराइदिनुहोस् न।
1: यस्तो हुन्छ, यो ह्यान्डिक्राफ्ट भन्नाले जेमा पनि मेटलमा भयो, टेक्सटाइलमा भयो, होइन, अब सबै विषयमा छन् होइन। आज चाहिँ मलाई चाहिँ विशेष चाहिँ कस्तो भयो भने, अब कतिले भन्छ मलाई इन्भेस्ट गर्न गाह्रो छ, अहिले इन्भेस्ट गर्न नपर्ने चिजको पनि हामीले बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ भन्न मन लागिरहेछ।
0: हजुर हजुर,
1: मैले बच्चादेखि देखेको पतेर छ मेरो वरपर होइन, तर त्यो त कुहिएर जान्छ त, यसको पनि यस्तो बनाउनु मिल्छ भन्नुभयो होइन। अब उहाँलाई पनि हेल्प गरिदिएँ, अब तालिम दिनको लागि मिलाइदिएँ, त्यो गर्न सकिन्छ भने चाहिँ चितवनबाट। अनि मैले त्यो भाइलाई के भने, तिम्रो अहिले तिमीले अलि बढी मेहनत गर्यो भने त्यो वरपरको ठाउँमा बनाउनु सक्यो भने सोच्नुहोस् न, सबैले सस्तोमा पाउँछ होइन। चितवनबाट अर्डर पनि छ, हामीहरूको माग त्यति भइरहेछ, यातायातले गर्दा ट्रान्सपोर्टेसनले गर्दा सस्तो पर्छ, तपाईँको माग बढी हुन्छ, गर्नु न यस्तो यस्तो भनेर भने, अनि तपाईँलाई स्थानीय सरकारले पनि सहयोग गर्छ, एकचोटि बुझेर हेर्नु भन्ने बेला हो रहेछ भन्ने यस्तो कुरा गरी गरी त्यस्तोमा खुसी क्या।
0: चितवनमा पतेरोको कुरा गर्नुभयो, पतेरो जो चाहिँ हामीले खासै प्रयोगमा ल्याउँदैनौँ तर त्यसबाट राम्रो वस्तुहरू चाहिँ बनाउन सकिन्छ, आकर्षक वस्तु बनाउन सकिन्छ, यहाँलाई त्यस्तो कुनै अनुभव छ? हामीले यस्ता यस्ता कुराहरू चाहिँ हाम्रा ठाउँमा पाइन्छन्, त्यसलाई यसरी कलासँग जोड्न सकिन्छ भन्ने खालको त्यस्तो केही?
1: हजुर, खासमा चाहिँ अब अहिले मेरो नयाँ गुठीको पोस्टहरूमा पनि मेन नै यही घाँसहरूको भनौँ न, यो आयुर्वेदिकको चिजबाट बनेको सामानहरू भएको भएर धेरै मान्छेको सुझाव सल्लाह र कतिले सोधिराख्नु भएको छ म कसरी गरौँ भनेर, होइन, उहाँहरूलाई जानेको मान्छेसँग तालिम लिनलाई पनि हेल्प गरिरहेको छु होइन। अनि तर कोही कोही त यति राम्रो प्रोडक्ट बनाइराख्नु भएको छ तर उहाँहरूलाई कसरी मार्केटिङ गर्ने, कसरी बाहिर ल्याउने भन्ने थाहा रहन्छ होइन। अहिले चितवनको एउटा भाइ हुनुहुन्छ, उहाँको टिम नै हुनुहुँदो रहेछ, तर घाँस कहिले काट्ने के थाहा रहन्छ कि। अनि नवलपरासीको हामीहरूको टिम हुनुहुन्छ, उहाँहरूले चाहिँ उहाँहरूलाई सहयोग गरेर अब उहाँहरूले पनि यो अबदेखि उत्पादन गर्दै हुनुहुन्छ, जेठमा काट्छ होइन, अनि उहाँहरूको उत्पादन गर्ने विलोप भयो नि। सोच्नुहोस् न, जब उत्पादन बढी हुन्छ त्यसको प्राइस पनि सबैले नेपालीहरूले पनि सजिलो, सुविधाजनक, सजिलोले लिनु पाउने हुन्छ। चितवनमा त यति धेरै होटेलहरू छ, रेस्टुरेन्ट छ, त्यहाँ यति राम्रो नेपालको एउटा पर्यटन क्षेत्र हो नि त, त्यहाँ नेपाली सामान युज गर्न पाउने भएको भएर उहाँहरूलाई पनि सहयोग गरेछु।
0: यहाँले चितवनको कुरा गर्दै गर्दाखेरि चितवनमा त पत्रको कुरा गर्यौँ, हाम्रा विभिन्न भूगोलमा चाहिँ फरक फरक वस्तुहरू उत्पादन हुन्छन्, यो फरक फरक भूगोलमा उत्पादन भएका वस्तुहरू कलाकारलाई हामीले कतै ह्यान्डिक्राफ्टसँग अथवा हस्तकलासँग जोड्न सकिन्छ कि? त्यो के अनुभव छ यहाँसँग?
1: अवश्य यस्तो हुन्छ, यो अहिले पतेरकै कुरा गरौँ होइन, पतेरबाट जे भन्छ मकैकोबाट पनि त्यही भन्छ। मकैकोमा पनि एउटा दिदीले फोन गर्नुभयो सिन्धुपाल्चोकबाट, सिन्धुपाल्चोकबाट उहाँको सामान चाहिँ आइ नै सक्यो। सोच्नुहोस् न कति राम्रो सामान होला उहाँको होइन, सिन्धुपाल्चोकमा मकैको सबै सामान भन्छ, मुढा बस्नको लागि टेबल म्याट होइन, तपाईँलाई जत्रो चाहिन्छ सुकुलहरू अझै तपाईँ ती म्याट टी कोस्टर बनाउन सकिन्छ होइन। त्यो अब सिन्धुपाल्चोकको दिदीले फोन गर्नुभयो, बहिनी हामीहरूकोमा त मकै यो मकैको बोक्राहरू त गाईहरूलाई खुवाउँछ, यस्तो बनाउन सक्ने रहेछ, म बनाऊ भनेर सोध्नुभयो। अनि उहाँलाई चाहिँ अलिकति ज्ञान के रहन्छ नि मुढा कसरी बनाउने, फेरि उहाँलाई पाटनको दिदीहरूको सहयोगमा उहाँहरूलाई मुढा कसरी बनाउने सिकाइदिए। अनि अलैँचीको अलैँचीको दिदी हुनुहुन्छ मायाजी, एकदम राम्रो अलैँचीको सामान यति राम्रो बनाउनुहुन्छ। अनि उहाँले चाहिँ मुढा बनाउनु फेरि यो सिन्धुपाल्चोकको दिदीलाई सिकाइदिनु भयो। त्यसरी एकले अर्कालाई ज्वाइन गर्दै बनाउन सिकाइरहेछौँ समूह समूह मिलेर। अहिले मान्छेहरूले एकले अर्कालाई हेल्प गर्ने पनि धेरै राम्रो रहेछ कि। अनि जस्तै अहिले भनौँ न पतेरको अमृषोको दिदी पनि एकदम राम्रो दिदी हुनुहुन्छ, उहाँको पनि मैले बेचिदिन्छु। उहाँको त्यो बिचको लट्ठी छ नि त्यो चाहिँ बिग्रिँदैन नि, तर अमृषो बिग्रिन्छ नि, त्यो अमृषो उहाँले चेन्ज गरिदिनुहुन्छ कि, त्यतिसम्म सुविधा दिनुहुन्छ कुचोमा। नेपालमा यति धेरै अमृषो छ है, अब मान्छेहरूले अमृषो रोपेछ भने त्यसबाट आर्थिक आर्जन पनि गर्न पाइरहेछ होइन, सिप नभएको तर सामान देखिरहेछ भने मिलेर जाउँ होइन, कसैलाई ट्रेनिङ छ भने। अहिले त स्थानीय सरकारहरूको पनि सहयोग त छ, तर एकजनालाई त पक्का पनि दिन सक्दैन नि, समूह मिलाएर गयो भने चाहिँ दिने रहेछ कि, धेरै ठाउँमा बुझेछु। अनि चितवनको भाइले पनि भन्नुभयो होइन, अहिले सिन्धुपाल्चोकमा पनि विभिन्न यस्तो तालिमहरू चाहिँ दिने रहेछ। अहिले अलिकति मेहनत गर्यो भने सोच्नुहोस् न सबैले तपाईँको मान्छेहरूले पनि गरेर आर्थिक आर्जन चाहिँ गर्न सकिन्छ जस्तो लागिरहेछ होइन। अब अलैँची झिकिसकेपछि त्यो बोट के गर्छ भन्नुहोस्? फाल्छ नि होइन नि, अहिले मेरो पसलमा यति मैले अहिले पोस्टमा पनि हेर्न सक्नुहुन्छ, नयाँ गुठीको पोस्टमा अब तपाईँ फेसबुकमा टिकटकमा इन्स्टाग्राममा छ, यति राम्रो सामान बनाएर ल्याउनु भएको छ मायाजी हुनुहुन्छ उहाँ, एकदम मैले उहाँलाई पनि भने माया र ममता मिलेर यति राम्रो सामान कि होइन। अब जस्तो त्यसको त्यो नेचुरल कलर छ नि एउटा रातो रातो रातो हुँदो रहेछ है, अलैँचीको फर्स्ट टाइम देखेँ है, फेरि मैले 25 वर्षको कार्यकाल हजुर उहाँहरूको सञ्चालन 12 वर्ष भयो होइन, धेरै भयो छैन कि त्यो देखेको नै 12 वर्ष त्यो 10 वर्ष यस्तो यति राम्रो कि, अब पहिलाभन्दा अहिले झन् राम्रो हुँदै आइरहेछ कि।
0: त्यो फेरि अलैँचीको त फल्ने त्यो फल चाहिँ कालो सुन भन्छ क्या हाम्रो पूर्वतिर, अनि त्यसलाई चाहिँ बनाएर बिक्री गर्ने हुन्छ, सुकाउने पकाउने गरेर त्यसलाई प्रशोधन गरेर बिक्री गर्ने हुन्छ, हामी कालो सुन भन्छौँ पूर्वतिर होइन। अब त्यसको बोट चाहिँ खास गरेर कहाँ फाल्ने भन्ने हुन्थ्यो क्या त्यति बेला, अनि फाल्थे त्यो समातेर तान्दाखेरि यति बलियो हुन्छ नि, त्यसलाई कति प्रयोग गर्ने त हामीसँग आइडिया थिएन। हजुरले पक्कै पनि अहिले यति राम्रो सामान बन्छ भन्नुभयो, भनेपछि त्यो त खेर गइरहेकै वस्तुले हामीले प्रयोग गर्यौँ, यो हामीसँग ज्ञान भयो भने त पक्कै पनि यसलाई चाहिँ पैसासँग रूपान्तरण गर्न
1: धेरै छ। जस्तै मकैको बोक्राहरू छ नि गाईलाई खानदिने कुहाउने रे क्या, अहिले मकैको यति राम्रो मकैको खोस्ताको के यति राम्रो सामानहरू बनाएर ल्याउनु भएको छ, पुतलीदेखि लिएर बस्ने मेचहरू मुढाहरू होइन, अब एकदम चित्त बुझ्दो क्या।
0: कार्यक्रम पौरखीको कथामा आज मैले हस्तकलाको सामग्रीहरू तयारी र बजारीकरण गरिरहेको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरिरहेको छु। पुल्चोकमा हजुरकोमा त मैले भिजिट गरेँ होइन, 4-5 तलामा चाहिँ तलदेखि माथिसम्म हजुरको त्यो सामान हेर्दा बडो आनन्द, हस्तकलाको सामग्री हेर्दै जाँदा भर्याङमा सजाउनु भएको छ त्यस्तै तरिकाले, कोठामा त्यसरी राख्नु भएको छ, जुन सामग्रीहरू कलेक्सन गर्नुहुन्छ आफैले पनि निर्माण गर्नुहुन्छ हस्तकलाका सामग्रीहरू, र केराको कुन भागबाट चाहिँ हामीले त्यस्तो हस्तकलाका सामग्रीहरू बनाउन सकिँदो रहेछ?
1: यस्तो यो बिचको छ नि, बिचको थाम भन्छ नि, त्यो थामको युज हुन्छ होइन, तर सोच्नुहोस् न सारी समेत पनि छ तर मेरोमा छैन होइन, युज गर्न सक्नुहुन्छ भने कि सारी सोच्नुहोस् न, केराको फाइबरबाट बनेको सारी हेल्थ राम्रो हुने भइहाल्यो होइन। अहिले मसँग चाहिँ योगा म्याट छ कि, योगा म्याट बनाउँदा कस्तो धागोभित्र त्यसको फाइबर उजारेर बनाइराखेको छ कि, त्यो चाहिँ यति राम्रो छ। अहिले चाहिँ यो केराबाट बनेको म्याट एकदम के फ्लेक्सिबल के, अब सबैलाई एउटै मनपर्छ भन्ने छैन नि, केराको भयो यो फरक फरकको छ होइन। पहिला मुज थियो, मुज कैलालीबाट आउँथ्यो कि, मुजको पनि धेरै राम्रो गोल्डन कलर साइनिङ आउने टाइपको थियो। अहिले मुजको कैलालीको दाजुभाइहरूले चाहिँ अलिकति कन्ट्याक्ट गर्ने कम भयो होइन, उहाँहरूको कस्तो के
0: त्यसको चाहिँ के वस्तु बनाउने मुज भन्नाले खास कैलालीको कुरा गर्नुभयो,
1: मुज पनि घाँसै हो अहिले, यो अहिले झन् जति भने नि त्यसको सबै चिज भन्छ, जस्तो प्लेसम्याट टी कोस्टर, अनि तपाईँलाई अझ बेट्रो पनि बन्छ, तर बेडरो चाहिँ बनानाको राम्रो हुन्छ किनभने त्यो चाहिँ फ्लेक्सिबल हुन्छ होइन। जे पनि कि होटेलहरूमा तपाईँले बिचमा एउटा यस्तो राख्ने देख्नु भएछ नि, त्यो बेडरो हजुर हजुर लामो बेडमा बिचमा राखिरहेको छ कि अहिले होटेलहरूतिर, सजावटकै भयो तर के राख्यो सोच्नुहोस् न, कस्तो एउटा भ्यालु एड हुन्छ नि त है, त्यो एकदम राम्रो लाग्यो। अब तर तपाईँले त्यही भुइँमा ओछ्याउनलाई केराको महँगो पर्न आउँछ, केराको किनभने त्यसको थामको चिकेर फाइबर, तर त्यसको साथमा मकैको अरू अमृतसुको पनि त्यो त कुचो मात्र भयो, त्यसलाई पनि अब एउटा सामान अनुसार फरक फरकलाई फरक फरक ठाउँमा युज गर्न सकिन्छ है। पतेरको भयो होइन, पतेरको त अब केराको भन्दा पतेर सस्तो हुन्छ, मकैको सस्तो हुन्छ भने चाहिँ अब जस्तो धुरम्यात धुरम्यात त हामीले पतेरको युज गर्न सकिन्छ, मकैको युज गर्न सकिन्छ, तर केराको चाहिँ बेडमा कि बेड थ्रो भयो बेडहरूकोमा भयो आफ्नो शरीरमा टच गर्नलाई त्यस्तो सिस्नो छ
2: कि
1: हजुर, यस्तो यति राम्रो सामान भन्छ सिस्नोको पनि, बडी टच हुनलाई लुगाहरू लगाइन्छ नि तिनीहरूको लागि पनि एकदम राम्रो के, अनि प्लेस म्याथहरू भयो
2: रनरहरू
1: सिस्नोको गाँजाको भन्छ होइन। अब हामीहरूको पाटन त तामा मेटलहरूबाट बन्ने त हामी पपुलर नै छँदैछौँ होइन, त्यसमा जोडी राख्न आवश्यक नै छैन, यति राम्रो मूर्तिहरू पाइन्छ पाटनमा थाहै छ हजुर, आइराख्नु भएको छ हामीहरूको ती पाटन दरबार स्क्वायरतिर त्यो, त्यसैले आज मेटललाई नजोडिकन यस्तो यिनीहरू पनि ह्यान्डिक्राफ्टमै पर्छ, मेटलको पनि थुप्रै सामानहरू छ मेरो पसलमा छ मूर्तिहरू
2: हजुरको पसलमा, मैले चाहिँ मेटलका पनि देखेँ होइन, अरू काष्ठकला काठका वस्तुहरू पनि देखेँ, आज चाहिँ मैले जहाँ पनि पाइने खेर गइरहेका वस्तुहरूलाई कसरी पैसामा रूपान्तर गर्न सकिन्छ, भूगोल फरक फरक छ, फरक फरक भूगोलमा फरक फरक वनस्पति पाइन्छन्, काहीँ चाहिँ केरा काहीँ अम्लिसो पाइन्छ काहीँ चाहिँ अलैँची पाइन्छ, धेरैतिर मकै पाइन्छ मकैका खोस्टा प्रयोग गर्न सकिन्छ, यस्ता धेरै कुराहरू छन् होइन। यस्ता खेर गइरहेका वस्तुहरूलाई प्रयोगमा ल्याउने सँगै सजावटका सामग्री बनाउने यो हस्तकला कला भर्ने काम गरेर हामीले त्यो कलालाई पैसामा रूपान्तरण गरिराखेका छौँ होइन, यसरी खेर गइरहेका वस्तुलाई पैसामा रूपान्तरण गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले चाहिँ कस्तो हुन्छ नि?
1: मेरो अहिले गइराखेको केराको र मेन चाहिँ पतेर नै होइन, पतेरको अर्डर कस्तो छ भने एउटा सम्बन्ध पहिला त धन्यवाद दिन चाहन्छु कि विदेशमा बस्नेहरूलाई नेपाली सामान कति मनपर्ने रहेछ, मेन चाहिँ अहिलेसम्म भनौँ भने त विदेशमा बस्ने नेपालीहरूले नै अर्डर दिइरहेछ, त्यस्तै आफ्नो परिवार सिन्धुपाल्चोकै जोडी मैले उहाँलाई पनि कतारमा बस्ने भाइले मलाई कन्ट्याक्ट गराएर मैले सक्छु भनेर हेर्नु तपाईँको सामान कस्तो हुन्छ भनेर सोच्नुहोस् न, त्यति थोरै समयमा उहाँको सामान एकदम राम्रो मुभ क्या, किनभने मैले मात्र बेच्ने होइन मेरो होलसेलमा जान्छ यस्तो जान्छ होइन। अब उहाँले भन्नुभयो उहाँको एक वर्षमा उहाँले घरमा बनाएर त्यत्तिकै राख्दा वरपरको छिमेकीहरूलाई दिँदा उहाँहरूको 5,000-10,000 पनि वर्षमा छैन भने चाहिँ उहाँले जम्मा ल्याउनु भएको एक महिना पनि भयो छैन, उहाँको 50,000 भन्दा बढीको त सामान गइसक्यो
2: हजुर, त्यो पनि भाइले विदेशबाट सम्पर्क गराइदिएर यो वस्तु त हाम्रो सहजै तयार हुन सक्छ तर कहाँ बेच्ने कसरी बेच्ने यसलाई पैसामा रूपान्तरण कसरी गर्ने भन्ने ज्ञान थिएन, पछि यहाँसँग जोडिसकेपछि भाइ मार्फत जोडेर उहाँको दिदीले सिन्धुपाल्चोकबाट तयार गरेका वस्तु अहिले पैसा बनाएर पठाइदिनु,
1: एकदम एकदम उहाँ त यति खुसी हुनुभयो, उहाँको परिवारै आउनुभयो पसलमा पनि परिवारै आउनुभयो, उहाँहरू त यति खुसी हुनुभयो, अनि लग्ने को भयो भने चाइनामा एउटा भाइ हुनुहुन्छ उहाँले ल्याएको सामान राम्रो हुँदा साथै उहाँले लानु भयो, अन्त उहाँले पैसा पाउनु भयो नि होइन, अनि उहाँले अब चाहिँ के गर्नुहुन्छ भने पहिला त त्यो खेरो गइराखेको केराको पाटहरू अरूहरूसँग अब केही सानोतिनो त्यो चेन्ज गरेर विनिमय गरेर लिनुहुन्थ्यो भने अब वरपरहरूले पनि के गर्ने भयो त मकैको बोक्राहरू अलिकति पैसा त दिइहाल्छ नि, उहाँले पैसा लिएर नै दिइराख्नु भएछ भने उहाँले वरपर छिमेकीलाई पनि अलिअलि पैसा दिएर यो पाट नगरिकन अर्को गर ल म तिमीलाई यति पैसा दिन्छु, वरपरहरूले पनि पायो नि काम पाउनु भयो भने पैसा त पाउनु भयो नि, अब फेरि के गरेर उहाँहरूसँग सिप छ भने उहाँहरूले पनि बनायो भने उहाँले मात्र दिएर त भ्याउँदैन, एकैजनाले गर्न त भ्याउँदै भ्याउँदैन हेर्नुहोस् है, अब उहाँले छिमेकीहरूलाई पनि दिने भयो, छिमेकीहरूले बनाउँदा एकजनाको र अर्कोजनाको सिप फरक हुन्छ, उहाँलाई फेरि अर्को चिज बनाउनु मलाई एकजनाले मुढा राम्रो बनाउँछ भने अरू टिकोस्टर राम्रो बनाउला थकी राम्रो बनाउला भन्नाले भेराइटी पनि आउने भयो नि, अब एक आय आर्जन त त्यहाँबाट भयो नि होइन। पतेरको कुरा गरौँ होइन, पतेरमा पनि कस्तो भने सिन्धुपाल्चोकबाट जति आउँछ नि नवलपरासीमा सरी ऊ चाहिँ नवलपरासीबाट आउँछ पतेर चाहिँ प्रतीक्षा गर्नुपर्ने भइरहेछ कि,
2: यहाँसँग चाहिँ 25 वर्षभन्दा बढी लामो अनुभव छ, हस्तकलाका धेरै खेर गएका वस्तुहरू मार्फत हस्तकलाका सामग्रीहरू यहाँले उत्पादन गर्नुहुन्छ, यदि युवाहरूमा कुनै सोच आयो भने तालिमका कुरा होला सिपका कुरा होला होइन, त्यो सिपका लागि र लगानीको हिसाबले कसरी अघि बढ्न सक्छन् होला, केही छ यहाँको सुझाव?
1: यसमा चाहिँ त्यही भने नि खेरो गइरहेको सामान नै भनौँ न होइन, त्यो तपाईँले भनिहाल्ने कतिले भन्छ है हाम्रो बच्चादेखि देखेको त्यो भइरहेको सामानलाई युज गर्नु भयो होइन, तर तपाईँको सिप छैन भने तपाईँको समूह मिलेर स्थानीय सरकारमा गयो भने उहाँहरूले तालिम दिन्छ होइन, आफ्नै ग्रुप छ भने मलाई भन्नुभयो भने त्यो व्हाट्सएप यसबाट हाम्रो ग्रुपले पनि सिकाइदिनुहुन्छ र जाने मानिराखेको मान्छेलाई सिकाउन गाह्रो छैन, एउटा चिज बनाएको अर्को बनाउनलाई गाह्रो हुँदैन उहाँलाई, तर सुरुदेखि सिक्नु छ भने तालिम छ, तालिम दिनेहरूको समूह पनि छ। हामीहरूको यहाँ पातनबाट पनि धेरै ग्रुप हुनुहुन्छ, उहाँहरू पनि गइराख्नुहुन्छ विभिन्न ठाउँमा तालिम दिएर। अहिले यति ठाउँमा नगरपालिकाबाट पनि धेरै तालिमको भइरहेको हुन्छ हामीहरूको यहाँ। अहिले त धेरै ठाउँबाट जस्तो वाणिज्य सङ्घमा पनि धेरै राम्रा राम्रा व्यक्ति हुनुहुन्छ, उहाँहरूले पनि धेरै सहयोग गर्नुहुन्छ।
2: यहाँले जोड्न खोज्नु भएको कुरा चाहिँ कसैलाई इच्छा शक्ति रह्यो भने अहिले सिप सिक्नको लागि समस्या
1: छैन, छैन एकदम।
2: अहिले स्थानीय सरकारले पनि लघु उद्यम उद्यमशीलता तालिमहरू प्रदान गरिरहेको छ, अथवा चाहिँ वेबसाइटतिर सर्च गरेर पनि होइन कहाँ कुन संस्थाले तालिम प्रदान गरिरहेको छ उनीहरूसँग सम्पर्क गरेर पनि तालिम सहजै लिन सकिन्छ
1: भन्ने
2: कुरा। अन्त यहाँसँग यति कुराकानी गरिसकेपछि हामीले यसरी उत्पादन गर्दै गर्दाखेरि हस्तकलाका सामग्रीहरू चाहिँ बिक्री गर्नु पर्यो भने बजारको चाहिँ कस्तो छ?
1: पहिला चाहिँ सुरु सुरुमा चाहिँ धेरैलाई गाह्रो थियो। नेचरलमा काम गर्ने अरू साथीहरू पनि हुनुहुन्छ होइन, उहाँहरू त्यो यो अनुभवको यो आधारमा भन्दैछु, उहाँहरूले जब सुरु गर्नुभयो नेचुरलको काममा एकदम गाह्रो भयो थियो उहाँहरूलाई, उहाँहरूलाई नि वर्षौँ लाग्यो। अहिले मान्छेहरूले बुझिसकेपछि अहिले चाहिँ धेरै सजिलै छ। मेरो अहिले 90% त नेपाली नै हो, नेपाली पनि हाम्रो यहाँ नेपालको पनि भयो, र विदेशमा जसले पसल खोलिराख्नु भएको छ नि उहाँहरूलाई पनि एकदम धेरै मनपर्ने यो सामानहरू है। अघि बिचमा नि भनेको थिएँ मैले, प्रतीक्षा गर्नुपर्ने भयो कि उहाँहरूले, किनभने अब कुनै माग क्वान्टिटीमा चाहिने हुन्छ होइन, बाहिर पठाउनु बेला त क्वान्टिटीमा छ भने हामीले त्यो कुनै सामान कहिले उपलब्ध हुने, घाँस उपलब्ध नहुने, त्यो सञ्चय गर्ने कमीले भनौँ यसले भनौँ उपलब्ध गराउनु पुरा चाहिँ सकिरहेको छैन। अहिले मेरो चाइनाको भाइको नामले उहाँको सिस्नोको सामान मैले पुरा गर्नै सकिनँ कि होइन।
2: भनेपछि हामीले हस्तकलाका सामग्रीहरू उत्पादन गर्यौँ भने बजारको लागि खासै समस्या छैन? हजुर, भनेपछि मान्छेले सामान मगाएर पर्खिनु पर्छ भनेपछि त पक्कै समस्या त छैन
1: होइन।
2: यहाँले चाहिँ जुन पुलचोकमा नयाँ गुठीमा धेरै सामग्रीहरू यहाँसँग छ होइन, विभिन्न प्रकारका सामग्रीहरू होइन, यहाँकै मुखबाट सुनौ न, यहाँसँग चाहिँ कस्ता कस्ता सामग्रीहरू पाउन सकिन्छ, अनि यस्ता सामग्रीहरूको संकलन कसरी गरिराख्नु भएको छ?
1: पुल्चोको ठ्याक्कै मच्छीनाथ बनाउनेको साइडमै हो मेरो पसल चाहिँ। काठको सामान भक्तपुरबाट आउँछ होइन, भक्तपुरको दाई हुनुहुन्छ, अनि भक्तपुरको दाई चाहिँ टिबिटेन आर्ट पनि गर्ने अब, अनि उहाँको सामान काठको भइहाले। पतेरहरू त सबैलाई ट्रेनिङ दिँदै समूह छ, एकजना दिदीहरू हुनुहुन्छ पातनको दिदीहरू नै, उहाँहरूले चाहिँ ट्रेनिङ दिँदै अनि उहाँहरूले बनाउनु सकिसकेको चाहिँ लिएर बेचिरहेको छौँ। अनि मेटलको विकास साकिए हुनुहुन्छ पाटनतिरकै, उहाँ चाहिँ हामी सँगै कलेजमा सँगै पढेको, मिलेर नै गरिरहेछौँ। सुरु गरिसकेपछि चाहिँ यति हेल्पिङ ह्यान्ड के, जस्तो अमृतको दिदीहरू, अब यो अलैँचीको दिदीहरू, मकैको, सबैले एकदम धेरै सपोर्ट छ। सिन्धुपाल्चोको दिदीको भाइले कतारबाट मेरो भिडियोहरू उहाँलाई पठाएर, अब सोच्नुहोस् न, उहाँले वर्षमा 5,000 गर्छ भने उहाँले जम्मा कन्ट्याक्ट भएको 25 दिनमा उहाँलाई 50,000 त चेक नै दिइसके।
2: हाम्रो कुराकानी सुन्दै गर्दाखेरि के युवालाई चाहिँ वास्तवमै हामीसँग खेर गएका वस्तुहरूलाई पैसासँग रूपान्तरण गर्न सकिन्छ, कसरी गर्ने होला भनेर त्यो आयो भने यहाँको सल्लाह के रहन्छ?
1: हजुर, अवश्य। यसमा चाहिँ कस्तो छ भने म त्यो पतेर खेर गइराखेकोहरूलाई उहाँहरूले बनाउनै जानेन भने पनि अब ट्रेनिङ लिने बेर नभएसम्म त्यो घाँसै बेच्न सक्नुहुन्छ भन्छु कि म। अब जस्तै मकैको पनि अघि कुरा गरेँ, मकैको पनि त्यस्तो, केराको पनि हामी नवलपरासी नै हो, मकैको उसको पनि केराको पनि। अब सिस्नोको त डिमान्ड धेरै छँदैछ, उहाँहरूले उत्पादन गर्दै दिँदै राम्रै छ, सिस्नोको त केही छैन। अझै मलाई त अझै मुज एउटा चाहिँ अति मनपर्ने हो, मुजमा चाहिँ कैलालीबाट आउँथ्यो, उहाँहरू चाहिँ अलिकति कम नै आइरहेछ कि, जुन एउटा क्वालिटी थियो पहिलाको मुजको क्वालिटी यति राम्रो थियो कि बेच्दा नै रमाइलो कि, पुरा गोल्डन कलर नै हुन्छ मुज सुकाइसकेपछि। त्यो गरेको त्यो उहाँहरू चाहिँ कैलालीको दाजुभाइहरूलाई पनि एकदम रिक्वेस्ट गर्न चाहन्छु, आफूले गरिरहेको कामहरू चाहिँ नछोड्नुहोस्, आर्थिक भइ नै रहेछ होइन। अब त्यसैले गर्दा स्वागत, सबैलाई स्वागत, मैले पनि सक्दो गर्छु भने तपाईँहरूको सहयोगले मैले पनि केही गर्ने हो होइन।
2: हजुर हजुर, हामी करिब कुराकानीको अन्तिमतिर छौँ। अन्त्यमा चाहिँ तपाईँको यो करिब 2.5 दशक भन्दा लामो अनुभव छ, यो अनुभवका आधारमा युवाहरूलाई सल्लाह दिनु पर्यो भने कस्तो सल्लाह दिनुहुन्छ?
1: हजुर, अब अहिले त हामीले वरपर फल्ने पतेर अमृतको कुरा गऱ्यौँ भने चाहिँ होइन, ल त्यसबाट त सकिहाल्ने कुरा भइहाल्यो। अब जस्तै मिथिला पहिला पनि मिथिला पनि धेरै राम्रो थियो होइन, छ पनि अहिले पनि, तर त्यो पनि ग्याप भयो क्या होइन। त्यसैले सबैलाई आफूले सक्दो आफूले गर्न सक्ने कामहरू गर्नु सकिन्छ, ह्यान्डिक्राफ्ट क्राफ्ट पनि धेरै राम्रो छ. पहिलाभन्दा अहिले झन् माग बढी छ. हामीले बहाना गरेर हुन्छ नि कहिले, अहिले चाहिँ ल यस्तो कोरोनाले गर्दा अहिले कम भयो होइन, आर्थिक मन्दी त सबैतिर लागेको छँदैछ होइन, विश्वमा नै त्यो त प्रब्लम छ. तर पनि त्यस्तो डराउनु पर्ने अवस्था चाहिँ छैन. हामीले युज गर्ने अब प्लास्टिकको मेज भन्दा त मुढा युज गरिरहेछ भनेपछि त्यसमा युज चाहिँ भइ नै रहेछ. अहिले यति होटेलहरू खोलिरहेछ, त्यो त कम भएको छैन होइन. नेपालमा पनि बिक्री गरेर पनि भ्याइरहेछ. जस्तो 90% त मेरो नेपाली नै हो होइन, जस्तो विदेशमा पसल खोलेकोहरू
2: भनेपछि चाहिँ यहाँको सुझाव चाहिँ हाम्रो भूगोलमा विविधता छ, सँगै हामीसँग धेरै वस्तुहरू खेर गइरहेका छन्, त्यसलाई हामीले कला भरेर हस्तकलाका सामग्रीहरू उत्पादन गर्न सक्छौँ. आफ्नो ठाउँमा जे पाइन्छ त्यसलाई उपयोग गरेर पैसामा रूपान्तरण गर्न सोचौँ, आर्थिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने चाहिँ यहाँको सुझाव हो.
1: हामीले सोच्नुहोस् न, जुत्तादेखि लिएर टोपीसम्म पनि बन्छ हाम्रै नेपाली सामानबाट, हामीहरूको खेर गइरहेको सामान नै भनौँ न होइन कतिले, तर त्यसलाई युज गरेर त्यसलाई प्रयोग गरेर खुट्टादेखि लिएर टाउकोसम्म तन्नादेखि लिएर सबै गर्न सक्छ भने हामी सक्दो स्वदेशी उत्पादनमा पनि निर्भर बन्न चाहिँ धेरै कुरामा सकिन्छ. ह्यान्डिक्राफ्टमा चाहिँ त्यसरी मिलेर गयो भने धेरै धेरै धेरै बाटो छन्.
2: समय दिनुभयो, यहाँको समय र संवाद दुवैको लागि धन्यवाद व्यक्त गर्दछु.
1: धन्यवाद तपाईँलाई.
0: उहाँ हुनुहुन्थ्यो हस्तकलाका सामग्रीहरू उत्पादन तथा बजारीकरण गर्दै आएको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जन. आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ. अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु. तबसम्मका लागि प्रविधिमा सुलोचना वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्. नमस्कार.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ प्रवीण गुरुङको स्वर, धनबहादुर नेपालीको सङ्कलनमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, झलकमान गन्धर्व र लालबहादुर गन्धर्वको स्वर, लालबहादुर गन्धर्वको सङ्कलनमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अहिलेलाई अन्तिम गीत सुनाउँदैछौँ, सुन्दर श्रेष्ठ, तीर्थकुमारी र साथीहरूको स्वर, सुन्दर श्रेष्ठको सङ्कलनमा।

0: आफन्तसँगको भेट त सधैँ हुन्छ,
1: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
0: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
1: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।

0: कार्यवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सेतो पुतलीदेखि सावधान रहौ।
5: सापु कस्तो रोग हो?
4: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
5: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
4: सापु रोग के कारणले लाग्छ?
5: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
4: सापु रोगका लक्षणहरू के के हुन्?
5: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
4: उज्यालोमा हेर्न नसक्नु,
5: आँखा दुख्नु,
4: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
5: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
4: सापुको रोकथाम कसरी गर्ने?
5: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
4: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
5: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
4: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
5: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
4: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
5: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
6: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। हिन्दी भाषाको समाचारपछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सेतो पुतलीदेखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: सापुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
4: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले विधेयकहरू अगाडि बढाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो। प्रतिपक्षीले अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरणका, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण, अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यस्तै बैठकमा सांसदहरूले मनसुन सुरु हुन लागेको र यस वर्ष सदरभन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादनका किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिक ठगिएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै कार्ड देखाएर विरोध गर्नुभएको छ। बैठकमा सभामुख अर्यालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले पूर्व अर्थमन्त्रीहरूसँग आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनु भएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्ले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिनु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्ले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्ले बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई गति दिन निजी

0: झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कारवाही सुरु गरेको हो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: गजल गंगा।
1: हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, बिर्सेर देशको माटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, खाएर यो ढिँडो आटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, उपकाएर दिलको खाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला। रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, न उदाउँदै सूर्य रातो कहाँ पुगिन्छ होला, हिँडेरै यो बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला।
2: क्षितिज समर्पणले गजल गङ्गाका लागि रेकर्ड गराउनु भएको यो गजल वाचनसँगै कार्यक्रम गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल तपाईँ सबै सबैलाई आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, दिनभरिको थकान सकेर आराम गर्ने यो समयमा फेरि एकपटक गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट हामी तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आरम्भमा नै आग्रह गर्छौँ, गजल गङ्गा राम्रो लाग्छ भने साथी सङ्घीहरूसँग पनि कुराकानी गर्नुहोला। हाम्रा केही कमी र कमजोरीहरू छन् भने हामीलाई सल्लाह र सुझाव दिनुहोला। हामी गजल गङ्गालाई तपाईँले चाहे जस्तै बनाउने कोसिस गरिरहनेछौँ। आजको गजल गङ्गाको यो समय अवधिमा क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू अनि गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू हामी वाचन गर्नेछौँ अनि साथमा रहनेछन् सुमधुर गजल सङ्गीतहरू। यी गजल सङ्गीतहरू सुनिरहँदा तपाईँलाई पक्कै पनि आफ्नोपनको महसुस हुनेछ। गजल गङ्गालाई सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँले सुनेर साथ दिनुहुनेछ। यही विश्वासको बलियो गाँठो यहीँनिर बाँध्न चाहन्छौँ र कार्यक्रम आरम्भ गर्न चाहन्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा स्वरूपराज आचार्यको सुर रहेको छ, डाक्टर कृष्ण हरिपरालको गजल रचना र गैरी सुरेशको सङ्गीत हो। हर पल रुवाउँछ दुनियाँ र भन्छ हाँसी राख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँची राख्नु। यस मधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ तपाईँका।

हजुर हरफल रुवाउँछ दुनियाँ र भन्छ हाँसिराख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँचिराख्नु। स्वरूपराज आचार्यको सुर, कृष्ण देवरालको रचना र गैरी श्रेष्ठको सङ्गीत यहाँनिर हामीले प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले गजलका यी शेरहरूभित्र आफ्नोपनको महसुस सङ्गाल्नुभयो होला। अब क्षितिज समर्पणलाई हामी एकैछिन पर्खाउँछौँ। उहाँले वाचन गर्नुभएका केही गजलहरू तपाईँले उहाँकै आवाजमा सुन्नुहुनेछ। हामीलाई गजलगङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका केही गजलहरू यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। सुमित्रा सुमीले नुवाकोटबाट गजल मेल गर्नुभएको छ आफ्नो। म सुमित्रा सुमीको यो गजल यहाँनिर वाचन गर्छु। अचेल आफ्नै परिचय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। अचानो भएको छु रेटिएर सधैँ, अचानो भएको छु रेटिएर सधैँ, त्यसैले खुकुरीको भए फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ। छ स्वार्थता ती उज्यालाहरूमा झन्, छ स्वार्थता ती उज्यालाहरूमा झन्, र त बिहानीको विजय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ। लाख हजार पीडा सहेको छु मैले, लाख हजार पीडा सहेको छु मैले, तिम्रो चोट दुई चार सय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। ए फुल गुलाब के फुल छौ अब तिमी, ए फुल गुलाब के फुल छौ अब तिमी, फुलहरूको महुदय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ। सुमित्रा सुमीले नुवाकोटबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि सुमित्रा सुमीप्रति आभार व्यक्त गर्छौँ। अर्को गजल छ, यो गजल हो पोखराबाट प्राञ्जलले पठाउनु भएको छ। म पोखराका गजल स्रष्टा प्राञ्जलको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। वर्षौँ पछि कसैले जवाफ पठाएको छ, वर्षौँ पछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ, वर्षौँ पछि कसैले जवाफ पठाएको छ। महलमा बसेर तिमी कहिल्यै रमाएनौ, महलमा बसेर तिमी कहिल्यै रमाएनौ, हेर त्यो बालक झुपडीमै रमाएको छ, वर्षौँ पछि कसैले जवाफ पठाएको छ। दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, जसरी फुल काँडाका मास मुस्काएको छ, लाग्यो वर्षौँ पछि कसैले जवाफ पठाएको छ। बिर्सिदिनु मलाई भनी गएको थियो कोही, बिर्सिदिनु मलाई भनी गएको थियो कोही, आज उसैको यादले झन् सताएको छ, वर्षौँ पछि कसैले जवाफ पठाएको छ। ऊ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, ऊ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, तँलाई देखेर लाज आफै लजाएको छ, वर्षौँ पछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ। प्राञ्जलले पोखराबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि प्राञ्जलप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। अब प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल छ। म प्रकृति प्रेमीको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। तिम्रो मेरो आँसुको कहानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, रात एउटै घात एउटै जिन्दगानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ। डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, डोली हिँड्ने भमरा नठा नभो तिमी मलाई, यौवनको उन्मादका निशानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ। ती आँसु पुछेर खुसी हुन सिक अब, ती आँसु पुछेर खुसी हुन सिक अब, संसार हेर्ने आँखाको नानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ। भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, प्रकृति प्रेमीको लजालु बानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ,
तिम्रो मेरो आँसुको कहानी एउटै छ। प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि प्रकृति प्रेमीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। रेडियो नेपालको राष्ट्रिय प्रसारण हाम्रा मिडियम अफका फ्रिक्वेन्सीहरू धरान, धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रा एफएम रेडियो स्टेसनहरू 91.6 MHz सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। यो जानकारी सँगै अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउन चाहन्छौँ, जसमा सन्तोष रुचालको सुर र सङ्गीत रहेको छ। नवराज क्षितिजको गजल रचना हो यो। गजल हामी गजलगङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका लागि सुनाउँछौँ। गरिब छु म तिमी धनी त्यही नमिलेको, महु धरती तिमी चाँदनी त्यही नमिलेको। नवराज क्षितिजको रचना, सन्तोष रुचालको सुर र सङ्गीत, कार्यक्रम गजलगङ्गाको यो लहरमा हामी सुनाउँछौँ तपाईँका लागि।

0: हजुर, गरिब छु म तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। सन्तोष रुसालको सुर सङ्गीत, नवराज क्षितिजको गजल रचना हामीले यहाँ प्रस्तुत गरिसकेका छौँ। अब हामी जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पणतर्फ लाग्छौँ। आज क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू यहाँहरू समक्ष सुनाउँछौँ। अब अगाडिको आवाज जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पण।
1: के बनाउँछौ सीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल। न एकादशी न पूर्णिमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे, छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे मलामी गइदिनु पर्छ। बस याद होला बढीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म। यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, किन राखियो पृथ्वीमा मान्छेहरूलाई। के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। विश्वास कहाँ छ र दुनियाँसित, विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित, को आफ्नो को पराई केही चिन्दैन, को पराई को आफ्नो केही चिन्दैन, जिस्किनु हुँदैन यो हँसियासित। विश्वास कहाँ छ र दुनियाँसित, वर्षौँ भयो जिन्दगी काट्न थालेको, वर्षौँ भयो, वर्षौँ भयो जिन्दगी काट्न थालेको, एक बिस्कुट र एक चियासित। विश्वास कहाँ छ र दुनियाँसित, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा जिन्दगीको हिसाब हुन्छ। नपत्याए सोध्नु यो भरियासित, विश्वास कहाँ छ र दुनियाँसित, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, कहिले भेटाउँछस् मेरी प्रियासित। विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित। पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, हिँड्दा हिँड्दै यो बाटो बेइमान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोध्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, तिम्रो एउटा शरीर पनि दोकान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, जाबो याद उडाउन नसक्ने तुफान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो। भोकको कचौरा लिएर आएका नानीहरूलाई, भोकको कचौरा लिएर आएका नानीहरूलाई, सरकार गाउँमै पुग्छ भनी ढाँटेर पठाइयो। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, मेरो प्यारको इलाज होला कसरी होला, मेरो प्यारको इलाज, मेरो प्यारको इलाज होला कसरी होला। उनको दिलमा पत्थर राखेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो। जाऊ माथि पुगेर फर्केर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै मलाई फेदमै खुट्टा भाँचेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो। आँखा झिकियो र हात बाँधेर पठाइयो।
0: यति बेला क्षतिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू हामीले सुन्यौँ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ। हामी बारम्बार आग्रह गर्ने गर्छौँ, तपाईँले एक्लोपनको महसुस गर्न पाउनुहुनेछैन, किनकि गजल गङ्गा तपाईँको साथमा छ। तपाईँसँगै अझै केही समय हामी सँगसँगै सहयात्रा गर्न चाहन्छौँ। तपाईँको आत्मीय साथ मिलिराखेको आभास हामीले गरिरहेका छौँ। यहीँनिर आग्रह गर्छौँ, गजलसँग तपाईँको गहिरो साइनो छ भने, गजलप्रति तपाईँको लगाव र झुकाव छ भने gazalganga@gmail.com काठमाडौँ आउनु भएको छ भने रेडियो नेपालसम्म आउनुहोला। आफ्नै आवाजमा आफ्ना गजलहरू रेकर्ड गराउन सक्नुहुनेछ। यसरी नै हामीले तपाईँका गजलहरू गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बलराम राजवंशीको स्वर रहेको छ। पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हो। उनको अनि मेरो सहनाले गर्छ जे गर्नु अनि नगर्नु जमानाले गर्छ। सुमधुर गजल सङ्गीत बलराम राजवंशीको स्वर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीतमा हामी सुनाउँछ।

अनि मेरो चाहनाले गर्छ, जे गर्नु अनि नगर्नु जमानाले गर्छ। बलराम राजवंशीको स्वर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका अरू केही गजलहरू यहाँ समक्ष सुनाउन चाहन्छौँ। र यो गजल छ भावुक बसन्तको। भावुक बसन्तले धनगढी उपमहानगरपालिका वार्ड नम्बर 7 बेली कैलालीबाट मेल गर्नुभएको छ। म भावुक बसन्तको गजल सुनाउँछु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। शब्द शब्दमा लुकेका छन् घाउ मेरा, शब्द शब्दमा लुकेका छन् घाउ मेरा, गजलबाटै तपाईँ सामु सुनाएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, धोका अनेक जिन्दगीबाटै खाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, तिमीले गर्ने चोखो माया पाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, पुतली झैँ पीडा बोकी वरिपरि धाएको छु। थुप्रै पीडाहरूको डोको बोकी आएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। भावुक बसन्तले बेली कैलालीबाट मेल गर्नुभएको गजल थियो यो। भावुक बसन्तलाई पनि गजलका लागि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजको अन्तिम गजल छ, यो गजल पुरुषोत्तम पौडेल रसुवाको हो। उहाँले लेख्नु भएको साङ्गीतिक गजल हामीले सुनाइसकेका छौँ। यति बेला हामीलाई पुरुषोत्तम पौडेल रसुवाले मेलबाट नै पठाउनु भएको, उहाँले लेख्नु भएको एउटा गजल प्राप्त भएको छ। म पुरुषोत्तम पौडेल रसुवाको गजल आजको गजल गङ्गाको अन्तिम लहरमा वाचन गर्ने अनुमति चाहन्छु। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, कसरी भनौँ त्यो फुलले दिल बिझाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, साँच्चै हो मेरो नसाले मन नजुलाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, बाहिर खुसी भए नि मन नरमाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, बुझिनौ कठै मेरो व्यथा जो सुनाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। पुरुषोत्तम पौडेल रसुवाले मेल गर्नुभएको गजल थियो यो। गजलका लागि पुरुषोत्तम पौडेल रसुवालाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजलाई गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। बिदा हुने लाग्दा फेरि एकपटक पुरानै कुराहरू दोहोऱ्याउन मन लाग्यो। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। रात बिस्तारै चकमन्न हुँदैछ, एकान्त बन्दैछ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। अगेनामा चुलोमा ग्यास स्टोभमा कहीँ आगो हुनसक्छ, निभाएर सुत्नुहोला। भोलि बिहान पश्चात आफ्नो सक्छ। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्। पुरा गरेर आनन्दले निदाउनका लागि आग्रह गर्छौँ। हुने कुरा भइ नै हाल्छ, चिन्ता गर्नु बेकार छ। सुन्दर सपनाको कामना गर्छौँ। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। राम्रो सोचौँ, राम्रो सोचियो भने मात्रै पनि धेरै राम्रो हुनसक्छ। अब बाँकी रहेको समयका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत राज सुखदेलको स्वरमा सुनाउँछौँ। प्रेम कौशलको गजल रचना र बालन्द राईको सङ्गीत हो। गोरिटोमा सँगै थियौँ, दोबाटोमा छुट्दा रोइ, मिलनका फलहरू सिसासरी फुट्दा रोइ। यही गजल सङ्गीत आजको गजल गङ्गाको अन्तिम साङ्गीतिक लहरमा छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि
राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित शुभ

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम एप 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 8 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार मे 22 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनला थ षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यदेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:36 अन्तर संवाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 प्रसारण गर्नेछौ समावेशी आवाज कार्यक्रम, 7:40 प्रसारण गर्नेछौ अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा तयार गरिएको कार्यक्रम, 8 बजे सुनाउनेछौ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम, 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 सुनाउनेछौ नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचार पछाडि साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौ, 10:40 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचार पछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, कुनै पनि व्यक्तिसँग सङ्गत गर्यो, सुरुमा त मान्छे कस्तो छ चिन्दैन जान्दैन, अनुहार हेरेर मानिस चिनिँदो रहन्छ। जब सङ्गत गर्दै गयो अनि थाहा हुँदो रहेछ, सुरुमा अनुहार हेरेर मानिस राम्रो लाग्यो, सङ्गत गरियो यो मानिस ठिक छ यसले मेरो हित नै गर्छ जस्तो लागेको थियो, पछि गएर त्यसैले खाल्टोमा हालिदियो। के गर्ने त्यस्तो अवस्थामा मानिस कसरी चिन्ने? सुन्दर प्रश्न छ। मानिस चिन्ने त व्यवहारले नै हो, व्यवहार नगरिकन चिनिन्न। त्यसकारण सबैभन्दा पहिलो काम त अनुहारको भर नगर्ने। कोही व्यक्ति राम्रो देख्दैमा, बाहिरबाट आवरण ठिक देख्दैमा यो ठिक छ भनेर तुरुन्तै निर्णय नगर्ने, निर्णय गर्नको लागि अलिकति धैर्य गर्ने, कस्तो छ थोरै थोरै व्यवहार गरेर हेरौँ, उसले अरूसँग कस्तो व्यवहार गर्छ त्यसलाई पनि हेरौँ, उसको साथी म मात्रै त होइन अरू पनि छन्, अरू मानिससँग उसले गरेको व्यवहारलाई हेरेर हामी अनुमान गर्न सक्छौँ यो मान्छे कस्तो छ भनेर। त्यसपछिबाट मात्रै निर्णय गर्नुपर्छ, अरूसँगको व्यवहारलाई हेरेर मानिस कस्तो छ अनुमान गर्न सकिन्छ। त्यसपछि निर्णय गऱ्यौँ भने दुर्घटनाको सम्भावना धेरै कम रहन्छ। हेर्नुहोस्, यो जगतमा मान्छे राम्रा नराम्रा सबै हुन्छन्, शक्ति सबै छ, यहाँ सकारात्मक नकारात्मक सबै शक्ति छ। यसैलाई त सत्सङ्ग भनियो नि, कुसङ्गमा नजा भई, नराम्रो सङ्गतमा नलाग, राम्रो सङ्गतमा लाग। त्यसकारण त भनियो सङ्गतको छनौट गर्न जान्नुपर्छ। भनिन्छ एउटा आलुको बोरामा सबै आलु सद्दछन्, एउटा आलु कुहिएको छ भने सबै बोराको आलु कुहिन्छ अरे। त्यसकारण कुसङ्ग ठुलो चाहिँदो रहन्छ, एउटा मात्रै कुसङ्गी मानिस पर्यो भने बिग्रिनलाई धेरै लामो समय लाग्दैन। किनभने नकारात्मक कुरामा हाम्रो पनि आकर्षण हुन्छ, राम्रो कुरामा त मन हतपत जाँदैन, नराम्रो छ भने झन् त्यतै जान्छ, मनको पनि त स्वभाव त्यस्तै छ। त्यसैले सङ्गत छनौट गर्नु बुद्धिमानी हुन्छ। नकारात्मक कुरा मनमा छिर्यो भने नि, नराम्रो फोहोरभित्र छिर्यो भने अत्यन्तै कठिनाई हुन्छ। बाहिर त घरमा फोहोर भयो भने पनि सफा गर्न सकिन्छ, कुनै चिनेको मान्छे आयो, आफूले सम्मान गर्ने आदर गर्ने मान्छे, जसलाई हामी अत्यन्तै आदर गर्छौँ, प्रेम गर्छौँ, जो मान्छे घरमा आउँदाखेरि हामी खुसी हुन्थ्यौँ, तर आयो फोहोर लिएर आयो, लुगामा पनि फोहोर छ, हात खुट्टामा पनि फोहोर छ, हात खुट्टा धोएको छैन, बाहिरको हिलो माटो सिधै लिएर आएर आज बैठकमा बस्यो, के गर्ने? आदरणीय मान्छे, आफूले माया गर्ने मान्छे, ऊ आउँदाखेरि आफू खुसी भइन्थ्यो, आफूले प्रेम गर्ने मान्छे, अब आयो हिलो लिएर के गर्ने? एक दिन त भइहाल्यो, चुप लाग्नुहुन्छ, अनि ऊ गइसकेपछि हिलो फेरि सफा गर्नुहुन्छ, जहाँ जहाँ फोहोर लागेको थियो सफा गर्नुभयो, फेरि जस्ताको तस्तै भयो, मिलाउनु भयो, अर्को दिन पनि आयो त्यस्तै फोहोर लिएर आयो, पुरै हिलो धुलो खुट्टा, सिधा सिधा आएर फेरि बैठकमा बस्यो, सोफा फोहोर बनाइदियो, कार्पेट फोहोर बनायो। तपाईँ भन्न सक्नुहुन्छ यो बाहिर अलिकति खुट्टा चाहिँ धोएर आउनुहोस् फोहोरको, पहिला त केही बोल्नु भएको थिएन, पहिलोपटक दोस्रो पटक खुट्टा धोएर आउनुहोस् उपदेश दिन थाल्नुभयो, जबकि आफूले उपदेश लिने चाहिँ मान्छे हो, आदरणीय मान्छे हो। त्यसपछि उसले भन्यो ठिक छ, अर्को पटक म विचार गर्छु। तर तेस्रो पटक पनि आयो, फेरि उही धुलो, उही फोहोर लिएर आयो। त्यसपछि के भन्ने? भन्नु होला या नभन्नु पनि होला, के गर्नु, भनेर लाग्दो रहेछ, भन्ने होला। गयो, चौथो पटक पनि आयो, ढोकामा घन्टी दियो भने तपाईँ ढोका खोल्नुहुन्न, तपाईँले थाहा पाइसक्नुभयो यसलाई भनेर केही लाग्दैन, अब यसले धुलो लिएर आएर फोहोर लिएर आएर कोठामा हाल्नेवाला छ। जतिसुकै आदरणीय होस्, जतिसुकै माया गर्ने मान्छे होस्, आफ्नो होस्, तर तपाईँले थाहा पाउनुभयो यो आदरणीय, मैले मान्नुपर्ने, प्रेम गर्ने भएर के गर्नु, धुलो लिएर आउँछ अनि फोहोर लिएर आएर बैठक फोहोर पार्छ, अब यसलाई भित्र ल्याउनुहुन्छ, तपाईँ ढोका बन्द गर्नुहुन्छ, ढोका खोल्नुहुन्न, कसैलाई भन्न लाउनुहुन्छ, उहाँ हुनुहुन्न अहिले, अर्को मान्छेले भनिदिन्छ घरको, अहिले हुनुहुन्न, तपाईँ जानुहोला, पछि भेट्न आउनुहोला, अहिले यहाँ ठुलो मान्छे कोही पनि छैन, कुनै न कुनै बहाना गराउनुहुन्छ, ढोका खोलेर भित्र आउनै दिनुहुन्न। तर पनि त्यो फोहोर लिएर आउने मान्छे त आइहाल्यो भने पनि सफा चाहिँ गर्न सकिन्छ, एउटा पनि धुलो नहोस् राम्रोसँग सफा गर्न हामी सक्छौँ, कार्पेटै भए पनि धुन सकिन्छ, धोएपछि जस्ताको तस्तै होला। तर हाम्रो मनभित्र कसैले फोहोर फालिदियो नि, त्यो सफा गर्न सकिन्न, कठिन हुन्छ। जति सफा गरे पनि, जति ध्यान गरे पनि, जतिसुकै विधि प्रयोग गरे पनि, कहीँ न कहीँ त्यो फोहोर किटाणुहरू मनमा बसेकै हुन्छ, मौका पर्यो कि फेरि त्यो प्रकट हुन्छ। मनमा कसैले शङ्का हालिदियो, कुनै पनि प्रकारका नकारात्मक कुराहरू, त यो गर्न सक्दैनस्, त कमजोर छस्, तेरो बुद्धि छैन, त गरिब होस्, तमा यो सामर्थ्य छैन भन्ने जस्ता कुराहरू हुन्, अथवा तेरो परिवारको यो मान्छे त अलि ठिक छैन नि, बाहिर जाँदा यसको चाला ठिक देखेन है, तेरो श्रीमानलाई अस्ति देखाएको थिएँ मैले कसैसँग हिँडिरहेको, श्रीमान कसैसँग त हिँड्नै पर्यो, कुनै न कुनै मान्छे त सँगै हुन्छ नि यत्रो दुनियाँमा, अब कसैसँग हिँडेका देखेका थिएँ, अब हालिदियो शङ्काभित्र, अब अलिकति पाँच मिनट पनि ढिला भयो बेलुका भने मनमा शङ्का उत्पन्न हुन्छ, कहाँ गएको थियो, छोराछोरीको विषयमा त्यस्तै हुन्छ, श्रीमतीको विषयमा, श्रीमानको विषयमा, जहाँ पनि त्यस्तै हुन्छ, जब कसैले पनि त्यो शङ्काको फोहोर हालिदियो भित्र, यस्ता मान्छे धेरै छन्। नकारात्मकको कुरा भरिदिने मान्छे, फोहोरभित्र भरिदिने मानिसको कमी हुँदैन। जसरी फोहोर खुट्टाभित्र जाने मान्छेलाई ढोका बन्द गऱ्यौँ, त्यसै गरी नकारात्मकको कुरा गर्ने मान्छेलाई सदा सदा ढोका बन्द गर्नुपर्छ। तिम्रो कुरा म सुन्दिनँ, नराम्रो कुरा गर्छौ म सुन्दिनँ, कसैको पनि आलोचना म सुन्दिनँ। कसैको आलोचना गर्ने व्यक्ति, यो मान्छे खराब छ, यो मान्छे दुष्ट छ, मलाई पनि बिगार्यो, यसरी अरूको कुरा गर्ने हुन्छन् नि कुरा काट्ने मान्छेहरू। यी कुरा काट्ने मानिसहरूबाट अत्यन्तै सतर्क हुनुपर्छ, यी फोहोरी हुन्। कुसङ भनेको यही हो। हामी कुसङ भनेको मदिरा खाने मान्छेहरू या कतै केही यस्तै सोच्छौँ, त्यस्तो होइन। कुसङ्गी भनेको अर्काको कुरा काटेर बस्ने र जहिले पनि नकारात्मक कुरा गर्ने, बिग्रेको, भत्किएको, नासिएको, दुर्गति भएको, यस्ता नराम्रा कुरा गर्ने मान्छे कुसङ्गी। जहिले पनि छान्दा सत्सङ्गी छान्नुपर्छ। सत्सङ्गी भनेको जसले उत्साहको कुरा गर्छ, उमङ्गको कुरा गर्छ, जसले प्रगतिको कुरा गर्छ, सम्पन्नताको कुरा गर्छ। फलानु व्यक्तिले यसरी सम्पन्न बन्यो, हामी पनि गर्न सक्छौँ, हामी पनि गरौँ, एउटा उत्साह जगाउँछ। यस्ताको सङ्गत गर्नु, यो सत्सङ्ग हो। यसले हौसला प्रदान गर्छ, भित्रबाट केही नयाँ गर्ने इच्छा उत्पन्न गराउँछ, भित्री इच्छालाई बलियो बनाउँछ। नराम्रो सोच राख्ने व्यक्तिहरू आलोचना मात्रै गर्ने, अरूमा मात्रै कमजोरी देख्ने, आफ्नो कमजोरी बिल्कुल कहिले नदेख्ने, जहिले पनि अरूको कमजोरीको मात्रै कुरा गर्ने मान्छेहरू, यस्ता मान्छेहरूबाट टाढा रहनु बुद्धिमानी हुन्छ। नजिक गयो भने त्यसको असर आफूलाई पर्छ नै। विचार गर्ने र आफ्नो मूल नीति कहिल्यै नछोड्ने, जसले जेसुकै गरोस् सङ्गतको प्रभावमा नआउने, आफ्नो मूल नीतिको प्रभावमा बस्ने। मेरो हृदयले के भन्छ, मेरो अन्तस्करणले के भन्छ, त्यसमा ध्यान दिने, अरू मान्छेले के भन्छ ध्यान नदिने। यसबाट हामी बाहिरबाट आउने प्रभावबाट बच्न सक्छौँ। जहिले पनि आफ्नो नीतिमा रहनुपर्छ, आफ्नो नियममा रहनुपर्छ, आफ्नो आचरणमा रहनुपर्छ। कुनै प्रकारको सङ्गतले हामीलाई बिगार्न सक्दैन। आफू बच्नुपर्छ, के गर्ने, यो जगतमा त राम्रो नराम्रो सबै छ। पानी पर्छ, बर्खामा पानी पर्यो रोक्न सकिन्न, छाता ओढ्न सकिन्छ। त्यसै गरी सम्पूर्ण कुसङ्गबाट मुक्त हुन नसकेला, तर त्यसको प्रभावलाई कम गर्न सकिन्छ। आफ्नो नीतिमा रहने, आफ्नो अनुशासनमा रहने र कुसङ्गीहरूलाई ढोका बन्द गर्ने, भित्र प्रवेश निषेध। त्यस कारणले हामीले पनि हाम्रो मस्तिष्कको सुरक्षा गर्नुपर्छ। घरको शरीरको मात्रै होइन, हाम्रो मस्तिष्कमा सबैभन्दा बढी अट्याक हुन्छ, आक्रमण सबैभन्दा बढी मस्तिष्कमा हुन्छ। हर एकले नकारात्मकता फालेको फालै छ, जहाँबाट पनि नकारात्मक कुरा मात्रै आउँछ। हामी सतर्क हुनुपर्छ। र अर्को कुरा, नकारात्मकताबाट बच्ने, एउटा कुरा त मैले भने, आफ्नो नीतिमा रहने, नियममा रहने, आफ्नो अनुशासनमा रहने एउटा। दोस्रो, नकारात्मक विचार गर्ने व्यक्तिहरू, नराम्रा व्यक्तिहरूलाई व्यवहारबाट चिन्ने, अरूसँग कस्तो व्यवहार गर्छन् त्यसबाट चिन्ने, र यो मान्छे गलत हो भनेपछि उसको सङ्गत कम गर्ने, उसलाई आफ्नो मनभित्र पस्न नदिने। र तेस्रो, सदा सदा नकारात्मकताबाट बच्ने उपाय भनेको कुनै पनि कुरालाई सकारात्मक रूपमा लिने, या जे हुन्छ यसको परिणाम अन्तिममा राम्रै हुन्छ। सकारात्मक रूपमा लिने सुरु गर्यो भने नि, जेलाई पनि तपाईँ सकारात्मक रूपमा लिन थाल्नुभयो भने नकारात्मक कुरा गर्ने व्यक्ति तपाईँको छेउमा पनि पर्दैन आफै, किनभने समले समलाई आकर्षित गर्छ। नराम्रो विचार राख्ने व्यक्तिहरू नराम्रो विचार राख्ने व्यक्तिहरूकै सङ्गमा जान्छन्। बाख्रा बाख्रासँग, भेडा भेडासँग, जो जस्तो छ उसले उसैको सङ्घ बनाउँछ। सकारात्मक विचार राख्नेहरूको सङ्घ छुट्टै बन्छ, त्यही सङ्घमा जान्छन्। त्यस कारण आफू हर हमेसा सकारात्मक भइरहेपछि नकारात्मक विचार राख्ने मान्छेहरू स्वत टाढिन थाल्छन्। कुनै पनि कुरा नराम्रो हुँदैन, हर एक कुरा राम्रोको लागि आज नराम्रो पनि घटना भएको छ भने भोलिको राम्रोको लागि भएको हो। यो सकारात्मक भाव हर हमेसा मनमा राख्ने, यसले हाम्रो रक्षा गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

ज्ञानमरी दे मुक्ति पद, कर्ममरी दे स्वर्ग, अमर रहे इक भक्ति ही, चहन स्वर्ग अपवर्ग। वैदिक नियम अनुसार संपन्न कर्म को अंतिम फल स्वर्ग। स्वर्ग प्रदान गरेर कर्म स्वयं समाप्त हुन्छ। यसैगरी ब्रह्म ज्ञानी को लक्ष्य कैवल्य मोक्ष प्रदान गरेर ज्ञान पनि समाप्त हुन्छ। तर भक्ति साधन पनि भक्ति एवं साध्य पनि भक्ति हुने भएकोले सदैव रहिरहन्छ र भक्तलाई पनि अमरत्व प्रदान गर्छ। अनन्त कोटि ब्रह्माण्ड नायक भगवान पनि भक्तिको अधीनमा रहन्छन्। भक्त वत्सल करुणा सिन्धु श्री राधाकृष्ण चरणारविन्दमा अटुट भक्तिको याचना गर्दै प्रभातकालीन सत्सङ्ग प्राप्त गर्न कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरू, कार्यक्रममा हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। आदरणीय श्रोताहरू, कार्यक्रमको प्रारम्भमा बोलिएको दोहा जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित भक्ति शतक ग्रन्थबाट लिएको थियो। श्रोताहरू, भक्ति शतकभित्र श्री राधाकृष्ण भक्ति मार्गीय अत्यन्त सुन्दर सुन्दर 100 दोहाहरू छन्। साथै तिनको भावार्थ पनि स्वयं जगद्गुरुबाट सरल ढङ्गमा गरिएको छ।